0: FM 90.
1: यति बेला हाम्रो स्टुडियोको समय अनुसार बिहानको ठिक 6 बजेको छ।
2: परमेश्वर पिता, हामी तपाईँलाई हाम्रा मुक्तिदाता येशु प्रभुको नाउँमा धन्यवाद चढाउँछौ। तपाईँले उहाँलाई हाम्रो मुक्तिदाता बनाई यस संसारमा पठाउनुभयो। उहाँले हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनुभएको कारणले नै उहाँको बहुमूल्य पवित्र अनमोल रगतको दाम तिरेर तपाईँले हामी पापी अधर्मी मानिसहरूलाई मुक्ति दिनुहुन्छ। हामी तपाईँलाई कति धन्यवाद चढाउँछौ। तपाईँले यो अचम्मको प्रबन्ध गर्नुभएको छ, किनकि तपाईँ हामीलाई प्रेम गर्नुहुन्छ, प्यार गर्नुहुन्छ, माया गर्नुहुन्छ, हाम्रो वास्ता गर्नुहुन्छ। कुनै पनि प्राणी मरेपछि नरक कुण्डमा नजाओस्, सबै आत्मा बाँचोस्, सबै मरेकाहरूको आत्मा स्वर्गमा जाओस् भन्ने यो तपाईँको अघिदेखिको सनातनी इच्छा हो। अनि यसै कारण नै तपाईँले ख्रिस्ती येशू प्रभुलाई हाम्रो मुक्तिदाता बनाइकन यस संसारमा हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनलाई पठाउनु भएको हो। हामी तपाईँलाई आफ्नो हृदयदेखि धन्यवाद धन्यवाद धन्यवाद चढाउँछौ। अनि आज हामी प्रार्थना चढाउँछौ, प्रभु धेरै हाम्रा प्रियहरूले यो कुरो अझसम्म सुन्नु भएको छैन, यो कुरो जान्नु भएको छैन। अनि यसै कारण प्रभु हाम्रो प्रार्थना यही छ, तपाईँ आफैले नै यो प्रसारणद्वारा यो कुरो हाम्रा प्रियहरूलाई बुझाइदिनुहोस्। उहाँहरूले येशु प्रभुको सुसमाचार सुनेर प्रभु येशु ख्रिस्टलाई आफ्ना मुक्तिदाता प्रभु भनिकन ग्रहण गर्न सकुन्। अनि जुन मुक्ति तपाईँ हामीलाई सित्तैमा दिनुभयो ख्रिस्ती येशु प्रभुमा विश्वास गर्नेहरूलाई, यो सित्तैमा पाइने मुक्ति हाम्रा प्रियहरूले पनि पाउन सकुन् भन्ने हाम्रो यही प्रार्थना छ। हामी तपाईँलाई धन्यवाद चढाउँछौ। साथसाथै हाम्रो यो पनि प्रार्थना छ, हाम्रा विश्वासी भाइ बहिनीहरू जति पनि हुनुहुन्छ, हामी त खालि प्रभुमा नयाँ जन्म पाएर त्यतिकै रहने होइन रहेछ, हामी त बढ्दै जान पर्ने बढ्दै जान पर्ने। यसकारण हामीलाई जुन प्रकारको वचनको खुराक चाहिन्छ, वचन चाहिन्छ, यो पनि तपाईँले प्रभु यस प्रसारणद्वारा जति पनि दिनुहुन्छ त्यसले हाम्रा भाइ बहिनीहरूको जीवनमा ख्रिस्टीय परिपक्वता आएको होस्, अनि मण्डली चाहिँ एकदमै बलियो हुँदै जाओस्। संख्यामा मात्रै ठूलो मण्डली होइन, तर आत्मिक जीवनमा पनि हामी चाहिँ एकदमै बलियो मण्डली बन्न सकौं भन्ने बिन्ती जनाउँछौ। यसै कारण तपाईँ आफैले नै पवित्र आत्मा खन्याउनुहोस् प्रभु, पवित्र आत्माद्वारा तपाईँ आफैले नै मानिसहरूलाई एकदमै यो कुरा सुनाएर बुझाएर विश्वासमा ल्याउनुहोस्, धेरै आत्माहरू बाँच्न सकुन्। तपाईँ परमेश्वर पिताको महिमाको लागि हाम्रो यो प्रार्थना सुन्नुहोस्। हामी सबै कुरोको लागि तपाईँलाई धन्यवाद चढाउँछौ, प्रभु येशू ख्रिस्टको नाउँमा आमेन।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट।
1: र हाम्रो अनलाइन प्रसारण सुन्नको लागि लगइन गर्नुहोस् www.goodnewsfm.com.np। थप जानकारीको लागि
0: फोन नम्बर 01-4470-754, 01-4470-754 र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 98-023-44-46, 98-023-44-46। अब प्रस्तुत छ कार्यक्रम जीवनको रोटी।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई गेतसेमनी एयरपोर्ट चर्चको प्रस्तुति कार्यक्रम जीवनको रोटीमा। श्रोता, यस कार्यक्रम मार्फत प्रत्येक दिन तपाईँ आदरणीय पास्टर टेक दाहालज्यूद्वारा पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्दै आइरहनु भएको छ र आज पनि तपाईंलाई वचनद्वारा साथ दिन गइरहेका छौ। तर यो समय कार्यक्रमको शुरूआत एउटा अर्थपूर्ण गीतबाट गर्न चाहन्छौ र गीतपछि हामी उपस्थित हुने नै छौं।

यो निकै नै मिठो गीतपछि तपाईंलाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छौ र अब चाहिँ कार्यक्रममा पालो भएको छ आदरणीय पास्टर टेक दाहालज्यूबाट परमेश्वरको वचन सुन्ने र ढिला नगरिकन यो समय म उहाँलाई दिन चाहन्छु।

0: जय मसीकी गेत्सेमनी एयरपोर्ट चर्च परिवार साथै हामीसँग अनलाइनमा संगति गरिराख्नु भएको आदरणीय दाजुभाइ दिदी बहिनीहरू, म टेक दाहाल सधैँ झैं एउटा नयाँ विषयमा वचन लिएर तपाईँहरूको समक्ष उपस्थित भएको छु। र आजको वचनको शीर्षक रहेको छ, मानिस हाम्रो शत्रु होइन। हामीले जिन्दगीमा ठूलो गल्ती चाहिँ मानिसहरू हाम्रो शत्रु हुन् कि भनेर चाहिँ हामी त्यसरी गर्दछौं, तर पवित्र बाइबलले हामीलाई स्पष्ट गरेको छ, मानिस चाहिँ माध्यम मात्रै हो, शत्रु चाहिँ हाम्रो शैतान नै हो, भूतप्रेतको राजा यानि भूतप्रेतको आत्मा नै हो भनिकन बाइबलले यो स्पष्ट गर्दछ। एफिसीको पुस्तक 6:12 यसो भनेर लेखिएको छ, किनकि हामीहरूका युद्ध शरीर र रगतको विरूद्धमा होइन, तर प्रधानताहरूका विरूद्धमा, शक्तिहरूको विरूद्धमा, वर्तमान अन्धकारका संसारिक शासकहरूको विरूद्धमा र स्वर्गीय स्थानहरूमा भएका दुष्टाईहरूका आत्मिकी सेनाहरूको विरूद्धमा हो भनिकन यस खण्डमा यो स्पष्ट गरिएको छ। मानिसहरूले मानिसहरूलाई नै शत्रु सम्झिँदछन्, तर एफिसीको पुस्तक 6:12 क खण्डमा हाम्रो युद्ध चाहिँ शरीर र रगतको विरूद्धमा होइन भनेर चाहिँ भनिएको कुरा चाहिँ अंग्रेजी भाषा साहित्यमा शरीर र रगत भन्नाले चाहिँ मानिस बुझाउँदछ। र हाम्रो शत्रुता चाहिँ यानि हाम्रो युद्ध चाहिँ मानिसको विरूद्धमा होइन। यदि हामीले मानिसलाई शत्रु सम्झिएर, जो मानिसले तपाईँलाई घृणा गर्नुहुन्छ त्यो व्यक्तिलाई तपाईँले शत्रु सम्झिएर जिन्दगीमा लडिराख्नु भएको छ भने तपाईँ गलत शत्रुसँग लडिराख्नु भएको छ। मानिस तपाईँको शत्रु होइन भनिकन बाइबलले यो स्पष्ट गर्दछ। र संसारको समस्या मानिस होइन, संसारको समस्या पाप हो। पाप आत्मिकी कुरा हो, यो दुष्टात्माले लिएर आएको कुरा हो भने जस्तै धरतीको समस्या मानिस होइन। हामीले अगाडि मानिस देखिए तापनि धरतीको समस्या मानिस होइन, तपाईँको समस्या मानिसहरू होइनन्, तपाईँको परिवारको सदस्य होइनन्, तपाईँको साथी मित्र होइनन्, यानि तपाईँसँगै काम गर्नुहुने व्यक्तिहरू होइनन्, यानि तपाईँलाई घृणा गर्ने व्यक्ति पनि तपाईँको शत्रु होइन भनिकन यस खण्डले यो स्पष्ट बताउँदछ। तर तपाईँलाई घृणा गर्ने चाहिँ अदृश्य एउटा शत्रु छ, जसलाई पवित्र बाइबलले यसलाई शैतान भनेर चाहिँ नामकरण गरेको छ। र शैतान भन्नाले मानिस बुझाउँदैन, शैतान भन्नाले चाहिँ भूत प्रेतको आत्माको राजा भन्ने बुझाउँदछ। र यसले चाहिँ यो एउटा स्वर्गदूत थियो पहिला, पछि गएर यो ईश्वर हुने यसले प्रयास गर्यो, जो सृष्टिकर्ता हुनै सक्दैन। यसले गलत प्रयास गरे पछाडि स्वर्गदूतबाट यो खसेर पतन भएर यो शैतान बन्न पुग्यो। र प्रिय दाजुभाइ दिदी बहिनीहरू, मानिस तपाईँको शत्रु होइन, यो कुरालाई तपाईँले स्पष्ट बुझेको हुनपर्छ। अब यस सम्बन्धी अलिकति बुझाउनको लागि म एउटा दृष्टान्त भन्नु पर्यो। म हाई स्कुल पढ्दाखेरि हाम्रो हाई स्कुलमा धेरै विद्यार्थी, तर टोयलेट त्यति धेरैवटा थिएन, र टिफिनको टाइममा, ब्रेकको टाइममा धेरै लामो लाइन त्यहाँ लाग्दथ्यो, अनि त्यो प्रकारले समय पर्खेर टोयलेट जानु पर्थ्यो। र एकपटकको कुरा हो, मेरो अगाडि एकजना साथी हुनुहुन्थ्यो, मेरो पछाडि पूर्ण भन्ने र अर्को मेरो साथी हुनुहुन्थ्यो। मेरो अगाडिको साथीको यो घाँटीमा एउटा माउरी बसेछ, मेरो पछाडिको साथीले मलाई कोट्याएर देखाउनु भयो, देखाएर चाहिँ उहाँले मलाई हेर्नु है भनेर चाहिँ संकेत गर्नुभयो, र त्यो माउरीलाई उहाँले ट्याक्कै हानिदिनु भयो त्यो घाँटी, मेरो अगाडि उभिएको साथीको जो घाँटीमा बसिरहेको थियो टक्कै हानिदिनु भयो। माउरीले सम्झ्यो कि त्यो घाँटीवाला मानिसले चाहिँ टोक्योवाला भन्ने सम्झ्यो, र त्यो माउरीले त्यो साथीलाई टोक्यो, त्यो साथी उफ्रिँदै त्यो माउरीलाई प्याट्टै हिर्काएर मारिदियो। त्यो माउरीको समस्या त्यो अगाडिको साथी थिएनन्, र त्यो साथीको समस्या पनि त्यो माउरी थिएन, तर म पछिको साथी चाहिँ त्यो माउरीको समस्या थियो, यानि त्यो साथीको पनि समस्या बनेको थियो। त्यो अदृश्य दोस्रो दर्जामा त्यहाँ शत्रु उभिएका थिए, जसको परिणामस्वरूप त्यो माउरीले आफ्नो ज्यान गुमायो, यतापट्टि त्यो साथीले टोकाई खायो। भने जस्तै यहाँ धरती पनि त्यस्तै प्रकारको छ, कुनै पनि व्यक्तिभित्र तपाईँको विरूद्धमा दुष्ट आत्मा पसिदिन्छ र तपाईँलाई घृणा गर्न सुरु गर्दछन्, र कुनै पनि व्यक्तिभित्र तपाईँ को विरुद्धमा यानि तपाईँको शत्रुतामा त्यो व्यक्तिमा त्यो आत्माहरू पसिदिँदछ र त्यो व्यक्तिलाई साधन बनाएर चलाइदिँदछ र तपाईँ र मैले त्यो मानिस चाहिँ मेरो शत्रु हो भनिकन हामी त्यही व्यक्तिसँग त्यो गलत शत्रुसँग हामी फाइट गर्न सुरु गर्दछौँ र हाम्रो दिमागलाई पवित्र बाइबलको वचनले ठिक ठाउँमा ल्याउने कोसिस गरेको छ र वचनले हामीलाई यो स्पष्ट एफिसीको पुस्तक 6:12 क खण्डमा हाम्रो शत्रु मानिसहरू होइन हाम्रो युद्ध हामी मानिसहरूसँगको होइन भने चाहिँ यो स्पष्ट बताएको छ र हामीलाई स्पष्ट प्रभुले यसरी देखाउनु भएको छ योहना पुस्तक 8:44 शैतान चाहिँ झुटको पिता हो भनेर चाहिँ त्यहाँ बताउनु भएको छ। यसले यही प्रकारले छल गरेर हामीलाई गलत शत्रुसँग जुदाएर हामीलाई नष्ट अर्को व्यक्तिलाई पनि नष्ट पार्न उसले कोसिस गर्दछ। प्रभु येशूले योहनाको पुस्तक 10:10 क खण्डमा यसो भन्नुभयो, चोर चाहिँ चोर न मार्न र नाश गर्न आउँछ भनेर चाहिँ उहाँले त्यो भन्नुभयो र यहाँ चोर भन्नुभएको चाहिँ यो शैतानलाई उहाँले भन्नुभएको हो र यो भूतप्रेतको राजा जो तपाईँको साँचो शत्रु हो यो चाहिँ तपाईँको खुसी चोर्न, तपाईँको स्वास्थ्य चोर्न, तपाईँको शान्ति चोर्न, तपाईँको पैसा चोर्न र मार्न र नाश गर्न यो चाहिँ आउँछ भनेर चाहिँ प्रभुले त्यहाँ यो स्पष्ट गर्नुभएको छ र यसको काम चाहिँ हामीलाई छल्नु हो, यसको काम चाहिँ हामीलाई दोष लगाउनु हो र यसको काम चाहिँ परमेश्वरका मानिसहरूसँग हामीलाई छुटाउनु हो। त्यसले गर्दाखेरि दुष्ट आत्माले लगातार हामीलाई यो प्रकारले मानिसहरूलाई माध्यम बनाएर हामीलाई खत्तम पार्न उसले कोसिस गर्दछ र मानिस त माध्यम मात्रै हो तर हामी मानिसलाई नै शत्रु सम्झिदछौँ र त्यो प्रकारले हामी शैतानको पासोमा पर्दछौँ भनिकन बाइबलले यो स्पष्ट गरेको छ र दोस्रो तिमोथीको पुस्तक 2:24-26 पदमा पवित्र बाइबलको यो वचनमा दुष्ट आत्माले कसरी मानिसलाई नै मानिसको शत्रु सम्झाएर परमेश्वरको जनहरूलाई नै दुष्टको पासोमा पार्दछ भनेर चाहिँ बताइएको छ। यो खण्डलाई पनि म पढिदिँदछु। प्रभुको सेवक झगडालु हुनुहुँदैन तर हरेकको लागि दयालु, योग्य शिक्षक, सहनशील र नम्रता साथ आफ्नो विरोधीहरूलाई सुधार्ने हुनुपर्दछ र सायद परमेश्वरले तिनीहरूलाई पश्चाताप गर्ने सत्यतालाई बुझ्ने मन दिनुहुनेछ। तिनीहरू चेतना पाएर दिवावलसको पासोबाट उम्कनेछन् जसले तिनीहरूलाई त्यसको इच्छा अनुसार चल्नलाई कैदी बनाएको छ र हामी झगडालु हुनुहुँदैन, मानिसलाई हामीले शत्रु सम्झिनु हुँदैन र उनीहरूलाई क्षमा दिएर उनीहरूलाई सुधार्ने कोसिस गर्नुपर्दछ भनिकन प्रभु येशूलाई मुक्तिदाता भनेर विश्वास गर्ने व्यक्तिहरूलाई यो उपदेश, यो आदेश बाइबलमा त्यो छ। नभएदेखि दुष्ट आत्माले हामीलाई उसको कब्जामा पार्न सक्दछ र हामीले प्रभु येशूको उदाहरणलाई स्पष्ट लुकाको पुस्तक 23:34 देख्दछौँ। प्रभु येशूले क्रुसमा त्यो दुखाइमा, त्यो कष्टमा, त्यो घृणामा उहाँले भन्नुभयो, उहाँले प्रार्थना गर्नुभयो, पिता यिनीहरू के गर्दैछन् यिनीहरू जान्दैनन्, यिनीहरूलाई क्षमा गर्नुहोस्। शैतानले यिनीहरूलाई उचालेका हुन् तर यिनीहरूलाई थाहा भएन, यिनीहरूलाई क्षमा गर्नुहोस् भनिकन प्रभुले त्यहाँ शत्रुलाई प्रेम गर्नुभएको दृश्य देख्दछौँ। लुकाको पुस्तक 23:34 पदमा उहाँले त्यसो भनेर प्रार्थना गर्नुभयो र त्यहाँ प्रभु येशूले यो स्पष्ट गराउनु भएको छ, मानिस मानिसको शत्रु होइन, मानिस प्रभु येशूको पनि शत्रु थिएन, शत्रु चाहिँ शैतान नै थियो र प्रभुलाई जो क्रुसमा टाँग्दै थिए उनीहरू शत्रुको उचालाइमा परेर उनीहरूले ती काम गरिरहेका थिए। त्यही कारणले गर्दाखेरि उहाँले प्रार्थना गर्नुहुँदाखेरि भन्नुभयो, पिता यिनीहरूले के गर्दैछन् यिनीहरू जान्दैनन्, यिनीहरू नजानिकन माध्यम भएका छन् पिता भनिकन यहाँ उहाँले प्रार्थना गर्नुभयो र उहाँले पितासँग यही बिन्ती गर्नुभयो, यिनीहरूलाई क्षमा गर्नुहोस्, यिनीहरू के गर्दैछन् यिनीहरू जान्दैनन् भनिकन शत्रुलाई उहाँले प्रेम गरेर देखाउनुभयो र मानिसहरूले जब हामीलाई हामी प्रति विरोधमा उठ्नुहुन्छ, घृणा गर्नुहुन्छ, हामीलाई हानि गर्ने कोसिस गर्नुहुन्छ, हामीले उहाँहरूको लागि प्रार्थना गरिदिनु पर्दछ र हामी दुष्टात्माको योजनाबाट माथि उठ्न पर्दछ। जब हामी शत्रुलाई प्रेम गर्न शुरू गर्दछौ, मानिसलाई प्रेम गर्न शुरू गर्दछौ, यो अवस्थामा दुष्टात्माले हाम्रो जीवनमा मौका पाउँदैन। म बाइबल कलेजमा सिलोङ मेघालयमा पढ्दाखेरि त्यहाँ एकजना टिचर हुनुहुन्थ्यो। उहाँ बिहान कलेजमा आउँदै गर्नुहुँदाखेरि हामी विद्यार्थीहरूले गुड मर्निङ सर भनेर चाहिँ भन्थ्यौं, उहाँले उत्तर दिनुहुन्थेन र विद्यार्थीहरूले उहाँको कुरा काट्न शुरू गर्यौं र त्यस्तै भयो। उहाँलाई हामीले शत्रु जस्तो सम्झ्यौं तर पछि गएर हामीले थाहा गर्यौं उहाँको घुँडा नराम्रोसँगले दुखेको रहेछ र उहाँले त्यो दुखाइमा त्यो मर्निङ चाहिँ गुड छैन भन्ने हिसाबमा मैले किन ढाँट्नु, मेरो लागि यो मर्निङ ब्याड मर्निङ भएको छ भन्ने हिसाबमा उहाँको अर्थमा त्यो प्रकारले उहाँले हामीलाई उत्तर नदिनु भएको रहेछ। तर हामी विद्यार्थीहरू चाहिँ उहाँसँग रिसायौं, उहाँलाई हामीले शत्रु जस्तो लियौं तर उहाँले जुन प्रकारले लगातार प्रेमले जित्नुभयो हामीलाई त्यो एक उदाहरणीय कुराहरू थियो। र प्रिय दाजुभाइ दिदीबहिनीहरू, मानिस तपाईँको शत्रु हुनुहुन्न, शैतान तपाईँको शत्रु हो र मानिससँग तपाईँले विरोधी सम्झिनु भएर फाइट गरिराख्नु भएको खण्डमा गलत व्यक्तिलाई शत्रु सम्झेर जिन्दगीभर फाइट गरेको हुँदछ। यति भन्दै म टेक दाल आजको वचनबाट बिदा हुन्छु। जय मसीह की।
1: यो निकै नै आशिषमय वचनपछि यहाँहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छौ र श्रोता अब भने पालो भएको छ गवाहीको र यो समय आउनुहोस्, हामी अर्थपूर्ण गवाही सुन्नेछौ।
2: म कमला नगर कोटी हुँ, उसमा गोदावरीमा बस्छु। म गोसामानी मण्डलीको सदस्य हुँ। मेरो श्रीमानको नाम चाहिँ राजु नगरकोटी हो। उहाँलाई धेरै रोगबाट ग्रस्त हुनुहुन्थ्यो अनि त्यो कारणले मेरो श्रीमानले पहिले विश्वास गर्नुभएको थिएन। म विश्वासमा जान्थे। म परमेश्वरलाई धेरै धन्यवाद दिन्छु। परमेश्वरमा उहाँ पनि पछि विश्वास गर्नुभयो, आउनुभयो अनि त्यो विश्वास गरेको कारणले गर्दा चाहिँ उहाँलाई अहिले राम्रो छ। तर उहाँलाई पहिले धेरै विश्वास नगर्दाखेरि धेरै रोग बिमारबाट ग्रस्त हुनुहुन्थ्यो। ज्यान्डिस भयो पहिले, कालो ज्यान्डिस, पहेँलो ज्यान्डिस अनि निमुन्ने, त्यो माथि तीन थोकले धेरै गाले उहाँलाई। त्यो कोरोनाको बेलाको समय हो यो। त्यति बेला धेरै बिरामी हुनुहुन्थ्यो अनि त्यतिखेर गाह्रो हुन्थ्यो। कहिले मुख सुनिने, कहिले हात खुट्टा सुनिने, कहिले खोकी लाग्ने बेसरी अनि चिसो भयो भनेर उहाँले चाहिँ त्यति बेर त विश्वास गर्नुभएको थिएन। उहाँले रक्सी पनि तताएर खानुभयो, खोकी लाग्यो निको हुन्छ भनेर अरूहरूले भनेको कारणले। त्यो बेला धेरै त्यस्तो हुँदा हुँदा अनि फेरि त्यो अरूहरूले नि भने नखानु, यस्तो बेलामा यो भने उहाँलाई थाहा थिएन ज्यान्डिस भएको। अनि हस्पिटलमा गएर चेकअप गर्न जाँदाखेरि त तपाईँलाई कोरोना भएको छ, तपाईँ घरमै बसेर उपचार गर्नु भन्नुभयो त्यो बेला। अनि त्यसो गरेर उपचार गर्नुभयो। कुनको चाहिँ उपचार गर्नु, कहिले कालो ज्यान्डिसले चाप्छ, कहिले पहेँलो ज्यान्डिसले चाप्छ, कहिले निमुन्नेले चाप्छ। गाह्रो भएर बल्ल बल्ल उपचार चाहिँ त्यहाँबाट नि भयो। अनि त्यहाँबाट त्यसको पछि एक वर्ष कि डेढ वर्ष पछि फेरि उहाँलाई क्यान्सर भयो। क्यान्सरदेखि नै हामीले प्रार्थना गर्यौं अनि एकदमै हस्पिटल लग्यौं, भक्तपुर क्यान्सर हस्पिटल लगेर उपचार गरायौं। ऊ बेला नै मरिसकेको मान्छे धेरै नै गाह्रो अवस्थामा नि परमेश्वरले हाम्रो प्रार्थना सुनिदिनु भयो। धेरै प्रार्थना गर्यौं, गुरुबा गुरुआमालाई गरे, पुकार गरे, प्रार्थना गरिदिनु भयो। उहाँहरूले मण्डलीले प्रार्थना गरिदिनु भयो, गुरुबा गुरुआमाले हेर्न जानुभयो, भेट्न जानुभयो अनि हस्पिटलमै धेरै प्रार्थना गरिदिनु भयो। त्यसपछि पनि फेरि उहाँलाई त्यो दम बढ्यो, त्यो क्यान्सर रोगबाट निको भएपछि फेरि अक्सिजन लगाइरहनु पर्ने, त्यसो गर्दा गर्दा पनि दमको रोग बढ्यो, हात खुट्टा सुनिने, मुख सुनिने, खोकी लाग्ने, मुटु फुल्ने, त्यस्तो अनेक भयो। अनि त्यहाँबाट फेरि हाम्रो प्रार्थना जोड जाडै भयो, धेरै प्रार्थना गर्यौं परमेश्वरसँग। हामी उहाँको चरणमा गएर उहाँसँग बिम्ती गर्यौं, पुकारा गर्यौं, प्रार्थना गर्यौं। साँच्चो परमेश्वर चाहिँ हामीले भेटायौं, किनकि परमेश्वर महान हुनुहुन्छ। हाम्रो लागि यो धरतीमा आउनुभएको रहेछ, हाम्रो लागि उद्धार गर्न आउनुभएको रहेछ परमेश्वर। हाम्रो लागि त धेरै दुःख कष्ट खाएर उहाँले यो धरतीमा आएर हाम्रो दुःख उठाउनु भयो। मेरो श्रीमानको जीवनमा अचम्मको काम गर्नुभयो। हामीलाई पनि, हामी आमा छोरा नि एक्सिडेन्ट पर्दा हामीलाई पनि बचाउनु भयो परमेश्वरले। उहाँको एउटा बादलको खाँबो आगको ज्वालो भइकन आउनु हुने रहेछ। उहाँले चाहिँ हामीले नदेख्दाखेरि उहाँले हामीलाई अँगाल्नु हुने रहेछ, उहाँले स्याहार्नु हुने रहेछ, हाम्रो बीचमा चाहिँ खडा हुनुहुँदो रहेछ परमेश्वर। उहाँलाई चाहिँ म एकदमै धन्यवाद दिन्छु। मेरो परमेश्वर कति महान हुनुहुँदो रहेछ। म साँच्चै म बिन्ती गर्छु मेरो परमेश्वर, हामीलाई जस्तो पीड़ा त्यतिखेर कसलाई थियो पोहोरको समयमा, यति बेर हामी मङ्सिरमा चैत्र वैशाखमा खालि हामी आइसीयूमा बस्यौं, त्यो आइसीयूमा अहिले मरे गाह्रो भएको बेलामा नि परमेश्वरले बचाइदिनु भयो। हामी त्यो समयमा पोहोर कति गाह्रो भयो, हामी कहिले भक्तपुर हस्पिटल जाने, कहिले पाटन हस्पिटल जाने, हामी त्यस्तो गर्दा गर्दा गर्दा पाटन हस्पिटलमा दुईचोटि मङ्सिर र वैशाखमा हामी आइसीयूमा राखेर बल्ल तल्ल हामीले परमेश्वरको सहायता मदतले नै हामीले बचाउन सक्यौं मेरो श्रीमानलाई। अहिलेको जाडोमा चाहिँ नि उहाँलाई अहिले ठिक छ, अलि तैपनि चिसोमा जोगिनु पर्दो रहेछ यो दमको रोगीलाई। परमेश्वर कति महान र भलो परमेश्वरले सबै कुरामा सहायता गर्नु भएको छ। म बिन्ती गर्छु सबैलाई, यो यस्तै मेरो श्रीमानलाई जस्तो अरूलाई पनि रोग बिमारले गालेको छ भने विश्वास गर्नुहोस्, परमेश्वरमा भरोसा राख्नुहोस्, प्रार्थना गर्नुहोस्, अनि परमेश्वरले चाहिँ साथ दिनुहुन्छ। सहायता गर्ने, चंगाई गर्ने परमेश्वर हुनुहुन्छ। उहाँको आशिष नै हामीलाई प्रशस्ततामा दिनुहुने रहेछ। हामीले चिन्नु पर्ने रहेछ, विश्वास गर्नुपर्ने रहेछ, माग्नु पर्ने रहेछ, खोज्नु पर्ने रहेछ परमेश्वरलाई। यही विश्वास, यही प्रार्थना, यही अन्तर बिन्ती राख्छु सबैलाई। हरेक दाजुभाइ दिदीबहिनीहरूलाई नि यस्तो समस्यामा हुनुहुन्छ भने परमेश्वरसँग अघि बढ्नुहोस्, विश्वास गर्नुहोस्, अनि भन्दछु प्रार्थना गर्नुहोस्। मेरो श्रीमानले नि अहिले विश्वास गर्नुहुन्छ, उहाँ आफैको विश्वासले पनि उहाँ निको हुनुभएको छ। परमेश्वर चाहिँ यो समय आउँदो रहेछ सबैलाई, अनि उहाँको जीवनमा पहिले जाने भन्नुहुन्थ्यो मण्डलीमा, उहाँ आउन सक्नु भएको थिएन, उहाँलाई अघि आउन सक्नुभयो, परमेश्वरमा बढ्न सक्नुभयो। अहिले त धेरै प्रार्थना गर्नुहुन्छ, धेरै बिहान उठेर पनि प्रार्थना गर्नुहुन्छ, दिउँसो साँझ बिहान जतिखेर पनि उहाँले प्रार्थनामा अगुवाई गरेर जीवन बिताउनु भएको छ। परमेश्वरले प्रशस्त आशिष दिनुभएको छ। धन्यवाद, मेरो प्रार्थना, मेरो गवाई सबै सुनिदिनु भयो, हजुरहरूले नि विश्वास गर्नुहोस्, अघि बढ्नुहोस् भन्दै म जय मसिंह भन्छु।
1: आदरणीय श्रोता, आजको कार्यक्रम मार्फत परमेश्वरको जीवित वचन साथै गवाही सुनेर यहाँहरू आशिषित हुनुभएको छ भनेर हामी विश्वास गर्दछौ। र कार्यक्रमप्रति सल्लाह तथा सुझाव सँगसँगै भेटी दिएर सहायता गर्न चाहनुहुन्छ भने तपाईले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9766 89 41 88, 9766 89 41 88। हवस् श्रोता, अब चाहिँ भने हामी कार्यक्रमको लगभग अन्तिमतिर आइसकेका छौं। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद। यसरी नै अर्को श्रृंखलामा भेट्ने आशाका साथ कार्यक्रम जीवनको रोटीबाट म पुनम विदा हुन चाहन्छु। हवस् त, जय मसीह, नमस्कार। तपाईको दिन आशिषमय रहोस्।

0: जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर यहाँ ग्रिल गेट स्टिलको रेलिङ ट्रस फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ थप जानकारीको लागि जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर प्रोप्राइटर राजकुमार थापा मगर 97 49 88 6 96 9 97 49 88 6 96 9
1: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
2: के तपाईँ बाइबल कलेज पढ्न चाहनुहुन्छ तर आफ्नो काम व्यस्तताको कारणले गर्दा पढ्न सकिरहनु भएको छैन अब चिन्ता नलिनुहोस्
1: आगामी अगस्त महिनाको पहिलो हप्ताबाट नेपाली हार्भेस्ट सेमिनारीले सहज र व्यवस्थित रूपमा संसारभर छरिएका नेपाली पास्टर अगुवा तथा विश्वासीहरूको लागि अनलाइन मार्फत सिटिएस बिटिएस र एमडिट का कक्षाहरू सञ्चालन गर्ने भएको छ
2: यदि तपाईँहरू पनि बाइबल कलेज पढ्न चाहनुहुन्छ भने 2026 लागि भर्ना खोलिसकेको जानकारी गराउँदै यथाशीघ्र सम्पर्क गर्न हार्दिक अनुरोध गर्दछौ
1: हाम्रा विशेषताहरू
2: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा नेपाली तथा अङ्ग्रेजी भाषामा कक्षाहरू सञ्चालन हुने
1: हप्ताको तीन दिन अर्थात् सोमबार बुधबार शुक्रबार जुम मार्फत कक्षा सञ्चालन हुने
2: कक्षाको सुविधा बिहान र बेलुका रहेकोले बिहानको समय 6 बजेदेखि 8:30 बजेसम्म र बेलुकाको समय 7 बजेदेखि 9:30 बजेसम्म हुने भएकोले आफूलाई सहज र पाइक पर्ने तरिकाले समय मिलाउन सक्नुहुने
1: र कक्षाको रेकर्डिङ पनि उपलब्ध गराइने
2: आर्थिक अवस्थालाई ध्यानमा राख्दै निम्न शुल्कमा पढाइने
1: आफ्नो गृह कार्य अथवा परीक्षा नेपाली वा अङ्ग्रेजी भाषामा दिन सक्ने
2: सिट सीमित भएकोले आजै तल दिइएको वेबसाइट वा फोन नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ सम्पर्कको लागि फाउन्डिङ प्रेसिडेन्ट पास्टर जोसुवा स्थान
1: थेचो हेल्थ पोस्ट गोदावरी 12 ललितपुर
2: हाम्रो अफिसियल वेबसाइट रहेको छ www.nepaliharvestseminary.com
1: सम्पर्क नम्बर
2: मोबाइल 98032484 98032484 र 98031226786 98031226786
1: र 98138147 98138147
3: सुन्नुहोस् हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि
4: हो र होइन होला त्यस्तो त
5: सोइता तिमीहरूको के खास खुस कुरा हुँदैछ के भयो भन त
4: केही भएन मिस
5: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यौ कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
4: हुन्छ
6: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
7: नेपाल सरकार विज्ञापन बोर्ड
8: गाउन भाडामा
9: अब चिन्ता नलिनुहोस् न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन ज्वेलरी बेल बुके सबै एकै सेट भाडामा उपलब्ध गराइन्छ
10: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस् अधिक जानकारीको लागि मोबाइल 98141768002 98141768002
11: र 98182540 98182540

0: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
1: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
0: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।

0: मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: इमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक ललितपुर,
6: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-38, 98-5-11-25-38।
7: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
8: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
9: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौँ। सेवाको लागि सम्पर्क
7: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाका 29 थमेल, काठमाडौँ।
8: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
9: फोन नम्बर 40225 44 40225 44
7: र 40225 72 40225 72।
10: ल ल ल, यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
11: 3 दिन भयो।
10: तिमीलाई थाहा छैन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
11: केही हुन्न मुआ, छुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
10: जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नु पर्छ है, पछि जेसुकै गर।
11: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
12: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
10: भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
4: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: ए याकुब दाजु, कता हो हतार हतार गर्दै?
13: कहाँ हुनु नि नानी, आज भोलि किस्ता बन्दीमा ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ रे। त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सप कहाँ छ भन्दै खोज्दै हिँडेको नि ख्याक्क पारेर।
9: याकुब दाजु, यो सृजना इलेक्ट्रोनिक सप त जोरपाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि।
13: ए हो र, ल म त हिँडे सृजना इलेक्ट्रोनिक सप खोज्दै ठ्याक्क पारेर।
9: हजुर, तपाई पनि ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा लिन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ।
13: थप जानकारीका लागि
9: प्रोप्राइटर कुमार नेपाली, मोबाइल 98510-9625, 98510-9625 र 98624-82-10, 98624-82-10।
13: सिर्जना इलेक्ट्रोनिक्स झोरपाटी मेडिकल कलेजको ठिक अगाडि।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम आजको वचन।
2: आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश।
3: तपाईँको कल्पना भन्दा बाहिरका आशिषहरू। जयमसी आज सोमबार जुलाई 20 तारीक साउन 4 गते। आजको बाइबल खण्ड एफिसीको पुस्तक 3 अध्यायको 20 पदबाट रहेको छ र यहाँसे लेखेको छ, वहाँलाई जसले हामी भित्र काम गर्ने वहाँको शक्ति अनुसार हामीले मागेको वा चिताएको भन्दा ज्यादै प्रशस्त मात्रामा गर्न सक्नुहुन्छ। प्रार्थनाको क्षेत्रमा काम गर्ने पास्टर हेइडी स्क्यानलोनले भनेकी छिन्, परमेश्वरले हामीलाई यस्ता क्षेत्रहरूमा आशिष दिनुहुन्छ जसको बारेमा हामीलाई थाहा पनि छैन। यसको अर्थ परमेश्वरले शून्यताबाट केही सृजना गर्न सक्नुहुन्छ। वहाँ कतैबाट पनि आउन सक्नुहुन्छ। अनि जब तपाईँलाई वहाँको सबैभन्दा बढ़ी आवश्यकता हुन्छ, वहाँले तपाईँलाई त्यस्तो केही थोक दिनुहुन्छ जसलाई वर्णन गर्न तपाईँसँग कुनै शब्द समेत छैन। परमेश्वर भन्नुहुन्छ, किनकि मेरा विचारहरू तिमीहरूका विचार होइनन् र तिमीहरूका चाल मेरा चाल होइनन्। परमप्रभु भन्नुहुन्छ, जसरी आकाश पृथ्वी भन्दा अल्गो छ त्यसरी नै मेरा चाल तिमीहरूका चाल भन्दा र मेरा विचार तिमीहरूका विचार भन्दा अल्का छन्। यो कुरा तपाईँले यसायाको पुस्तक 55 अध्यायको 8 र 9 पदमा हेर्न सक्नुहुन्छ। तपाईँले भन्नुहोला, यदि परमेश्वरसँग यस्ता आशिषहरू छन् जसको लागि मसँग शब्द पनि छैन भने म कसरी तिनीहरूको माग गर्न सक्छु? तपाईँमा बास गर्नुहुने पवित्र आत्माले तपाईँलाई सहायता गर्नुहुन्छ। कसरी प्रार्थना गर्नुपर्ने हो हामी जान्दैनौ, तर शब्दहरूमा व्यक्त गर्न नसकिने सुस्केरामा पवित्र आत्माले हाम्रा निम्ति मध्यस्थता गर्नुहुन्छ र परमेश्वरको इच्छा अनुसार पवित्र आत्माले सन्तहरूका निम्ति मध्यस्थता गर्नुहुन्छ। यो कुरा तपाईँले रोमीको पुस्तक 8:26-27 पदमा हेर्न सक्नुहुन्छ। अनि पवित्र आत्माले परमेश्वरको इच्छा अनुसार प्रार्थना गर्ने हुनाले तपाईँलाई तपाईँको ज्ञान भन्दा बाहिरको बुद्धि, तपाईँको शक्ति भन्दा बाहिरको शक्ति र तपाईँको क्षमता भन्दा बाहिरको अनुग्रहको आशिष दिएको छ। पाउलले यो कुरालाई यसरी बताएका छन्, वहाँलाई जसले हामी भित्र काम गर्ने वहाँको शक्ति अनुसार हामीले मागेको वा चिताएको भन्दा ज्यादै प्रशस्त मात्रामा गर्न सक्नुहुन्छ, वहाँलाई नै पुस्ता पुस्तासम्म मण्डली र ख्रिस्ट येशूमा सदा सर्वदा महिमा होस्। आमेन। यो कुरा तपाईँले एफिसीको पुस्तक 3 अध्यायको 20 र 21 पदमा हेर्न सक्नुहुन्छ। हो, तपाईँले अझै पनि आफूले गर्नुपर्ने परिश्रम गर्नुपर्छ, किनकि परमेश्वरले लापरवाहीलाई आशिष दिन सक्नुहुन्न। तर जब तपाईँलाई थाहा हुन्छ कि तपाईँले आफ्नो भागको विश्वासयोग्यतापूर्वक गर्नुभएको छ र परमेश्वरको आज्ञा पालन गर्नुभएको छ, तपाईँले आफ्नो कल्पना भन्दा बाहिरको आशिषको लागि उहाँमाथि भरोसा गर्न सक्नुहुन्छ। यसरी आज्ञा पालन र विश्वासयोग्यता नै आशिषका ढोका खोल्ने चाबी हुन्। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह।
2: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
4: मोबाइल नम्बर 98082048-70।
2: इमेल ठेगाना mos.radioministry@gmail.com।
4: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
2: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीह।
5: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाप रे, अब चाहिँ के हुने हो?
6: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन। यसो त जसले नि लेखिहाल्छ नि।
5: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
6: तिमीलाई थाहा थिएन?
5: थाहा थिएन।
6: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
5: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
6: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ। त्यसको स्रोत थाहा पाउनुपर्छ। मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ। आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
7: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ।
8: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
9: नेपाल सरकार विज्ञापन हो।
10: जय मसी, म कलाकार आशा खड्का, तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 मेगाहर्ज। म पनि सुन्दैछु, तपाईँहरू पनि सुन्नुहोस् है।
1: अब प्रस्तुत छ कार्यक्रम धन्यवाद बिहानी।
11: यो समय हो धन्यवाद बिहानी।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम स्वयं बसिराख्नु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम धन्यवाद बिहानीमा। आदरणीय श्रोता धन्यवाद बिहानीमा प्राविधिक मित्र सुजन म उपस्थित भइसकेका छौ। अब भने केही समय तपाईँलाई म साथ दिन चाहन्छु। म तपाईँको प्रशंसा गर्छु किनकि म भयानक र अद्भुत रीतिले बनाएको छु। तपाईँका कार्यहरू अद्भुत छन् कि हामीले थाहा पाएको जीवन अर्थात् बोट बिरुवा पशु पक्षी मानव जीवन कि यी यतिकै संयोगले हुन आए कि हाम्रो उदेकको सौर मण्डल कुनै दुर्घटना वा संयोगको परिणाम हुन सक्छ। विज्ञान जति उन्नत बन्छ त्यहाँ सिद्ध योजनाकारको पक्षमा धेरै प्रमाणहरू पाइन्छन्। अनुसन्धानकर्ताले प्रत्येक सूक्ष्म मानव कोशिकामा ईश्वरीय सुव्यवस्थालाई उजागर गरिरहेका छन्। नेशनल एकाडेमी अफ साइन्सका पूर्व अध्यक्ष अमेरिकी जैव शास्त्री ब्रुस अल्बर्ट लेख्छन्, हामीले सधैँ कोपिलाहरूलाई कम आंकलन गरेका छौ, निसन्देश हामी अझै पनि त्यसै गर्दैछौ। कोशिकाहरू जीवनका आधारभूत एकाइ हुन्। वास्तवमा सम्पूर्ण कोशिकाहरूलाई एक कारखानाको रूपमा हेर्न सकिन्छ जसमा निश्चित स्थानहरूमा रहेका विभिन्न प्रोटिन जोडबाट बनेका एक आपसमा जोडिएका लहरहरूको विस्तृत सञ्जाल हुन्। भजनका दाउद कुनै वैज्ञानिक थिएनन्, तापनि उनले हामी प्रत्येक परमेश्वरको अद्भुत हातको जटिल सिर्जना हौ भन्ने कुरा बुझे। किनकि तपाईँले नै म भित्रका अंग प्रत्यङ्ग बनाउनु भयो, तपाईँले मलाई मेरी आमाको गर्भमा रच्नु भयो। जब अदृश्य रूपमा म बनिँदै थिए मेरो रचना तपाईँबाट लुकेको थिएन, अनि जब म पृथ्वीको गहिराईमा रचिँदै थिए तपाईँका आँखाले मेरो नबनिएको शरीरलाई देखेर मेरो निम्ति तपाईँका विचारहरू कति बहुमूल्य छन्। तिनको संख्या कति महान छ जब म बिउजन्छु, जब म तपाईँसँग हुन्छु। औसत मानव मुटुको एक दिनमा 1,15,000 पटक धड्कन्छ। हाम्रो रगत हरेक दिन 12,000 माइल यात्रा गर्छ। नेपालको पूर्व पश्चिम लम्बाई भन्दा 20 गुणा लामो। जवान मानिसहरू एक दिनमा 18,000 देखि 30,000 पटक सास फेर्छन्, अनि धेरै जसो यी सबै कार्यहरू हामीले सोच विचार नगरी नै हुन्छन्। आश्चर्यजनक कुरा, आज रोकिनुहोस् र आफ्नो सृष्टिकर्तालाई उहाँले माटोको पहिलो थुप्रो लिएर जुन अद्भुत काम गर्नुभयो त्यो कुरा स्वीकार गर्न र धन्यवाद दिन केही मिनट समय लिनुहोस्। कार्यक्रम धन्यवाद बिहानीमा तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यतिन्जेलसम्म हामीलाई कार्यक्रम सुनेर साथ दिनुभयो। प्राविधिक मित्र सुजनजीलाई धन्यवाद दिँदै सम्पूर्ण श्रोतालाई पनि धन्यवाद दिँदै अहिलेलाई भने कार्यक्रमबाट म प्रस्तुत कुमार अर्बाम बिदा हुन्छु। धन्यवाद। जय मसीह।

0: गुड न्युज एफएम 105.1
1: तपाईहरू सुन्दै हुनुहुन्छ कार्यक्रम वर्ड अफ द डे।
2: हेलो, जय मसीह, म पास्टर रुबेन बस्नेत, स्मरण मिशन चर्च गङ्गुबुको सिनियर पास्टर। आज यो कार्यक्रम वर्ड अफ द डेमा हामी तपाईँलाई हार्दिक स्वागत गर्दछौ। तपाईँले जहाँबाट सुन्दै हुनुहुन्छ यो कार्यक्रम तपाईँको निम्ति बनाइएको हो र हामी विश्वास गर्दछौ तपाईँलाई आजको कार्यक्रमले आशित तुल्याउँदछ। हिब्रू 1:1-2 लेखिएको छ, प्राचीन कालमा हाम्रा पिता पुर्खाहरूसँग अगम वक्ताहरूद्वारा धेरै र विभिन्न किसिमले परमेश्वर बोल्नुभयो, तर यी आखिरी दिनहरूमा उहाँ आफ्ना पुत्रद्वारा हामीसँग बोल्नु भएको छ। पुत्रलाई नै उहाँले सबै कुराको उत्तराधिकारी नियुक्त गर्नुभयो, उहाँद्वारा नै समस्त सृष्टि रच्नु पनि भयो। प्रिय श्रोताहरू, आजको दिनमा परमेश्वर हामीसँग उहाँको पुत्रद्वारा बोल्दै हुनुहुन्छ। कसै कसैलाई परमेश्वरले दर्शनद्वारा, सपनाद्वारा बोल्नुहुन्छ, बाइबलद्वारा र प्रचारकहरूद्वारा। त्यसै कारणले आज हामी विश्वास गर्दछौ आजको दिनमा परमेश्वरले तपाईँसँग बोल्न चाहनुहुन्छ र कोहीद्वारा तपाईँलाई केही भन्न जाँदै हुनुहुन्छ। के तपाईँ तयारी हुनुहुन्छ? आज हाम्रो बीचमा 24 वर्षीय बहिनी सिडनी अमेरिकाबाट आउनु भएको छ। उहाँ नर्स हुनुहुन्छ, परमेश्वरले उहाँलाई बचाउनु भयो र उहाँलाई दैनिकी रूपमा उहाँको विश्वासमा बढाउँदै हुनुहुन्छ। आज प्रभु उहाँद्वारा तपाईँसँग बोल्नुहुनेछ। त्यसै कारणले म आशा गर्दछु आजको यो कार्यक्रम तपाईँ अन्तसम्म सुन्नुहुनेछ। सो आज हामी हाम्रो आजको वक्ता सिस्टर सिडनीलाई हामी कार्यक्रममा बोलाउन चाहन्छौ र उहाँले इङ्ग्लिसमा तपाईँको निम्ति बोल्नुहुनेछ भने मैले उल्था गरेर तपाईँलाई नेपालीमा उल्था गरेर सहायता पुर्याउनेछु। सो वेलकम सिस्टर सिडनी टु दिस प्रोग्राम वर्ड अफ द डे।

0: Thank you so much for having me.
1: धन्यवाद मलाई यहाँ बोलाउनु भएको लागि.
0: I appreciate it.
1: म धेरै धन्यवादी छु.
0: So I just wanted to start off with sharing my testimony, how the Lord has worked in my life.
1: मेरो जीवनमा परमेश्वरले कसरी कार्य गर्नुभयो भन्ने कुरा बाट आज म सुरु गर्न चाहन्छु.
0: So I grew up in a Christian home.
1: म एउटा क्रिश्चियन परिवारमा म हुर्केको हुँ.
0: I heard about how much Jesus loved me from the time I was a child.
1: म बाल्य अवस्थादेखि नै परमेश्वरले मलाई कति प्रेम गर्नुहुन्छ भन्ने कुरा मैले सुन्दै हुर्केको व्यक्ति हुँ.
0: And I kind of thought I was the best Christian around.
1: अनि मैले सधैँ सोच्ने गर्थे म एकदम बेस्ट क्रिश्चियन हुँ, असल क्रिश्चियन हुँ जस्तो मलाई लाग्थ्यो.
0: I remember judging people a lot.
1: अनि मैले मानिसहरूलाई धेरै न्याय गर्ने गर्थे, जज गर्ने गर्दथे.
0: I can struggle with that still sometimes.
1: अनि अहिले पनि मैले त्यो बाट म धेरै स्ट्रगल गरिरहेको हुनेछु.
0: But when I went to college, when I was 18, I went to university.
1: जब म 18 वर्षको भएँ र म युनिभर्सिटी विश्वविद्यालय पढ्न गएको थिएँ.
0: I kind of went my own way.
1: अनि म त्यतिखेर आफ्नो तरिकाको म थिएँ.
0: But I was still going to church.
1: अनि म त्यही पनि म चर्च जाने गर्दथे.
0: But I had this unholy, not good relationship with a man.
1: तर एउटा मानिस थियो जुन मानिस पवित्र जीवन जिउँदै थिएन, उसँग मेरो सम्बन्धमा अगाडि बढ्दै गए.
0: And he did not know Jesus. He did not follow Jesus.
1: उहाँले येशूलाई चिन्नु भएको थिएन र येशूलाई विश्वास गर्नु हुँदैन थियो.
0: And with all the stuff I was doing, I really deserved to be kicked out of the church.
1: अनि मैले जे काम गरेको थियो त्यो कामको कामले अनुसार चाहिँ मलाई चर्चबाट निकाल्नु पर्ने थियो.
0: But my pastor and his wife were so patient with me.
1: तर मेरो पास्टर र उहाँको श्रीमती म प्रति धेरै धैर्यवान हुनुभयो.
0: They said, repent and trust in Jesus.
1: अनि उहाँले भन्नुभयो पश्चाताप गर र प्रभुमा अगाडि बढ.
0: And so after months and months of reading the Bible,
1: अनि बाइबल पढ्दै गएको महिनौ महिनौ पछि चाहिँ,
0: and hearing from my pastors,
1: अनि पास्टरले मलाई प्रचार गरेको मैले सुन्दा सुन्दै,
0: finally God changed my heart.
1: परमेश्वरले मेरो हृदय अन्तमा परिवर्तन गर्नुभयो.
0: I said, God, I don't know if I know you.
1: अनि मैले भने प्रभु म तपाईलाई चिन्छु या चिन्दिन मलाई थाहा छैन.
0: But I want to.
1: तर म तपाईलाई चिन्न चाहन्छु.
0: And so like a prodigal child, I returned to my father in heaven.
1: अनि एउटा हराएको छोराको दृष्टान्त जस्तै म पनि मेरो पिताका फर्केर फेरि गए.
0: Through the Lord Jesus Christ.
1: येशू ख्रीष्ट द्वारा.
0: And I left that wicked relationship. I was not even sad over the breakup.
1: अनि म ब्रेकअप हुँदाखेरि पनि म निराश भइन.
0: And I felt so free.
1: अनि म धेरै आफूलाई स्वतन्त्र महसुस गरे.
0: And after calling on the name of Jesus, I was saved.
1: अनि येशू ख्रीष्टलाई मैले पुकारा गरेको कारणले म बाँच्न मौका पाएँ.
0: But I was also really depressed.
1: तर पनि म एकदमै निराशमा डिप्रेसनमा म गए.
0: Because my whole life I didn't realize how bad of a sinner I was.
1: अनि किनकि मेरो पूरा जीवन भरि मैले थाहा पाउन सकेको थिइन कि म कति पापी छु भनेर.
0: But 6 months later after calling on Jesus.
1: अनि 6 महिना बितिसकेको थियो म प्रभुले मलाई बोलाउनु भएको.
0: It was Christmas of 2020.
1: अनि 2020 सालको क्रिसमसको समयमा.
0: I had joy in my heart.
1: मेरो हृदयमा आनन्द आयो.
0: When I realized yes I was a terrible sinner.
1: हो म चाहिँ एकदमै भयानक पापी हुँ भन्ने कुरा जब मलाई थाहा भयो धेरै शान्ति मनमा आयो.
0: But Jesus died for terrible sinners.
1: अनि यस्तै पापीहरूको लागि येशू ख्रीष्ट मर्नु भएको भन्ने कुरा पनि मलाई थाहा थियो.
0: So I read this verse in 1 John 3:1.
1: अनि त्यसै कारणले मैले पहिलो युहन्ना 3 अध्याय मैले पढे.
0: It says, see what kind of love the Father has given to us, that we should be called children of God, and so we are.
1: अनि पहिलो युहन्ना 1 John 3:1 एक पद पहिलो युहन्ना 3:1 यसो लेखिएको छ, हेर पिताले हामीलाई कस्तो किसिमले प्रेम गर्नुभएको छ कि हामी परमेश्वरका सन्तान भनी कहलिएकाहरू हौ र साँच्चै हौ पनि. यसै कारण त संसारले हामीलाई चिन्दैन किनभने त्यसले उहाँलाई चिनेन. आमेन.
0: Yes, and so when I realized that I could be God's child through Jesus Christ.
1: जब मैले यो महसुस गरे कि येशू ख्रीष्टद्वारा म परमेश्वरको सन्तान हुन सक्छु भनेर.
0: I believed he died for my sins.
1: मैले विश्वास गरे कि उहाँ मेरो लागि मेरो पापको लागि उहाँ मर्नुभयो.
0: And then I had joy.
1: अनि त्यसपछि मलाई आनन्द आयो.
0: And I was baptized a few months later.
1: त्यसपछि म केही महिनापछि म पानीको बप्तिस्मा लिए.
0: And so that's kind of my testimony.
1: यो चाहिँ मेरो गवाही हो.
0: But I also just wanted to review the gospel.
1: अनि तर पनि तपाईहरुको बीचमा आज म के सुसमाचार प्रचार गर्न चाहन्छु.
0: Whether you're listening and you follow Jesus already.
1: ताकि तपाईले जति जनाले प्रभुलाई विश्वास गरिसक्नु भएको छ र अहिले सुन्दै हुनुहुन्छ भने पनि.
0: Or you have never really heard anything about Jesus.
1: या त तपाईले येशू ख्रीष्टको बारेमा केही पनि सुन्नु भएको छैन भने पनि.
0: We all need to be reminded of the gospel.
1: अनि हामी सबैलाई सुसमाचारको याद दिलाइरहनु पर्दछ.
0: And so the gospel is it starts in the beginning when God created the heavens and the earth.
1: अनि सुसमाचार यहाँबाट सुरु हुँदछ कि सबैभन्दा आदिमा परमेश्वरले स्वर्ग र पृथ्वीलाई सृष्टि गर्नुभयो.
0: There's one God and he created everything you see.
1: त्यहाँ एउटै मात्र ईश्वर हुनुहुन्छ र उहाँले सबै कुरा उहाँले जुन तपाईले देख्दै हुनुहुन्छ उहाँले सृष्टि गर्नुभयो.
0: And he said the best of his creation was us human beings.
1: अनि उहाँको सृष्टिहरु मध्येमा सबैभन्दा सुन्दर सृष्टि चाहिँ मानिस जातिहरु तपाई र म.
0: Because we are actually made in God's image.
1: किनकि उहाँको प्रतिरूपमा हामीहरु बनाइएका हौ.
0: And so God made these first two humans, Adam and Eve.
1: परमेश्वरले दुईटा मानिसहरु आदम र हव्वालाई बनाउनु भयो.
0: And he had a perfect friendship with them.
1: र उनीहरूसँग परमेश्वरको एकदम सिद्ध मित्रता थियो.
0: But he said, there's one thing you can't do.
1: तर उहाँले भन्नुभयो तिमीले सबै कुरा गर तर एउटा कुरा तिमीले गर्न पाउँदैनौ.
0: You can eat from any tree.
1: तिमीले सबै प्रकारको रुखहरूको फल खान सक्छौ.
0: That he created in this garden.
1: अनि यो बगैंचामा बनाइएका सबै रुखका फलहरू.
0: But he put one tree in this garden they could not eat.
1: तर त्यो बगैंचामा परमेश्वरले एउटा रुख राखिदिनु भएको थियो त्यो रुखको फल चाहिँ नखाऊ भनेर प्रभुले भन्नुभयो.
0: It was called the tree of knowledge of good and evil.
1: अनि यो चाहिँ ज्ञानको र खराब र सही छुट्याउने ज्ञानको रुख हो भनेर भन्दछ.
0: And so God was telling Adam and Eve to trust him.
1: अनि परमेश्वरले आदम र हव्वालाई उहाँप्रति विश्वास गरौ भनेर परमप्रभु चाहनुहुन्थ्यो.
0: To tell them what they needed to know.
1: अनि तिनीहरूले जे कुरा जान्नु पर्दथ्यो.
0: And not to go seek things apart from him.
1: अनि उहाँको पछि गएर कुनै पनि कुरा खोजि नगर भनेर परमप्रभुले भन्दै हुनुहुन्थ्यो.
0: But they did not listen.
1: तर त्यो कुरा उनीहरूले सुनेनन्.
0: First Eve ate from this tree.
1: पहिलो हव्वाले अनि रुखको फल खाइन.
0: And then Adam ate from this tree.
1: त्यसपछि त्यही रुखको फल आदमले पनि खाए.
0: And through Adam the whole world was cursed with sin.
1: अनि त्यही आदमद्वारा सबै पृथ्वी चाहिँ श्रापित भयो.
0: And sin is disobedience of God's law.
1: अनि परमेश्वरको व्यवस्थालाई कानूनलाई नमान्नु नै पाप हो.
0: And so since Adam ate from that tree, we all have been born with a nature to sin.
1: आदमले त्यो रुखको फल खाएको कारणले पाप प्रवेश भएको कारणले तपाई अनि म जो अहिले जन्मिरहेका छौं हामी पापमै जन्मिरहेका छौं.
0: So we as human beings, we need a restart.
1: अनि हामी मानिस जाति भएको कारणले गर्दाखेरि फेरि पुनर्स्थापना गर्न आवश्यक छ.
0: Adam is our spiritual father.
1: हाम्रो आदम चाहिँ हाम्रो आत्मिक पिता हुन्.
0: And we followed in his footsteps in sin.
1: अनि उहाँको पाइला पाइलामा हामी पापहरू गर्दै अगाडि बढिरहेका छौं.
0: So we've all sinned and fallen short of God's glory.
1: अनि हामी सबैले पाप गरेको कारणले परमेश्वरको महिमा देखि हामी चुकिरहेका छौं.
0: And so we need a new father.
1: त्यसकारण फेरि हामीले नयाँ पिता आवश्यक छ.
0: And the Bible says that Jesus is the new Adam.
1: अनि बाइबलले बताउँदछ येशु ख्रीष्ट चाहिँ नयाँ आदम हुनुहुन्छ.
0: And so let me go back to when Adam ate from this apple.
1: म फेरि तपाईलाई पछाडि लान चाहन्छु जब आदमले त्यो फल खानुभयो.
0: Or fruit.
1: त्यो फल खानुभयो.
0: After this his friendship with God was broken.
1: अनि आदमले खाइसक्नु भएपछि आदम र परमेश्वरको सम्बन्ध चाहिँ टुक्रियो.
0: And so we as humanity have been separated from God ever since.
1: अनि त्यसैकारणले गर्दाखेरि हामी मानिस जातिहरु जो सदाकालको लागि परमप्रभुबाट अलग भयौं.
0: And God says the wages of sin is death.
1: प्रभुले परमेश्वरले भन्नुभयो पापको ज्याला चाहिँ मृत्यु हो.
0: What we earn for our sin is separation from God in this life.
1: अनि यो जीवनमा हामीले जे कुरा कमाएका छौं त्यो चाहिँ परमप्रभुबाट अलग हुने कुरा हामी कमाएका रहेछौं.
0: And spiritual death for all of eternity in hell.
1: अनि अनन्तको मृत्यु नरकमा चाहिँ अनि हामी जानु पर्ने भयो.
0: And so that seems pretty hopeless, right?
1: त्यो सुन्दाखेरि हामीलाई कस्तो निराश लाग्यो हैन त.
0: But God has given us a way of salvation from this.
1: तर परमेश्वरले हामीलाई यो अवस्थाबाट पनि मुक्तिको लागि बाटो दिनुभयो.
0: So about 2000 years ago,
1: 2000 वर्ष पहिला,
0: God sent his son into the world.
1: परमेश्वरले आफ्नो पुत्रलाई संसारमा पठाइदिनुभयो.
0: And his name is Jesus.
1: र उहाँको नाम येशु हो.
0: So Jesus is the son of God, meaning he is divine, he is God in the flesh.
1: अनि येशु चाहिँ परमेश्वरको पुत्र हुनुभयो भन्नुको खास कुरा चाहिँ उहाँ चाहिँ एउटा शरीरमा आउनुभयो ईश्वर.
0: And all things were created through him.
1: र सबै कुरा उहाँद्वारा नै बनिए.
0: So he is eternal. He's always been there.
1: त्यसकारण उहाँ चाहिँ सदाकालको लागि अनन्त हुनुहुन्छ र उहाँ सुरुदेखि नै सधैँभरि रहिरहनु हुनेछ.
0: And he had the glory of heaven.
1: र उहाँसँग स्वर्गको महिमा उहाँसँग छ.
0: But God sent him down to this earth.
1: तर परमेश्वरले येशूलाई यो संसारमा पठाउनु भयो.
0: Jesus chose to humble himself and to leave heaven.
1: अनि उहाँ स्वर्गलाई उचाल्नको लागि उहाँ आफैले आफूलाई नम्र तुल्याउनु भयो.
0: And he was born as a humble baby.
1: उहाँ एउटा नम्र बच्चा भएर उहाँ संसारमा जन्म लिनुभयो.
0: And God sent him to the Virgin Mary.
1: अनि परमेश्वरले त्यो आफ्नो पुत्र येशूलाई एउटा कन्या कुमारी द्वारा मरियम द्वारा संसारमा पठाउनु भयो.
0: So Jesus actually was not born under the curse of Adam.
1: अनि येशु ख्रीष्ट चाहिँ अनि आदमको त्यो श्राप को वंशबाट उहाँ जन्म लिनु भएन.
0: And so he came on this earth and he grew up.
1: उहाँ संसारमा आउनुभयो, उहाँ हुर्कनु भयो.
0: And he did miracles, he performed signs and wonders.
1: उहाँले आश्चर्य कर्म गर्नुभयो, उहाँले अचम्मको कामहरू उहाँले गर्नुभयो.
0: He healed the sick, he even raised the dead.
1: उहाँले बिरामीलाई निको पार्नुभयo, उहाँले मरेकोलाई धरि उहाँले बौरी उठाउनुभयo.
0: He made the blind see and the deaf hear.
1: उहाँले बहिरोलाई सुन्ने र अन्धोलाई देख्ने बनाउनुभयo.
0: But the best thing he did, he forgave sins.
1: सबैभन्दा असल कुरा उहाँले गर्नुभएको, उहाँले चाहिँ पापीहरूलाई क्षमा दिनुभयो.
0: And so a lot of people were jealous of Jesus.
1: येशु ख्रीष्टले गर्नुभएको सम्पूर्ण कार्यहरू देखेर सबै मानिसहरू धेरै लोभिए.
0: They were not the savior he was not the savior they were expecting.
1: अनि उनीहरूले जुन मुक्तिदाता खोजिरहेको थियो त्यो मुक्तिदाता चाहिँ ख्रीष्ट होइन भनेर तिनीहरू दावी गरे.
0: And so they arrested him and had him killed.
1: त्यसैकारणले येशु ख्रीष्टलाई मानिसहरूले पक्रिए र उनीलाई मारे.
0: And he was crucified on the cross.
1: उहाँ क्रूसमा उहाँ टाँगिनु भयो.
0: And before he was killed, he told his followers something special.
1: अनि उहाँ मर्नुभन्दा पहिला क्रूसमा टाँगिनुभन्दा पहिला उहाँले आफ्नो मित्रहरूलाई उहाँले यसरी भन्नुभएको थियो.
0: One of his followers, Peter, tried to defend him.
1: अनि एउटा उहाँको मित्र प्रेरित पत्रुसले यस्तो नगर्नुहोस् भनेर भनिरहेको थियो.
0: They tried to keep him from being arrested at first.
1: अनि त्यो पक्रनदेखि येशूलाई बचाउन चाहन्थ्यो पत्रुसले.
0: But Jesus said, I could call down 10,000 angels to rescue me.
1: अनि उहाँले येशूले भन्नुभयो, मैले चाहेको भए 10,000 जना स्वर्गदूतहरूलाई मलाई बचाउनको लागि स्वर्गबाट मैले मगाउन सक्थे.
0: And if you think about it, Jesus is God, he has the power to do that.
1: यदि हामी बुझ्छौँ भने येशू चाहिँ परमेश्वर हुनुहुन्छ भने उहाँसँग त्यो शक्ति पनि अवश्य थियो.
0: But he chose to go and die on the cross.
1: तर उहाँले चाहिँ आफू क्रूसमा गएर टाँगेर मर्नलाई उहाँले चुज गर्नुभयो.
0: And we find out later he did this because he died for what we did wrong.
1: अनि पछि हामी यो कुरा बुझ्न सक्यौँ कि उहाँ मर्न तयार हुनुभयो कारण हाम्रो पापको खातिर उहाँ मर्न आवश्यक थियो.
0: He died for our sins.
1: हाम्रो पापको लागि उहाँ मर्नुभयो.
0: He took the punishment for our sins.
1: हाम्रो पापको दण्ड उहाँमाथि पर्यो.
0: And then he was buried in a tomb.
1: उहाँ एउटा चिहानमा गाडिनु भयो.
0: And then 3 days later,
1: 3 दिनपछि,
0: he rose from the dead.
1: उहाँ मृत्युलाई जितेर उहाँ बौरी उठ्नु भयो.
0: To show that God accepted this payment for our sin.
1: अनि यो कुरा देखाउन कि परमेश्वरले उहाँको बलिदानको हाम्रो पापको मूल्य चाहिँ येशु ख्रीष्टको मृत्युद्वारा उहाँले लिनुभयो भन्ने कुरा प्रमाण देखाउनको निमित्त.
0: To show that our death and our sin were defeated.
1: हाम्रो ऋण र हाम्रो पापहरू चाहिँ अब मेटियो भनेर प्रकट गर्नलाई.
0: And that Jesus is more powerful than all of that.
1: अनि त्यसै कारणले येशू ख्रीष्ट सबैभन्दा उहाँ बढी शक्तिशाली हुनुहुन्छ.
0: And then he appeared to many people.
1: उहाँ धेरै मानिसहरूको देखा पर्नुभयो.
0: And then he went back up into heaven.
1: त्यसपछि उहाँ माथि स्वर्ग उचालिनुभयो.
0: And he says he's returning again soon.
1: उहाँले भन्नुभएको छ म फेरि पनि आउने छु.
0: And the Bible also says
1: बाइबलले यो पनि भन्दछ
0: that one day to God is as 1,000 years.
1: अनि बाइबलले यो पनि भन्दछ परमेश्वरको लागि एक दिन चाहिँ मानिसहरूको लागि हजार दिन जस्तै हो.
0: Since he's eternal, time does not feel the same to him.
1: अनि उहाँको लागि अनन्तको दिन चाहिँ उहाँको लागि सधैँ एउटै जस्तो हुँदैन.
0: So if you take that literally, it's only been like 2 days.
1: अनि यसो हिसाब गर्दाखेरि 2,000 वर्ष भनेको जम्मा 2 दिन जस्तै हो परमेश्वरको निमित्त.
0: So we don't know when Jesus will return.
1: हामीलाई यसो कहिले आउनुहुन्छ भन्ने कुरा हामीलाई थाहा छैन.
0: He tells us it's not for us to know.
1: अनि उहाँले भन्नुभयो तिमीलाई जान्नु पनि आवश्यक छैन.
0: But he tells us we must be ready.
1: तर उहाँले भन्नुहुन्छ हामी चाहिँ तयारी हुनुपर्दछ.
0: He says he will return like a thief in the night.
1: अनि उहाँले उहाँको वचनमा लेखेको छ उहाँ चाहिँ रातको चोर जस्तै गरी उहाँ आउनुहुन्छ.
0: When we least expect it.
1: जब हामी नसोचेको बेलामा.
0: So I wanted to read some verses.
1: अनि म अरू केही खण्ड पनि म पढ्न चाहन्छु.
0: To go back over what we just said, in 1 Corinthians 15.
1: अनि पहिलो कोरन्थी 15 अध्याय म तपाईँलाई लान चाहन्छु.
0: Verses 3 through 4.
1: 3-4 पद.
0: It says, For I delivered to you as of first importance what I also received, that Christ died for our sins in accordance with the Scriptures, that he was buried, that he was raised on the third day in accordance with the Scriptures.
1: पहिलो कोरन्थी 15 को 3-4 मा यसो लेखिएको छ, किनभने मैले जे पाए त्यसैलाई सबैभन्दा मुख्य विषयको रूपमा तिमीलाई सुम्पिदिए, अर्थात् पवित्र धर्मशास्त्र अनुसार ख्रीष्ट हाम्रा पापको निम्ति मर्नुभयो, उहाँ गाडिनुभयो र पवित्र धर्मशास्त्र अनुसार तेस्रो दिनमा उहाँ पुनर्जीवित पारिनुभयो.
0: And so if you're ever confused, those verses are a summary of the gospel.
1: जब तपाईले यो अहिलेको यसलाई याद गर्नुभयो भने हाम्रो यो सुसमाचारको एउटा छोटकरीमा एउटै शब्दमा लेखेको खण्ड यही हो.
0: You may be wondering, but how does this apply to me? What do I do with that?
1: अनि यो वचनले मलाई कसरी प्रभाव पार्दछ, यसले मलाई के लेनदेन छ जस्तो लागेको छ भने.
0: And I have a couple verses for that too.
1: तपाईको लागि मसँग अरु वचन खण्डहरु पनि छन्.
0: Romans 10 verse 9.
1: रोमी 10 को 9 मा लेखिएको छ.
0: Says, if you confess with your mouth that Jesus is Lord and believe in your heart that God raised him from the dead, you will be saved.
1: रोमी 10 को 9 मा लेखिएको छ किनकि यदि तिमीले येशूलाई प्रभु हो भनी आफ्नो मुखले स्वीकार गर्यौ र परमेश्वरले उहाँलाई मरेकाहरूबाट जीवित पार्नुभयो भनी आफ्नो हृदयमा विश्वास गर्यौ भने तिम्रो उद्धार हुनेछ.
0: And then Romans 4 verse 5.
1: रोमी 4 को 5 मा पनि म पढेर सुनाउन चाहन्छु.
0: It says, and to the one who does not work but believes in him who justifies the ungodly.
1: रोमी 4 को 5 मा यसो लेखिएको छ जसले कर्म चाहिँ गर्दैन तर भक्तिहीनलाई धर्मी ठहराउनु हुने परमेश्वरमाथि भरोसा राख्दछ त्यस्तो मानिसको विश्वास धार्मिकता गनिन्छ.
0: His faith is counted as righteousness.
1: उहाँको विश्वासलाई धार्मिकता गनिन्छ भनेर लेखिएको छ.
0: And I wanted to emphasize this because lots of people say they come in the name of Jesus.
1: म तपाईलाई यो कुराबाट जोड दिन चाहन्छु कि धेरै जना मानिसहरूले येशूको नामलाई पुकार्दछन्.
0: But we must trust Christ alone for our justification.
1: तर हाम्रो उद्धारको लागि चाहिँ हामी ख्रीष्टलाई नै भरोसा गर्नुपर्दछ, विश्वास गर्नुपर्दछ.
0: And that means our acceptance before God.
1: त्यो चाहिँ त्यसले चाहिँ के देखाउँछ भने हामी येशू ख्रीष्टलाई ग्रहण गर्छौं भन्ने कुरा परमेश्वरलाई देखाउँदछ.
0: That means for our forgiveness.
1: अनि त्यसले चाहिँ हाम्रो क्षमालाई देखाउँदछ.
0: That means for our reconciliation with God.
1: त्यसले चाहिँ हामी परमेश्वरसित हाम्रो मिलाप भएको कुरालाई देखाउँदछ.
0: For that friendship with God to truly be healed.
1: अनि यो प्रभुसँग भएको मित्रताले हामीलाई साच्चै नै साँचो चंगाइ ल्याउँदछ.
0: We cannot trust in our good works.
1: अनि हामीले हाम्रो असल कार्यहरूमाथि भरोसा गर्नु हुँदैन.
0: There is nothing we can do to please God.
1: हामीले कुनै पनि कुराले परमेश्वरलाई खुसी तुल्याउन हामी सक्दैनौ.
0: He does not want you to try to earn your way into his favor.
1: अनि उहाँको मन जित्नको लागि हाम्रो कुनै पनि काम गरेर हामी उहाँको मन जित्न हामी सक्दैनौ.
0: It's not through saying enough prayers or doing enough ritual, burning enough incense.
1: अनि हामी धेरै धूपहरू बालेर या धेरै कुराहरू गरेर हामी उहाँको मनलाई जित्न सक्दैनौ, खुसी पार्न सक्दैनौ.
0: It's not from giving to the poor.
1: अनि गरीबहरूलाई दिएर पनि हामी परमेश्वरलाई खुसी तुल्याउन सक्दैनौ.
0: Or even going to church and never missing a.
1: अनि चर्च रेगुलर हरेक शनिबार चर्च गएर पनि.
0: It's through trusting in Jesus alone.
1: अनि यो चाहिँ येशू ख्रीष्टमाथि भरोसा गरेर विश्वास गरेर मात्र परमेश्वरलाई खुसी तुल्याउन सकिन्छ.
0: that he's Lord.
1: किनकि उहाँ प्रभु.
0: And that he was given up for our sins.
1: किनकि उहाँ हाम्रो पापको खातिर उहाँ दिइनुभयो.
0: That he took God's wrath on himself.
1: अनि किनकि येशू ख्रीष्टले परमेश्वरको क्रोध चाहिँ उहाँमाथि लिनुभयो.
0: And that he rose from the dead.
1: उहाँले मृत्युलाई जितेर बौरी उठ्नुभयो.
0: And that through him we can have eternal life too.
1: र उहाँद्वारा नै हामीले पनि अनन्त जीवन प्राप्त गर्दछौँ.
0: This is God's gift to the world.
1: यो चाहिँ परमेश्वरको संसारको लागि उपहार हो.
0: The Lord Jesus Christ.
1: येशू ख्रीष्ट.
0: And if you trust in him, you will not be rejected by God.
1: यदि तपाईले प्रभुलाई विश्वास गर्नुभयो भने परमेश्वरले तपाईलाई कहिले पनि इन्कार गर्नुहुन्न.
0: So, I just want to share some little things God has been teaching me.
1: अनि म तपाईलाई यो समयमा फेरि पनि केही छोटकरीमा केही कुरा परमेश्वरले मलाई सिकाउनु भएको कुरा बताउन चाहन्छु.
0: Recently I finished the book about kings.
1: अनि आज हालचालै मैले राजाहरुको पुस्तकहरु पढेर सके.
0: The kings listed in the Bible.
1: अनि राजाहरु जो बाइबलमा उल्लेखित भएका छन्.
0: And there were different kings that I focused on.
1: अनि त्यहाँ धेरै प्रकारका राजाहरु थिए, धेरै राजाहरु थिए जसलाई मैले फोकस गरिरहेको थिए.
0: There was King Saul.
1: अनि त्यहाँ एउटा राजा साउल पनि राजा रहेछन्.
0: God called him to be the first king of the kingdom of Israel.
1: अनि इजरायलको राज्यको लागि राजा साउललाई चाहिँ पहिलो राजा परमेश्वरले हुन बोलाउनु भएको थियो.
0: But he did not obey God in his later days.
1: अनि तर अन्तिमको दिनतिर चाहिँ साउल राजाले चाहिँ परमेश्वरको आज्ञालाई पालना गरेनन्.
0: And so he totally abandoned God.
1: अनि त्यसैकारण परमेश्वरले तिनलाई इन्कार गर्नुभयो.
0: So he walked away from God.
1: अनि परमेश्वरबाट टाढा तिनी गए.
0: And so God let him do that.
1: अनि परमेश्वरले हुन दिनुभयो.
0: And so I saw throughout these stories that God hates an evil heart.
1: अनि यो कथा पढ्दा पढ्दा मैले के कुरा बुझे भने परमेश्वरले अनि खराब हृदयलाई चाहिँ घृणा गर्नुहुन्छ.
0: And without Jesus we all have an evil heart.
1: अनि येशू ख्रीष्ट बिना पनि हाम्रो हृदय चाहिँ सधैं दुष्ट हुँदछ.
0: We do have to repent, turn from our sins.
1: हामी पश्चाताप गर्नुपर्छ, हाम्रो पापबाट फर्कनु पर्दछ.
0: And trust in Jesus.
1: र प्रभुमाथि भरोसा गर्नु पर्दछ.
0: But unfortunately, Saul never repented.
1: तर दुर्भाग्यवश साउलले कहिले पनि पश्चाताप गरेनन्.
0: So my takeaway was don't be like Saul.
1: अनि त्यसैकारण म तपाईलाई यो उच्च दिन चाहन्छु साउल जस्तै नहुनु होला.
0: And then there was King David.
1: अर्को राजा छन् त्यहाँ दाऊद.
0: He was a man after God's own heart.
1: परमेश्वरको आफ्नो हृदयको मानिस दाऊद थिए.
0: He truly trusted in God.
1: दाऊदले पूर्ण रूपमा परमप्रभुमाथि भरोसा गरे.
0: But David was not perfect either.
1: तर दाऊद पनि पर्फेक्ट थिएनन्.
0: He got into a lot of deep sin.
1: अनि कति पापहरू गहिरो पापहरू दाऊदले पनि गरेका थिए.
0: But the difference between him and Saul,
1: तर दाऊद र साउलमा फरक यो थियो,
0: was that he turned back to God. He turned from his sin.
1: अनि तर दाऊद चाहिँ आफ्नो पापबाट तिनी फर्किएर परमप्रभुतिर फर्किए.
0: And he trusted in God's mercy.
1: र परमप्रभुको कृपामाथि तिनीले भरोसा गरे.
0: And so if you are following Jesus today,
1: त्यसैकारण आज यदि तपाईले परमप्रभुलाई विश्वास गर्दै हुनुहुन्छ भने,
0: and you've gotten into terrible sin,
1: अनि तपाई एउटा भयानक पापमा हिँडिरहनु भएको छ भने पनि,
0: which all sin is terrible,
1: सबै पाप चाहिँ खास भयानकै हुन्छन्.
0: I encourage you today.
1: आज म तपाईलाई उत्साह दिन चाहन्छु.
0: If you hear his voice, don't harden your heart.
1: अनि यदि तपाईले आफ्नो परमेश्वरको आवाज सुन्दै हुनुहुन्छ भने तपाई दुखित नहुनुहोस्.
0: There is another verse I wanted to share.
1: म तपाईलाई एउटा अर्को खण्ड पढेर सुनाउन चाहन्छु.
0: In Isaiah 55 verse 7.
1: यसैया 55 को 7 पद.
0: It says, "Let the wicked forsake his way."
1: अनि यहाँ लेखिएको छ दुष्टले आफ्नो बाटो र अधर्मीले आफ्नो विचार त्यागोस् र परमप्रभुतिर फर्कोस् र उहाँले त्यसमाथि कृपा गर्नुहुन्छ हाम्रो परमेश्वर तर्फ त्यो फर्कोस् र उहाँले त्यसलाई स्थितिमा क्षमा दिनुहुन्छ.
0: And the unrighteous man has thoughts. Let him return to the Lord that he may have compassion on him and to our God, for he will abundantly pardon. And so I just encourage you to do that today, to not have a lukewarm heart.
1: अनि आज म तपाईँलाई उत्साह दिन चाहन्छु एउटा मन तातो हृदय नहुनुहोस्.
0: But to follow God with your whole heart.
1: तर पूरा हृदयले तपाईँले परमप्रभुमाथि भरोसा गर्नुहोस्.
0: And just to be aware of false teachers.
1: अनि तपाईँको लागि एउटा जुन झुटो अगमवक्ताहरू शिक्षकको बारेमा तपाईँलाई सचेत गराउनु पर्दाखेरि,
0: I heard the church in Nepal is only a few decades old.
1: अनि आज मैले सुने कि नेपालका मण्डलीहरू केही शताब्दीका मण्डलीहरू मात्र हुन्.
0: People will come and try to tell you all kinds of things.
1: अनि मानिसहरू आएर तपाईलाई धेरै प्रकारको कुराहरू बताउन सक्छन्.
0: They may say, if you don't have this gift from the Spirit, you won't be saved.
1: यदि तपाईलाई सँग यो वरदान छैन भने तपाई बाँच्नु हुन्न, मुक्ति पाउनु हुन्न भनेर पनि भन्न सक्दछन्.
0: The Bible doesn't say that.
1: बाइबलले त्यो भन्दैन.
0: So go back to the Bible.
1: त्यसै कारण बाइबल तर्फ तपाई जानुहोस्.
0: They may say, God wants you to have all this money.
1: अनि तिनीहरूले भन्न सक्छन्, परमेश्वर तपाईलाई सबै रुपैयाँ पैसा भएको चाहनुहुन्छ भनेर भने पनि.
0: God may bless you with that, but he doesn't promise that.
1: तर हो परमेश्वरले तपाईलाई आर्थिक रूपमा पनि आशिष दिन सक्नुहुन्छ, तर परमेश्वरले आशिष दिन्छु नै भनेर भन्नुभएको छैन.
0: So we need to be content with what we have.
1: अनि त्यसै कारण हामी धोका नखाऊ आज हामीसँग के छ भनेर.
0: God says every person in his body is important.
1: अनि बाइबलमा परमेश्वरले भन्नुभएको छ उहाँको शरीरका सबै अङ्गहरू महत्त्वपूर्ण छन्.
0: So whether you feel like you're small or big in the church,
1: त्यसै कारण तपाईँ चाहे मण्डलीमा सानो या ठुलो हुनुभएको होस्,
0: remember who you're following.
1: तपाईँ याद गर्नुहोस् तपाईँले कसलाई पछ्याउँदै हुनुहुन्छ.
0: It's all about Jesus and what he's done for us.
1: अनि यो चाहिँ सबै चाहिँ ख्रीष्ट येशु प्रति हो जसलाई हामी विश्वास गरेर पछ्याइरहेका छौँ.
0: So only he can save you.
1: त्यसकारण उहाँले मात्र तपाईलाई बचाउन सक्नुहुन्छ.
0: And I think that's all I have to say.
1: आज तपाईलाई मलाई यति नै भन्नु छ, परमेश्वर तपाईँ सबैजनालाई आशिष दिनु भएको हो.

थ्याङ्क यू सो मच फर हियरिङ आवर प्रोग्राम. तपाईँ जहाँबाट सुन्दै हुनुहुन्छ, जहाँबाट तपाईँले सुन्नुभएको छ, यदि तपाईँसँग कुनै प्रार्थना रिक्वेस्ट छ या त तपाईँ हामीसँग सम्पर्कमा रहन चाहनुहुन्छ भने स्मरणा मिशन चर्च बङ्गबु चोकमा छ. हाम्रो फोन नम्बर 9857045446, इमेल scmnepal@gmail.com. May God bless you. Permission to the last.

0: म अमित थापा, तपाईँ सुन्दै हुनुहुन्छ गुडनिस एफएम रेडियो 105.1 MHz।
1: अब तपाईँले सुन्न सक्नुहुन्छ कार्यक्रम प्रेम र जीवन पास्टर रमेश गजमेरको साथमा। मेरो आज्ञा यही हो कि मैले तिमीहरूलाई जसरी प्रेम गरे तिमीहरूले एक अर्कालाई त्यसरी नै प्रेम गर। योहन्ना 15:12। रेडियो कार्यक्रम प्रेम र जीवन। श्रोता, यो कार्यक्रमलाई अझ धेरै अर्थपूर्ण बनाउनको लागि राख्न चाहन्छु यो आशिषमय भजनको साथ।

0: जय मसीह साथै नमस्कार। अब तपाईले सुन्न सक्नुहुन्छ रेडियो कार्यक्रम प्रेम र जीवन, पास्टर लेखक रमेश गजमेरको साथमा। श्रोता, कार्यक्रमबाट तपाईले परमेश्वरको जीवित वचन सुन्न सक्नुहुन्छ। म विश्वास गर्छु वचनबाट तपाईले नयाँ आशा, नयाँ उत्साह प्राप्त गर्नुहुनेछ।
1: म डिलरसिपमा काम गरेको लगभग केही साल भयो, अनि यो डिलरसिपमा काम गर्दाखेरि धेरै कुरा मैले एउटा सिक्ने मौका पाएँ। यो एउटा लिडरसिपमै छु म, होन्डाको डिलरसिपमा, अनि त्यहाँबाट मैले काम गर्ने क्रममा हो बिब्लिकल कुरा सिक्न नपाए तापनि लिडरसिपको कुराहरूमा आउँदाखेरि चाहिँ धेरै कुरा मैले सिक्ने मौका पाएँ। अनि एउटा कुरा चाहिँ म तपाईँहरूलाई बताउनै पर्यो, कुनै पनि डिलरसिपले विदाउट कस्टमर्स पटक्कै पनि आफ्नो डिलरसिपमा भएको गाडीहरू बिक्री गर्न सक्दैन, र त्यो गाडी बिकाउनको लागि उनीहरूलाई ग्राहक चाहिन्छै चाहिन्छ। अनि त्यो ग्राहकलाई बिकाउनको लागि चाहिँ अमेरिकामा विशेष गरी अधिकांश डिलरसिपहरूमा चाहिँ एटलिस्ट कफी स्टेसनहरू राखिदिएको छ निशुल्क, ताकि उनीहरूले पे गर्नु पर्दैन, तर आफ्नो कस्टमरलाई माया गरेर लङ टर्म आफ्नो कस्टमर ग्राहक बनाउनको लागि चाहिँ उनीहरूले चाहिँ फ्री कफी स्टेसनहरू राखिदिएको छ, निशुल्क कफी स्टेसन। एउटा कस्टमर सर्भिस छ, अनि कस्टमर सर्भिसले पनि सेवा दिने क्रममा चाहिँ राम्रो तरिकाले दिनु पर्यो, बोल्ने कुरादेखि लिएर आफ्नो स्ट्यान्डर्ड मेन्टेन गर्नु पर्यो आफूले कस्टमर सर्भिसमा काम गर्नेहरूले, अनि उनीहरूलाई चाहिँ राम्रोसँगले ग्रिटिङ गर्नु पर्यो, अभिवादन गर्नु पर्यो, राम्रो तरिकाले उनीहरूलाई चाहिँ खुसी बनाउनै पर्छ। नत्र त भने त्यो ग्राहकले अर्को पालिदेखि गाडी किन्दैन, अर्को पालिदेखि त्यहाँ गएर सर्भिस आफ्नो गाडीको गर्न सक्दैन। तर उसलाई त्यहाँ फेरि फिर्ता आउने बनाउनको लागि चाहिँ अधिकांश डिलरसिपमा चाहिँ कफी स्टेसन राखिएको छ, र मैले जब गर्ने डिलरसिपमा भने कफी स्टेसन राखिदिएको छ। अनि म विचार गर्छु त्यो कफी स्टेसनको लागि उनीहरूले हजारौं हजारौं रुपियाँ डलरहरू उनीहरूले खर्च गर्ने गर्छ। किन? किनभने उनीहरूलाई कस्टमर चाहिएको छ, अनि कस्टमरलाई उनीहरूले जति राम्रो ट्रिट गर्छ त्यति धेरै उनीहरूले कस्टमर कमाउने हो। एउटा कस्टमरलाई राम्रो ट्रिट गरेको छ भने त्यही कस्टमरले अर्को कस्टमरलाई ल्याउन सक्दो रहेछ। यो चाहिँ मैले त्यहाँको जब लिडरसिपमा मैले काम गर्दै गएँ त्यहाँबाट मैले थाहा गरेँ कि आहा, यस्तै चाहिँ लिडरसिप आज हाम्रो क्रिस्चियन समुदायमा पनि खाँचो छ। ताकि नयाँ मान्छेहरू आइराखेको हुन्छ, धेरैचोटि हामी उनीहरूलाई राम्रोसँगले अभिवादन गरिरहेको हुँदैनौँ, राम्रोसँगले हामीले वेलकम गरिरहेको हुँदैनौँ, उनीहरूलाई हामी राम्रोसँगले हामीले क्रिसमा बढाइरहेको हुँदैनौँ। त्यहाँ चाहिँ लिडरसिपकै शिक्षाको कमीले गर्दा हुन सक्छ, तर आज हामीले जान्नुपर्ने कुरा चाहिँ के रहेछ भनेदेखिलाई, हामी एउटा ख्रिस्टको त्यत्तिकै पनि हामी चेलाहरू हौं, हामी ख्रिस्टको सेवकहरू हौं, हामी ख्रिस्टको सन्तानहरू हौं। परमेश्वरले हामीलाई उहाँको वचन अनि उहाँको राज्यको जुन पनि प्रचार गर्ने हामीलाई अनुमति दिनुभएको छ, अनि प्रतिज्ञा हामीलाई परमेश्वरले त्यो छोडेर स्वर्गमा जानुभएको छ। अनि आज तपाईँ र मैले परमेश्वरले राखिदिनु भएको जुन पनि वचन छ, जुन पनि हामीले तपाईँ र मैले गर्नुपर्ने मिसनको कामहरू छ, त्यो काम गर्नको लागि चाहिँ तपाईँ र म हो हामी विश्वासयोग्यता हुनुपर्छ, पवित्र हुनुपर्छ, हामी परमेश्वरलाई प्रेम गर्ने हुनुपर्छ, हो हामी छौं। तर पनि हामी यो गर्ने क्रमहरूको भित्र पनि एउटा कुरा चाहिँ मैले थाहा गरेको के हो भनेदेखिलाई, हामीले मण्डलीभित्रको कुनै पनि व्यक्तिलाई पुरानो नै किन नहोस्, नयाँ नै किन नहोस्, दुवैलाई हामीले एउटै ट्रिट गर्न सक्नुपर्छ, माया दिनु सक्नुपर्छ, उनीहरूको दुःखलाई बुझ्नु पर्छ। यो चाहिँ हामी लिडरसिपमा बसेकाहरूको लागि विशेष गरी हामीले बुझ्नु सक्नुपर्छ। अनि लिडरसिपलाई मात्र होइन, फेरि तपाईँहरू जतिजनाले वचन सुन्दै हुनुहुन्छ तपाईँलाई पनि त्यो अधिकार प्रभुले दिनुभएको छ, आफ्नो छिमेकीलाई आफैलाई चाहिँ प्रेम गर। तपाईँ र मैले पास्टरले गर्न सकेको छैन, भ्याएको छैन भने तपाईँ र मेरो पनि जिम्मेवारी हो। न्यू कमर्सहरू जो नयाँहरू आइराखेको छ, अनि पुरानोहरूलाई पनि कतिचोटि उत्साहको खाँचो पर्छ, साथको खाँचो पर्छ, सपोर्टको खाँचो पर्छ, प्रेमको खाँचो पर्छ, मायाको कुरा सुनिदियोस् भन्ने लाग्छ कतिपय समयहरूमा। तर तपाईँ खुसी हुनुहुन्छ, तपाईँ आनन्दित हुनुहुन्छ, तपाईँसँग प्रशस्त छ, भरि भराउ छ भने तपाईँको कार्य के हो भनेदेखिलाई, तपाईँले पनि अब त्यो व्यक्तिलाई वास्ता गर्नुपर्छ। पास्टरले मात्र गर्नुपर्छ भन्ने होइन प्रियहरू, तर आज मैले बताउन चाहेको चाहिँ हामी पास्टर लिडर्सहरूले चाहिँ बुझ्नुपर्ने कुरा चाहिँ हामीले हाम्रो मण्डलीलाई पनि सिकौं कि सबै मण्डलीको जनहरू, सबै लिडरसिपमा आएको हुनेहरू, ख्रिस्टलाई प्रेम गर्नेहरू सबैजना प्रभुको चेलाहरू, अनि चेलाहरू भएको कारणले गर्दाखेरि पास्टरको मात्र काम होइन, मण्डलीको एल्डरको मात्र काम होइन, डिकनको मात्र काम होइन, तपाईँ र म चेलाहरू हौ भने एकले अर्कालाई बुझ्ने प्रयास गरौं, एकले अर्काको परिस्थितिलाई बुझ्ने प्रयास गरौं, उनीहरूलाई राम्रोसँगले हामीले चाहिँ उत्साह दिउँ। पाशुबुवाले भ्याउनु भएको छैन भने हामी साथ सपोर्ट गरौं। त्यो कार्य गर्नका लागि परमेश्वरले तपाईँ र मलाई सुम्पनु भएको छ। र आज कतिपय ठाउँहरूमा मण्डलीबाट चाहिँ मान्छेहरू ल है प्रभुलाई छोड्यो अरे, प्रभुलाई त्याग्यो अरे, ल चन्द्रयान गरेर निस्के पो अरे भन्ने हामी कतिपय समयहरूमा सुन्छौ। कारण चाहिँ मैले समस्या एउटै मात्र भेटिरहेको छु, त्यो चाहिँ के भनेदेखिलाई, ए पाशुबुवाले के भनिदियो अरे, के अरे मण्डलीको कसले के भनिदियो अरे, त्यही भएर चाहिँ जानै छोड्यो अरे। यी कुराहरू सुन्दाखेरि बडो मलाई शरम लाग्छ प्रियहरू। हाम्रो लिडरसिपहरू कता जाँदैछ, हामीले हाम्रो मण्डलीलाई कस्तो शिक्षा दिँदैछौ? प्रियहरू, हरेकको परिस्थिति एउटै छैन, हरेकको परिस्थितिलाई हामीले बुझ्न पर्छ है। हरेकको परिस्थितिलाई जब तपाईँलाई बुझ्न थाल्छौ नि प्रियहरू, मण्डली वृद्धि हुन त्यति धेरै समय लाग्दैन। तर समस्या के छ भनेदेखिलाई, हामीलाई प्रशस्त भयो भने भयो, हामीलाई सम्पन्न भयो भने भयो, हामी अरू छिमेकीलाई हामी वास्ता गर्दैनौ। तर मेरो प्रियहरू, आज अधिकांश धेरै मानिसहरूले प्रभुलाई त्यागेको मुख्य कारण चाहिँ लिडरसिप ल्याक भएको कारणले, शिक्षाको कमीले गर्दाखेरि नै आज विशेष मण्डलीबाट धेरै मानिसहरूले प्रभुलाई त्यागिरहेको अवस्थाहरू छ। सो त्यो हुन नदिनको लागि चाहिँ प्रिय मण्डलीहरू, हामीले हाम्रो लिडरसिपहरूलाई चाहिँ हामीले स्ट्रङ बनाऊ, हाम्रो लिडरसिपलाई हामीले स्ट्रङ बनाऊ, मण्डलीलाई सिकाऊ, हेरचाह गर्नुपर्छ, अरूलाई पनि प्रेम गर्नुपर्छ, माया गर्नुपर्छ भन्ने कुरा हामी सिकाऊ। बाइबलले हामीलाई त्यही कुरा बताउँछ होइन। हामी विशेष मर्कुसको पुस्तक 12 अध्यायको 30 हेर्छौँ भनेदेखिलाई, तैले परमप्रभु आफ्नो परमेश्वरलाई तेरो सारा हृदयले, तेरो सारा प्राणले, तेरो सारा समझले र तेरो सारा शक्तिले प्रेम गर। प्रभुलाई त हामी सारा हृदय, सारा समझ र सारा प्राणले हामी प्रेम गर्छौ होला, तर 31 पदमा आउँदाखेरि चाहिँ नि तपाईँले बुझ्नु पर्छ, दोस्रो चाहिँ यो, तैले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर, यो भन्दा ठूलो आज्ञा अर्को छैन। बुझ्नुभयो? तपाईँले परमेश्वरलाई त प्रेम गर्नुहुन्छ, माया गर्नुहुन्छ, तर 31 पदमा आउँदाखेरि प्रभु येशू ख्रीष्ट स्वयंले के भन्नुभयो भनेदेखिलाई, दोस्रो चाहिँ यो हो कि तैले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर, यो भन्दा ठूलो आज्ञा अरू केही पनि छैन। बुझ्नुभयो? आज मैले त्यो डिलरसिपमा सिकेर आएको छु कि कस्टमरलाई कसरी चाहिँ ट्रिट गर्नुपर्छ, कसरी उनीहरूलाई माया दिनुपर्छ, कसरी उनीहरूलाई चाहिँ केयर गर्नुपर्छ भन्ने कुरा डिलरसिपबाट सिकेको छु। त्यस्तै नै आज मण्डलीहरूमा पनि आवश्यक छ प्रियहरू। यहाँ दिने कुरा मात्र होइन, तर यहाँ प्रेमको कुरा छ प्रियहरू। आफूलाई त हामी धेरै माया गर्छौ प्रियहरू, म जान्दछु, तर अरूलाई पनि माया गर्नुपर्छ, योभन्दा ठूलो आज्ञा केही पनि छैन भनेर प्रभु येशू ख्रीष्टले भन्नुभएको छ। सो एउटा प्रेम र मान्छेलाई गरिने एउटा आदर, एउटा सद्भाव, एउटा चाहिँ भन्ने भनेदेखिलाई केयरले नै, वास्ताले नै मान्छेलाई चाहिँ प्रभुप्रति चाहिँ खिच्ने काम गर्छ, प्रभुमा ल्याउने काम गर्दछ। तर तपाईँ र मैले वास्ता गरेनौ, प्रेम गरेनौ, प्रभुमा हामीले चाहिँ उनीहरूलाई चाहिँ माया गरेर डोर्याउन सकेनौ भनेदेखिलाई त्यही मान्छेले प्रभुलाई त्यागिदिन्छ प्रियहरू। किन? किनभने वास्तविक फल नै तपाईँको जीवनमा देख्न सकेन। एउटा नयाँ विश्वासीले कसरी बुझ्न सक्छ होइन, तपाईँ र मेरो जीवन नै हो रहेछ, तपाईँ र मेरो आफ्नो जीवन चाहिँ बोलेन भने नि, हाम्रो चरित्र ख्रीष्ट येशूको जस्तो बोलेन भने नि प्रियहरू, त्यो व्यक्तिले चन्द्रयान गर्नु कति पनि समय लाग्दैन। त्यही कारणले कस्टमर सर्भिस इज मोस्ट इम्पोर्टेन्ट प्रिय। मण्डलीमा पनि कस्टमर सर्भिस आवश्यक छ। प्रिय पास्टर लिडर्सहरू, तपाईँले अन्तिममा संगति सकेपछि एकचोटि मण्डलीको जनहरूलाई भेट्ने प्रयास गर्नुहोस्। कस्तो हुनुहुन्छ, के हुनुहुन्छ, कसो गर्दै हुनुहुन्छ, तपाईँको लागि प्रार्थना गरिदिइरहेको छु। यो आज आवश्यक छ नि प्रियहरू, एकदम आवश्यक छ। ल पास्टर बुवा तपाईँले भ्याउनु भएन अरे, तपाईँले कसैलाई अराउनुहोस् त्यही काम गर्न। आज हामीले मण्डलीलाई भेडालाई खुवाउने काम मात्र होइन, तर उनीहरूको रेखदेख पनि गर्नुपर्छ, वास्ता पनि गर्नुपर्छ, उनीहरू कुन परिस्थितिबाट भइरहेको। कस्टमर सर्भिस इज मोस्ट इम्पोर्टेन्ट प्रिय। मण्डलीमा पनि कस्टमर सर्भिस आवश्यक छ। प्रिय पास्टर लिडर्सहरू, तपाईँले अन्तिममा संगति सकेपछि एकचोटि मण्डलीको जनहरूलाई भेट्ने प्रयास गर्नुहोस्। कस्तो

0: पनि बुझ्नुपर्छ, यो पास्टरको काम मात्र होइन, तपाईँ र मैले वास्त गर्नुपर्छ। के गर्दैछ हाम्रो मण्डलीका छिमेकीले? हामीले वास्त गर्नुपर्छ। यद्यपि हामीले वास्त गर्न थाले भने नि परमेश्वरको राज्य वृद्धि हुन त्यति धेरै समय लाग्दैन। तर हामीले नै गवाई बिगारिरहेको छौँ, हामीले नै छिमेकीलाई हामीले घृणा गरिरहेका छौँ, छिमेकीलाई हामीले चाहिँ दोष्याइरहेको छौँ। यसरी हुँदैन प्रियहरू, प्रेमको आवश्यक छ, कस्टमर सर्भिसको आवश्यक छ, वास्ताको आवश्यक छ। त्यही कारणले गर्दाखेरि आजदेखि मलाई विश्वास छ यहाँहरूले यो कुरालाई पक्कै पनि पालन गर्नुहुनेछ। सो हामी एकले अर्कालाई वास्ता गरौँ, प्रेम गरौँ। हामीले जब छिमेकीलाई प्रेम गर्छौँ, छेउको छिमेकी मात्र होइन प्रिय, मण्डलीका मान्छे जो पनि हुन सक्छ, सबैलाई बराबर माया गरौँ, वास्ता गरौँ। परमेश्वर साँच्चै नै कुराहरूबाट प्रसन्न हुनुहुन्छ। आमेन। हुन्छ, मैले वचनलाई यहीँ राख्न चाहे। विश्वास छ यहाँहरूले आजको वचनबाट के कुरा सिक्नु भएको छ। यहाँहरू बीचबाट ओझल हुन चाहन्छु। जय मस।
1: श्रोता, तपाईले अहिले सुन्नुभयो रेडियो कार्यक्रम प्रेम र जीवन, पास्टर लेखक रमेश गजमेरज्यूबाट। अझ धेरै प्रभु येशूको बारेमा बुझ्न चाहनुहुन्छ, साथै कार्यक्रम प्रति सल्लाह सुझाव प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो सम्पर्क नम्बर र इमेल एड्रेस यस प्रकार रहेको छ। सम्पर्क नम्बर 9818251240, 9818251240। इमेल ramesgajmer70@gmail.com, ramesgajmer70@gmail.com। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई सधैँ सुस्वास्थ्य, सुरक्षा, दीर्घायु राख्नु भएको होस्। धन्यवाद। जय मसीह। नमस्कार।

0: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
1: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
0: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ।
1: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाऊ न।
0: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
1: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
0: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्छ। नमस्कार उपप्रमुखज्यू।
2: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
3: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
2: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
1: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख ज्यू।
2: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
1: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
0: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
3: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
4: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: टाइम चेक। यति बेला बिहानको 8 बज्यो।

0: बाटुली दिदी, ए बाटुली दिदी,
1: बाटुली बहिनी, ए बाटुली बहिनी।
2: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु। गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम बाटुलीका कुरामा आदरणीय श्रोता, कार्यक्रम बाटुलीका कुरा लिएर म पुनः उपस्थित भइसकेकी छु र प्रत्येक हप्ता हामी तपाईँलाई कार्यक्रम मार्फत नाटकीय प्रस्तुति विभिन्न विषयवस्तुहरूमा सुनाउँदै र साथी आइरहेको छौं र आज पनि हामी एकदमै महत्वपूर्ण विषयमा कुराकानीहरू राख्नेछौ, नाटकीय प्रस्तुति प्रस्तुत गर्नेछौ। तर यो समयमा एउटा गीतबाट म कार्यक्रमको शुरूआत गर्न चाहन्छु। गीतपछि उपस्थित हुने नै छु।

निकै नै अर्थपूर्ण गीतपछि तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु र परमेश्वर बोल्नुहुन्छ तर हामी कसरी ती कुराहरूलाई महसुस गर्न सक्छौ भन्ने विषयवस्तुमा आज पनि अजी र माया बीच कुराकानीहरू भइरहेको छ। यही कुराकानी तपाईँहरू समक्ष पनि हामी कार्यक्रम मार्फत प्रस्तुत गर्न गइरहेको छौं, जुन चाहिँ एकदमै महत्वपूर्ण विषय पनि रहेको छ। हामी मध्ये धेरैजनाले भन्ने गर्छौं कि परमेश्वरले मलाई के भन्न खोजिरहनु भएको छ होला, अथवा उहाँको इच्छा मैले कसरी बुझ्ने हो, यो चाहिँ मेरो आफ्नै इच्छा हो कि परमेश्वरको इच्छा हो। यसै विभिन्न प्रकारको कुराहरू चाहिँ कचोटि हाम्रो मनमा दुविधा स्वरूप उत्पन्न हुने गर्दछ र आज अजी र माया बीचको रमाइलो कुराकानीहरूबाट यही प्रश्नको केही उत्तरहरूलाई चाहिँ खोज्ने हामी प्रयास गर्नेछौ। ढिला नगरिकन हामी प्रस्तुतितर्फ अगाडि बढ्नेछौं।

0: ओ ओ अजी अजी हेत्तेरिका, म त आज एकदमै दुविधामा छु। के गर्दै हुनुहुन्छ तपाईँ हेत्तेरिका? ल हेर नानी, के भएर ल्यायो फेरि तिमीलाई? बिहानदेखि कसले तिम्रो दिमागलाई फेरि लट्ठ बनायो कि के भयो? के यस्तो हटारिँदै आएको या नानी, के भयो? अजी हेत्तेरिका, सुन्नु न, एकजना दिदीले भन्नुभयो परमेश्वरले मलाई भन्नुभयो यो काम गर। फेरि अर्को दाइले भन्नुहुन्छ परमेश्वरले मलाई भन्नुभयो यो काम नगर। म त सोच्दैछु क्या, परमेश्वर सबैजनासँग बोल्नुहुन्छ भने मसँग चाहिँ किन बोल्नुहुन्न? केही भन्नुहुन्न परमेश्वरले कि? परमेश्वर चाहिँ मसँग बोल्नुहुन्न र? अनि जो जो बोल्नुहुन्छ उहाँहरूको कुरा सुनेर म छक्क पर्छु, अनि प्रभु नै मसँग बोल्नु भएको भनेर मैले कसरी पत्ता लगाउने? त्यही भएर म आत्ति आत्ति तपाईँकोमा आएको नि। अब तपाईँ एकजना त हुनुहुन्छ मलाई यसो सल्लाह दिने, उत्साह दिने, मेरो लागि प्रार्थना गर्ने, वचनबाट खोज्ने तपाईँ हुनुहुन्छ नि, त्यही भएर हतारिँदै आएको नि हजुर। ए अनि त्यसरी आँटिनु पर्छ त एउटा सानो कुरामा? हुन त सानो त होइन, महत्त्वपूर्ण कुरा नै हो र पनि। ल नानी, अनि तिमीले चाहिँ यो विषयमा के सोचेको छौ त? आकाश नै फुटेर ठुलो आवाज निकालेर माया सुन म परमप्रभु बोल्दैछु यस्तो खालको आवाज आउँछ भनेर सोचेको कि के हो तिमीले? हजुर त्यस्तो त होइन, तर केही त संकेत दिनुहुन्छ होला नि त परमेश्वर जब बोल्नुहुन्छ हामीसँग। हो, पुरानो नियमहरूमा त अब उहाँले आफ्नो जनहरूसँग प्रत्यक्ष बोल्नु भएको पनि हामीले पढेको छौँ। अब अहिले त हामी अनुग्रहको समयमा छौँ, अनि कतिचोटि हामीलाई पनि त परमेश्वरको आवाज चाहिन्छ, परमेश्वर बोल्नु भएको होस् भनेर हामी चाहन्छौँ। प्रभु बोल्नु पनि हुन्छ, तर त्यो कुरा चाहिँ कसरी अब थाहा गर्ने भन्ने कुराहरूले नै मलाई कहिलेकाहीँ कस्तो दुविधामा पार्छ क्या हजुर। नानी, संकेत दिनुहुन्छ परमेश्वरले, बोल्नुहुन्छ। हाम्रो परमेश्वर जीवित परमेश्वर हुनुहुन्छ, तर हामी धेरै जसो रेडियो गलत फ्रिक्वेन्सीमा राखेर बस्ने गर्छौँ क्या नानी? बुझेर ल्यायो कुरा? भन्नाले हजुर, रेडियो हाम्रो गुड न्युज जीएफएम रेडियो 105.1 सुन्नुपर्ने ठाउँमा अर्कैतिर 90.5 अथवा अरू नै फ्रिक्वेन्सी मिलाएर बस्यो भने तिमीले रेडियो सुन्न पाए त गुड न्युज एफएम कार्यक्रम बाटुलीका कुरा सुनेर ल्याउन सक्छ त तिमीले, गलत फ्रिक्वेन्सी बजायो भने।
1: त्यो त हुँदैन, एउटा फ्रिक्वेन्सीमा आउने रेडियो अर्को फ्रिक्वेन्सीमा खोजे भने त मैले कहाँ सुन्न सक्छु त? सक्दिन नि अजी।
0: हो, त्यसै गरी परमेश्वर पनि बोलिरहनु भएको हुन्छ नि नानी, तर हाम्रो मन चाहिँ चिन्ता, डर, रिस, लोभ, आफ्नै योजनाहरूले भरिएको हुन्छ, अनि यो हृदयमा नाना थरी कुरा भरिएर बसिएपछि परमेश्वरको आवाज सुन्नको लागि हाम्रो हृदय खोइ त तयार भएको हो। त्यही हो, गलत गलत कुराहरूले मन भरिएपछि सही परमेश्वरको आवाजलाई कसरी सुनेर ल्याउन सक्छ त? ल तिमी आफै भन न।
1: त्यो त हो हजी। अनि हजी, सबैभन्दा धेरै कुरा चाहिँ नि मलाई बुझ्न मन लागेको, परमेश्वर कुन कुन माध्यमबाट बोल्नुहुन्छ त्यो पनि यसो अलिकति भनिदिनु न। ल ठिक छ, मेरो मनलाई अथवा मैले आवाज सुन्न चाहन्छु भने त मैले आफ्नो हृदयलाई हल्का, होइन, मेरो मनलाई हल्का बनाउनु पर्ने, खुल्ला बनाउनु पर्ने, अनि परमेश्वरको आवाज सुन्नको लागि आफूलाई तयारी गर्नुपर्ने रहेछ भनेर मैले बुझेँ। तर परमेश्वर कस्तो कस्तो माध्यमहरूबाट पनि बोल्नुहुन्छ त हजी?
0: सबैभन्दा पहिले परमेश्वर वचनबाट बोलेर ल्याउनुहुन्छ या दोस्रो टिमोथीको पुस्तक 3:16 भने जस्तै सम्पूर्ण धर्मशास्त्र परमेश्वरको प्रेरणाबाट नै भएको हो। त्यही भएर वचनबाट नै बोलेर ल्याउनुहुन्छ हाम्रो परमेश्वर। वचन पढ्ने बानी छ कि छैन? वचनमा खोज्ने बानी, अध्ययन गर्ने बानी छ कि छैन? अब वचन पढेर ल्याउँदैन अनि परमेश्वर बोल्नु भएन, परमेश्वरले मलाई जवाफ दिनु भएन भनेर हामी टाउकोमा हात राखेर बस्छ। परमेश्वर त बोलिरहनु भएको छ, पल पलमा, हाम्रो घरिघरिहरूमा, पहिला पहिलामा परमेश्वर बोलेर हामीलाई अगुवाई गरिरहनुहुन्छ। हामीले परमेश्वरको वचन जहाँ परमेश्वर बोल्न सक्नुहुन्छ त्यहाँ सुनेको छ कि छैन, पढेको छ कि छैन, हेरेको छ कि छैन भन्ने कुरा चाहिँ महत्त्वपूर्ण हुन्छ क्या नानी?
1: तर अझै मैले बाइबल पढ्दा कहिले काहीँ केही महसुस नै हुँदैन, यो चाहिँ किन हुन्छ होला हौ यस्तो?
0: हेर नानी,
1: औषधि खाँडाहरू एकचोटि स्वाद मिठो हुँदैन, तर त्यसले काम गरिरहेको हुन्छ अनि झट्टै काम पनि गर्दैन नि। औषधिले समय लिएर बिस्तारै बिस्तारै शरीरमा काम गर्छ। त्यसरी नै बाइबल पनि वचन पनि त्यस्तै नै हो हाम्रो जीवनमा। तिमीलाई एउटा उदाहरण दिएर ल्याउँछु, जस्तै कि एकजना युवकले विदेश जाने कि नजाने भनेर प्रार्थना गरिरहेको थियो। ऊ बाइबल पनि पढ्दै थियो। मटित 6:33 भन्यो, पहिले परमेश्वरको राज्य खोज, त्यसपछि उसले सोध्यो विदेश जाँदा मेरो विश्वास बलियो हुन्छ कि कमजोर। त्यही वचनले उसलाई सोच्न बाध्य बनायो। परमेश्वरले उत्तर दिनुभयो, आकाशबाट होइन वचनबाट उत्तर दिएर ल्याउनु भयो। र उसले परमेश्वरको राज्य धार्मिकतालाई पहिला खोज्नुपर्छ जहाँ गए पनि भन्ने कुराको निश्चयता पाएर ल्यायो। परमेश्वर बोल्नुहुन्छ, विदेश जानुको लागि होइन भने परमेश्वरले जे गर्नको लागि बोलाउनु भएको छ त्यो कुरा भन्नुहुन्छ। विदेश जानुको लागि छ भने विदेश जानुको लागि परमेश्वर बोल्नुहुन्छ। यो केटालाई चाहिँ विशेष पहिला परमेश्वरकै राज्य धार्मिकता खोजाई भनेको कुरा उसले महसुस गर्यो वचनबाट, र उसले आफ्नो जीवनलाई त्यसरी अगाडि बढायो। अब भने जस्तै नै यसरी नै परमेश्वर वचनबाट हामीसँग धेरैचोटि बोलेर ल्याउनुहुन्छ नानी। अनि हजुर, अनि अर्को कुन तरिकाले बोल्नुहुन्छ परमेश्वर? अब मनको शान्तिद्वारा पनि बोल्नुहुन्छ है नानी। मनमा शान्ति हुनु पनि परमेश्वरको उत्तर हो र हजी धेरै अवस्थामा यो एकदम महत्वपूर्ण हुन्छ। कलोसी 3:15 भन्छ, ख्रिस्टको शान्तिले तिमीहरूको हृदयमा शासन गरोस्। जब कुनै निर्णय परमेश्वरको इच्छा अनुसार भएर ल्याउँछ नि, धेरै पटक मनमा गहिरो शान्ति भएर ल्याउँछ। अनि यदि अशान्ति भयो भने हजी त्यो पनि कहिलेकाहीँ परमेश्वर बाटोको चेतावनी हो भनेर हामीले बुझेर ल्याउनु पर्छ। जस्तै उदाहरणको लागि फेरि पनि एकजना युवतीले एउटा जागिर पाउने भइन्, तलब धेरै राम्रो थियो तर काममा बेइमानी गर्नु पर्ने भएछ। बाहिर सबै राम्रो देखिन्थ्यो तर मनमा शान्ति नै भएर ल्याएन त्यो युवतीलाई। पछि उसले त्यो काम अस्वीकार गरिन्। केही महिनापछि थाहा भयो त्यो कम्पनी त बन्द भएछ अरे। लिएर परमेश्वरले यसरी पनि हाम्रो लागि बोलेर ल्याउँछ। अवस्था परिस्थितिहरू राम्रो देखिए तापनि कतिचोटि मनमा शान्ति नै भएन भने त्यो तिम्रो लागि होइन भनेर बुझेर ल्याउनु पर्छ। परमेश्वरको इच्छा त्यसमा तिम्रो लागि छैन भनेर बुझेर ल्याउनु पर्छ। कतिचोटि सबै कुराहरू बिग्रिए जस्तो देखे तापनि मनमा गहिरो शान्ति छ अनि केही काम कुराहरू गर्नको लागि एकदम आनन्द मनमा छ प्रार्थना सहित भने त्यहाँ परमेश्वरको इच्छा छ भनेर पनि हामीले कतिचोटि यसरी अवस्था परिस्थिति अनुसार परमेश्वरको इच्छालाई बुझेर ल्याउन सक्छ। धेरैचोटि म पनि मनमा शान्ति अशान्ति भएको अनुसार निर्णय गरेर ल्याउँछु नि नानी, अनि मलाई आशिष पनि भएको छ। कतिचोटि अशान्ति हुँदाहुँदै पनि परमेश्वरको इच्छा रहेन रहेछ भनेर बुझेर पनि कतिवटा कामहरू गरेर म निराश पनि भएको छ, अनि परमेश्वरले शान्ति दिएको खण्डमा पनि कतिचोटि मलाई एकदमै आशिष भएको छ या नानी। त्यही भएर परमेश्वरको इच्छाहरूलाई हामीले यसरी पनि बुझेर ल्याउन सक्छ। अनि अर्को कुरा भनेको नि नानी, परमेश्वरले मानिसहरूबाट पनि बोलेर ल्याउन सक्नुहुन्छ।
2: हो र हजी, कहिलेकाहीँ एउटै कुरा धेरै मानिसले भन्न थालेका हुन्छन्
1: अनि त्यो पनि परमेश्वरको संकेत हो हुन सक्छ नानी। केटोपटेस 11:14 भन्छ, धेरै सल्लाहकार हुँदा सुरक्षा हुन्छ। यदि आत्मिक रूपमा परिपक्व मानिसहरूले एउटै कुरा भनिरहेका छन् भने त्यसलाई हल्का रूपमा नलिऊ है नानी। जस्तै कि फेरि पनि अर्को उदाहरणले नै सम्झाउँछु, तिमीहरू आजकलको केटाकेटीहरूलाई उदाहरण दिइदिई बाटो देखाइ बुझाउनु पर्छ। म युवा युवतीकै बारेमा उदाहरण दिएर ल्याउँछु ल। हुन्छ हजुर, हुन्छ। एउटा युवकले व्यवसाय गर्न खोज्यो। उनको पास्टरले भने अहिले अलिकति पर्खेर ल्याओ। आमाले पनि त्यही भन्नुभयो। प्रार्थनामा पनि शान्ति आएन तर उनले कसैको कुरा सुनेर ल्याएन। पछि ठुलो घाटा भएर ल्यायो त्यो व्यवसायमा। धेरै निराश हुनु पर्यो त्यो युवा। त्यसपछि उसले बल्ल परमेश्वरले धेरैजनाबाट बोल्नु भएको रहेछ भन्ने कुरालाई बुझेर ल्यायो। यसरी पनि हामीले परमेश्वरको आवाजलाई मानिसहरूको माध्यमद्वारा प्रभु बोल्नु भएको छ भनेर छुट्याउन सक्छ। अनि अर्को कुरा भनेको चाहिँ वचनबाट पनि परमेश्वर बोलेर ल्याउनुहुन्छ। अघि हामीले सुने कि सुनेन प्रवचनहरूबाट नानी?
2: अझै
1: अनि प्रवचनहरूबाट मलाई त कहिलेकाहीँ लाग्छ जसले वचन बाँडिरहनु भएको छ त्यो त मेरो लागि मात्रै तयार गर्नुभएको, त्यो त मलाई नै भन्नुभएको हो। त्यस्तो पनि हुन्छ कतिचोटि त त्यो घोचे घोचे जस्तो लाग्ने क्या। आज चाहिँ मेरै लागि होला जस्तो पनि महसुस हुने, त्यस्तो पनि हुन्छ। के गर्ने होला त्यो अनुभव धेरैजनालाई हुन्छ या नानी, किनभने पवित्र आत्माले वचनलाई हाम्रो जीवनमा लागू गरिदिनु भएको हुन्छ नि त। उदाहरणको लागि एकजना दिदी धेरै वर्षदेखि कसैलाई माफ गर्न असकिरहेको रहेछ, अनि शनिबारको दिन चर्चमा गएर वचन सुन्दा त वचनको शीर्षक रहेको रहेछ क्षमा दिनुपर्छ भन्ने विषयमा। अनि त्यो दिदी वचन सुनेर धेरै रोयो, किन थाहा छ? किनकि परमेश्वरले वचन मार्फत त्यो दिदीसँग बोल्नु भएको थियो। यसरी पनि परमेश्वरले हाम्रो जीवनमा काम गरेर ल्याउनुहुन्छ या नानी। अनि अर्को कुरा भनेको चाहिँ परिस्थितिहरूबाट पनि प्रभु बोलेर ल्याउनुहुन्छ है,
2: परिस्थितिबाट।
1: जस्तै कि कस्तो कस्तो अजी, जस्तै कि अवस्थाहरूबाट नानी, कहिले काहीँ परमेश्वरले हुँदैन भन्नुहुन्न, उहाँले ढोगा नै बन्द गरिदिनुहुन्छ, किनकि उहाँलाई अगाडिको खतरा थाहा हुन्छ। हामीलाई भने अहिलेको अवसर मात्र देखा पर्छ, अहिलेको कुरा मात्र देखेर ल्याउँछ, भोलि के हुन्छ भन्ने कुराको हामीलाई थाहा हुन्न, टुङ्गो हुन्न। परमेश्वर सबै कुरा देख्ने भएको कारणले गर्दा हुँदैन भनेर नबसिकन सिधै ढोका ड्याममै बन्द गराएर ल्याइदिनुहुन्छ परमेश्वरले गर्चेटी। यसरी पनि परमेश्वरले आउने दिनहरूको जोखिमहरूबाट तिमीलाई मलाई बचाउनको लागि जवाफ दिएर ल्याउनुहुन्छ। अनि त्यसरी जवाफ दिएर ल्याउँदा निराश भएर ल्याउनु हुँदैन नि फेरि, अब परमेश्वर म त विदेश जान्छु भने विदेश जाने कुरा पनि तपाईँले बन्द गरिदियो भनेर दोष दिने होइन। त्यहाँ परमेश्वरले असल कुराको लागि मलाई सुरक्षा दिनको लागि भए पनि त्यो ढोका बन्द गरिदिएको हो, त्योभन्दा राम्रो कुरा मेरो जीवनमा अब प्रभुले दिएर ल्याउँछ भनेर विश्वास लिएर अगाडि बढ्नुपर्छ है नानी।
2: हुन्छ हजुर, हुन्छ। ल त्यसो भए के गर्ने होला त, अब कसरी थाहा पाउने कि यो चाहिँ मेरो लागि परमेश्वरले नै गर्नुभएको, परमेश्वरले नै यो कुराहरू चाहनु भएको, अथवा उहाँले चाहनुहुन्न भन्ने कुराहरूको अझै विस्तृतमा सुनौ न त।
1: त्यसैले नानी चारवटा कुरा चाहिँ तिमीले सम्झ, अब वचनसँग मिल्छ कि मिल्दैन यो अहिले भइरहेको कुरा, जुन तिम्रो मनमा प्रश्न छ नि, परमेश्वरबाट तिमीले परमेश्वरको इच्छा खोजिरहेको छ नि, त्यो वचनसँग मिलेर ल्याउँछ कि ल्याउँदैन भन्ने कुरालाई हेर। दोस्रो, पवित्र आत्माले तिम्रो मनमा शान्ति दिनुभएको छ कि छैन त्यो विषयमा भनेर सम्झेर ल्याऊ, अनि त्यो अनुसार निर्णय गर्न तिमीलाई सजिलो हुन्छ, अनि परमेश्वरको इच्छा हो रहेछ कि होइन रहेछ भनेर बुझ्न सजिलो हुन्छ। तेस्रो कुरा, परमेश्वरको इच्छा हो कि होइन भनेर थाहा गर्नको लागि आत्मिक परिपक्व मानिसहरूको सल्लाह के हुन्छ त्यो कुरामा पनि सुनेर ल्याऊ, सल्लाह लिएर ल्याऊ। अनि चौथो कुरा भनेको, प्रार्थना पछि अझ स्पष्ट हुँदै जान्छ कि झन अलमल्ल बढ्छ भन्ने कुराहरूलाई पनि हेर, तिमीले प्रार्थना गर्यो यसमा परमेश्वरको इच्छा छ कि छैन भनेर बुझ्न खोजेर ल्यायो, अझ झन अलमल्ल भयो, अझ झन अशान्ति भयो भने परमेश्वरको इच्छा छैन भनेर बुझेर ल्याओ। तर बाटो खुलेको जस्तो तिमीलाई महसुस भयो भने त्यहाँ परमेश्वरको इच्छा छ भन्ने कुरालाई तिमीले बुझ्न सक्छ। यदि वचन विपरीत भएको कुराहरू छ भने त्यो परमेश्वरको आवाज हुनै सक्दैन नानी। त्यही भएर जहिले पनि जे कुरा पनि अपरमेश्वरको इच्छा बुझ्न चाहने हो भने वचन अनुसार छ कि छैन भन्ने कुरालाई हेरेर ल्याउनु पर्छ।
2: ओहो, आज बल्ल अलि स्पष्ट भयो है मलाई, नत्र त म त के गर्ने प्रभुको इच्छा के हो, उसले एउटा कुरा भन्छ उसले एउटा कुरा भन्छ, के हो के हो भन्ने भएको थियो है। ओहो, कस्तो पो बुझेँ हौ मैले त, म त परमेश्वर बोल्नुहुन्न भनेर गुनासो पो गरिरहन्थेँ त कतिचोटि, तर उहाँ त बोल्नु हुँदो रहेछ, सुन्ने कान त मेरो बन्द भएको रहेछ क्या अजी, के गर्नु गाह्रो छ यसरी, अब कानै बन्द गरेर अनि प्रभुको आवाज सुन्नु खोजेर पनि हुन्छ त, म नै त्यस्तै हो हेर्नु न।
1: ओ नानी ओ, परमेश्वर चिच्याएर बोल्नुहुन्न, उहाँ प्रेम गर्ने हाम्रो असल बुवा हुनुहुन्छ, बच्चाले सुन्न सक्ने गरी बोल्नुहुन्छ उहाँ, हामीले मात्र उहाँलाई सुन्न समय निकाल्नुपर्छ या नानी, प्रार्थना गर्नुपर्छ, उहाँको आवाज सुनेर ल्याउने प्रयास गर्नुपर्छ। यसरी अघि मैले भनेको कुराहरूमा ध्यान दियो भने परमेश्वर हामीसँग बोलिरहेको कुरालाई उहाँको इच्छालाई हामीले बुझेर ल्याउन सक्छ या नानी, अनि हाम्रो जीवन सुन्दर भएर अगाडि बढ्न सक्छ। ल अब अलिकति भए पनि तिमीलाई कन्फ्युजन हटेर ल्यायो नि होइन, तिमी डुबिडा मात्रै छैन नि अब।
2: छैन हजुर, छैन, अब त बुझे, अब प्रभुको आवाज कसरी सुन्ने र प्रभुको इच्छा कसरी बुझ्ने भन्ने कुरा चाहिँ मैले बुझेँ, अब स्पष्टै भए, तपाईँले कति राम्रो राम्रो पोइन्टहरू पनि भनिदिनु भयो मलाई, त्यही भएर त अझैलाई खोज्दै खोज्दै हतारिँदै उफ्रिँदै चिप्लिँदै लड्दै पढ्दै आउँछु त नि म, धन्यवाद अजी, धन्यवाद। मैले धेरै कुरा बुझेँ तपाईँसँगबाट आज।
0: ल नानी, ल खुसी लाग्यो, ल ला।

आदरणीय श्रोता, परमेश्वर आज पनि बोल्नुहुन्छ। उहाँको आवाज सबैभन्दा स्पष्ट उहाँको वचनमा पाइन्छ। उहाँले पवित्र आत्माको शान्तिबाट, विश्वासयोग्य मानिसहरूको सल्लाहबाट, वचनबाट र कहिलेकाहीँ खुल्ने वा बन्द हुने ढोकाहरूबाट पनि हामीलाई मार्गदर्शन गर्नुहुन्छ। त्यसैले कुनै निर्णय गर्नु अघि प्रार्थना गरौं, वचन पढौं, आत्मिक सल्लाह लिऊं अनि परमेश्वरले दिनुहुने शान्तिलाई ध्यान दिऊं। याद राख्नुहोस्, परमेश्वर मौन हुनुहुन्न, कहिलेकाहीँ हामी मात्रै व्यस्त हुन्छौं। र यही सन्देशका साथ आज कार्यक्रम बाटुलीका कुराबाट हामीले बिदा माग्नुपर्ने बेला भइसकेको छ। फेरि अर्को रोचक विषयको साथ अर्को श्रृंखलामा भेट्ने आशाका साथ कार्यक्रम बाटुलीका कुराबाट यो समय म पुनः बिताउन चाहन्छु। जय मसीह, नमस्कार।

0: विश्वास सुनाइबाट आउँछ। गुड न्यूज एफएम रेडियो 105.1 MHz।
1: अब प्रस्तुत छ कार्यक्रम बाइबललाई बोल्न देऊ।
2: फ्री प्रेस्बिटेरियन मण्डलीको प्रस्तुति कार्यक्रम बाइबललाई बोल्न देऊमा तपाईँ सम्पूर्ण श्रोता मित्रहरूलाई हार्दिक स्वागत छ। म तपाईँको आफ्नै चिर परिचित मित्र पौल थापा। यस कार्यक्रममा हामीले प्रभु येशू ख्रीष्ट र उहाँले मानिस जातिको निम्ति गर्नुभएको महान कार्यलाई प्रचार गर्दछौ। तपाईसँग केही जिज्ञासाहरू भएमा हामीलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। कृपया पत्र लेख्नुहोला। पत्र पठाउनको लागि हाम्रो ठेगाना कार्यक्रमको अन्त्यमा प्रसारण गर्नेछौ र अहिलेलाई भने एउटा मिठो भजन तपाईँको लागि छोड्दै कार्यक्रम अगाडि बढाउन चाहन्छु।

0: आज मैले तपाईँ श्रोता मित्रहरूको निम्ति पवित्र शास्त्र बाइबलको नयाँ करार खण्डबाट सुसमाचार यूहन्नाको 3:5-8 पदसम्म पढ्ने जमर्को गरिरहेको छु। कृपया यो वचनलाई स्वीकार्नुहोस्। साँच्चै म तिमीलाई भन्दछु, कोही पानी र आत्माद्वारा जन्मेन भने परमेश्वरको राज्यमा पस्न सक्दैन। शरीरबाट जन्मेको शरीर हो र पवित्र आत्माबाट जन्मेको आत्मा हो। मैले तिमीलाई नयाँ गरी जन्मनु पर्छ भन्दा अचम्म नमान। बतास जता चाहन्छ उतै बहन्छ, तिमी बतासको आवाज सुन्छौ तर त्यो कहाँबाट आउँछ र कता जान्छ त्यो जान्दैनौ। आत्माबाट जन्मेको हरेक व्यक्ति पनि त्यस्तै हुन्छ। मानिसको चोला लिएर संसारमा आउनुहुने परमेश्वर प्रभु येशु ख्रीष्ट हुनुहुन्छ। श्रोता मित्र, बाइबलले बताउँछ प्रभु येशु यो संसारमा मानिसहरूको पाप क्षमा गर्न आउनुभयो। प्रभु येशुका चेलाहरूले उहाँको बारेमा गवाही दिन्छन्। यो संसारमा धेरै मानिसहरूले त्यो गवाहीलाई स्वीकार गर्दैनन्। उनीहरू प्रभु येशुको सत्य कथालाई मनगढन्ते कथा मान्दछन्। प्रभु येशुलाई राम्ररी नचिनी, उहाँलाई नबुझी, उहाँको विषयमा उडन्ते कुरा फैलाउने मानिसहरू पनि अनेक छन्। यस्तै उडन्ते हल्लाको कारण धेरै जनाले प्रभु येशुको विषयमा गलत धारणा र विचार लिएर हिँडिरहेका छन्। वास्तवमा प्रभु येशु को हुनुहुन्छ? यही प्रश्नको जवाब आज म तपाईँलाई दिने कोसिस गर्नेछु। पवित्र बाइबल अनुसार येशु ख्रीष्ट सृष्टिकर्ता परमेश्वर हुनुहुन्छ। मानव जातिका एकमात्र उद्धारकर्ता हुनुहुन्छ उहाँ। उहाँमाथि विश्वास नगर्ने कतिजना व्यक्तिहरूले भनेका कुरा म तपाईँलाई सुनाउन चाहन्छु। प्रभु येशुको समयमा इसरायलका मानिसहरूलाई धर्मका शिक्षा दिने पण्डितहरू थिए। तिनीहरूलाई फरिसी भनिन्थ्यो। तिनीहरू साँच्चै पण्डित नै हुन्थे। धर्म कर्मको बारेमा मानिसहरूलाई ठिक ठिक शिक्षा दिन्थे। आफै पनि धर्मका नियमहरू पालन गर्थे। तर तिनीहरूले धर्मका कुरा जाने पनि साँचो परमेश्वरदेखि भने तिनीहरू टाढा थिए। तिनीहरू धर्मका नियमहरूमा मात्र जोड दिन्थे। मानिसहरू प्रति गर्नुपर्ने व्यवहारमा जोड दिँदैनथे। मानिसहरू प्रति उनीहरूको हृदयमा दया माया भन्ने कुरा नै थिएन। परमेश्वर प्रेमिलो हुनुहुन्छ अनि परमेश्वरलाई आराधना गर्ने मानिसहरू पनि दयालु र अरूहरू प्रति प्रेमिलो हुनुहुन्छ भन्ने कुरामा उनीहरूले ध्यानै दिँदैनथे। तर पनि समाजमा तिनीहरूको मान र इज्जत थियो। तिनीहरूले कुनै मानिसले अपराध गरेको देखे भने तुरन्तै दण्ड दिइहाल्ने व्यवस्था बनाएका थिए। यहुदीहरूको व्यवस्था अनुसार कतिपय अपराध गर्नेहरूलाई ढुङ्गाले लोहोर्याएर मार्ने गरिन्थ्यो। त्यस्तो नियम बनाउनेहरू पनि फरिसीहरू नै थिए। हो श्रोता मित्र, एक प्रकारले भन्ने हो भने तिनीहरूले समाजमा प्रत्यक्ष दुष्टतालाई सहन गर्न सक्दैनथे। समाजमा तिनीहरूको नै हुकुम चल्दथ्यो। जब प्रभु येशुले मानिसहरूलाई परमेश्वरको राज्यको विषयमा शिक्षा दिन थाल्नुभयो तब धर्मका ती पण्डितहरू पनि उहाँको शिक्षा सुन्नलाई आए। प्रभु येशुले परमेश्वरको वचनको ठिक ठिक शिक्षा दिनुभयो। फरिसीहरूले पनि शिक्षा दिन त सक्थे तर तिनीहरूले परमेश्वरको वचनलाई भन्दा बढी तिनीहरू आफैले बनाएका नियमहरूलाई जोड दिन्थे। पवित्र शास्त्रमा लेखिएको छ, प्रभु येशूको शिक्षा सुनेर धेरैजना फरिसीहरूले उहाँमाथि विश्वास गरे। उहाँको शिक्षा सुनेर तिनीहरूले भने, उहाँले जस्तो शिक्षा त अघि कसैले पनि दिएको छैन। केही फरिसीहरूले उहाँलाई उत्तम गुरु भने। उत्तम गुरु भनेको सर्वश्रेष्ठ गुरु हो। यो कुरा येशूमा विश्वास गर्ने मानिसहरूले भनेका होइनन् श्रोता मित्र, तर उहाँका विरोधीहरूले भनेका हुन्। येशूले जस्तो शिक्षा दिनुहुन्थ्यो उहाँको जीवन त्यस्तै किसिमको थियो। संसारका गुरुहरू अरू पनि धेरैजना छन्। असल शिक्षा दिन सक्ने गुरुहरू पनि छन्। तर येशू यस्तो गुरु हुनुहुन्छ जसले आफ्ना चेलाहरूका निम्ति आफ्नो प्राण अर्पण गर्नुभयो। यीशुको शिक्षा सुनेर मानिसहरूको जीवन परिवर्तन हुन्थ्यो। उहाँसँग भेटेर मानिसहरूले जीवनमा उत्साह पाउँथे। प्रभु येशुले एक अवसरमा भन्नुभयो, निरोगीलाई होइन तर रोगीलाई वैद्यको आवश्यकता पर्दछ। म धर्मीहरूलाई होइन तर पापीहरूलाई बचाउन संसारमा आएको छु। प्रभु येशुले पापीहरूलाई छिछिर दूर गर्नु भएन श्रोता मित्र, उहाँले पापीलाई प्रेम गर्नुभयो। प्रभु येशुलाई उहाँका विरोधीहरूले नाश पार्ने संकल्प गरेका थिए। तिनीहरूले उहाँमाथि ईश्वर निन्दा गरेको झुठ आरोप लगाए। तिनीहरूको आफ्नै एउटा गुठी थियो जसलाई महासभा भनिन्थ्यो। महासभाको काम धार्मिक कुराहरू सञ्चालन गर्नुहुन्थ्यो, तर पनि महासभाले कसैलाई मृत्युदण्ड दिन सक्दैनथ्यो। त्यस बेला यहुदीहरू रोमी शासनको अधीनमा थिए। कसैलाई मृत्युदण्ड दिने अधिकार रोमी सरकारसँग मात्रै थियो। त्यसकारण यहुदीहरूको सभाले येशूको मुद्दा रोमी राज्यपाल पिलातस कहाँ पुर्याए। तिनीहरूले पिलातसको अघि येशूलाई एक अपराधीको रूपमा प्रस्तुत गरे। राज्यपाल पिलातसले येशूमाथि लगाइएको आरोपलाई राम्ररी केलाएर हेरे, तर उनले प्रभु येशूमा कुनै दोष भेट्टाएनन्। उनले यहुदीहरूको अघि आएर भने, म यस मानिसमा कुनै दोष भेट्टाउँदिन। मित्र, यो कुरा येशूको पक्षको वा उहाँमाथि विश्वास राख्ने व्यक्तिले भनेको होइन, तर एक शासकले भनेको हो। येशूमा विश्वास नगर्ने एक शासकले प्रभु येशू निर्दोष हुनुहुन्छ भनेर साबित गरिदियो। तर पनि यहुदीहरूले येशूलाई मार्ने निश्चय गरिसकेको हुँदा तिनीहरू येशूलाई क्रुसमा टाग्नु पर्छ भनेर चिच्याउन कराउन थाले। येशू निर्दोष मानिसहरूका निम्ति क्रुसमा टाँगिएर मर्नुभयो। श्रोता मित्र, येशू तपाईँको पापको निम्ति क्रुसमा टाँगिएर मर्नुभयो। तपाईँको अधर्मको निम्ति येशू ख्रीष्ट तपाईँको बदला भएर क्रुसमा टाँगिएर मर्नुभयो। तपाईँले प्रभु येशूलाई को हुनुहुन्छ भनेर चिन्दै हुनुहुन्छ? तपाईँले प्रभु येशूलाई को भनेर ठान्दै हुनुहुन्छ? उहाँको विषयमा तपाईँको कस्तो विचार छ? धेरैजना मानिसहरू प्रभु येशूको विषयमा गलत धारणा बोकेर जिइरहेका छन्। तपाईँ पनि त्यस्तै हुनुहुन्छ कि? संसारमा जिउने प्रत्येक पापी मानिसलाई पापको क्षमा पाउने मौका छ, र त्यो मौका अहिले नै हो। परमेश्वरलाई पाउन र उहाँको राज्यमा पस्नका निम्ति प्रभु येशूले एउटा उपाय बताइदिनु भएको छ। त्यो कुरा उहाँले अर्को एकजना धर्मगुरूलाई भन्नुभएको थियो। त्यो धर्मगुरु पनि प्रभु येशूको शिक्षाद्वारा कायल भएर उहाँलाई भेट्न रातको समयमा आएका थिए। प्रभु येशूले तिनलाई भन्नुभयो, साँच्चै म तिमीलाई भन्दछु, कोही प्राणी र आत्माद्वारा जन्मेन भने परमेश्वरको राज्यमा पस्न सक्दैन। शरीरबाट जन्मेको शरीर हो र आत्माबाट जन्मेको आत्मा हो। मैले तिमीलाई नयाँ गरी जन्मनु पर्छ भन्दा अचम्म नमान। बतास जता चाहन्छ उतै बहन्छ। तिमी बतासको आवाज सुन्छौ तर त्यो कहाँबाट आउँछ र कता जान्छ त्यो जान्दैनौ। आत्माबाट जन्मेको व्यक्ति पनि त्यस्तै हुन्छ। हो श्रोता मित्र, यदि आज तपाईँ येशू ख्रीष्टमा विश्वास गर्नुभयो भने तपाईँको नयाँ जन्म हुनेछ। त्यसकारण आजै येशूमा विश्वास गर्नुहोस् र येशू प्रति सही र ठिक धारणा राख्नुहोस्। तपाईँले येशूमा उद्धार पाउनुहुनेछ। तपाईँको पाप येशूमा क्षमा हुनेछ। र आज नै त्यो समय अहिले नै हो श्रोता मित्र, आजै तपाईँले उहाँलाई विश्वास गर्नुहोस्। परमेश्वरले तपाईँलाई कृपा गरून्।
1: हामी कार्यक्रमको अन्त्यतिर छौं। आजको सन्देशद्वारा तपाईँले कुनै आशिष पाउनु भएको छ भने, जीवनको निम्ति चुनौती पाउनु भएको छ भने, वा अन्य कुनै जिज्ञासाहरू छन् भने, अथवा प्रभु येशू ख्रीष्टको बारेमा अझ बढी जान्न इच्छुक हुनुहुन्छ भने हामीलाई पत्र लेख्नुहोस् र हामी तपाईँलाई एउटा नयाँ प्रारम्भ नामको सानो पुस्तिका उपहार स्वरूप तपाईँको निम्ति पठाइदिनेछौ। पत्र पठाउने हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम बाइबललाई बोल्न देऊ, पोस्ट बक्स नम्बर 19572, काठमाडौँ। इमेल मार्फत पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो paulgko@gmail.com paulgko@gmail.com। हवस् त भोलि यही समयमा अर्को नयाँ सन्देशको साथमा भेट्ने वाचा गर्दै बिदा हुन चाहन्छौ। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिउन्।

नमस्ते नमस्ते आदरणीय मित्र, आज तपाईसित यसरी यस कार्यक्रममा भेटघाट गर्न पाउँदा मलाई धेरै खुशी लागेको छ। तपाईँले आफ्नो बहुमूल्य समय दिएर यस कार्यक्रमको निम्ति रेडियो अगाडि आएर बस्नु भएको निम्ति धन्यवाद। मान्छे चाहे धनी होस् वा गरीब, उसको हृदयमा नम्रताको विचार र भावना छैन भने उसको जीवनको कुनै मूल्य हुँदैन। घमण्ड र अहंकार आत्मिक जीवनका शत्रु हुन्। आज यो समस्याको बारेमा हामी कुराकानी गर्नेछौ। म तपाईँको आफ्नै भाइ र अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली कार्यक्रम आत्मिक यात्रा।

आदरणीय मित्र, तपाईँले लेख्नुभएका पत्रहरू, तपाईँका सुझाव, तपाईँको प्रेम, तपाईँले दिनुभएको आर्थिक सहयोगको निम्ति मेरो हृदय सधैँ नै कृतज्ञ छ। प्रत्येक दिन म तपाईँलाई धन्यवाद दिन चाहन्छु। तपाईँले देखाउनु भएको प्रेम र ममताको निम्ति यस कार्यक्रमको लागि म तपाईँसित दुवै हात जोडेर अनुरोध गर्दछु, कृपया यो सहानुभूति र यो प्रेम र यो सहायता निरन्तर यो कार्यक्रमको निम्ति तपाईँको जीवनबाट भइ नै रहोस् र हामी तपाईँको सेवामा निरन्तर अगाडि बढ्ने अवसर पाइ नै रहौं। यही नै निरन्तर रहोस्। परमेश्वरसित यही नै हाम्रो इच्छा र चाहना छ। तपाईँलाई धन्यवाद दिँदै मेरो हृदयका कुरालाई यही नै रोकेर राख्न चाहन्छु। आउनुहोस्, सधैँझै आज पनि हामी एउटा मधुर अर्थपूर्ण गीत संगीत सुन्दै आजको सन्देशको निम्ति हामीले हाम्रो हृदयलाई तयारी गर्नेछौं।

0: अनुसार सबै परिवर्तन भइसकेको छ। हरियो परियो सबै हराइसकेका छन् होइन, अचम्मका अचम्मका घरहरू ठडिएका छन्। के पो भइसकेको छ, बाटो घाटो कति शान्त सुन्दर थियो, तर अहिले प्यापार पपोर पपार गर्दा गर्दा एकदमै वातावरण बिग्रिसकेको छ। अन्तमा एक दिन सबै कुरा सिद्धिएर नै जाने हो, एक न एक दिन यसको अन्त हुनेछ। ठूला ठूला बिल्डिङहरू, सम्पत्तिहरू, सुन चाँदीहरू सबै एक दिन नाश हुनेछन्, खरानी हुनेछन्। पहिलो यूहन्ना 2:17 बाइबलले भन्छ, संसार बिति जानेछ र त्यसको अभिलाषा पनि बितेर जानेछ, तर परमेश्वरको इच्छा बमोजिम गर्ने चाहिँ सधैँभरि रहिरहन्छ। यो नाशवान संसारको निम्ति जिउनु व्यर्थ हो, यो संसारमा सम्मान प्राप्त गर्न खोज्नु पनि व्यर्थ हो। बाइबलले जीवनको सेखीलाई हाम्रो शत्रु भनेको छ। दार्शनिक अरस्तुले आफ्नो समयका मानिसहरूको बारेमा अध्ययन गरे। तिनले मानिसहरूलाई विभिन्न वर्गमा बाँडे, घमण्ड गर्ने मानिसहरू, जीवनमा सेखी गर्ने मानिसहरूको स्वभावबारे तिनले अध्ययन गरे। जब मान्छेको जीवनमा आराम सुविधा हुन्छ तब उन्नति हुन्छ, तब मानिसले ती सबैको निम्ति घमण्ड गर्दछ। मान्छेको स्वभाव नै यस्तो हुन्छ। मान्छेले कुन कुन कुराको निम्ति घमण्ड गर्छ? धन, योग्यता, शिक्षा, जात, मान पद, पृष्ठभूमि, सुन चाँदी, घरबार, जग्गा जमिन, शिक्षा, मोटर गाडी, सुन्दर भवन आदि। तर यस्ता कुराहरूका निम्ति घमण्ड गर्नु व्यर्थ हो। समाजमा मान सम्मान पद प्राप्त गर्ने कोशिश गर्नु पनि व्यर्थ हो। सुलेमान राजा धेरै बुद्धिमानी र धनी थिए। तिनी भन्छन्, व्यर्थै व्यर्थ सबै व्यर्थ, अरू मानिसहरूको अघि आफ्नो सफलता उपलब्धिको झण्डा फरफराएर उठाएर घमण्ड गर्ने व्यक्ति मूर्ख हो। बाइबलले भन्छ, शरीरको अभिलाषा, आँखाको अभिलाषा र जीवनको सेखी नराम्रो हो। यस्ता कुराहरू परमेश्वरबाट आउँदैनन्, ती त परमेश्वर विरोधी हुन्, परमेश्वरका शत्रु हुन्। बाइबलले भन्छ, मानिस बलियो छ भने पनि ऊ एउटा सास मात्र हो। आजको सबैभन्दा बलियो मानिस, सबैभन्दा धनी मानिस, करोडपति अरबपतिको बारेमा एउटा कुरा सुनिन्छ, तर भोलि गएर ऊ कंगाल हुन्छ। उसको नाम मानिसहरूले चाँडै भुलिहाल्छन्। मै हुँ भन्ने बलवान मान्छे एक घण्टाको बिमारीले गर्दा कमजोर बन्छ, उसको शरीरको घमण्ड कता जान्छ कता। बुद्धिमानी मानिस को हो? त्यही हो जसले परमेश्वरलाई चिन्छ। यसै कारण तपाईँको मान पद धन सम्पत्ति घर योग्यतामाथि घमण्ड गर्न छोड्नुहोस् र परमेश्वरलाई चिन्नुहोस्, उहाँको बाटो लाग्नुहोस्, उहाँको पछि लाग्नुहोस्। उहिले नबुकदनेस्सर भनिने एउटा राजा थिए, तिनले एउटा सुन्दर महल बनाए, शहर पनि सुन्दर बनाए। एक दिन तिनी हावा खान भनी महलको कौसीमा चढे। तिनले मनमने भने, यो बेबिलोन शहर मैले मेरो बल र शक्तिको निम्ति बनाएको हुँ। परमेश्वरले तिनको घमण्ड देखेर तिनलाई बहुला बनाइदिनु भयो, पगला बनाइदिनु भयो, गधा वा गोरुको बुद्धि तिनलाई दिइयो। तिनी पशु जस्तै हात पाउ टेकेर हिँड्न थाले, घाँस खान थाले। 7 वर्षसम्म तिनको अवस्था यस्तो भयो, कसैले पनि तिनलाई सहायता गरेनन्। तपाईसित पनि घमण्ड गर्नुपर्ने कारणहरू होलान्। लखपति हुनुहुन्छ होला, सुन्दर घर छ होला, राम्रो जागिर छ होला, अरूहरूको भन्दा राम्रो अवस्था होला। सायद तपाईँ ती सबैको कारण घमण्ड गर्नुहुन्छ होला। यसैलाई जीवनको सेखी भनिन्छ। राम्रो स्थान पाउन खोज्नु, समाजमा इज्जत र मान पाउन खोज्नु, इज्जत कमाउने इच्छा गर्नु जीवनको सेखी हो। आत्मिक मानिसहरूको बीचमा पनि यस्ता व्यक्तिहरू भेटिन्छन् जुन एउटा दुःखको कुरा हो। आफैलाई अरूभन्दा आत्मिक पवित्र सिद्ध देखाउने व्यवहार पनि जीवनको सेखी हो। चर्च गिर्जामा प्रचार गर्ने कसै कसैले आफूलाई अति सिद्ध र पवित्र देखाउने चेष्टा गर्छन्। प्रियजन, पावल प्रेरितले 20 वर्षसम्म सुसमाचार प्रचार गर्ने कार्य गरे। तिनले भने, पापीहरू मध्ये म सबैभन्दा ठूलो र मुख्य पापी हुँ। हामी मानिस हौ, माटोले बनेका हौ, माटोले बनेको घरमा बस्छौ। नक्कली आत्मिकता देखाएर आफूलाई अरूभन्दा ठूलो देखाउने कोसिस नगरौं। येशू ख्रीष्टले भन्नुभयो, तिमीहरू मध्ये जो सबैभन्दा ठूलो छ त्यो सबैको दास बनोस्। यो सिद्धान्त हाम्रो जीवनमा लागू हुनुपर्छ। यस्तो जीवनलाई परमेश्वरले मन पराउनुहुन्छ। तपाईँ जुन समाजमा बस्नुहुन्छ, जुन चर्च गिर्जामा जानुहुन्छ, के त्यहाँ तपाईँ म भन्ने भावना राख्नुहुन्छ? तपाईँको मुखबाट निस्कने वचनले झगडा उत्पन्न गर्छ कि? यस्तो स्वभाव आत्मिक जीवनको शत्रु हो। परमेश्वरको वचनले यसो भन्छ, घमण्ड संसारको एउटा भाग हो। यो परमेश्वरको विरुद्धमा हुन्छ। यसले मान्छेको समझलाई अन्धो बनाउँछ। यस्तो कुरा हाम्रो जीवनमा छ भने त्यसलाई हटाउनु पर्छ, किनकि त्यसले आत्मिक जीवनलाई नाश पार्छ। परमेश्वरको वचनले भन्छ, जीवनको सेकीले हामीलाई नाश पार्छ। के तपाईँ व्यर्थका कुराहरूमा घमण्ड गरिराख्नु भएको छ? त्यसले तपाईँलाई कुनै फाइदा दिँदैन। हाम्रो समाजमा यस्तो परम्परा छ, घरमा छोरा जन्मदा बहुत धुमधाम हुन्छ, बहुत धुमधाम हुन्छ, ठुलो भोज लगाउँछन् छोरो जन्मदा। तर 15-20 वर्षपछि त्यही छोरोले लागू पदार्थ खाएर आफ्नो बाउ आमालाई पैसा मागेर लखेट्छ, खुकुरी बोकेर दे भने ते ए बुढा ए बुढी दिनस भन्नु मारिदिन्छु। कस्तो लाग्यो त्यो जन्मेको दिनको घमण्ड बाउ आमाको 15-20 वर्षपछि टुक्रा टुक्रा हुन्छ। त्यही घरमा छोरी जन्मन्छ तर कसैलाई आनन्द हुँदैन। तर त्यही छोरीले जीवनको अन्तमा बुढेसकालमा आफ्ना बुवा आमालाई माया गर्छिन्, प्रेम गर्छिन्, स्याहार सुसार गर्छिन्। कति अचम्म होइन त? जुन कुरालाई तिरस्कृत गरियो त्यही कुराले तपाईँहरू मलाई आशिष दिन्छ। जुन कुरामा हामीले घमण्ड गर्यौं त्यही कुराले हाम्रो जीवनलाई खत्तम बनाउँछ। मैले भन्न खोजेको छोरा ठिक छैनन् भन्ने होइन, तर जीवनको यथार्थ तपाईँको अगाडि मैले प्रस्तुत गरेको हुँ। हाम्रो समाजमा प्रचलित परम्परा, यो जीवन तपाईँको हो। यस जीवनलाई प्रभुको चरणमा नम्रतामा राखेर हामी अगाडि बढ्न पर्छ। एउटा अर्थपूर्ण जीवन बोकेर, घमण्ड र सेखी बोकेर केही फाइदा हुने छैन, हामी खत्तम हुनेछौ। तर परमेश्वरको प्रेम बोकेर, उहाँको नम्रता बोकेर हामी हिँड्छौ भने हाम्रो जीवन अवश्य अर्थपूर्ण बन्नेछ, सफल बन्नेछ। याद गर्नुहोस्, यो जीवन तपाईँको आफ्नै हो र यस जीवनको निम्ति अर्थपूर्ण निर्णय लिने जिम्मेवारी पनि तपाईँको आफ्नै हो। समयले बिस्तारै मलाई विदाई दिइरहेको छ, तर यदि आजको कुराकानी सुनेर तपाईँको मनमा प्रश्न जागेर आएको छ, कतै तपाईँको मन दुख्यो कि चित्त पोल्यो कि तपाईँका कुनै पनि कुराहरू हुन्, मलाई निसङ्कोच लेख्नुहोस्, म तपाईँलाई जवाफ दिनेछु।
1: हामीसित सम्पर्कको निम्ति व्हाट्सएप, युट्युब र संचारका विभिन्न माध्यमहरूलाई प्रयोग गरेर हामीसित कुराकानी गर्न सक्नुहुनेछ। तपाईँले रेकर्ड गरिएको सन्देश पनि मलाई पठाउन सक्नुहुनेछ र मबाट अवश्य नै तपाईँले जवाब पाउनुहुनेछ, बातचित गर्न सक्नुहुनेछ। परमेश्वरले तपाईँलाई प्रशस्त आशीर्वाद दिउन्।
2: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
3: के भो बोलादै के गुनगुनाइरहेको?
2: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
3: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
2: यति सजिलै?
3: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।
4: यति बेला बिहानको 9 बज्यो।

संसार एक दिन नाश भएर जानेछ। संसार नाशवान छ, संसारमा जे पनि छन् ती असम्भरी छैनन्, एक दिन नाश भएर जानेछन्। यो संसार, यो पृथ्वी सधैँभरि यस्तै रहने छैन। हुन त हेर्दा हेर्दै 10-15 वर्षभित्रै तपाईँको मेरो गाउँ घर

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: आफ्नो आत्मिक जीवनलाई नियन्त्रणमा राख्नुहोस्। जयमसी तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथ जीवनका क्षणहरू श्रृंखलाको अङ्क 10 यहाँलाई स्वागत छ। आज म तपाईसँग मनको बारेमा कुरा गर्न चाहन्छु। तपाईँले आफ्नो मनमा कुन विचारहरू भन्न दिनुहुन्छ भन्ने कुराले तपाईँको जीवन कसरी बिताउनुहुनेछ भन्ने कुरा निर्धारण गर्नेछ र तपाईँको हृदयमा कति आनन्द हुनेछ भन्ने कुरा पनि निर्धारण गर्नेछ। हितोपदेशको पुस्तक 4:23 सबै कुरा भन्दा बढी आफ्नो हृदयलाई सुरक्षित राख, किनभने त्यो सारा जीवनको मूल हो। हामी हाम्रो दिमागमा के कुराहरूमा ध्यान केन्द्रित गर्छौ त्यसले हामीलाई कस्तो लाग्छ र साथै हामीले गर्ने कार्यहरू पनि निर्धारण गर्दछ। जब हामी हाम्रो दिमागलाई यी संसारका नकारात्मक कुराहरू खुवाउन दिन्छौ, हामी शंकालु र निराश हुनेछौ। जब हामी हाम्रो दिमागलाई वा मनलाई परमेश्वरका प्रतिज्ञाहरू खुवाउने छनौट गर्छौ, हाम्रो हृदयमा आशा, सान्त्वना र आनन्द भरिन्छ। दोस्रो कोरिन्थीको पुस्तक 10:4-5, किनकि हाम्रो युद्ध अस्त्र शस्त्र सांसारिक होइन तर किल्लाहरू नाश गर्ने ईश्वरीय सामर्थ्य तिनमा छ। परमेश्वरका ज्ञानको विरूद्धमा खड़ा हुने बहसहरू र हरेक अहंकार पूर्ण बाधालाई हामी नाश गर्छौ र हरेक विचारलाई क्रिस्टको आज्ञा पालन गर्नलाई वशमा पार्छौ। प्रिय श्रोता, हामीले हाम्रो मनमा के सोच्ने भन्ने बारेमा परमेश्वरले हामीलाई यहाँ आत्मिक नियन्त्रणमा बस्न भनिराख्नु भएको छ। तपाईँले सायद ती मानिसहरूलाई याद गर्नुभएको होला जो सधैँ नकारात्मक कुराहरू स्वीकार गर्छन्। तिनीहरू सधैँ हाम्रो जीवनमा चिन्ता र डर ल्याउने बारेमा कुरा गरिरहेका हुन्छन्। तिनीहरूको कुराकानी किन यति नकारात्मक छ? यो प्रश्नको जवाफ येशूले हामीलाई वचनमा दिनुभएको छ। मत्तीको पुस्तक 12:34, यी सर्पका बच्चा हो, तिमीहरू आफै दुष्ट छौ, असल कुरा कसरी बोल्न सक्छौ? किनभने हृदयमा भरिएका कुराहरू नै मुखबाट निस्कन्छन्। जब मानिसहरूले आफ्नो मनलाई यी संसारका नकारात्मक विचारहरूले भरिपूर्ण हुन दिन्छ, तब तिनीहरूको जिब्रोबाट त्यही कुरा निस्कन्छ। मत्तीको पुस्तक 12:35, असल मानिसले आफू भित्र भरिएका असल थोकबाट असलै थोक निकाल्छ, तर दुष्ट मानिसले आफूमा भरिएको दुष्टताबाट दुष्ट थोक नै निकाल्छ। आफ्नो आत्मिक जीवनलाई नियन्त्रणमा राख्न रोज्नुहोस्। तपाईँले आफूलाई ध्यान केन्द्रित गर्न अनुमति दिनुभएका विचारहरूलाई जानी जानी नियन्त्रण गरेर यो गर्नुहुनेछ। तपाईँले त्यसो गर्ने तरिका भनेको परमेश्वरको वचनबाट आउने प्रतिज्ञाहरूले आफ्नो मन र दिमागलाई सन्तुष्ट पार्नु हो। दोस्रो कोरिन्थीको पुस्तक 9:8, परमेश्वरले तिमीहरूलाई हरेक आशिष प्रशस्त मात्रामा दिन सक्नुहुन्छ ताकि तिमीहरूसित सधैँ नै हरेक कुरा प्रशस्त होस् र हरेक असल कामको निम्ति तिमीहरूले प्रशस्त मात्रामा दिन सक। शैतानले तपाईँको दिमागमा त्यस्ता विचारहरू भर्न खोज्नेछन् जसले तपाईँलाई लाग्छ कि तपाईँमा केही कमी छ र तपाईँलाई केही चाहिन्छ। उसले तपाईँलाई भन्नेछ कि तपाईँमा आवश्यक पर्ने कुरा पर्याप्त छैन। यदि तपाईँले आफ्नो दिमागलाई ती सुझावहरूमा ध्यान केन्द्रित गर्न दिनुभयो भने तपाईँ दुखी र निराश महसुस गर्न थाल्नुहुन्छ। जब तपाईँलाई यस्तो लाग्छ कि तपाईसँग केही कुरा पर्याप्त छैन र तपाईँको जीवनमा केही हराइरहेको छ, त्यति बेला तपाईँले त्यो विचारलाई परमेश्वरको वचनबाट प्रतिज्ञाले बदल्नुपर्छ। ठूलो स्वरमा दावी गर्नुहोस्, परमेश्वरले मलाई आशिष दिनुहुनेछ ताकि मलाई सधैँ आवश्यक पर्ने कुराहरू प्राप्त होस्। स्वीकार गर्नुहोस्, परमेश्वरले मलाई आवश्यक पर्ने सबै स्रोतहरू प्रदान गर्नुहुनेछ ताकि म उहाँले मलाई गर्न चाहनुभएका सबै कुरा गर्न सक्षम हुन सकौं। प्रिय श्रोता, हरेक दिन बाइबल पढ्ने छनौट गर्नुहोस् अनि जब तपाईँले दोस्रो कोरिन्थीहरूमा उल्लेख गरिएको जस्तो बाइबलका कुनै प्रतिज्ञा पाउनुहुन्छ त्यसलाई कण्ठ गर्नुहोस्, त्यसलाई ठूलो स्वरमा स्वीकार गर्नुहोस्। दिनभरि यसको बारेमा सोच्नुहोस् अनि पक्कै पनि बाहिर अन्धकारले खेरेको बेलामा पनि तपाईँको जीवन भित्री रूपमा आनन्दले भरिनेछ। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनु भएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टर द्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्। कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39 98 68 55 33 39। हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।

0: नमस्कार, म गायिका धनुषा घले, तपाईहरू सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 MHz। मनैदेखि सुन्नुहोस् है।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स।
2: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स, अर्थात जोनी र साथीहरू।
3: मानिसका खुट्टाहरू। नमस्ते तथा जय मसी, म जोनी एरिक्सन टाडा। आज म भजन संग्रह 147 एउटा उत्साहजनक वचन लिएर आएकी छु। केही वर्ष अघि मेरो एउटा यात्राको क्रममा मैले 20-22 वर्षको एउटा ठिटोला भेटे, जो भर्खरै मात्र मोटरसाइकल दुर्घटनामा परेर पक्षघात भएको थियो। क्याल्भिन नाम गरेको त्यस केटाले आफ्ना खुट्टाहरू सधैँका लागि गुमाइसकेको भए तापनि उनी आफ्नो व्हीलचेयरमा यति धेरै खुशी र शान्त देखिन्थे कि म छक्क परे। जब जब म कुनै अपाङ्गता भएको व्यक्तिमा त्यस्तो गहिरो शान्ति र सन्तुष्टि देख्छु, मलाई अलि खोतलेर प्रश्नहरू सोध्न मन लाग्छ। अनि हाम्रो कुराकानीको क्रममा क्याल्भिनले भने, जनी, मलाई शुरूदेखि नै यो कुरा प्रष्ट थाहा थियो कि परमेश्वर मद्वारा आफ्नो महिमा गराउन र गवाई दिन चाहनुहुन्छ। मलाई अझै सम्झना छ, शल्यक्रिया हुनुभन्दा ठिक अगाडि मेरो शल्य चिकित्सकसँग छोटो कुराकानी भएको थाहा थियो। डाक्टर शल्यक्रिया गर्ने लुगामा तयार थिए, अनि म चाहिँ ओछ्यानमा हलचल गर्न नसकी शल्यक्रिया कक्षभित्र जान तयार अवस्थामा पल्टिरहेको थिए। मेरो डाक्टरले मेरो काँधमा हात राखे र निकै दुखी हुँदै भने कि उसले प्रयास त गर्नेछन्, तर मलाई मेरा खुट्टाहरू पहिले जस्तै चलाउन सक्ने बनाउन सक्ने छैनन्। क्याल्भिनले अगाडि भने, तर जनी, मैले मुस्कुराउँदै डाक्टरलाई भने, केही छैन डाक्टर, सब ठिक छ। मेरो कुरा सुनेर डाक्टरले मलाई अचम्म मान्दै हेरे। त्यसपछि मैले उनलाई मेरो एउटा मनपर्ने वचन सुनाइदिए। भजन संग्रह 147:10 भन्छ, परमेश्वर मानिसका खुट्टाहरूको शक्तिमा प्रसन्न हुनुहुन्न। जनी, म त्यो बेला डाक्टरको अनुहारको आश्चर्य र उनको मुस्कानको वर्णन गर्न सक्दिन। मैले साँच्चै नै त्यस्तो अवस्थामा पनि त्यो वचन भने भन्ने कुरामा उसलाई विश्वास नै लागिरहेको थिएन। तर मैले भने, यदि परमेश्वर नै मानिसको खुट्टाको शक्तिमा खुशी हुनुहुन्न भने म पनि यसका लागि किन मरिहत्ते गरौं र। क्याल्भिनको यो सुन्दर मनलाई परमेश्वरले आशिष दिउन्, किनभने आफ्नो त्यस्तो गम्भीर परिस्थितिमा पनि उनले दिएको यो जवाब साँच्चै नै अचम्मको र परिपक्व थियो। सोच्नुहोस् त, आफ्नो जीवनको सबैभन्दा ठूलो निराशा र अभावको घड़ीमा पनि क्याल्भिनले शुरूमा आफ्ना डाक्टरलाई सान्त्वना दिने कुरा सोचे। जुन बेला उसलाई अरूबाट उत्साह र हौसलाका शब्दहरूको सबैभन्दा बढ़ी आवश्यकता थियो, त्यही बेला उसले आफूलाई शल्यक्रिया गर्न लागेका डाक्टरको मनोबल बढ़ाउने कुरा सोच्न सक्यो। अनि शल्यक्रिया कस्तो भयो त? क्याल्भिनको मेरुदण्डलाई एउटा धातुको पाता र स्क्रूहरू हालेर बलियो त बनाइयो, तर त्यसले उनका खुट्टाहरू फेरि चल्ने हुन सकेनन्। उनको मेरुदण्डको नसा पूरै काटिसकेको थियो। तर सबैभन्दा प्रेरणादायी कुरा के थियो भने, शल्यक्रियापछि होसमा आए लगत्तै क्याल्भिनले आफ्नो अवस्थालाई शान्त मनले स्वीकार गरिसकेको थियो। यति छोटो समयमै उसले व्हीलचेयरमा एक तल्लो शरीर पक्षघात भएको व्यक्तिको रूपमा आफ्नो नयाँ जीवन शुरू गर्न मनदेखि नै तयार गरिसकेको थियो। परमेश्वरले त्यो जवानलाई प्रशस्त आशिष दिनुभएको होस्। हाम्रा लागि यो कस्तो अद्भुत उदाहरण हो। आफूलाई चोट पुगेका वा घाउ लागेका ती अनेकौं क्षणबारे सोच्नुहोस् त, ती पलहरूबारे विचार गर्नुहोस्, जब स्वाभाविक रूपमा तपाईँ आफ्नै क्षतिमा मात्र ध्यान केन्द्रित गर्न चाहनुहुन्छ। यस्तो हुनु मानवीय र स्वाभाविक कुरा हो। मानिसले आफूले गुमाएका कुराहरूमा दुःख त मान्छन् नै, तर केही मानिसहरूले आफ्नो दुःखलाई अनन्तताको आशा र दृष्टिकोणले सन्तुलित बनाउन सक्छन्। अनि सबैभन्दा उत्तम दृष्टिकोण के हो त? दोस्रो कोरन्थी 4:16-18 प्रेरित पावलले यसलाई कति शक्तिशाली रूपमा व्यक्त गरेका छन्, जहाँ भनिएको छ, यसकारण हामी हरेस खाँदैनौ, हाम्रो बाह्य मनुष्यत्व नाश हुँदै गए तापनि हाम्रो आत्मिक मनुष्यत्व चाहिँ दिनदिनै नयाँ हुँदै जान्छ, किनकि हाम्रो हलुको र क्षणभरको कष्टले हाम्रा निम्ति अतुलनीय तथा अनन्तको महान महिमा तयार गरिरहेछ। हामी दृश्य कुरालाई होइन तर अदृश्य कुरालाई हेर्छौं, किनभने दृश्य कुरा क्षणिक हुन्छन् तर अदृश्य कुरा चाहिँ अनन्तसम्म रहन्छन्। मेरा मित्र, जब हामीले कुनै ठूलो क्षति, पीड़ा वा आफ्नो प्रियजन गुमाउँछौं, अथवा आफ्ना खुट्टाहरू नै किन गुमाउन नपरोस्। हामीलाई चाहिने दृष्टिकोण यही हो, आफ्ना आँखाहरू देखिने कुरामा होइन, बरु नदेखिने आत्मिक र अनन्तका कुराहरूमा लगाउनुहोस्। क्याल्भिनले ठिक यही गरे। उनलाई थाहा थियो कि उनका खुट्टाहरू त यो संसारका लागि क्षणिक मात्र थिए, अनि उनको यही अनन्तको दृष्टिकोणले उनको क्षतिको पीड़ालाई निकै छोटो र कम गराइदियो। के आज तपाईँ आफ्नो सोचाइलाई त्यो नयाँ र उच्च स्तरमा लैजान सक्नुहुन्छ? के तपाईँ आफ्ना आँखाहरू देखिने कुरामा होइन बरु नदेखिने कुराहरूमा अड्याउन सक्नुहुन्छ? हो, यो साँचो हो कि आज तपाईँ ठूला ठूला अभाव र निराशाको बीचमा हुनुहुन्छ होला, तर कृपया आजैदेखि आफ्ना आँखाहरू स्वर्गतिर र अरूका खाँचोहरूतिर लगाउने कुनै न कुनै उपाय खोज्नुहोस्, ठिक मेरा मित्र क्याल्भिनले जस्तै। आमेन।
2: श्रोता, भर्खरै यहाँले सुन्नुभयो एक लोकप्रिय लेखिका, प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमाझ आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाढाद्वारा लिखित रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स अर्थात जोनी र साथीहरू। कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 9802408470। आशाको सन्देश नेपाल, नखु ललितपुर। हवस् त, कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौं। अहिलेलाई भने बिदा हुन्छौं। जय मसीह।

0: गुड न्यूज एफएम 105.1 मेगाहर्ज।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम सुर संगीत।
2: यस कार्यक्रमलाई गिफ्ट ह्याम्पर प्रायोजन गरेको छ वरदान बुक्स एण्ड अडियो मिस्ट्री कुपन्डोल।
3: यहाँ बाइबल, भजन गीत र सेवकाईको लागि चाहिने विभिन्न प्रकारका पुस्तकहरू साथै प्रभु भोजको सम्पूर्ण सामानहरू पनि सुपथ मूल्यमा पाइन्छ।
2: अधिक जानकारीका लागि
3: मोबाइल 9841939980 9841939980।
2: वरदान बुक्स एण्ड अडियो मिस्ट्री कुपन्डोल।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सम्पर्क राख्नुभएका सम्पूर्ण श्रोतालाई। कार्यक्रम सुर संगीतमा आदरणीय श्रोता कार्यक्रम सुर संगीत लिएर प्राविधिक मित्र सुजन र म अब्राम उपस्थित भइसकेका छौं र अब भने घण्टाभरि म तपाईँलाई कार्यक्रममा साथ दिनेछु र तपाईँले पनि कार्यक्रममा भने हामीलाई फोन गरेर साथ दिनुपर्ने हुन्छ र विशेष गरिकन कार्यक्रम सुर संगीतमा हामी शब्दकारका नाम कहिले गायकको नाम कहिले संगीतकारको नाम यस्तै कुराहरू नै राख्ने गर्छौं र यो चाहिँ प्राय जति गीत संगीत प्रेमीहरू हुनुहुन्छ उहाँहरूको लागि चाहिँ यो कार्यक्रम एकदमै अर्थपूर्ण जस्तो लाग्छ मलाई चाहिँ। र आजको प्रश्न भने यस प्रकार रहेको छ, मलाई लाग्छ तपाईँ एकदमै तयारी भएर बसिराख्नु भएको छ र यो प्रश्न पनि एकदमै ध्यान दिएर सुन्नुपर्ने हुन्छ। यो गीतको बारेमा म तपाईँलाई बताउँदैछु। जिन्दगी घामछाया नै हो, आज यहाँ भोलि कहाँ हो, हाँसेर नै बाँचिदेऊ जे जे भए जीवनमा। बोलको गीतमा कसले स्वर दिनुभएको छ होइन यो गीत। जिन्दगी घामछाया नै हो, आज यहाँ भोलि कहाँ हो, हाँसेर नै बाँचिदेऊ जे जे भए जीवनमा। यो गीत गाउने गायिकाको नाम के हो? अप्सन एमा हुनुहुन्छ गायिका मुना ठटाल, अप्सन बीमा हुनुहुन्छ गायिका लिडिया राई र अप्सन सीमा हुनुहुन्छ देवरा तिवारी। निकै नै मिठा मिठा गीत गाउने गायिकाहरूको नाम छ आज र अहिलेलाई भने कार्यक्रमको शुरूआत भने म गर्न चाहन्छु यो शीर्ष गीत राखेर। यो गीत सुनिसकेपछि यो गीत कसले गाउनु भएको भन्ने कुरा तपाईँलाई थाहा पनि हुन सक्छ।

0: निकै अर्थपूर्ण संगीतको साथ दियौं। आजको शीर्ष गीत पनि यही नै रहनेछ। यो गीतमा यति मिठो स्वर दिने गायिकाको नाम के हो त? अप्सन एमा हुनुहुन्छ गायिका मुना ठटाल, अप्सन बीमा हुनुहुन्छ गायिका लिडिया राई र अप्सन सीमा हुनुहुन्छ गायिका देवरा तिवारी। कोही हुनुहुन्छ ढिकेर फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो, जय मसी।
0: जय मसी नैनाजी।
1: हजुर, आज त चिन्नु भएछ मलाई।
0: नैनाजी, हामी एकदमै ठिकठाक छौँ, अनि तपाईँ कस्तो हुनुहुन्छ?
1: म ठिकै छु, हजुरको प्रार्थना, हजुरको माया, एकदमै ठिकै छु, आशिषमय भइरहेको छ।
0: अनि खाना भयो?
1: अनि कार्यक्रम म खाइसके। हजुरले खानुभयो?
0: हजुर, मैले पनि खाइसके।
1: कार्यक्रमहरू सुन्दैछु, हजुर आशिषमय भइरहेको छु, ठिकै छ। हजुर,
0: ल, अब अप्सन बताउनु पर्ने हुन्छ नैना थापाजी। अप्सन ए बी सी कुन बताउनुहुन्छ?
1: अप्सन ए मुना ठटाल भन्न चाहन्छु।
0: ए मुना ठटाल भन्न चाहनुहुन्छ होइन त?
1: हजुर,
0: साथ दिनुभयो, कार्यक्रम सुन्दै रहनु होला। अहिलेलाई छुटौ। हुनुहुन्थ्यो नैनाजी, हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुभएको थियो भने तपाईँ पनि हामीसँग जोडिन सक्नुहुन्छ। के त आजको विजेता तपाईँ नै भयो कि? र विजेताले प्राप्त गर्नुहुनेछ गिफ्ट ह्याम्पर, र हामीलाई गिफ्ट ह्याम्पर प्राइज गर्नुभएको छ वरदान बुक्स कुपनडोलले भने। यतिखेर कोही मित्र आउनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो
2: हेलो, नमस्ते, राजु काब्रा।
0: राजु काब्राजी, अप्सन कुन बताउन चाहनुहुन्छ? जस्तो गीत रहेको छ जिन्दगी घाम छाया नै हो, आज यहाँ भोलि कहाँ हो, हाँसेर नै बाँचिदेऊ यहाँ जे जे भए जीवनमा, बोलको गीत गाउने गायिका को हुनुहुन्छ भनेर मैले सोधिरहेको छु। अप्सन एमा हुनुहुन्छ गायिका मुना ठटाल, अप्सन बीमा हुनुहुन्छ गायिका लिडिया राई र अप्सन सीमा हुनुहुन्छ गायिका देवरा तिवारी। अप्सन ए भन्नुहुन्छ। धेरै धेरै धन्यवाद साथ दिनुभयो। उहाँ हुनुहुन्थ्यो राजु काब्राजी, विराटनगरबाट जोडिनु भएको थियो भने तपाईँले पनि हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ। हाम्रो फोन नम्बर रहेको छ 4770754 7705। यतिखेर फोन लाइनमा कोही मित्र, उहाँलाई स्वागत गरौं। हेलो
3: हेलो,
0: जयमसी हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? सुरेश कार्कीजी, के छ हजुर हालखबर? म पनि ठिकठाक छु। अनि खाना भयो हजुरको? मेरो पनि भइसक्यो सुरेशजी। अनि आजको प्लान के छ तपाईँको? दिउँसो के गर्नु हुँदैछ? कार्यक्रम सुन्नु बस्यो होइन, रमाइलो छ होइन त सुरेश सर? ल भन्नुहोस्, अप्सन ए बी सी कुन बताउन चाहनुहुन्छ? अप्सन ए भन्नुहुन्छ। अब ए बी सी के हो त्यो त अन्तिमै थाहा हुन्छ है। फोन गरेर साथ दिनुभयो, धेरै धेरै धन्यवाद। अहिलेलाई छुटौ। सुरेश कार्कीजी हुनुहुन्थ्यो, कार्यक्रममा जोडिनु भएको थियो, निकै नै खुसी लाग्यो। र श्रोता तपाईँले पनि हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ। र तपाईँ भर्खरै रेडियो ट्युन गर्दै हुनुहुन्छ भने यो हो कार्यक्रम सुर संगीत, र कार्यक्रम सुर संगीतलाई गिफ्ट ह्याम्पर प्रायोजन गरेको छ वरदान बुक्स कुपनडोलले भने। यतिखेर फोन लाइनमा कोही मित्र, उहाँलाई स्वागत गरौं भित्र। हेलो
4: हेलो हजुर, अब्राम सर, जय मसी।
0: जय मसी हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
4: आज म अलिक नाम नभनौ कि जस्तो लागिरहेछ।
0: किन होला?
4: सुनसरीबाट बोल्दैछु।
0: ए सुनसरीबाट एडमनजी होइन?
4: हजुर हजुर,
0: एडमनजी। अनि के छ हजुर सुनसरी कालखर?
4: एकदम प्रभुको अनुकम्पाले एकदम राम्रो, आशिषमय छ होइन?
0: हजुर
4: ठिकै छ भन्नुपर्छ। के छ अनि तपाईँको होल गुड न्युज एफएम परिवारको? के
0: हामी पनि हजुर हाँसेकै छौ, बाँचेकै छौ, नाचेकै छौ, बोलेकै छौ भन्नुपर्छ हजुर।
4: पक्कै त, पक्कै पनि हो। अब यो बाँचुन्जेली के, बाँच्नुकै अर्थ यही नै त हो नि?
0: हजुर हजुर,
4: त्योदेखि भाइ के छ, मरिलानु आएखेरि केही नै त छैन?
0: केही छैन हजुर, जस्तो आए त्यस्तै फर्किने हो होइन?
4: अनि अब 32 गुण त अब हामीसँग छँदैछ होइन, एजेटिज
0: हजुर हजुर
4: आइरहेको छ। अब रिस, लाभ, के भन, मोह, लोभ, यो त छँदैछ हामीसँग अलिअलि केही मात्रामा होइन?
0: हो नि हजुर, अब एलन मक्सले पनि मरेर केही लाँदैन होइन,
4: कसैले लाँदैन। अब चर्चा भन्नाले अलिक राम्रो काम, समाजमा एकदम राम्रो उल्लेखनीय काम गरियो भने चाहिँ अब यसो अलिअलि नाम रहला होइन?
0: हो नि,
4: त्योदेखि बाहेक त नामदेखि अरू केही पनि रहँदैन।
0: विनोद अम्बानीले पनि केही लिएर जानुहुन्न, विनोद चौधरीले पनि केही लिएर जानुहुन्न होइन त,
4: जसरी जसरी प्रभु येशूले धेरै हाम्रा लागि कार्य गरेर उहाँ जानुभयो नि
0: हजुर,
4: उहाँलाई अहिलेसम्म पनि हामी सम्झिरहेछौँ र पछि पनि सम्झिरहेछौँ,
0: सम्झि पनि रहेको छौँ हामीले पछाइ पनि रहेको छौँ नि त
4: हजुर, उहाँका ऊ अनुसरण गरिरहेको
0: हजुर हजुर, त्यो नै ठुलो कुरो हो नि त होइन, एकदमै खुसी लाग्यो हजुरसँग कुराकानी गर्दा कहिले काहीँ यसो रिफ्रेस पनि भइन्छ। अहिले नै भने अप्सन एबीसी कुन बताउन चाहनुहुन्छ?
4: म त अप्सन ए पनि भन्दिनँ, सी पनि भन्दिनँ, बी भन्छु, गायिका लिडिया राई भन्छु।
0: लिडिया राई भन्नुहुन्छ हजुर
4: हजुर
0: हजुर, धेरै धेरै धन्यवाद हजुर, साथ दिनुभयो, खुसी लाग्यो, अहिलेलाई छुटौँ।
4: हुन्छ हजुर,
0: लक्ष्मी जयमसी एडमन्ड जी हुनुहुन्थ्यो इटहरीबाट जोडिनु भएको थियो सुनसरीबाट, पनि तपाईँले पनि हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ, फोन लाइन एकदमै खुल्ला रहेको जानकारी मैले दिइसकेको छु। 4740707454 हाम्रो वाट्सएप नम्बर रहेको छ, 9893244646 र तपाईँ भर्खरै रेडियो ट्युन गर्दै हुनुहुन्छ भने यो हो कार्यक्रम सुर संगीत, र हामीलाई गिफ्ट ह्याम्पर प्रायोजन गर्नुभएको छ वरदान बुक्स कुपन डोलले भने। यतिखेर कोही हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो,
3: हेलो,
0: हजुर हजुर हजुर, नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
3: उमेश रेग्मी।
0: उमेश रेग्मीजी, के छ हाल खबर?
3: ठिकै छ, पानी बिहान हल्का सिमसिम पऱ्यो त, अहिले 10 बजेपछि फेरि बढ्न थाल्यो होइन
0: हजुर,
3: अब हिँड्ने मान्छेलाई अलिकति गाह्रो पर्छ दिउँसो पानी पर्दा,
0: दिउँसो चाहिँ बरु होइन गर्मी हुनुहुँदा त पानी परेकै राम्रो नि त होइन,
3: हुन त हो तर अनुपातमा चाहिँ अलिक बढी पर्दाखेरि अब पानी रोइरह परोस् रहोस् एक दिनपछि
0: धेरै पऱ्यो भने पनि फेरि पानीले उपद्रै गर्छ र गाह्रो छ होइन
3: हजुर,
0: ल भन्नुहोस् हजुर, अप्सन ए बी सी कुन बताउन चाहनुहुन्छ?
3: अप्सन बी भन्छु।
0: अप्सन बी, धेरै धेरै धन्यवाद, साथ दिनुभयो, खुसी लाग्यो, अहिलेलाई छुटौँ।
3: ल भाइ, अहिलेलाई
0: ओके। उमेश रेग्मीजी विराटनगरबाट जोडिनु भएको थियो भने तपाईँले पनि हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ, र फोन लाइनमा कोही मित्र हुनुहुन्छ उहाँलाई स्वागत गरौँ। हेलो,
5: जयमसी।
0: जयमसी हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
5: हजुर, म अर्जुन थापा हो।
0: अर्जुनजी आरामै हुनुहुन्छ?
5: हजुर आरामै छु, राम्रै छ। मेरो खबर, हजुरको खबर के छ?
0: म पनि एकदमै ठिकठाक छु, हजुरहरूको प्रार्थना परमेश्वरको अनुग्रहले गर्दा सबै ठिक छ हजुर। अर्जुन सर
5: हजुर, पक्कै पनि हामी पनि हजुरको अनुग्रहले गर्दाखेरि, प्रभुको अनुग्रहले गर्दाखेरि आरामै छौँ है, राम्रै छ
0: हजुर। ल भन्नुहोस् अर्जुनजी, यतिखेर अप्सन ए बी सी कुन बताउन चाहनुहुन्छ?
5: हजुर, म ए पनि भन्दिनँ, सी पनि भन्दिनँ, बी भन्छु है।
0: ओके, धेरै धेरै धन्यवाद, साथ दिनुभयो, खुसी लाग्यो, अहिलेलाई छुटौँ। ओके, जयमसी, अहिलेलाई भने राख्न चाहन्छु यो अर्थपूर्ण संगीतको साथ भन्दै थिए, तर फोन लाइनमा कोही मित्र हुनुहुन्छ उहाँलाई स्वागत गरौँ। हेलो,
6: हेलो,
0: हजुर हजुर, जयमसी।
6: जयमसी भाइ, जयमसी सर,
0: हजुर एकदम ठिक छ हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? ताराजी, धेरै समय भयो त्यो भएर आवाज पनि कहाँ कहाँबाट बोले जस्तो भयो होइन, चिन्नै गाह्रो भयो पुरानो आवाजलाई होइन, धेरै नयाँ आवाजले आज भोलि तपाईँहरूको आवाजलाई थिचिदिनु भएको छ होइन, केही छैन, खुसीकै कुरा हो। यतिखेर अप्सन ए बी सी कुन बताउन चाहनुहुन्छ? पहिलो गीत चाहिँ, आजको गीत चाहिँ रहेको छ जिन्दगी घाम छाया नै हो, आज यहाँ भोलि कहाँ हो, हाँसेर नै बाँचिदेऊ यहाँ जे जे भए जीवनमा, भोलिको गीत गाउने गायिका को हुनुहुन्छ भनेर मैले सोधेको छु भने, एमा हुनुहुन्छ गायिका मुना ठटाल, बीमा हुनुहुन्छ गायिका लिडिया राई, र अप्सन सीमा हुनुहुन्छ देवरा तिवारी।
6: अब यो गीत त मैले यति अहिले गुट्ने त्यति सुन्नु नभ्याएर, सुन्नु त सुन्छु, त्यति ऊ भएन होइन, तर अब एबीसी भन्दै गर्दाखेरि अब बीमै राखिदिनुहोस् न, यसो अब मिले नमिले।
0: ओके, अप्सन बी राख्नु पर्यो नि त
6: भाइ, तपाईँले कतिखेर कल गर्दा हुन्छ, म तपाईँसँग थोरै कुरा गर्नुपर्ने छ ल।
0: पक्कै, यो कार्यक्रम पछि हजुरले कुरा गर्नु सक्नुहुन्छ है। हुन्छ, धन्यवाद, जयमसी। तारा कार्कीजी हुनुहुन्थ्यो, भैँसी पार्टीबाट जोडिनु भएको थियो अहिलेलाई पनि अर्थपूर्ण संगीतको साथ कार्यक्रममा।

0: यस कार्यक्रमलाई गिफ्ट ह्याम्पर प्रायोजन गरेको छ वरदान बुक्स एन्ड अडियो मिस्ट्री कुपन्डोल।
1: यहाँ बाइबल, भजन गीत र सेवकाईको लागि चाहिने विभिन्न प्रकारका पुस्तकहरू साथै प्रभु भोजको सम्पूर्ण सामानहरू पनि सुपथ मूल्यमा पाइन्छ।
0: अधिक जानकारीका लागि
1: मोबाइल 9841939980 9841939980।
0: वरदान बुक्स एन्ड अडियो मिनिस्ट्री कुपन्डोल।

0: यो छोटो व्यापारिक विश्राम पछि भने यतिखेर फोन लाइनमा कोही मित्र हुनुहुन्छ, उहाँलाई म स्वागत गर्न चाहन्छु र कार्यक्रम सुसंगीतमा तपाईँ हुनुहुन्छ कोही मित्र फोन लाइनमा। हेलो, नमस्ते हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? रमाजी आरामै हुनुहुन्छ? हामी पनि एकदमै ठिकठाक छौँ। अनि अप्सन कुन बताउन चाहनुहुन्छ? अप्सन बी भन्न चाहनुहुन्छ है? धन्यवाद रमाजी, साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौँ। रामा सापकोटाजी हुनुहुन्थ्यो, अप्सन बी भनेर भनिसक्नु भएको छ। ए बी सी कुन हो त्यो त हामीलाई थाहा हुँदैन, कार्यक्रमको अन्तिममा पक्कै पनि सही जवाब हामीले पाउने नै छौँ। अहिलेलाई पनि कोही मित्र हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौँ। हेलो,
1: हजुर सर, जय मसी।
0: जय मसी हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: म सीता पाइलाबाट कृष्णजी बोलामी बोल्दैछु सर।
0: कृष्ण
1: जी बोलामी?
0: कृष्ण दीप बलामी है?
1: हजुर सर, हजुर हजुर।
0: आरामै हुनुहुन्छ नि?
1: आराम छु सर, आराम छु। हजुरलाई के कस्तो छ?
0: म पनि ठिकै छु हजुर। अनि तपाईँको खाना भयो?
1: खाना मेरो अब एकछिनपछि हुन्छ सर। हजुरको भयो?
0: मेरो चाहिँ भइसक्यो हजुर। कृष्ण दीप सी बताउनुहोस्, अप्सन ए बी सी कुन बताउन चाहनुहुन्छ?
1: मैले बी बताउने सर।
0: अप्सन बी भन्नुहुन्छ नि त? धन्यवाद हजुर, साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौँ।
1: सर नमस्कार।
0: आदरणीय श्रोता, तपाईँ पनि हामीसँग जोडिन सक्नुहुन्छ। हाम्रो फोन नम्बर रहेको छ 4470754 अथवा 4770754 हाम्रो फोन नम्बर रहेको छ भने हाम्रो वाट्सएप नम्बर रहेको छ 9800244646। हजुर कोही मित्र हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौँ। हेलो,
2: नमस्ते।
0: नमस्ते हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: प्युठानबाट ऋषि राम पाण्डे।
0: ऋषिजी आरामै हुनुहुन्छ?
2: हजुर, अहिलेसम्म आराम कुशलै यतातिर तपाईँहरूलाई?
0: हामी पनि एकदमै ठिकठाक छौँ। अनि प्युठानको हालखबर के छ हजुर?
2: प्युठानको हालखबर सबै ठिकै छ सर, बर्खा मास हो, पानी राति पानी पर्यो, अहिले शीतल छ, पानी पनि परेको छैन, घाम पनि लागेको छैन, त्यस्तै छ।
0: मौसम एकदम रमाइलो छ नि त। ऋषिराम जी, अप्सन ए बी सी कुन बताउनुहुन्छ?
2: अप्सन दोस्रो बी बताए।
0: बी बताउनुहुन्छ, धेरै धेरै धन्यवाद हजुर, साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छोडौँ। हस् धन्यवाद। ऋषिराम पाण्डेजी हुनुहुन्थ्यो, प्युठानबाट हामीसँग जोडिनु भएको थियो भने तपाईँले पनि हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ। कोही हुनुहुन्छ फोन लाइनमा, यतिखेर उहाँलाई स्वागत गरौँ। हेलो
3: हेलो हजुर, नमस्कार। नमस्कार
0: नमस्कार हजुर, भनेपछि कहाँबाट को बोल्दै हुनुहुन्छ?
3: विराटनगरबाट जीवन वर्तला बोलेको।
0: जीवन सर आरामै हुनुहुन्छ?
3: एकदम आराम छ, पानी परिरहेको छ
0: विराटनगरमा है?
3: हजुर।
0: ओके,
3: झमझम पानी परिरहेछ।
0: अप्सन ए बी सी कुन बताउन चाहनुहुन्छ?
3: ए म प्रश्न नै भन्दिनँ एकचोटि।
0: म प्रश्न भने है त, जिन्दगी घाम छाया नै हो, आज यहाँ भोलि कहाँ हो, हाँसेर नै बोलिदेऊ यहाँ, जे जे भए जीवनमा, बोलको गीत गाउने गायिकाको नाम के हो भनेर मैले सोधेँ। अप्सन एमा हुनुहुन्छ गायिका मुना ठटाल, अप्सन बीमा हुनुहुन्छ गायिका हाम्रो गायिका लिदिया राई, र अप्सन सीमा हुनुहुन्छ गायिका देवराज तिवारी। अप्सन बी लिडिया राई भन्नुहुन्छ? धेरै धेरै धन्यवाद, साथ दिनुभयो, खुसी लाग्यो। कार्यक्रम सुन्दै रहनुहोला, अहिलेलाई छुटौँ।
3: जय
0: मसी। नमस्कार, वहाँ हुनुहुन्थ्यो जीवन बर्तौलाजी, विराटनगरबाट हामीसँग जोडिनु भएको थियो भने यतिखेर फोन लाइनमा कोही मित्र हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ। हेलो
4: हेलो, जय मसी।
0: अमिता महर्जनजी
5: हजुर,
0: कस्तो ऐसिन्छ?
5: ठिकै छु हजुर।
0: अनि अहिले त ठिकै पानी खाइराख्नु भएको छ नि?
5: एकदम।
0: अब त पानी खाँदा पनि एकचोटि बोतल हेरेर मात्रै खानुहुन्छ होइन?
5: अब त म पानी फिल्टर गरेर मालेर मजाले बाल नगरीको पानी खाँदिन म।
0: तपाईँको घटनाले हामीलाई पनि पाठ सिकाएको छ, आत्तेर कुनै पनि बोतलको पानी खाइहाल्नु हुँदैन रहेछ भनेर।
5: हो नि, एकदमै एकदमै, घाँटी त अझै पनि मलाई अप्ठ्यारो नै छ।
0: हजुर हजुर, केही छैन,
5: घाँटी एकदम अलिकति ऊ भयो कि अस्ति त एक दिन मलाई कस्तो हाँस पनि उठ्यो. हाम्रो हामी क्वारमा बसिरहेको छु अनि भजन गाउँदै गर्दा अब एउटै भजन बी लाइनमा चारवटा स्वर निस्केको कि मेरो.
0: भनेपछि स्वरको भेराइटी निस्किने भयो.
5: टिको स्वर निस्किनु त राम्रै हो तर कहिले त खोक्रो स्वर निस्किन्छ ऊ नै हुँदैन. एकदम समस्या भइरहेछ पानीले ऊ कान्डीले त
0: केही छैन बिस्तारी
5: पूर्ण रूपमा सँगै भएको छु भनेर प्रार्थना गरिदिनु होला.
0: एकदमै एकदम तपाईँलाई त हामीले नसम्झिने त कुरै हुँदैन नि. धेरै साथीहरूले सोध्दै हुनुहुन्थ्यो कहिले छौ यसपालि डाँडाको प्रार्थना भनेर पनि भन्दै
5: हुनुहुन्थ्यो. त्यही हो पानी दिनदिनै पानी परिरहेको भएर एकदम मलाई डोडारमा भइरहेछ. ठाउँ कहाँ जाने के गर्ने है अलि दिन सारौँ कि भनेर भदौ महिनामा मात्रै राखौँ कि भनेर सोचिरहेको छु.
0: एकदम एकदम ठिक छ भदौमा
5: कामको व्यस्तता पनि अनि भदौमा भयो भने अलिकति भए पनि पानी कम हुन्छ.
0: हजुर एकदमै हो नि. एकदमै खुसी लाग्यो अमिता महाजनजी. ल अप्सन ए बी सी कुन बताउनुहुन्छ हजुर? धन्यवाद हजुर साथ दिनुभयो लामो समयपछि हजुरसँग कुराकानी भयो खुसी लाग्यो. अहिलेलाई छुटौ.
5: धन्यवाद.
0: अमिता महर्जनजी हुनुहुन्थ्यो पाटनबाट जोडिनु भएको थियो. अहिलेलाई पनि राख्न चाहन्छु एउटा अर्थपूर्ण संगीतको साथ भन्दै थिए तर फोन लाइनमा कोही मित्र हुनुहुन्छ उहाँलाई स्वागत गरौं. हेलो
6: नमस्कार हजुर.
0: नमस्कार अभिवादन हजुर. कहाँबाट को बोल्दै हुनुहुन्छ?
6: म श्री राम दाहाल भक्तपुरबाट.
0: श्री राम दाहाल भक्तपुरबाट. भक्तपुर कहाँबाट हजुर?
6: यता यो टाङ एरिया पर्छ
0: हजुर. ए हजुर. अनि अप्सन एबीसी कुन बताउन चाहनुहुन्छ हजुर?
6: सुनिरहेको छु तर नाम एकचोटि भनिदिनु न. एबीसी
0: एमा हुनुहुन्छ गायिका मुना ठटाल. अप्सन बीमा हुनुहुन्छ गायिका लिडिया राई. र अप्सन सीमा हुनुहुन्छ गायिका देवरा तिवारी. अप्सन ए भन्न चाहनुहुन्छ होइन? धन्यवाद हजुर साथ दिनुभयो. श्रीराम दाहालजी अहिलेलाई छुटौ.
6: नमस्ते.
0: वहाँ हुनुहुन्थ्यो श्रीराम दाहालजी भक्तपुरबाट हामीसँग जोडिनु भएको थियो र कार्यक्रम सुर संगीतमा हुनुहुन्छ. अहिलेलाई मैले राख्न चाहन्छु यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा.

0: यो अर्थपूर्ण भजन पछि भने यतिखेर फोन लाइनमा कोही मित्र हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो,
1: नमस्ते।
0: नमस्ते हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: म सबिन तामाङ, खोटाङबाट।
0: सबिनजी आरामै हुनुहुन्छ?
1: हजुर, एकदम आराम छ। हजुरहरूलाई के कस्तो छ?
0: हामी पनि एकदमै ठिकठाक छौँ। अनि खोटाङको हाल खबर के छ?
1: हाल खबर सबै ठिकै छ भनौँ न, पानी परिरहेको छ, अलिअलि धुम्मधाममा छ भनौँ न।
0: ल सबिनजी, अब अप्सन ए बी सीमा कुन बताउन चाहनुहुन्छ?
1: हजुर, प्रश्न भनिदिनु न एकपल्ट।
0: प्रश्न चाहिँ यस प्रकार रहेको छ, जिन्दगी घाम छाया नै हो, आज यहाँ भोलि कहाँ हो, हाँसेर नै बाँचिदेऊ यहाँ, जे जे भए जीवनमा, बोलको गीत गाउने गायिकाको नाम के हो भनेर मैले भनिरहेको छु भने, अप्सन एमा हुनुहुन्छ गायिका मुना ठटाल, अप्सन बीमा हुनुहुन्छ गायिका लिडिया राई, र अप्सन सीमा हुनुहुन्छ गायिका देवरा तिवारी।
1: यो अप्सन सी भन्ने,
0: अप्सन सी भन्न चाहनुहुन्छ? धन्यवाद हजुर, साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौ।
1: नमस्ते।
0: हुन्छ, सबिन तामाङजी खोटाङबाट जोडिनु भएको थियो भने तपाईँ पनि हामीसँग जोडिन सक्नुहुन्छ। के थाहा, आजको विजेता तपाईँ नै पो कि विजेताले प्राप्त गर्नुहुनेछ गिफ्ट ह्याम्पर, र हामीलाई गिफ्ट ह्याम्पर प्रायोजन गर्नुभएको छ वरदान बुक्स कुपन डोलले। यतिखेर कोही हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौँ। हेलो, धर्मेन्द्र सर आरामै हुनुहुन्छ?
2: एकदम सर आरामै सन्चै। अनि हजुरलाई के कस्तो छ?
0: म पनि एकदमै ठिकठाक छु,
2: यता पनि ठिकठाक छ सर, पानी परिरहेको छ झमझम
0: है।
2: म पनि फोन अघि नैदेखि ट्राई गर्दैछु, खाना पनि खाइरहेको छु सर, आउनु खाना खान सर।
0: सायद एक दिन धर्मेन्द्रजीसँग सँगै बसेर खाने हो, के भएको छ र त्यो समय त आउला नि त होइन?
2: आउँछ सर, आउँछ। केही
0: छैन, हजुर हो नि, पृथ्वी गोलो छ, पृथ्वी गोलो छ, एक दिन त भेट हुन्छ क्या धर्मेन्द्रजी। ल भन्नुहोस्। हजुर धर्मेन्द्रजी, ल भन्नुहोस्। यतिखेर र अप्सन ए,
2: अप्सन बी भन्छु।
0: अप्सन बी भन्नुहुन्छ? धन्यवाद, धन्यवाद हजुर, साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौ। ओके, जय सेवान्ते धर्मेन्द्रजी, हामी सँग कार्यक्रममा जोडिनु भएको थियो, र तपाईँ पनि जोडिन सक्नुहुन्छ। हाम्रो फोन नम्बर रहेको छ 4770754 अथवा 4770754। हाम्रो वाट्सएप नम्बर रहेको छ 9800243446। यतिखेर पनि फोन लाइनमा कोही मित्र, उहाँलाई स्वागत गरौं। हेलो हेलो हेलो, हजुर कोही मित्र त हुनुहुन्थ्यो तर उहाँको आवाज र मैले सुन्न सकिनँ। अहिलेलाई भने राख्न चाहन्छु, भन्दै थिए एउटा गीत, तर फोन लाइनमा कोही मित्र हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो
3: हेलो,
0: हजुर जय मसी,
3: जय मसी,
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
3: म विराटनगरबाट प्रमिला पराजुली।
0: प्रमिला,
3: प्रनिला,
0: प्रनिला,
3: हजुर,
0: विराटनगरबाट,
3: हजुर।
0: अप्सन कुन बताउन चाहनुहुन्छ?
3: म चाहिँ आज अप्सन बी,
0: अप्सन बी भन्नुहुन्छ? धेरै धेरै धन्यवाद प्रमिलाजी, साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौ।
3: हस्
0: धन्यवाद। अब विराटनगरबाट हुनुहुन्थ्यो प्रमिला पराजुलीजी, हामीलाई साथ दिनुभएको थियो भने। अहिलेलाई पनि राख्न चाहन्छु एउटा अर्थपूर्ण संगीतको साथ कार्यक्रममा।

0: आदरणीय श्रोता, यतिखेर पनि फोन लाइनमा कोही मित्र हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो, जयमसी। हजुर
2: जयमसी, पुनाजी आरामै हुनुहुन्छ?
1: हजुर म आरामै छु।
2: पुनाजी, अनि कार्यक्रम त सुन्दै हुनुहुन्छ?
1: हजुर
2: कार्यक्रम सुन्दै हुनुहुन्छ?
1: सुने छैन, मलाई यहाँ मेरो बहिनीको छोरीले यहाँ गङ्गालालमा बाबुलाई संसरण साँच्चै छोरीलाई त धेरै प्रार्थना गरेर निको भएको, कहिलेको भरतपुरबाट काठमाडौँ उडाएका छन्, काठमाडौँबाट कहिले कहीँ उडाएका छन् सिलेनमा, त्यसो गरी गरी बचेकी छोरी हो के त्यो है। तर प्रभु चिन्न चाहिँ सकेनन् के गर्नु, म उसो हो कि अब छोरी उनीहरूको आत्मालाई मैले प्रार्थना गरेर निको हुने है विश्वास गर्नु सकेनन् के। अनि बोलाइथे नानीले, अनि त्यता गएको म फर्किएको छु, डेक्सेट फोन लगाएको छु आज त सोमबार भनेर, अनि बल्ल लाग्यो।
2: हजुर, अहिले हामीले चाहिँ जिन्दगी घाम छाया नै हो, आज यहाँ भोलि कहाँ हो, हाँसेर नै बाँचिदेऊ यहाँ, जे जे भए जीवनमा, बोलको गीत गाउने गायिकाको नाम के हो भनेर सोधिरहेको छौं। अप्सन एमा हुनुहुन्छ गायिका मुना ठटाल, अप्सन बीमा हुनुहुन्छ गायिका लिडिया राई, र अप्सन सीमा हुनुहुन्छ गायिका देवरा तिवारी। हजुर, गीत चाहिँ कस्तो छ भने, जिन्दगी घाम छाया नै हो, आज यहाँ भोलि कहाँ हो, हाँसेर नै बाँचिदेऊ यहाँ, जे जे भए जीवनमा।
1: अब म चाहिँ त्यसलाई भनौँ यसो है, अब गीत चाहिँ राम्रो छन्, म चाहिँ एउटा अब भनिहाल्छु है, किन ढिला गरेर ढिला गेस्ट गर्छु। हजुर
2: हुन्छ, धेरै धेरै धन्यवाद, साथ दिनुभयो, खुसी लाग्यो, अहिलेलाई छुटौँ।
1: हस्
2: धन्यवाद जयमसी।
0: उहाँ हुनुहुन्थ्यो पुना थापाजी, हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुभएको थियो, र अहिलेलाई भने राख्न चाहन्छु जिन्दगी घाम छाया नै हो, आज यहाँ भोलि कहाँ, बोलको गीत, त्यसपछि भने आजको विजेताको नाम लिएर म उपस्थित हुने नै छु।

जिन्दगी घाम छाया नै हो निकै नै अर्थपूर्ण संगीतको साथ थियो आज कार्यक्रममा र मैले सही जवाब पनि दिनुपर्ने हुन्छ र विशेष गरिकन यसको सही जवाब थियो अप्सन बी काइका लिडिया राई र हामीलाई लगभग धेरैभन्दा धेरै श्रोताले फोन गरेर साथ दिनुभयो सबैलाई त विजेता बनाउन सकिन्न तर एकजनाको नाम चाहिँ गोला प्रथममा पर्न सफल भएको छ उहाँको नाम रहेको छ सुनसरीबाट एडमोनजी एडमोनजी तपाईँलाई बधाई छ आजको विजेता तपाईँ बनिसक्नु भएको छ धन्यवाद दिन चाहन्छु जो जतिले कार्यक्रममा फोन गरेर साथ दिनुभयो फोन नगरेर साथ दिनुहुने सुनेर साथ दिनुहुने श्रोतालाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु र प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै र हामीलाई गिफ्ट ह्याम्पर प्रायोजन गर्नुहुने वरदान बुक्सलाई पनि धन्यवाद दिँदै अहिलेलाई पनि कार्यक्रमबाट बिदा हुन्छु धन्यवाद जय मसी नमस्कार।

0: उहाँले थकितहरूलाई बल दिनुहुन्छ र कमजोरीहरूको शक्ति बढाइदिनुहुन्छ। युवक पनि दुर्बल र थकित हुन्छन् र जवान मानिसहरू थाकेर लोट्छन्, तर परम प्रभुको आशा गर्नेहरूको बल फेरि नयाँ हुनेछ। तिनीहरू गरूड चाहिँ माथि माथि उड्नेछन् र दगुरेर पनि तिनीहरू थाक्ने छैनन्। तिनीहरू हिँड्नेछन् तापनि मूर्छा पर्ने छैनन्। यसैया 40:29-31।
1: टाइम चेक। यति बेला बिहानको 11 बज्यो।

0: गुड न्यूज एफएम 105.1
1: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
2: के तपाईँ बाइबल कलेज पढ्न चाहनुहुन्छ तर आफ्नो काम व्यस्तताको कारणले गर्दा पढ्न सकिरहनु भएको छैन? अब चिन्ता नलिनुहोस्।
1: आगामी अगस्त महिनाको पहिलो हप्ताबाट नेपाली हार्भेस्ट सेमिनारीले सहज र व्यवस्थित रूपमा संसारभर छरिएका नेपाली पास्टर अगुवा तथा विश्वासीहरूको लागि अनलाइन मार्फत सिटिएस बीटीएस र एमडी का कक्षाहरू सञ्चालन गर्ने भएको छ।
2: यदि तपाईँहरू पनि बाइबल कलेज पढ्न चाहनुहुन्छ भने 2026 लागि भर्ना खोलिसकेको जानकारी गराउँदै यथाशीघ्र सम्पर्क गर्न हार्दिक अनुरोध गर्दछौ।
1: हाम्रा विशेषताहरू:
2: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा नेपाली तथा अंग्रेजी भाषामा कक्षाहरू सञ्चालन हुने।
1: हप्ताको तीन दिन अर्थात् सोमबार बुधबार शुक्रबार जुम मार्फत कक्षा सञ्चालन हुने।
2: कक्षाको सुविधा बिहान र बेलुका रहेकोले बिहानको समय 6:30 बजेसम्म र बेलुकाको समय 7:30 बजेदेखि 9:30 बजेसम्म हुने भएकोले आफूलाई सहज र पाइक पर्ने तरिकाले समय मिलाउन सक्नुहुने
1: र कक्षाको रेकर्डिङ पनि उपलब्ध गराइने।
2: आर्थिक अवस्थालाई ध्यानमा राख्दै निम्न शुल्कमा पढाइने।
1: आफ्नो गृह कार्य अथवा परीक्षा नेपाली वा अंग्रेजी भाषामा दिन सक्ने।
2: सिट सीमित भएकोले आजै तल दिइएको वेबसाइट वा फोन नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि फाउन्डिङ प्रेसिडेन्ट पास्टर जोसुवा, स्थान
1: थेचो हेल्थ पोस्ट, गोदावरी 12, ललितपुर।
2: हाम्रो अफिसियल वेबसाइट रहेको छ www.nepaliharvestseminary.com।
1: सम्पर्क नम्बर
2: मोबाइल 9802484, 9802484 र 9801326786, 9801326786
1: र 9813941447, 9813941447।
3: किन आँखा मिचेको मिचे गरेको
4: हेर्न? अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
3: धेरै समय मोबाइल चलाइसी क्या
4: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
3: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
4: ए, त्यसो भए जोगिन के गर्ने त?
3: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने। हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
4: बुझे।
3: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने। घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
5: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: News FM 105.1।
2: अब प्रस्तुत छ कार्यक्रम रिफ्रेश।

छेमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु। गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम रिफ्रेशमा आदरणीय श्रोता कार्यक्रम रिफ्रेश लिएर प्राविधिक मित्र सुजनजी र म पुनम हामी उपस्थित भइसकेको छौं। प्रत्येक हप्ता सोमबार 11 बजेदेखि 12 बजेसम्म तपाईँलाई साथी दिइरहेको छौं। विशेष कार्यक्रम मार्फत तपाईँले सुन्न चाहनुभएका एकदमै मीठा मीठा भजन गीत संगीतको साथ हामी तपाईँलाई दिनेछौ। कुनै भजन गीत संगीतहरू छन् जो तपाईँ सुन्न चाहनुहुन्छ, सुनाउन चाहनुहुन्छ भने हामीलाई फोन गरेर साथ दिन सक्नुहुनेछ। हाम्रो फोन नम्बर रहेको छ 01447754, 01447754, र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 98024646, 98024646। र कार्यक्रम अवधिभर हामी गीत संगीतको साथ तपाईँलाई दिनेछौ, त्यो पनि तपाईँकै रोजाईमा। र फोन गर्दै गर्नुहोला, एउटा गीतबाट कार्यक्रमको शुरूआत गर्न चाहन्छु म। गीतपछि उपस्थित हुने नै छ।

0: निकै मिठो गीत तपाईँको निम्ति राख्यौं र कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो,
0: जय मसी नैनाजी, कस्तो हुनुहुन्छ तपाईँ?
1: म ठिकै छु, हजुरलाई?
0: हजुर, हामी पनि एकदमै आरामै छौ। र आज तपाईँ कुन भजन गीत सुन्न चाहनुहुन्छ कार्यक्रम मार्फत?
1: लिडिया राईको नभुल त्यो क्रुसको प्रेम भन्ने छ नि,
0: हजुर,
1: हजुरलाई सुनाउन चाहन्छु, अनि हाम्रो टेक्निसियन सुजन दाईलाई सुनाउन चाहन्छु, अनि गुड न्युज एफएम फ्यामिली सबैजनालाई सुनाउन चाहन्छु, अनि जतिजना फोन गर्नुहुन्छ, जतिजनाले सुनिराख्नु भएको छ, उहाँ सबैजनालाई सुनाउन चाहन्छु।
0: हुन्छ, धेरै धेरै धन्यवाद। हामी नैनाजी, जय मसी।
1: हजुर, जय मसी।
0: हजुर, नैना थापाजी हुनुहुन्थ्यो र उहाँको रोज हामी रहेको गीतको साथ हामी तपाईँलाई दिन चाहन्छौ। फोन गर्दै गर्नुहोला, गीतपछि उपस्थित हुने नै छौं।

0: निकै मिठो गीत तपाईँको निम्ति आज एउटा कुरा सोध आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौँ। हेलो, जयमसी संगीताजी, कस्तो हुनुहुन्छ तपाईँ?
1: एकदम ठिक
0: छु। हजुर, आज कुन भजन गीत सुन्न चाहनुहुन्छ? हजुर, पाँच सय हजुर भजनको बोल हजुर कसलाई सुनाउन चाहनुहुन्छ भजन गीत?
1: हजुरलाई गुड्ने सबैभन्दा जति पनि हुनुहुन्छ नि, ज्ञानु एम सुधा अनि अन्तडा सन्ध्या अनि दाजन सर जति पनि त्यहाँ हुनुहुन्छ, अनि मेरो प्यारो जति व्यापक परिवार जति पनि हुनुहुन्छ, पैसा मबाट अलिक कम छ अनि त्यही भएर पहिला पुरा सबैलाई सुनाउन जान्छु है।
0: हजुर, धेरै धेरै धन्यवाद सङ्गीताजी, धन्यवाद। यसलाई छुटौँ हामी, जय मसी।
1: धन्यवाद।
0: हजुर, सङ्गीत रिमालजी हुनुहुन्थ्यो र उहाँको रोजाइमा रहेको यो मिठो भजन गीतको साथ हामी तपाईँलाई दिन चाहन्छौ।

0: निकै नै अर्थपूर्ण भजन गीत हाम्रो संगीता रिमालजीको रोजाइमा तपाईँको लागि राख्यौं। रुखै श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो,
1: जय
0: मसी हरिबोलजी, कस्तो हुनुहुन्छ तपाईँ?
1: आरामै छु, ठिकै छु।
0: हजुर, आज कुन भजन गीत सुन्न चाहनुहुन्छ?
1: कस्तो विश्वासी भन्ने, उद्धार भएको, सुधार्नु भएको।
0: हजुर, र यो भजन गीत तपाईँ कुकुसलाई सुनाउन चाहनुहुन्छ?
1: अहिले भर्खर भन्ने संगीता रिमालज्यू, पङ्का गोपाली, रुथ मगराती, पास्टर टेकबहादुर दाहाल, मिना मगराती, अनि नैना थापा, अर्जुन प्रधान, कुमार राई, अनि प्राविधिक मित्र हजुर संगीता, चन्द्रमाया महत, कुमार राई, अनि गोविन्द आचार्य, सावित्री खड्का लगायत। अब मैले यति नै सम्झेँ। त्यसै गरी यसो भक्त गौतम पनि आउनु भएको छैन अचेल, उहाँ बेपत्ता भएको, उहाँलाई सुनाउन चाहन्छु। दिल कुमार, रेखा शर्मा, ज्ञानो म्याम, अनि प्राविधिक मित्र पावल थापा, अनि लगायत सम्पूर्ण श्रोताहरूलाई यो गीत समर्पण गर्न चाहन्छु।
0: हुन्छ, धेरै धेरै धन्यवाद फोन गरेर साथ दिनुभएको लागि हरिबोलजी। अहिले छिटो हामी जय मसी र हरिबोल बुढाथोकीजी हुनुहुन्थ्यो र उहाँको रोजाइमा रहेको गीतको साथ हामी तपाईँलाई समय दिन चाहन्छौ।

0: निकै नै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यो हाम्रो हरिबोल बुढाथोकीज्यूको रोजाईमा। र कोही श्रोता हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो,
1: जय
0: मसी हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: धर्मेन्द्र पासवान हो, रूपन्देहीदेखि।
0: धर्मेन्द्रजी आरामै हुनुहुन्छ तपाईँ?
1: एकदम कान्छे रामायणी हजुरहरूलाई चाहिँ त्यस्तो छ भनिदिनु।
0: हजुर, हामी पनि एकदमै आरामै छौँ। र आज तपाईँ कुन भजन गीत सुन्न चाहनुहुन्छ?
1: म उहाँ सल्लाई आज भन्दैछु, हिन्दी एउटा हो।
0: कसलाई सुनाउन चाहनुहुन्छ?
1: पश्चिमा हजुरलाई
0: धन्यवाद,
1: उहाँ प्राजिक्तलाई, गुड न्युज होल युनिट स्टाफहरूलाई सम्पूर्ण, अनि जति पनि रेडियो सुनेर बस्नुभएको सम्पूर्ण साथीहरूलाई सुनाउन चाहन्छु। अनि परमेश्वरले सबैजनालाई आशिष दिनुहोस् है, धेरै धेरै
0: धेरै धेरै धन्यवाद धर्मेन्द्रजी। यसलाई छुटौ हामी जयपसी। र धर्मेन्द्रजी हुनुहुन्थ्यो रूपन्देहीबाट, र उहाँको रोजाइमा रहेको गीत हामी यो समय राख्न चाहन्छौ।

0: यिनै मिठो गीत तपाईँको निम्ति राख्यौ र कोही श्रोता हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो जय मसी सुमनजी, हामी एकदमै आरामै छौ, तपाईँ कस्तो हुनुहुन्छ?
1: एकदमै एकदमै एकदमै ठिक छु, प्रभुको अनुग्रह हजुरको
0: प्रार्थनाले हजुर सुमनजी भइसक्यो र सबै ठिक छ, धेरै धेरै धन्यवाद। र आज कुन भजन गीत तपाईँ सुन्न चाहनुहुन्छ?
1: हजुर, मैले गीतभित्र हाम्रो प्राविधिक मित्रलाई मैले गीत मैले भनिसकेको छु, सेयर गरिसकेको छु
0: र
1: मैले एउटा कुरा सरी माग्दैला
0: हजुर भन्नुहोस्।
1: खाना पिना भयो भएर भने हजुरले त अब पिना त खानु नहोला, खाना
0: पानी पिउँछौ नि त हामी।
1: मलाई एकदम झलसै पऱ्यो कि अनि
0: हामी बुझ्छौ सुमनजी, र केही छैन, हुन्छ धन्यवाद। र आज तपाईँले रोज्नु भएको गीत कसलाई सुनाउन चाहनुहुन्छ?
1: अनि हजुरलाई सुनाउन चाहन्छु,
0: धन्यवाद।
1: महिमा भएको होस् अनि एकदम एकदम सफलता उन्नति मिलेको होस् हजुरलाई,
0: धन्यवाद।
1: अनि हाम्रो हिरो सुजन सरलाई सुनाउन चाहन्छु, अनि अहिले भर्खरै कन्ट्याक्ट गरेर जानुहुने हाम्रो हेमन्तजीलाई, हरिबोल बुढा छोकीजीलाई भर्खरै कन्ट्याक्ट गर्नुहुने मित्र सङ्गीता रिम्बाललाई, अनि यसै गरी हाम्रो महिमा बहिनीलाई सुनाउन चाहन्छु, अनि पूर्व पश्चिम उत्तर दक्षिण सबैको आज नाम लिन सक्दिनँ, अनि किनभने सबै यहाँलाई उत्तर पूर्व पश्चिम उत्तर दक्षिण चारै दिशा सरेर बस्नु हुने हाम्रो मित्र मेरो साथीभाइ दाजुभाइ दिदी बहिनीहरूलाई सम्पूर्ण आमा बुवाहरूलाई अहिले गुल्मी एफएम सुनिराख्नु हुने, अहिले भाग लिइराख्नु हुने, अहिले सुजुङमा जाँदाबाट सुनिराख्नु भएको छ, यहाँहरूको लागि म सुनाउन चाहन्छु बहिनी।
0: हुन्छ, धेरै धेरै धन्यवाद, खुसी लाग्यो। र अहिले छुटो हामी सुमनजी, जय मसी।
1: जय मसी बहिनी, एकदमै अघिको कार्यक्रममा मैले धेरै कन्ट्याक्ट गरेँ त, म बाहिरको बाहिर अहिले पनि बाहिरको बाहिर हुन्छु कि हुन्छु हरेस लाग्छ, तर एकदमै बहिनीसँग कुरा गर्नु पाउँदा खुसी लाग्यो, प्रभुलाई धेरै धेरै धन्यवाद।
0: धन्यवाद जयमसी, हाम्रो सुमन राईजी हुनुहुन्थ्यो र उहाँले रोज्नु भएको गीतको साथ हामी तपाईँलाई दिन चाहन्छौ, फोन गर्दै गर्नुहोला श्रोता, हामी गीतपछि उपस्थित हुने नै छौं।

0: निकै मिठो गीत तपाईँको निम्ति राख्यौँ। फोन लाइनमा कोही श्रोता हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ। हेलो
1: हेलो,
0: जय मुसी हजुर।
1: जय मुसी दिदी।
0: हजुर, हाम्रो दिपकजी बोल्दै हुनुहुन्छ।
1: हजुर दिपकजी।
0: हजुर, कस्तो हुनुहुन्छ तपाईँ?
1: एकदम सन्चै छु दिदी, हजुरलाई नि।
0: हजुर, हामी पनि एकदमै आरामै छौँ। र आज कुन भजन गीत सुन्न चाहनुहुन्छ?
1: मलाई त्यो रामकृष्ण ढकाल दाईले गाउनुभएको म हारेको बेला लडेको बेला प्रभु यसो हुनुहुन्छ भन्ने।
0: हजुर, को कसलाई सुनाउन चाहनुहुन्छ भजन गीत?
1: सर्वप्रथम तपाईँलाई
0: धन्यवाद,
1: अनि त्यसपछि हाम्रो फोन उठाउने सरलाई, र म भन्दा अगाडि जो जो आउनुभयो सबैलाई, र म भन्दा पछि जो जो आउनुहुन्छ र उहाँहरू सबैजनालाई।
0: हुन्छ, धेरै धेरै धन्यवाद। र यसलाई चाहिँ छुटौँ हामी। जय मसी। हजुर, थानकोटबाट हुनुहुन्थ्यो हाम्रो दीपक कुमार लामिछानेजी, र उहाँको रोजाइमा रहेको भजन गीतको साथ हामी दिन चाहन्छौ।

0: मलाई उठाउने सहारा दिने मेरो प्रभु यीशु नै किन अर्थपूर्ण गीत दीपक जीको रोजाइमा राख्यौं र कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गरौं। हेलो कोही हुनुहुन्थ्यो जस्तो लाग्दैछ मलाई र तपाईँले हामीलाई फेरि पनि फोन गरेर साथ दिन सक्नुहुनेछ। कोही आइसक्नु भएको छ उहाँलाई स्वागत गरौं। हेलो हेलो हेलो कोही श्रोता हुनुहुन्थ्यो व्हाट्सएप कलमा उहाँसँग कुराकानी गर्न अलिकति असमर्थ भयौं हामी तर केही छैन तपाईँले हामीलाई फेरि पनि कल गरेर साथ दिन सक्नुहुनेछ र तपाईँको रोजामा रहेका मिठा मिठा भजन गीत संगीतहरूको साथ हामी कार्यक्रम रिफ्रेश मार्फत दिइरहेको छौं अझै पनि दिनेछौ र हाम्रो फोन नम्बर रहेको छ 01-4470-7054 01-4470-7054 र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 98-0-43-6-46 र कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गर्छु म। हेलो
1: हेलो
0: हजुर जय मिसे हजुर हजुर खानपिन भइसक्यो सावित्रीजी तपाईँको खानपिन भयो हजुर आज कुन भजन गीत सुन्न चाहनुहुन्छ तपाईँ सावित्रीजी? हेलो
1: हेलो
0: हजुर सुन्दै हुनुहुन्छ तपाईँ हामीलाई
1: सावित्रीजी?
0: अलिकति अगाडि पछाडि भइरहेको छ तपाईँ कुन भजन गीत सुन्न चाहनुहुन्छ बताइदिनुहोस् न।

0: यो मिठो भजन गीत कसलाई तपाईँ सुनाउन चाहनुहुन्छ?
1: सर्वप्रथम त परमेश्वरकै लागि है, महिमाको लागि हो, अनि यहाँ जति पनि फोन गरेर जानुभयो उहाँहरूको लागि, अझै बाँकी फोन गर्नुहुन्छ उहाँको लागि अनि हजुरको लागि, अनि जो हुनुहुन्छ उहाँको लागि, अनि जतिले यो देश विदेशदेखि लिएर सुन्नुहुन्छ नि, सबैको लागि नछुटाइकन सुनाउन चाहन्छु। सबैको नाम भन्न चाहिँ मकिन्छु है, अनि त्यसै भएर चाहिँ म चाहिँ एक मुष्टमा सबैलाई नछुटाइकन सुनाउन चाहन्छु हजुरहरूलाई पनि है, गुड न्युज एफएम टिम सम्पूर्णलाई।
0: हजुर हुन्छ, धेरै धेरै धन्यवाद सावित्रीजी, अहिलेलाई छुटाउँ। र सावित्री खड्काजी हुनुहुन्थ्यो, उहाँको रोजाइमा रहेको गीतको साथ हामी तपाईँलाई दिन चाहन्छौ।

स्नेहिले अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं र हाम्रो सावित्री खड्काजीको रोजामा रहेको भजन गीत रहेको थियो र कार्यक्रम रिफ्रेश मार्फत हामी तपाईँलाई चाहिँ मिठा मिठा गीत संगीतहरूको साथ दिएर यो समयलाई चाहिँ एकदमै गीत संगीतमय बनाउँदै आइरहेको छौं र अझै तपाईँलाई साथ दिन मन थियो तर अब चाहिँ हामी कार्यक्रमको अन्तिमतिर आइसकेको छौं र यहाँ समक्षबाट विदा माग्नुपर्ने बेला भइसकेको छ र आज फोन गरेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु र प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम रिफ्रेशबाट यो समय म पुनः विदा हुन चाहन्छु। जय मसीह।

0: गुड न्यूज एफएम 105.1
1: गाउन भाडामा
2: गाउन भाडामा
1: हे गाउन भाडामा
3: अब चिन्ता नलिनुहोस् न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन ज्वेलरी बेल बुके सबै एकै सेट भाडामा उपलब्ध गराइन्छ
4: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस् अधिक जानकारीको लागि मोबाइल 9841-68-68-02 9841-68-68-02
5: र 9818-25-12-40 9818-25-12-40

0: कार्यक्रम वरदान सुन्न नभुल्नुहोला प्रत्येक मंगलबार 11 बजेदेखि 12 बजेसम्म प्रस्तुता कुमार अब्राहमको साथमा।
1: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्के बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
2: दिदी, म पनि 12 वर्षमा बेचिए, आफन्तले नै फकाएर लगे, झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति, जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु। दिदी,
3: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
4: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
3: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
5: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज,
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: इमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक, ललितपुर।
7: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-6-38, 98-5-11-25-6-38।

0: जय मसीह, म कमल श्रेष्ठको तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज। सुन्दै रहनुहोला।
1: अब प्रस्तुत छ कार्यक्रम गुड न्यूज टॉक शो।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम गुड न्यूज टक शोमा। आदरणीय श्रोता, हामी कुराकानीमै एकदमै रमाउने गर्छौं यो कार्यक्रममा। कहिले काहीँ पाहुना बोलाउने गर्छु त कहिले जवानहरूसँग कुराकानी पनि हुन्छ कार्यक्रममा, तर आज चाहिँ पनि म तपाईँलाई कार्यक्रममा साथ दिनेछु। मैले कुनै पनि पाहुनालाई बोलाउन सकिनँ, अर्को हप्ता चाहिँ पक्कै पनि म ल्याउने नै छु। र कहिलेकाहीँ जिन्दगीमा यस्ता मोडहरू आउँछन्। अब मैले केही गर्न सक्दिनँ, होइन, म यता पनि असफल भए, उता पनि असफल भए, अब मेरो अगाडि केही छैन। हामी कतिचोटि यो अवस्थामा पुगिसकेका हुन्छौँ, अब सकियो भन्ने अवस्थामा पुगिसकेका हुन्छौँ। तर अचम्म र उद्वेगका कुरा चाहिँ यो छ कि अन्तिम विकल्प पनि हुनुहुन्छ भन्ने कुरा चाहिँ तपाईँ र मैले थाहा गर्नुपर्छ। प्रभु येशू ख्रीष्ट नै अन्तिम विकल्प हुनुहुन्छ। तपाईँ त्यो स्थानमा पुगिसक्नु भएको हुन्छ कि त्यो स्थानबाट पनि तपाईँलाई परमेश्वर सम्हाल्न चाहनुहुन्छ, त्यहीँबाट तपाईँको जीवन नयाँ बनाउन चाहनुहुन्छ। र यो कुरा पनि एकदमै महत्वपूर्ण कुरा छ तपाईँ र मेरो जीवनमा। कतिचोटि हार्छौँ नि हामी, होइन, यति धेरै हारिसकेका हुन्छौँ, उता गए पनि हार्छौँ, यता गए पनि हार्छौँ। विजय कहिले पनि महसुस गर्न सकिन्न हाम्रो जीवनमा, तर परमेश्वरमाथिको भरोसाले चाहिँ तपाईँ र मेरो जीवनमा आशा ल्याउँदछौँ। र परमेश्वरमाथि भरोसा गर्ने मान्छे कहिले पनि निराश हुँदैन र शर्ममा पनि पर्दैन। त तपाईँ र म चाहिँ को माथि भरोसा गर्छौं भन्ने कुरा चाहिँ एकदमै महत्वपूर्ण कुरा हुन्छ। र अहिले त भने कार्यक्रमको शुरूआत यो अर्थपूर्ण संगीतबाट।

यो अर्थपूर्ण संगीत पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा म स्वागत गर्न चाहन्छु। र अब के महत्वपूर्ण कुरा तपाईँको निम्ति के कुराले हाम्रो भविष्य बिगारिरहेको हुन्छ र कतिचोटि हामी अन्यलमा पर्छौं, जस्तै एउटा जवान अवस्थामा अथवा तपाईँ केही संघर्ष गरिरहेको अवस्थामा तपाईँ रोकिनुभयो होइन, धेरै त्यस्ता बानीहरू छन् जसले तपाईँलाई नि गन्तव्यसम्म कहिले पनि पुग्न दिँदैन। त्यो भनेको आफ्नो स्वास्थ्यलाई व्यवस्था गर्नु, क्या हामीले आफ्नो स्वास्थ्यलाई व्यवस्था गर्यौं भने ठूलो समस्यामा पर्न सकिन्छ होइन। जस्तो कहिलेकाहीँ हामीले आफूलाई पनि समय दिनुपर्ने रहेछ होइन, काम काम काम काम होइन, अनि हुन्छ जिन्दगी जाम होइन, त्यसपछि काजम काजम होइन, त्यो अवस्थामा पुर्याउँदो रहेछ क्या यो। त्यो भएर तपाईँ र मैले आफ्नो स्वास्थ्यलाई चाहिँ एकदमै ख्याल गर्नुपर्ने रहेछ होइन। जस्तो कहिलेकाहीँ तपाईँलाई केही गाह्रो भयो भने आ होस् होइन, तपाईँले आफूलाई केही भयो भने पहिलो प्राथमिकता दिनुहोस्। तपाईँलाई टाउको दुख्यो भने टाउको दुखाइबाट त छुटकारा हुनु पर्यो नि होइन। अब आफू चाहिँ टाउको दुखिरहेको छ, काममा खटिरहेको छ, आफ्नो ज्यानभन्दा ठूलो कुरो केही पनि हुँदैन होइन। मान्छेले के सोच्छन्, सानो घाउ लाग्छ अथवा सानो चोट लाग्छ, केही हुँदैन केही हुँदैन भन्छन्, तर त्यसले ठूलो रूप पनि लिएको कयौं त्यस्ता घटनाहरू मैले सुनेको छु। एकजना भाइको मम्मीले एउटा कुरा भन्दै हुनुहुन्थ्यो अनि उहाँ रोइराख्नु भएको थियो, रोइराख्नु भएको थियो। कारण के थियो भने उहाँले एउटा कुकुर पाल्नु भएको रहेछ घरमा, अनि उसको छोरालाई कुकुर एकदमै मनपर्ने होइन, अनि त्यसपछि कुकुरले कहिले कहाँ टोको आमालाई थाहा भएन होइन, त्यो फुच्छेले भनेन छ आमालाई। उसलाई थाहा थियो कि अब घरमा पालेको कुकुर त्यस्तो हुँदैन भन्ने भयो फुच्छेलाई पनि, त्यसपछि कुकुरले टोकिदियो। कुकुरले टोकेको 3 देखि 4 महिनापछि छोराको एक्टिभिटिज फरक हुन थाल्यो, पानीदेखि डराउने होइन, रियाल काढिराख्ने विभिन्न क्या भरि के भएछ भने त्यो कुकुरले चाहिँ टोकेर उसलाई रेबिज भएछ क्या। उसले मम्मीलाई सुनाएन, मम्मीले पनि वास्ता गरेनन्। उसले भन्थ्यो उसको खुट्टामा चाहिँ दुई तिनवटा दाग रहेछ क्या। मम्मीलाई पनि यो लाग्यो स्कुल जाँदा लड्यो होला केही भयो होला भन्ने हुन्छ नि त। अनि त्यो बच्चालाई मम्मीले कराउनुहुन्छ भन्ने पनि भयो होला। त्यसपछि अहिले उहाँ गाह्रो अवस्थामा हुनुहुन्छ। भनेको हामीले आफ्नो स्वास्थ्यलाई व्यवस्था कहिले पनि गर्नु हुँदैन, हामी एकदमै महत्वपूर्ण कुरा छौँ भन्ने कुरा कहिले पनि बिर्सिनु हुँदैन। जहिले पनि आफू स्वास्थ्य रह्यो भने मात्रै सबै कुरा, तपाईँले गर्ने काम स्वास्थ्य हुन्छ, तपाईँको फ्यामिली स्वास्थ्य हुन्छ होइन, तपाईँ स्वास्थ्य रहनु भयो भने तपाईँको श्रीमती स्वास्थ्य हुन्छ, तपाईँ स्वास्थ्य रहनु भयो तपाईँको छोराछोरी स्वास्थ्य हुन्छ। त्यो भएर जहिले आफूलाई चाहिँ माया गर्नुपर्छ हामीले होइन, आफूमा सरसफाई गर्ने कुरा होइन, कहिलेकाहीँ आफू एक्लै घुम्न जाने कुरा, कहिलेकाहीँ मन मिल्ने साथी लिएर घुम्दै जाने कुरा, त्यो एकदमै प्राइभेट कुरा हो। त्यसले चाहिँ तपाईँ र मलाई एकदमै रोगबाट मुक्त पनि गर्छ क्या कतिचोटि। तर तपाईँ र म काममा काममा काममा मात्र भन्छु अनि एकचोटि हामी डङ्ग लड्यौँ भने उठ्न धेरै गाह्रो हुन्छ। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा राख्न चाहन्छु।

हाम्रो भविष्य बिगार्ने अर्को महत्वपूर्ण कुरा भनेको हामी सही समयको प्रतीक्षा गर्छौं क्या। अब यो वर्षमा त गर्न सकिनँ, म अर्को वर्षमा गर्छु भन्छु क्या। जस्तो कति योजनाहरू हामी बहानामा छोडिदिन्छौं, यो वर्ष यस्तै भइगयो, अर्को वर्ष गर्छु भने अर्को वर्ष पनि हुँदैन, अर्को वर्ष पनि हुँदैन। त्यो कुरालाई पनि हामी कतिचोटि पछाडि परिरहेका हुन्छ। भन्न खोजेको कुरा के हो भने यो वर्ष नै तपाईँले योजना बनाउनुहोस् क्या। हामी योजना बिना चल्छौं क्या। यो 2000 होइन अब 83-84 होइन आउँछ नि त, तर म यो 83 सालमै सबै काम गर्छु भनेर एउटा डाटा बनाउनुहोस्, एउटा योजना बनाउनुहोस् क्या। अनि कतिको बहाना कस्तो हुन्छ भने म पनि त्यो भित्र पर्छु। यो 2083 सालमा चाहिँ गर्छु भनौँ, हुँदै हुँदैन नि, फेरि 84 गए, 84 पनि हुँदैन। त्यो कारणले पनि हामी पछि पर्छौँ क्या। हाम्रो भविष्य यही कारणले पनि आज नै राइट टाइम हो भन्ने कुरा चाहिँ कहिले पनि हामीले बिर्सनु, आजै सुरु गर्नुपर्ने रहेछ कि जे कुराहरू पनि। अनि यो कुराले पनि कतिचोटि तपाईँ र म पछि परिरहेका हुन्छौं। अनि अर्को महत्वपूर्ण कुरा, नकारात्मक मानिसहरूसँग संगत गर्नु। जस्तो तपाईँ एकदमै राम्रा मान्छेहरूसँग संगत गर्नुहोस् क्या, खराब मान्छेहरूसँग संगत गर्नु भने नि सक्य तपाईँको जिन्दगी होइन। त्यही भएर तपाईँ र म मैले अथवा एउटा साथी बनाउँदैछु, एउटा पार्टनर बनाउँदैछु, अथवा एउटा होइन हुन्छ नि त त्यो साथी चाहिँ कस्तो हो भन्ने कुरा चाहिँ तपाईँ र मैले एकदमै थाहा गर्नुपर्छ। हामी एकदमै नराम्रो गलत संगत बनाएर नै हामी बिग्रिरहेका हुन्छौँ। कति मान्छे त खराब संगतले गर्दा उनीहरू निर्दोष हुँदा हुँदै पनि जेलमा बस्नु परेको अवस्थाहरू छ, जेल जीवन जिइराख्नु पर्ने हुन्छ। उनीहरूलाई सोध भने मेरो कुनै पनि गल्ती छैन, पुलिसले प्रशासनले त त्यतिकै छोड्दैन, त्यो मान्छेसँग किन त्यसको संगत भए त भनेर सोधिहाल्छ नि होइन र। त्यो भएर तपाईँ र म सानो सानो कुरामा पनि होसियारी हुनुपर्छ, नत्र हामी बाँचुन्जेल पोल्न सक्छौ, पोल्न सक्छ हामीलाई, हामीले गरेका व्यवहारले हामीलाई दुख्न सक्छ। त्यो कुराहरू एकदमै महत्वपूर्ण कुरा हुन्छ। र अहिलेलाई पनि फेरि पनि अर्थपूर्ण संगीतको साथ कार्यक्रममा राख्न चाहन्छु तपाईँको लागि।

तिमीले बुनेका सपनाहरू निकै नै अर्थपूर्ण संगीतको साथ थिए र अर्को महत्वपूर्ण कुरा हाम्रो भविष्य के कारणले बिग्रिन्छ मैले त्यही कुराहरू बताइरहेको छु र तपाईँ र मैले हाम्रो भविष्य बिगार्ने बनाउने हो सबैभन्दा ठूलो कुरो योजना बनाउनुहोस् र योजना अनुसार खर्च गर्नुहोस् हामी चाहिँ के गर्छौँ भने योजना बनाउँछौँ तर खर्च चाहिँ बढी गर्छौँ क्या हामी कस्तो छ भने कतिचोटि देखिन्छ क्या त्यो कुराहरू पनि देखिन्छ त्यस्तो कहिले पनि हामीले गर्नु हुँदैन योजना बनाऊ अनि योजना अनुसारकै खर्चहरू पनि गर्नुपर्ने हुन्छ जस्तो एकजना भाइले भन्दै हुनुहुन्थ्यो उहाँले चाहिँ के गर्नुभएछ भने एउटा सानो तिनो बिजनेस सुरु गर्नुभयो धेर पनि होइन 5-6 लाखको तर कसले उहाँलाई उकास दिएछ क्या यो मिसिन पनि थप्न एकदमै राम्रो हुन्छ भनेर 10 लाख फेरि उसले लोन गरे त्यो मिसिन थप्यो त्यो मिसिन कामै लागेन होइन के भएछ भने जुन मिसिनको लागि जुन कच्चा पदार्थहरू आउनुपर्ने हो नि त बाहिरबाट त्यो आउनै बन्द भएछ क्या टक्कै त्यो किन्नु पनि उताबाट कच्चा पदार्थ आउनु पनि बन्द हुनु होइन चाइनाबाट उहाँ त अनि त्यो मिसिन अब 10 लाखको मिसिन के गर्ने गर्ने हेर्नुहोस् त जहिले पनि हामीले घाटी हेरेर हार निल्दैन भने चाहिँ हामी समस्यामा पर्न सक्छौँ बिस्तारै त्यो बिजनेस बढ्दै बढ्दै गएपछि आर्थिक उन्नति हुँदै गएपछि त समयले पनि अनि तपाईँको बिजनेसले पनि जे जे कुरा माग्छ अनुभव गर्ने हो त एकैचोटि होइन एकैचोटि त्यति धेरै भारमा पनि हामी पर्नु हुँदैन किन भन्दा यही हो समस्या भनेको यही हो हामी जहिले पनि घाटी हेरेर हार मिल्दैनौँ र अर्को महत्वपूर्ण कुरा हामी जिम्मेवारीबाट पन्छिन्छौँ क्या होइन तपाईँलाई जे जिम्मेवारी दिएको छ नि त्यो जिम्मेवारी तपाईँले वहन गर्नै पर्छ होइन तपाईँ यस्तो होला तपाईँ काममा जानुभयो तपाईँको बोस छैन होला बोस छैन भने तपाईँले ठगेर बस्ने होइन नि होइन आज ठग्नु होला भोलि ठग्नु होला तपाईँ एक दिन पक्रिनुहुन्छ म के को लागि भन्ने कुरा जबसम्म हामी थाहा गर्दैनौँ नि त्यो त परमेश्वरलाई ठगेको हो नि त होइन परमेश्वरको जनलाई ठगेको हो तपाईँको बोसलाई ठग्नु भनेको तपाईँ त्यो कम्पनीको उन्नति प्रगति नचाहने मान्छे हो नि त उन्नति प्रगति चाहने मान्छेले त काम गरिहाल्छ नि होइन त्यो भएर तपाईँ र म जहिले पनि सबैभन्दा महत्त्वपूर्ण चाहिँ के हो भने हामी जिम्मेवारीबाट पन्छिनु हुँदैन यो मेरो जिम्मेवारी हो तपाईँ जहाँ जागिर खान जानुहोस् तपाईँले 8 घन्टा काम गर्नै पर्छ ए आज त 2 घन्टा गर्छु अनि 6 घन्टा सुतिराख्छु भनेर कहिले पनि हुँदैन अथवा आज म 4 घन्टा गर्छु 4 घन्टा म सुत्छु भनेर पनि हुँदैन तपाईँ के को लागि भन्ने कुरा चाहिँ तपाईँले थाहा गर्नुपर्छ आफ्नो जिम्मेवारीबाट कोही पनि पन्छिन मिल्दैन होइन आज तपाईँलाई होला सजिलो होला आज गाह्रो होला तर भोलि चाहिँ सजिलो पनि हुन्छ नि त त्यो कुरालाई पनि तपाईँ र मैले थाहा गर्नुपर्छ अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा फेरि पनि तपाईँको लागि

0: नमस्ते, म गायिका चन्दा देवान। तपाई अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz।
1: बालक बालिकालाई काममा लगाएको पाइएमा कानून अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
2: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
3: किन खोज्नु भएको होला हजुर? को पर्नुभयो?
2: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
3: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
2: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
3: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
4: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
5: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ। नेपाल सरकार, विज्ञापन बोर्ड।
6: जयमसी, मेरो नाम विद्या श्रेष्ठ, म गुन्यु जेफेन सुन्छु। गुन्यु जेफेनमा आउने कार्यक्रमद्वारा चाहिँ एकदमै आशिषी भएको छु, अनि कहिलेकाहीँ त अब हामी सञ्चो नहुँदाखेरि गुन्यु जेफेन सुन्दाखेरि पनि सङ्गति गएको जस्तै, अनि उहाँ परमेश्वरसँगै एकदम घनिष्ठ सम्बन्ध राखेको जस्तै हुन्छ। अनि मैले मात्रै सुन्ने होइन, साथीहरूलाई पनि सुन्नुहोस् भन्छु, अनि सुनिराख्नु भएको छ, अनि नम्बरहरू माग्नुहुन्छ, नम्बरहरू दिन्छु, अनि उहाँले पनि एकदमै आशिषी महसुस गर्नुभएको छ। मैले पनि त्यहाँ आउने हरेक कार्यक्रमद्वारा चाहिँ म आशिषी भएको छु। म निरन्तर गुन्जुज एफएनको लागि प्रार्थना पनि गर्दछु, किनकि गुन्जुज एफएनले धेरै मानिसहरूलाई चाहिँ राम्रो बाटोमा डोर्याउनु भएको छ, अनि साँच्चै नै परमेश्वर चाहिँ महान हुनुहुन्छ। अनि यो गुन्जुज एफएन सुनेको कारण हामी आत्मिक क्षेत्रमा पनि अघि बढ्नको लागि सेवा पुर्याइराख्नु भएको छ। प्रभुलाई धेरै धन्यवाद दिनुपर्छ, किनकि आज हामी परमेश्वर पाएको कारण यो गुन्जुज एफएन त एउटा परमेश्वरसँग रहने सास प्रसास जस्तै भएको छ। परमेश्वरलाई धेरै धन्यवाद, मैले जसरी सुने हजुरहरूले पनि सुन्नुहोला, अनि यहाँ आउने कार्यक्रममा फोन पनि गर्नुहोला। परमेश्वरलाई धेरै धन्यवाद, हजुरहरूलाई पनि धन्यवाद। जय मसी।
7: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
8: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू, तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
9: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
10: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
11: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
12: कार्यक्रम जीवनको वचन प्रत्येक दिन दिउँसो 3 बजेदेखि 3:30 सम्म सुन्न नभुल्नुहोला, मात्र गुड न्यूज एफएम 105.1 MHz।
13: ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अझल त यो हुलाको अवस्था कस्तो छ खै कुनै?
14: हो आमा, मैले पनि सुनेको हुँ। त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
13: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो के अरे?
14: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
13: ए हो र बाबु?
14: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
13: ए
14: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
13: हस् हस् बाबु।
15: नेपाल सरकार विज्ञापन बोर्ड।

छोटो व्यापारिक विश्राम पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा म स्वागत गर्न चाहन्छु र भविष्य बिगार्ने केही महत्वपूर्ण कुराहरू नै मैले तपाईँको र मेरो लागि राखिरहेको छु र कहिलेकाहीँ हामी परिवर्तन हुन अस्वीकार गर्छौं किनभने हामी समयअनुसार परिवर्तन हुनै पर्छ होइन। अब तपाईँलाई जमाना आयो म्यासेजको होइन, म पत्रै लेख्छु भनेर त हुँदैन नि त होइन, म्यासेजको जमानामा म्यासेज नै लेख्नु पर्यो नि त, हामी समयअनुसार परिष्कृत हुँदै चाहिँ जानुपर्ने रहेछ। र अर्को महत्वपूर्ण कुरा, महत्वपूर्ण लक्ष्यहरूलाई पछि सार्नु होइन, जस्तो तपाईँले कति यो अघि पनि मैले यो कुरा गरेँ, योजना महत्वपूर्ण हुन्छ, कुन चाहिँ कुरा महत्वपूर्ण छ त आज मानिलिउँ आज दिनभरि तपाईँ होइन चार पाँचवटा तपाईँको एकदमै अब मानिलिउँ पाँचवटा काम आज गर्नै पर्ने छ तर अब तपाईँले कसरी गर्नुपर्छ त आज पहिलो एक नम्बरमा गर्नै पर्ने काम राख्नुहोस्, दुई नम्बरमा त्यसपछि राख्नुहोस्, तीन नम्बरमा राख्नुहोस् अनि अब यो चार र पाँच चाहिँ भोलि पर्सि गर्दा पनि हुन्छ भने त्यो अनुसारले गर्नुहोस्। कोसिस तपाईँले यसरी गर्नुहोस् पाँचवटा काम म आज दिनभरिमा सक्छु भनेरै गर्नुहोस्। अब अहिले जस्तो गर्नुहुन्छ नि पठाउ गर्नेहरूले टार्गेट गर्नुहुन्छ क्या, कसैले 18 टिप कसैले 24 टिप होइन त्यस्तो हुँदो रहेछ अनि त्यो गरिसकेपछि चाहिँ बोनस पनि आयो आफूलाई होइन आफ्नो पैसा पनि आयो हो त्यो टार्गेट राख्नु पर्यो क्या। जब तपाईँसँग टार्गेट हुँदैन नि तपाईँ सफल हुनुहुन्न होइन, त्यो प्रकारले हामी अगाडि बढ्नुपर्छ र छिट्टो पैसा कमाउने पछि लाग्दा पनि हामी धेरै समस्यामा पर्छौँ। छिट्टो हुने सपना, छिट्टो धनी बन्ने सपना, छिट्टो गाडी किन्ने सपना होइन यसले पनि तपाईँ र मलाई चाहिँ भविष्य अन्धकार बनाइदिन्छ। कुनै पनि कुराको समय छ, तपाईँ धनी हुने पनि समय छ तर छिट्टै धनी हुनु भने शङ्का बढी हुन्छ नि मान्छेलाई होइन, परिश्रम गर्दै जानुहोस् यसले पसिना बगाएर जोड्यो भन्छन् मान्छेले तर तुरुन्तै तपाईँले कुनै पनि कुरा जोड्नुभयो घर किन्नुभयो गाडी किन्नुभयो तपाईँको लाइफ स्टाइलै चेन्ज भयो भने मान्छेले प्रश्न गर्ने ठाउँ रहन्छ यसले कहाँबाट ल्यायो केही त छ भनेर मान्छेले भन्न सक्छन्। त्यो भएर त्यो मौका हामीले मान्छेलाई कहिले पनि दिनु हुँदैन र हामी कहिलेकाहीँ असफलताको डर लाग्छौँ क्या, ला म असफल हुने हो कि, ला मेरो यो कुरा नबिक्ला कि, यस्तो प्रकारको डर कहिले नराख्नुहोस् किनभने चुनौतीले नै सफलता दिने हो क्या। चुनौती उठाउन सक्नु भएन भने तपाईँ सफल कहिले पनि हुनुहुन्न, चुनौतीले नै सफलता ल्याउने हो जीवनमा होइन, सामना चाहिँ गर्नुपर्छ र अनुशासनको कमीले पनि कतिचोटि हामी समस्यामा पर्छौँ। हामीमा आफै पनि एउटा अनुशासन हुनुपर्छ, हामी अनुशासित हुनुपर्छ, समयमा उठ्ने समयमा खाने होइन सबै कुरा हो। जस्तो तपाईँले एउटा बिजनेस सुरु गर्नुभयो तपाईँको कामदारहरू सबै 9 बजी आउँछन् तपाईँ चाहिँ 12 बजी आउनुहुन्छ भने त्यो हुँदैन, तपाईँ यस्तो हुनुपर्छ तपाईँको कामदार आउनुभन्दा अगाडि तपाईँ पुग्नुपर्छ अनि तपाईँ सफल हुनुहुन्छ, नत्र धेरै गाह्रो छ यस्तो कुरामा। अहिलेलाई पनि यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा राख्न चाहन्छु।

आदरणीय श्रोता भवनले लगभग समयले मलाई विदा दिइसकेको छ। जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै र प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई भने कार्यक्रमबाट विदा हुन्छु। धन्यवाद। जय मसीह। नमस्कार।

0: गुड न्यूज एफएम 105.1
1: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
2: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
3: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौ। सेवाको लागि सम्पर्क
4: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड,
5: गल्कुपाका 29 थमेल, काठमाडौँ।
6: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
3: फोन नम्बर 40225444
5: 40225444
7: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
8: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
7: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
9: अंकल, अंकल, आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
10: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
11: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
7: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
12: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
13: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
14: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: ए याकुब दाजु, कता हो हतार हतार गर्दै?
16: कहाँ हुनु नि नानी, आज भोलि किस्ता बन्दीमा ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ रे। त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सप कहाँ छ भन्दै खोज्दै हिँडेको नि ख्यात्त पारेर।
15: याकुब दाजु, यो सृजना इलेक्ट्रोनिक सप त जोरपाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि। हजुर, तपाईँ पनि ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा लिन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ।
16: थप जानकारीका लागि
15: प्रोप्राइटर कुमार नेपाली, मोबाइल 9851096625, 9851096625 र 9862424210, 9862424210।
16: सृजना इलेक्ट्रोनिक्स झोरपाटी मेडिकल कलेजको ठिक अगाडि।

0: जय मसीह तथा नमस्कार, म गायिका मुना ठटाल। यहाँहरू अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz। म त सुन्छु, तपाईँहरू पनि सुन्नुहोस् है।
1: अब प्रस्तुत छ कार्यक्रम टी ब्रेक।

विशेष साथै हार्दिक स्वागत गर्न चाहन्छु। गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम टी ब्रेकमा आदरणीय श्रोता, कार्यक्रम टी ब्रेक लिएर प्राविधिक मित्र सुजनजी र म पुनम हामी उपस्थित भइसकेको छौं। प्रत्येक हप्ता हामी सोमबार 1 बजेदेखि 2 बजेसम्म तपाईँलाई साथी दिँदै आइरहेको छौं र कार्यक्रम मार्फत विशेष गरिकन हामी परमेश्वरको वचनहरूबाट उत्साह सँगसँगै मिठा मिठा गीत संगीतको साथ तपाईँलाई दिँदै आइरहेको छौं। हामीले खाली समयहरू पाउँदा, ब्रेक टाइमहरू हुँदाखेरि त्यो समयलाई हामीले कसरी सदुपयोग गरिरहेको छौं? जब हामीसँग समयहरू हुन्छ, हामी फुर्सदिलो समयहरू बिताउँदै गर्दाखेरि ती समयहरूलाई चाहिँ हामीले कसरी प्रयोग गरिरहेको हुन्छौं र जे पनि गर्छौं एकदम अर्थपूर्ण कार्यहरू गरौं र परमेश्वरलाई प्राथमिकतामा राखेर परमेश्वरको खोजीहरू गर्ने कार्यहरू, परमेश्वरको कुराहरू, असल कुराहरू, आशिषका कुराहरू र क्रियाशील कुराहरू गरेर नै समयहरूलाई चाहिँ अगाडि बढ़ाउनुहोस् है भन्ने उत्साह सँगसँगै परमेश्वरको वचनहरूबाट हामी तपाईँलाई साथी दिँदै आइरहेको छौं र आज पनि कार्यक्रम अवधि बढेसर नै तपाईँलाई साथ दिन गइरहेको छौं र यो समयमा एउटा गीतबाट कार्यक्रमको शुरूआत गर्न चाहन्छु। म गीतपछि उपस्थित हुने नै छु।

निकै नै मिठो के तपाईँको निम्ति राख्यौं र कार्यक्रम टी ब्रेक तपाईँ सुन्दै हुनुहुन्छ र हामी सन्तुष्ट हुन सिक्नु भन्ने शीर्षकमा केही कुराहरू तपाईँको लागि राख्न गइरहेको छौं र पहिलो तिमोथी छ अध्यायको छ पदले भन्दछ सन्तुष्टि सहितको भक्ति नै ठूलो लाभ हो। जब तपाईँ सन्तुष्टिको बारेमा कुरा गर्नुहुन्छ कतिपय मानिसहरूले तपाईँ चाहिँ प्रगतिको विरूद्धमा हुनुहुन्छ भन्ने सोच्छन्। त्यस्तो होइन, यहाँ पावलले भनेका हुन् कि सन्तुष्टि कहिले पनि बाहिरी कुराबाट आउँदैन। रेडियो र टेलिभिजन विज्ञापनदाताहरूले हरेक 12-12 मिनटमा हामीलाई सम्झाउन प्रयास गर्छन् कि उनीहरूको विशेष ब्रान्ड बिना सन्तुष्टि सम्भव छैन। त्यस्तो कुराको पछि नलाग्नुहोस्। अझ धेरैको इच्छा गर्ने काम कहिल्यै सन्तुष्ट नहुने पनि बन्न सक्छ र जबसम्म तपाईँसँग धेरै हुनु चाहे अझ राम्रो हो भन्ने विश्वास गर्नुहुन्छ त्यस्तो कुराले तपाईँलाई कहिल्यै सन्तुष्टि मिल्ने छैन। किन थाहा छ? किनभने सबै कुरा प्राप्त गर्नको लागि तपाईँ त्यति लामो समयसम्म बाँच्न सक्नुहुन्न। सोच्नुहोस् त, जब तपाईँले केही चीज प्राप्त गर्नुहुन्छ के तपाईँ यसको आनन्द लिनलाई समय लिनुहुन्छ वा के तपाईँ विश्राम नलिई अर्को काम शुरू गरिहाल्नुहुन्छ? धेरै छिटो वृद्ध हुने र धेरै ढिलो बुद्धिमान हुने अवस्थाबाट बाँच्नको लागि र यो यी सबै कुराहरूको लागि चाहिँ तपाईँले बच्चनको केही पदहरूलाई हेर्नुपर्छ। जस्तै कि हामीले न त यस संसारमा केही ल्यायौं न यहाँबाट केही लैजान नै सक्छौ। जब तपाईँ मर्नुहुन्छ र मानिसहरूले सोध्छन् उनीहरूले कति छोडेर गए त, र जवाफ दिनेछन् सफ्ट टक, राम्रो कुरा वा खराब कुराको उत्तराधिकार। दोस्रो कुरा भनेको पैसाको लोभमा परेर कोही कोही विश्वासबाट कुमार्गतिर लागेका छन्। यदि तपाईँ भौतिक कुराहरूको पछि लाग्नु भएको छ र परमेश्वरको लागि कुनै समय छैन भने समय छँदै तपाईँको प्राथमिकताहरूको विषयमा पुनर्विचार गर्नुहोस् र तिनलाई परिवर्तन गर्नुहोस्। सोच्न छोड्नुहोस्, यदि मेरो ठूलो घर हुन्थ्यो भने, धेरै बुझ्ने पति वा पत्नी हुन्थे भने, एक राम्रो जागिर हुन्थ्यो भने, पूर्ण रूपमा नयाँ प्रकारको व्यक्ति हुन्थे भने, दिमाग तेजिलो भएको भए वा कुनै विशेष व्यक्तिले मलाई स्वीकार गरेको भए म खुशी हुन्थे। यस्तो प्रकारको कुराको कुनै पनि कुराहरूले चाहिँ कुनै पनि काम गर्दैन। बाइबलले भन्दछ, वचनले, भजन संग्रह 118:24 पदले, आजको दिन परमप्रभुले सृजनु भएको हो, यसमा हामी आनन्दित हौं र रमाऊ।

निकै मिठो तपाईँको निम्ति राख्यो र कार्यक्रम टी ब्रेकमा हुनुहुन्छ हामी बच्चनहरूबाट हेरिरहेको छौं र यो समयमा हामी हेर्नेछौ शैतानले हामीलाई कसरी परीक्षा गर्छ भन्ने विषयमा। पहिलो कोरिन्थी 10:13 पदले भन्दछ, तिमीहरूले सहन सकुन् भनेर परीक्षाको साथसाथै उम्कने बाटो पनि दिनुहुन्छ। शैतानले यीशुलाई 3 अलग प्रकारको परीक्षामा पार्न कोशिश गर्यो र त्यसले हामीलाई पनि त्यस्तै गर्ने कोशिश गर्दछ। पहिलो, परमेश्वर बिनाको सन्तुष्टि। येशु ख्रिष्ट भोकाइरहनु भएको थियो भन्ने कुरा शैतानलाई थाहा थियो। उसले येशु ख्रिष्टलाई ढुङ्गालाई रोटी बनाउनुहोस् भनी भन्यो, तर येशुले त्यस कुरालाई इन्कार गर्नुभयो किनभने उहाँलाई थाहा थियो परमेश्वरको योजना चाहिँ उहाँलाई अलौकिक रूपमा खुवाउने र बलियो बनाउने थियो। उहाँले त्योभन्दा तल्लो स्तरको कुरालाई इन्कार गर्नुभयो। तपाईँले पनि त्यस्तै गर्नुपर्छ। दोस्रो भनेको परमेश्वर बिनाको सफलता। त्यसपछि शैतानले येशूलाई मन्दिरको माथिल्लो स्थानमा लग्यो र उहाँलाई भन्यो, यहाँबाट हाम फाल्नुहोस् र परमेश्वरले स्वर्गदूतहरूलाई तपाईँको रक्षा गर्नको निम्ति पठाइदिनुहुनेछ। तर येशूको लागि परमेश्वरको योजना चाहिँ क्रूस, पुनरुत्थान र उहाँमाथि विश्वास गर्न आउने धेरै मानिसहरू थिए। शैतानले येशूको जीवनबाट धेरै काम हुनलाई रोक्ने प्रयास गर्यो र त्यसले तपाईँलाई पनि यस्तै प्रयास गर्नेछ। त्यसको पासमा नपर्नुहोस्। तेस्रो भनेको परमेश्वर बिनाको अर्थ र महत्व। शैतानले येशूलाई भन्यो कि यदि उहाँले उसलाई दण्डवत गर्नुभयो र उसको सेवा गर्नुभयो भने यस संसारका राज्यहरू चाहिँ उहाँलाई दिने थियो। कस्तो प्रस्ताव! परमेश्वर बिनाको अर्थ र महत्व। तर सत्यता चाहिँ यो हो, यस संसारका राज्यहरू शैतानको हातमा छैनन्, त्यसकारण उसले ती कसैलाई दिन सक्दैन। त्यसकारण उसले येशूसँग झूठ बोलिरहेको थियो र त्यसले तपाईंलाई पनि ढाँट्नेछ। दिगो सन्तुष्टिको बाटो चाहिँ क्रूसको बाटो हो, जसको अर्थ आफैलाई बलिदान गर्नु हो। येशूले धर्मशास्त्र प्रयोग गर्दै यस्तो लेखिएको छ भनी शैतानलाई हकार्नुभयो। तैले परमप्रभु आफ्नो परमेश्वरलाई दण्डवत गर्नु र उहाँको मात्र सेवा गर्नु, यो कुरालाई बुझ्नुहोस्। शैतानले तपाईंसँग भएका सबै ठिक इच्छा लिनेछ र यस इच्छालाई बेठिक ढंगद्वारा पूरा गर्नको निम्ति तपाईंलाई चलाउने कोशिश गर्नेछ। तर तपाईं त्यसमाथि विजय हुन सक्नुहुनेछ। कसरी? परमेश्वरको नजिक गएर परमेश्वरको वचन अनुसारको जीवन बिताएर उहाँले तपाईंलाई परीक्षाहरूबाट कसरी बच्न सकिन्छ भन्ने कुरा देखाउनु हुनेछ।

निकै मिठो गीत तपाईँको निम्ति राख्यौं र आफ्नो मनोवृत्ति जाँच गर्नुहोस् भन्ने शीर्षकमा केही कुरा राख्न चाहन्छु। फिलिपी 2:5 भन्दछ, तिमीहरूमा यस्तो मन होस् जुन ख्रिस्ट येशूमा थियो। यदि तपाईँ हवाई जहाज उडाउन सिक्दै हुनुहुन्छ भने उडान प्रशिक्षकले तपाईँलाई बताउनेछन् कि आवधिक रूपमा तपाईँको विमानको ट्रिमिङ गरिनु वा उडानमा सन्तुलित बनाइनु चाहिँ आवश्यक हुन्छ। आँधी तुफान मार्फत चाहिँ उडान गरेपछि जहाज सन्तुलनबाट बाहिर जान्छ र यसलाई फेरि समायोजन गर्नु आवश्यक हुन्छ र त्यही कुरा तपाईँको आत्मिक यात्रामा पनि लागू हुन्छ। जीवनको तूफानले असन्तुलित गराउन सक्छ। बिरामी, निराशा, बेरोजगारी, सम्बन्ध विच्छेद, असन्तुष्टि र मृत्यु जस्तो अप्रत्याशित मौसमका अवस्थाले तपाईँलाई दिशा र रणनीति परिवर्तन गर्न बलियो दबाव दिन सक्छन्। यसरी तपाईँको रवैया नियमित रूपमा जाँच र समायोजन गर्न आवश्यक छ। त्यसकारण तपाईँ यो मनोवृत्तिलाई सामना गर्न के गर्दै हुनुहुन्छ? पाउले यस्तो लेख्छन्, तिमीहरूमा यस्तो मन होस् जुन ख्रिस्ट येशूमा थियो। के त्यस्तो जीवनशैली सम्भव छ? छ, तर तपाईँले यसलाई प्राथमिकता दिनुपर्छ र प्रत्येक दिन यसलाई पछ्याउनुपर्छ। यहोशूले गनगन गर्ने मानिसहरूको समूहलाई प्रतिज्ञाको भूमि कब्जा गर्न सक्ने सेनामा परिणत गर्न चाहन्थे। त्यसकारण परमेश्वरले उनलाई सफलताको लागि यो सूत्र दिनुभयो, व्यवस्थाको यो पुस्तक तेरो ओठबाट नहटोस्, तर त्यसमाथि तैले दिन रात ध्यान गर्नु अनि त्यसमा लेखिएका सबै कुरा होशियारीसाथ पालन गर्नु र त्यसलाई सबै मार्गहरूमा तैले उन्नति गर्नेछस् र सफलता पाउनेछस्। यो 1:8-3:5 विधि अपनाउने प्रयत्न गर्नुहोस्। प्रत्येक हप्ता धर्मशास्त्रको एउटा त्यस्तो खण्ड पहिचान गर्नुहोस् जुन तपाईँ बढ्न चाहनु भएको क्षेत्रसित सम्बन्धित छ। त्यसपछि त्यसलाई 3-5 लम्बाई चौडाई भएको सूचाङ्क कार्डमा चाहिँ लेख्नुहोस् र त्यसलाई कण्ठस्थ गर्नुहोस्। एक वर्षमा तपाईँले सम्झन सक्नुहुने र खड़ा हुन सक्नुहुने धर्मशास्त्रका 52 खण्ड हुनेछन्। त्यसले तपाईँको जीवनमा कस्तो प्रभाव पार्नेछ सोच्नुहोस्। गलत मनोवृत्तिहरू सही बन्ने मात्र होइनन् तर तपाईँको जीवन पनि सही दिशामा चल्न शुरू गर्नेछ।

निकै नै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यो र भर्खरै मात्र तपाईँ रेडियो ट्युन गर्दै हुनुहुन्छ भने गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट सुन्दै हुनुहुन्छ र कार्यक्रम टी ब्रेकमा हुनुहुन्छ भने हामी तपाईँलाई परमेश्वरको वचनहरूबाट उत्साह दिइरहेको छौं, मिठा मिठा गीत संगीतहरूको साथ दिइरहेको छौं र असल सफलता भन्ने शीर्षकमा केही कुराहरू राख्न चाहन्छु म। योशू 1:8 पदले भन्दछ, तब तैले असल सफलता पाउनेछस्। र जब योशू मूसाको स्थानमा इजरायलको अगुवा भए, परमेश्वरले तिनलाई यसो भन्नुभयो, व्यवस्थाको यो पुस्तक तेरो ओठबाट नहटोस्, तर त्यसमाथि तैले दिनरात ध्यान गर्नु अनि त्यसमा लेखिएका सबै कुरा होसियारी साथ पालन गर्नु र तेरा सबै मार्गहरूमा तैले उन्नति गर्नेछस् र सफलता पाउनेछस्। दुई प्रकारका सफलताहरू छन्, तपाईँको जीवनको लागि परमेश्वरको इच्छा पूरा गर्ने सफलता अनि अस्थायी, तपाई रित्तो महसुस गर्न गराउने र तपाईँ मरेर जाँदा चाहिँ मर्ने सफलता। विश्व च्याम्पियनशीप टेनिस खेलाड़ी बोरिस बेकरले आत्महत्या गर्ने विचार गरेको खबर आएको थियो, किनभने उनले जीवनमा रित्तोपन मात्र अनुभव गरेका थिए। उनी सफल देखिन्थे, तथापि उनलाई थाहा थियो कि उनको जीवन देखिए जस्तो थिएन। उनले भनेका छन्, मैले सबैभन्दा कम उमेरको खेलाड़ीको रूपमा एक पटक र पछि गएर एक पटक गरी दुई पटक चाहिँ उनले उपाधि जितेका थिए। म धनी थिए, मसँग आवश्यक सबै भौतिक सम्पत्ति थियो, रूपियाँ पैसा कार स्त्री सबै कुरा। मलाई थाहा छ यो आम भाषा भइसकेको छ, यो फिल्म र कलाकारहरूको बारेमा पुरानो गीत हो जहाँ उनीहरूले आत्महत्या गर्छन्। तिनीहरूसँग सबै कुरा छन् तर पनि तिनीहरू दुखित छन्। मसँग भित्री शान्ति कति पनि थिएन, म धागोमा झुण्डिएको एउटा खेलौना जस्तै थिए। कसै कसैले भनेका छन्, कुनै मानिसले परमेश्वर बिना जे गर्छ ऊ त्यसमा दुःखदायी रूपमा असफल हुन्छ वा सफल भयो भने अझ बढी दुखी हुन्छ। के तपाईँलाई थाहा छ यो कथन किन सत्य छ? किनकि परमेश्वर बिनाको सबै सफलता असफलतामा पुगेर समाप्त हुन्छ, यसले सन्तुष्टि दिँदैन। यसले मूर्खको परिभाषा यसरी दिनुभयो, लुका 12:21, आफ्नो निम्ति धन सम्पत्ति थुपार्ने तर परमेश्वरको दृष्टिमा धनी नहुने मान्छे मूर्ख हो। असल सफलता भनेको परमेश्वरलाई पहिलो स्थानमा राख्नु अनि तपाईँको लागि उहाँलाई सबै थोक व्यवस्थित गर्न अनुमति दिनु हो।

निकै नै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं र कार्यक्रम मार्फत यसरी नै हामी तपाईँलाई साथी रहेको छौं भने हामी यो समयमा अर्को विषयमा हेर्नेछौ। सोध्नुहोस् अझै उत्तम तरिका छ कि, यो विषयमा हामी केही कुराहरू हेर्नेछौ। व्यवस्था 28 को 8 पदले भन्दछ, परमप्रभुले तिमीहरूको सबै काममा आशिष दिनुहुनेछ। प्राय सबैले कुनै समस्या देख्न सक्छन्, त्यो समस्याको बारेमा छलफल गर्न सक्छन् र समस्याको बारेमा गुनासो गर्न सक्छन्, तर समाधानमुखी व्यक्तिले समस्या समाधान गर्ने उपायहरू खोज्छ। मुर्रे स्पाङ्लर यस्तै व्यक्ति थिए। डिपार्टमेन्ट स्टोरमा सरसफाई गर्ने कर्मचारीको रूपमा उनले निर्णय गरे कि आफ्नो नोकरीको अल्छीलाग्दो प्रकृतिमाथि विजय पाउनको लागि एक मात्र तरिका भनेको त्यो गर्नको लागि एक नयाँ तरिका खोज्नु नै हो। साथै उनमा धुलोदेखि एलर्जी हुने समस्या पनि थियो, उनले जसले गर्दाखेरि चाहिँ उनको लागि दिनहुँ धुलो सफा गर्ने काममा नवीन खोजको लागि थप प्रोत्साहनको रूपमा काम गर्यो। त्यसपछि उनको मनमा एउटा विचार आयो, धुलो सफा गर्दा उडाएर माथि जान दिनुको साटो सायद भित्रभित्रै तानेर संकलन गर्ने उपाय छ कि। यस्तो सृजनशील विचारहरू कहाँबाट आउँछन्? परमेश्वर हाम्रो सृष्टिकर्ताबाट। अनि तपाईँ उहाँको सन्तान हुनुभएको कारण उहाँले आफ्नो विचारहरू तपाईँलाई दिनुहुन्छ र स्प्याङ्लरका प्रश्नहरूले चाहिँ उनलाई एक कच्चा तर काम गर्न सक्ने भ्याक्युम क्लिनरको आविष्कार गर्न सक्षम तुलायो। त्यसपछि उनले छालाको कारोबारमा संलग्न एक पुराना मित्रसँग आफ्नो आविष्कारको सामग्री उत्पादन गर्न आर्थिक सहायता मागे। ती मानिसको नाम एचडी हुबर थियो। हुबरका भ्याक्युम क्लिनरहरू धेरै लोकप्रिय मात्र भएनन्, तर हुबरिङ भन्ने शब्द घटीमा पनि एक पुस्तासम्म भुइँ सफा गर्ने कामको पर्यायवाची बन्न पुग्यो। प्रत्येक बाधाभित्र एउटा अवसर हुन्छ, प्रत्येक प्रश्नमा एउटा उत्तर, प्रत्येक समस्यामा एउटा समाधान। त्यसकारण विधिहरू, प्रणालीहरू र उपकरणहरूको बारेमा प्रश्न गर्न नडराउनुहोस् र सोच्नुहोस्, सोध्नुहोस् कि त्यहाँ अझै उत्तम उपाय छ कि। संसार त्यस्तो प्रश्नहरू सोध्ने व्यक्तिहरूको कारण समृद्ध बनाइएको छ, अनि तपाईँ त्यस्तो व्यक्ति हुन सक्नुहुन्छ किनकि परमेश्वरले तपाईँका सबै काममा आशिष दिने प्रतिज्ञा गर्नुभएको छ।

निकै मिठो गीत तपाईँको निम्ति राख्यो र सन्तुलित जीवन जिउनुहोस् भन्ने शीर्षकमा केही कुराहरू राख्न गइरहेको छु। फिलिपी 4 5 पदले भन्दछ, तिमीहरूको सहनशीलता सबै मानिसहरूलाई थाहा होस्। सन्तुलित जीवन जिउन तपाईँले धर्मशास्त्रका केही खण्डहरू अनुसार जिउनुपर्छ। जस्तै कि पहिलो चाहिँ रहेको छ, पहिलो पत्रुस 5:7, तिमीहरूका सारा फिक्री उहाँलाई सुम्पिदेऊ किनकि उहाँले तिमीहरूको वास्ता गर्नुहुन्छ। दोस्रो कुरा भनेको, सचेत रहो, जागा रहो, तिमीहरूको शत्रु दियावलस कसलाई भेटाउँ र खाइहालौं भन्ने गर्दैन सिमझै खोजी हिँड्छ। जब तपाईँ यी दुई मध्ये कुनै एक पालन गर्न असफल बन्नुहुन्छ, तपाईँले आफूमाथि आक्रमण गर्न दिन शैतानको लागि ढोका खोलिदिनुहुनेछ। असल कुरा समेत अति बढ़ी हुनु समस्या बन्छ। उदाहरणको लागि, काम गर्नु असल हो तर यो धेरै हुँदा पनि यसले तनाव उत्पन्न गर्न सक्छ, जसले बिमार, तिक्तता, निराशा र तपाईँको सम्बन्ध टुट्ने अवस्थाहरू सृजना गर्न सक्छ। भोजन असल हो तर यो धेरै भएमा यसले गम्भीर स्वास्थ्य समस्याहरू चाहिँ जन्माउन सक्छ। सुव्यवस्थित हुनु असल हो तर यदि तपाईँ सिद्धतावादी हुनुभयो भने तपाईँले आफैलाई लगायत आफ्ना वरिपरिका सबैलाई पागल बनाउन सक्नुहुन्छ। तपाईँको जीवनको कुनै पनि क्षेत्र जो सन्तुलनबाट बाहिर जान्छ त्यसले तपाईँले आनन्दित हुनुहोस् भनी परमेश्वरले चाहनु भएको आनन्दबाट वञ्चित गर्नेछ। सन्तुलित जीवन कायम राख्नु तपाईँले सामना गर्नुहुने सबैभन्दा ठूलो चुनौती मध्ये एक हो। तिमीहरूको सहनशीलता सबै मानिसहरूलाई थाहा होस्। यदि तपाईँ अत्यधिक चलायमान व्यक्तित्व हुनुहुन्छ भने सन्तुलन भन्ने शब्द याद गर्नुहोस्। यसको अर्थ अति नगर्नु भन्ने हुन्छ। पास्टर, तपाईँको सेवा कार्यमा उत्तम गर्नुहोस् तर तपाईँको परिवारलाई व्यवस्था नगर्नुहोस्। अभिभावकहरू, जीविकोपार्जन मात्रै नगर्नुहोस्। तपाईँले जसको लागि आर्जन गर्नुहुन्छ नि उनीहरूसँगै बसेर यसमा आनन्द पनि मनाउनुहोस्। आफ्नो बाहिरी रूप रंगको बारेमा वास्ता गर्नु उचितै छ तर आफ्नो रूपकै बारेमा मात्रै सोची नबस्नुहोस्, किनभने त्यो एक व्यक्तिको रूपमा त्यो तपाईँको साँचो मापदण्ड होइन। आफ्नो जीवनमा एक दृष्टि लगाउनुहोस् र सोध्नुहोस्, कुन क्षेत्रहरूमा म सन्तुलनबाट बाहिरिएको छु। त्यसपछि तपाईँलाई सन्तुलनमा फर्किन सहायता गर्नको लागि परमेश्वरसँग विन्ती गर्नुहोस्।

निकै नै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं र श्रोता कार्यक्रम मार्फत आज हामीले परमेश्वरको वचनहरूबाट चाहिँ तपाईँलाई केही उत्साह दिने प्रयास गरेको छौं र निरन्तर यी कुराहरूलाई चाहिँ हामी जारी राख्दै आइरहेको छौं। कारण हामीलाई सबै कुराहरूभन्दा पनि पहिलो स्थानमा चाहिँ परमेश्वर र उहाँको वचन नै चाहिन्छ र हामीलाई मार्गनिर्देशन गर्नुहोस्, जस्तोसुकै परिस्थितिहरूमा हामीलाई हौसला दिनुहोस्, उत्साह दिनुहोस्, सम्हाल्नुहोस्, सबै कुराहरूमा हामीलाई सुरक्षा दिन सबै कुराहरूमा परमेश्वरको वचनले महत्वपूर्ण भूमिका खेल्नु भएको छ। यी वचनहरू सहित हामीले केही उत्साहहरू तपाईँको लागि आज कार्यक्रम मार्फत राख्ने जमर्को कसेको छौं। हामी विश्वास गर्दछौ तपाईँ आशिषित हुनुभएको छ र अब चाहिँ भने कार्यक्रमको अन्तिमतिरमा आइसकेको छु र यहाँहरू समक्षबाट विदा माग्नुपर्ने बेला भइसकेको छ र कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु। प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम टी ब्रेकबाट यो समय म पुनः विदा हुन चाहन्छु। जय मसीह, नमस्कार।

0: सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो, तपाईँ पनि डाउनलोड गर्नुहोस्।
1: बाबु पानीको बिल तिरिदे ल।
2: ल तिरिदे।
3: बाबु बत्तीको बिल तिर्दे आज।
2: ल ल तिरिदे।
1: दादा इन्टरनेटको पनि लास्ट दिनु है आज।
2: ल त्यो पनि तिर्दे।
1: तर सबै कुरा यति छिटो कसरी तिरिस्?
2: किनकि मसँग हाम्रो पात्र छ।
3: हाम्रो पात्र त मसँग पनि छ, तर पेमेन्ट
2: कसरी? जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ, एकैछिनमा पैसा लोड गर्न मिल्छ, अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ। छैन त गजब। अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै।
4: टाइम चेक, यति बेला अपराह्नको 2 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: हेलो
2: हेलो बहिनी, सन्चै छौ?
1: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
2: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
1: अनि हुलाकमा पो जानु?
2: हो नि, हुलाकमा जाऊ न।
1: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
2: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
1: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
2: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
1: ए, सहरमा मात्र होला नि?
2: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
1: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
3: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
4: के तपाईँ बाइबल कलेज पढ्न चाहनुहुन्छ तर आफ्नो काम व्यस्तताको कारणले गर्दा पढ्न सकिरहनु भएको छैन? अब चिन्ता नलिनुहोस्।
3: आगामी अगस्त महिनाको पहिलो हप्ताबाट नेपाली हार्भेस्ट सेमिनारीले सहज र व्यवस्थित रूपमा संसारभर छरिएका नेपाली पास्टर, अगुवा तथा विश्वासीहरूको लागि अनलाइन मार्फत सिटिएस, बीटीएस र एमडिट का कक्षाहरू सञ्चालन गर्ने भएको छ।
4: यदि तपाईँहरू पनि बाइबल कलेज पढ्न चाहनुहुन्छ भने 2026 का लागि भर्ना खोलिसकेको जानकारी गराउँदै यथाशीघ्र सम्पर्क गर्न हार्दिक अनुरोध गर्दछौ।
3: हाम्रा विशेषताहरू:
4: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा नेपाली तथा अंग्रेजी भाषामा कक्षाहरू सञ्चालन हुने।
3: हप्ताको तीन दिन अर्थात् सोमबार, बुधबार, शुक्रबार जुम मार्फत कक्षा सञ्चालन हुने।
4: कक्षाको सुविधा बिहान र बेलुका रहेकोले बिहानको समय 6 बजेदेखि 8:30 बजेसम्म र बेलुकाको समय 7 बजेदेखि 9:30 बजेसम्म हुने भएकोले आफूलाई सहज र पाइक पर्ने तरिकाले समय मिलाउन सक्नुहुने
3: र कक्षाको रेकर्डिङ पनि उपलब्ध गराइने।
4: आर्थिक अवस्थालाई ध्यानमा राख्दै निम्न शुल्कमा पढाइने।
3: आफ्नो गृहकार्य अथवा परीक्षा नेपाली वा अंग्रेजी भाषामा दिन सक्ने।
4: सिट सीमित भएकोले आजै तल दिइएको वेबसाइट वा फोन नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि फाउन्डिङ प्रेसिडेन्ट पास्टर जोसुवा, स्थान
3: थेचो हेल्थ पोस्ट, गोदावरी 12, ललितपुर।
4: हाम्रो अफिसियल वेबसाइट रहेको छ www.nepaliharvestseminary.com।
3: सम्पर्क नम्बर
4: मोबाइल 9832-84054, 9832-84054 र 9831-26786, 9831-26786
3: र 9813-9141-47, 9813-9141-47।
5: दाजु कता हो हतार हतार गर्दै?
6: कहाँ हुनु नि नानी? आज भोलि किस्ता बन्दीमा ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ रे। त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सप कहाँ छ भन्दै खोज्दै हिँडेको नि ठ्याक्क पारेर।
5: याकुब दाजु, यो सृजना इलेक्ट्रोनिक सप त जोरपाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि।
6: ए हो र, ल म त हिँडे सिर्जना इलेक्ट्रोनिक सप खोज्दै ठ्याक्का पारेर।
4: हजुर, तपाईँ पनि ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा लिन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ।
7: थप जानकारीका लागि
4: प्रोप्राइटर कुमार नेपाली, मोबाइल 9851069625, 9851069625 र 9862242010, 9862242010।
7: सिर्जना इलेक्ट्रोनिक्स झोरपाटी मेडिकल कलेजको ठिक अगाडि।

0: जय मसी म सृजना पोखरा। हजुर म त खुसी छु, आनन्दित छु, प्रभुमा आशिषित छु। तपाईँ पनि खुसी हुनुहोस्, आनन्दित हुनुहोस्, साथै कार्यक्रम खुसीका पलहरू सुन्नुहोस् है।
1: खुसी हुने समय अहिले हो र खुसी हुने ठाउँ यही हो।
2: हजुर, कार्यक्रम खुसीका पलहरू प्रत्येक बुधबार 4 बजेदेखि 5 बजेसम्म म प्रस्तुता पुनमको साथमा सुन्न नबिर्सनुहोला, मात्र गुड न्यूज एफएम 105.1 MHz।
3: नमस्कार सेन्सेविका दिदी।
4: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
5: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
4: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
3: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
4: हो त,
5: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
4: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: हेलो,
8: नमस्ते, म ब्याङ्कबाट बोल्दैछु।
7: नमस्कार हजुर।
8: तपाईँको ब्याङ्क खातामा समस्या आएको छ, तुरुन्तै तपाईँको ओटिपी भन्नुहोस्, होइन भने खाता ब्लक हुनेछ।
7: तपाईँलाई पनि टेलिफोन, मोबाइल, वाट्सएप, मेसेन्जर, भाइबर जस्ता विभिन्न प्रविधिको प्रयोग गरी चिठा परेको छ, व्यापारिक साझेदार बनाइदिन्छु, विदेशको भिस्ता लगाइदिन्छु लगायत प्रलोभन दिएर मेसेज टेलिफोन आएको त छैन।
9: अनलाइनबाट वित्तीय कारोबार गर्दा सधैँ सतर्क रहनुहोस्।
10: नक्कली इमेल, एप, लिङ्क जस्ता कुराहरू कोहीसँग पनि आदान प्रदान नगर्नुहोस्। आफ्नो पासवर्ड बलियो राख्नुहोस् र समय समयमा परिवर्तन गरिरहनुहोस्। इन्टरनेटको प्रयोग पश्चात सधैँ लगआउट गर्नुहोस्। आफ्नो पासवर्ड, ओटिपी लगायतका गोप्य जानकारी साझा नगर्नुहोस् र शंकास्पद व्यक्ति, फोन नम्बर, आईडी, इमेल आदिलाई ब्लक गर्नुहोस्।
11: यदि तपाईँबाट गल्ती भइहालेमा वा समस्यामा पर्नुभएमा तत्काल नेपाल प्रहरीको साइबर ब्युरोलाई खबर गर्नुहोस्। साइबर अपराधीबाट आफू पनि बच्नुहोस् र अरूलाई पनि साइबर अपराधीबाट बच्न सचेत गराउनुहोस्।
12: हामी आफै सचेत रहे ठूलो ठगीबाट बच्न सकिन्छ।
13: बागमती प्रदेश सरकार, आन्तरिक मामला तथा कानून मन्त्रालय, संचार रजिष्ट्रारको कार्यालय, हेटौडा, मकवानपुर, नेपाल।

जयमती साथै हार्दिक स्वागत गर्न चाहन्छु। गुड न्यूज एफएम 105 थुप्लोक मेगाहर्जको रेडियो तरंग पोखराबाट 105.6 मेगाहर्जमा हामी रहेका छौं। कार्यक्रम नयाँ उदय लिएर म आइसकेको छु। आज सोमबार हो, हामी 2-3 बजीसम्म यो कार्यक्रममा रहनेछौ। सदा मिठा मिठा गीत संगीतहरू हजुरहरूलाई सुनाउनेछौ। सदा झै परमेश्वरले दिनुहुने उदयका कुराहरू, आशाका कुराहरू, अनन्त जीवनका कुराहरू गर्ने कार्यक्रम हो यो। हाम्रो दिनानुदिनको जीवनमा हामीलाई उत्साहको खाँचो पर्छ, मलाई पर्छ, तपाईँलाई पर्छ, त्यस्तै कुराहरू बाइबलले हामीलाई बताएको छ। ती विविध कुराकानीहरू नै म लिएर आइसकेको छु र कार्यक्रममा मलाई सहायता गर्नुभएछ प्रविधि क्षेत्रबाट सुजनजीले। कार्यक्रमको शुरूआतमा निकै नै मिठो गीत सुनाउँछु, त्यसपछि म आउने नै छु।

हामीले विज्ञान प्रहरीको आवाजमा निकै नै अर्थपूर्ण भजन हामीले सुन्यो श्रोता मित्र. कार्यक्रम नै आउँदै सुन्दै हुनुहुन्छ र प्रभु येशूको मृत्युको भजन थियो, यो गीत थियो. र हामीलाई एफिसीको पुस्तक 2:13 भन्दछ, तर तिमीहरू जो बेला ख्रिस्ट येशूबाट टाढा थियो अब ख्रिस्टको रगतले नजिक भएका छौ भनिएको छ. क्रुसको बोझ प्रभुले जसरी बोक्नुभयो एउटै उद्देश्य थियो, तपाईँ र मलाई पापबाट मुक्त गर्नको निम्ति र हामीलाई अनन्त जीवन दिनको लागि अनन्ततामा प्रवेश गराउनको निम्ति उहाँले बगाउनु भएको रगत अर्थपूर्ण थियो. त्यसैले गर्दा नै आज उहाँको रगतलाई हामीले जब विश्वास गर्छौं अनि हामी सम्पूर्ण पापहरूबाट शुद्ध पार्दछ भनिएको छ. त्यस्तै नै पहिलो योहन्नाको पुस्तक हामीले 1:7 हेर्यो भने यति राम्रो कुरा हामी पाउँछौं कि तर उहाँ ज्योतिमा हुनुभए चाहिँ यदि हामी पनि ज्योतिमा हिँड्छौं भने एकअर्कासित हाम्रो संगति हुन्छ र उहाँका पुत्र येशूको रगतले हामीलाई सबै पापबाट शुद्ध पार्छ भनिएको छ. र आज हामी सुन्दर पवित्र पारिएका मानिसहरू हौं भनेर भन्ने गर्छौं श्रोता, तर हाम्रो जीवन कस्तो छ भन्ने कुरा चाहिँ जहिले पनि निहाल्नुपर्ने हुन्छ, किनभने हामी अनज्ञाकारितामा रहनु मिल्दैन. हाम्रो जीवनलाई दिनानुदिन हामीले जहिले पनि एउटा पारख गर्नु नै पर्ने हुन्छ. म कसरी चलिरहेको छु बिहान उठेदेखि मेरो दिनचर्या कसरी बितिरहेको छ, मेरो परिवार को दिनचर्या कसरी बितिरहेको छ भन्ने कुरा चाहिँ महत्वपूर्ण कुरा हो. जसरी कुरा गर्नुपर्दाखेरि पनि समग्रमा भन्नुपर्दा के हुन्छ भनेदेखि व्यक्तिगत जीवन सुधारिएको हुनुपर्छ. प्रभुले यही चाहनुहुन्छ, किनभने परमेश्वरले भन्नुहुन्छ तिमीहरू पवित्र हो म पवित्र छु भनेर भन्नुहुन्छ. र हामी कस्ता छौं भन्ने कुरा चाहिँ आफूले बाहेक अरूले थाहा पाउँदैन, कसैलाई भनेर हिँड्ने कुरो पनि होइन. र तपाईँले कसैलाई म कस्तो छु भनेर सोध्न पनि त्यति उपयुक्त हुँदैन. र हामीले आफूले आफूलाई प्रश्न गर्नुपर्छ, म कस्तो छु, प्रभुले त मलाई पवित्र भएर हिँड भन्नुभएको छ, म चाहिँ कस्तो छु भन्ने कुरा हुँदछ. मैले थाहा पाएको चाहिँ एउटा व्यक्तिगत मेरो विचारमा चाहिँ जब म पवित्र भएर हिँड्न खोज्छु धेरै बाधा विघ्नहरूले सताएका हुन्छन्, कहिलेकाहीँ पारिवारिक टेन्सनहरू हुन्छ अनि कहिलेकाहीँ व्यक्तिगत तनावहरू अनि आर्थिक अभावहरू, हरेक कुराले गर्दा प्रभुको बाटोमा काँडा भनेर हरेक कुराहरू आइरहेको हुन्छ जीवनमा. र कति वचनले जित्न खोज्दा पनि कहिलेकाहीँ हामीले सकिरहेका हुँदैनौं, यो सबैलाई नै हुन्छ पक्कै पनि. तर पनि हामी प्रभुका जन हौ, हामीले ख्रिस्ट येशूको रगतमा बप्तिस्मा लिएका छौं, हामीले पानीको बप्तिस्मा लिएर परमेश्वरलाई विश्वास गरेका छौं, प्रभुलाई विश्वास गरेका छौं भने हामीले त्यही अनुरूप हिँड्नु पनि पर्छ, हाम्रो जीवन परिवर्तन भएको हुनुपर्छ पक्कै पनि. श्रोता, कति मानिसहरूले जीवन परिवर्तन गर्न चाहँदैनन्, यो गलत निर्णय हो. जब हामी जीवन परिवर्तन गर्छौं अनि परमेश्वरको काम हाम्रो जीवनमा हुन थाल्छ, तपाईँले संसारलाई आफ्नो जीवनमा काम गर्न दिनुभयो भने परमेश्वरले काम गर्नुहुन्न. तपाईँले चाहिँ आफ्नो जीवन संसारबाट निकालेर परमेश्वरलाई जन जुन दिनदेखि दिन थाल्नुहुन्छ साँचो रूपले त्यहाँदेखि प्रभुले तपाईँको जीवनमा काम गर्न सक्नुहुन्छ. तपाईँ र म आज यसरी रेडियो मार्फत मैले तपाईँमा जे कुराहरू भनिरहेको छु आज परमेश्वरले दिनुभएको ज्ञान अनि उहाँले गर्नुभएको वरदान अनुसार नै हामीले यी कामहरू गरिरहेका छौं. त्यसैले तपाईँलाई पनि कुनै न कुनै रूपमा परमेश्वरले वरदान दिनुभएको छ अनि चुन्नु भएको छ. हामी त्यसै चुनावमा परेका छैनौं किनभने हामी प्रतिज्ञाका सन्तानहरू हौं. अब्राहमले जब तम्बुदेखि बाहिर निस्केर बेलुकी राति आकाशतिर हेर्दाखेरि लटरम्म त्यो भनौँ न तारा देखेका थिए अनि परमेश्वरले भन्नुभयो आकाशमा हेर, जति ताराहरू छन् ती भन्दा बढी नै म तलाई चाहिँ सन्तान दिनेछु भनेर भन्नुभयो. र आज ती सन्तान मध्ये तपाईँहरू म पनि पर्नेछौ. मलाई एउटा घटना याद आउँछ श्रोता, हामी संगति गएर फर्किँदै गर्दाखेरि बेलुकी भएको थियो, लकडाउनको समय थियो, भन्नाले लकडाउन होइन नेपाल बन्दको समय थियो. त्यो समय हामी नारायणथानसम्म हिँडेर गएका थियौं अनि फर्केर आउँदाखेरि चाहिँ रात परेको थियो अनि आकाशभरि तारा देख्दा मलाई व्यक्तिगत धारणा मेरो के भयो भने अब्राहमलाई पनि यसरी नै प्रभुले भन्नुभयो अनि आकाशमा हेर, ती ताराहरू मध्ये हामी पनि एउटा हौं भन्ने हामीले भन्न सक्छौं किनभने परमेश्वरले त्यो तपाईँ र मलाई चाहिँ प्रतिज्ञा दिनुभएको छ. अब्राहमका सन्तान हौ हामी पनि. जीवनमा आउने हरेक कठिन चुनौतीहरू अप्ठ्यारो परिस्थितिहरू हामीमा छन् तर पनि हामी प्रतिज्ञाका सन्तान भएको हुनाले हामी डराउँदैनौ, आशिष जन भएको हुनाले हामी खुसी हुन्छौ, सधैँ आनन्द हुन्छौ. परमेश्वरको वचनले पावलले पनि भन्नुहुन्छ सधैँ आनन्द गर, यो प्रभुको इच्छा हो. तर किन हामी आनन्द गरिरहन सकेका छैनौ र हामीलाई आनन्दमा रोकआउट गर्ने तत्वहरू के छन् त भन्ने कुरा केलाउनु पर्दाखेरि चाहिँ हाम्रो जीवनका समस्याहरू नै हुन् मैले चाहिँ थाहा पाएको.
हामी सबैजनाले विभिन्न किसिमका संघर्षहरूको सामना पक्कै पनि गर्नुपर्ने हुन्छ। अहिले पनि हामीहरू मध्ये धेरैजना संघर्षबाट भएर गइरहेका छौं होला। जीवन यस्तै नै हो, यसमा हामीले विभिन्न किसिमका संघर्षहरूलाई अंगाल्नुपर्ने पक्कै हुन्छ। आर्थिक संघर्ष, सांसारिक संघर्ष, आत्मिक संघर्ष र योजनामा विफल, अध्ययन अध्यापनमा असफलता, पेसा व्यवसाय र बेरोजगारमा चुनौती आदि मध्ये हामी सबैले कुनै न कुनै कुराको सामना गर्नु परेकै हुन्छ। तपाईं र म सायद परिवारमा एक्लो विश्वासी पनि छौं होला। हामीले सोचेका कुराहरू पूरा भइरहेका छैनन् होला। सायद सेवकाईमा पनि तपाईं हामी संघर्ष पनि गर्दै गरेका छौं होला। यी सबै अवस्थाहरूमा तपाईं र मलाई बारम्बार आउने एउटा प्रश्न चाहिँ के हो भने, परमेश्वरको नजरबाट, दृष्टिकोणबाट मेरो बाटो लुकाइएको छ कि क्या हो भन्ने एउटा शंका, उपशंका बढ्नु स्वाभाविक पनि हो। म यो संघर्षमा हुँदा खोइ त परमेश्वर कहाँ हुन्छ? कहिलेकाहीँ हामीले प्रार्थना गर्छौं अनि प्रार्थनाको तुरन्तै जवाब नआउँदाखेरि हामीलाई सबै कुराहरू फास्ट फूड चाहिन्छ, हतारमा चाहिन्छ। अहिले हामीले घरमा भोक लाग्यो भने पनि घरको खानेकुरा नभएर चाहिँ बाहिरको खानेकुराहरू मगाएर खान्छौं। यस्तो किसिमको समय छ अनि हामीलाई परमेश्वरको वचन पनि फास्ट चाहिन्छ, होइन, तुरन्तै चाहिन्छ। परमेश्वरले पनि मेरो प्रार्थना चाहिँ चाँडै सुन्नुभएको होस् भनेर नै हामी चाहन्छौं। तर त्यस्तो नहुँदो रहेछ अनि हामीलाई त इच्छा लाग्छ, हाम्रो आकांक्षाहरू असीमित हुन्छन्, हाम्रो इच्छाहरू धेरै नै हुन्छन् र ती इच्छा मध्येमा हामीले गरेका इच्छाहरू नै पूरा हुनुपर्छ भन्ने छैन। परमेश्वरको पनि समय छ, उपदेशको पुस्तकले भन्दछ सबै कुराको समय छ। म चाहिँ त्यही विश्वास गर्छु, आज प्रार्थना गर्छु तर पूरा भएन भने प्रभु कुन दिन ठहराउनु भएको छ, उपदेशक तीन अनुसार तपाईँको समय मेरो जीवनमा पूरा होस् भनेर प्रार्थना गर्नुपर्ने हुन्छ। यसरी नै हामी अगाडि बढ्दै गर्नेछौं र विविध कुराकानी लिएर म फेरि पनि आउनेछु। अहिले भने कार्यक्रम नै आउँदैमा फेरि पनि निकै नै मिठो गीत हामी सुन्छौं, त्यसपछि म आउँछु।

हजुर निगातापूर्ण भजन हामीले सुनिरहेका थियौं श्रोता मित्र, जसले रुँदै आज बिउ छर्नेले पनि राम्रो कि कटनी गर्छ भनेर भनिएको छ। रुँदै रुँदै बिउ रोकेर छर्न जानेले कटनी पनि त गर्न सक्छ भनेर चाहिँ हामीले भजनहरू पनि सुन्छौं होइन त। हामीले गरेको परिश्रम खेर जाँदैन परमेश्वरले भन्नुहुन्छ, भलाई गर्नमा नथाक किनभने तिमीहरूले त्यसको इनाम पाउनेछौ, खेताला ज्यालाको योग्य हुन्छ पनि भन्नुभएको छ। परमेश्वरका खेतालाहरू हामी, उहाँले हामीलाई खेताला बनाउनु भएको छ, हामीले उहाँको बिउहरू छर्नुपर्छ वचनका बिउहरू, र हामीले गरेका कामहरू कुनै पनि खेर जाँदैनन्, परमेश्वरले चाहिँ त्यसको इनाम दिनुहुन्छ भनेर भनिएको छ। कतिपटक हाम्रो पारिवारिक जीवनमा अभाव कष्ट अस्वस्थता यति साह्रो बलियो भएर आउँदछ कि हामीलाई परमेश्वरको कामप्रति नै शंका लाग्न थाल्छ। समस्याहरू यति साह्रो डरलाग्दो भएर आउँछन् कि परमेश्वरको दृष्टिबाट मेरो बाटो जीवन परिवार दैनिक आवश्यकताका कुरा लुकेका छन् कि क्या हो जस्तो लाग्दछ कहिलेकाहीँ। हामी सबैजनालाई पटक पटक यस्तो हुन्छ, हामी सबैजनाको जीवनमा कुनै न कुनै काँडो हुन्छ। यस संसारमा भएका सबै मानिसले आफ्नो जीवनमा कुनै न कुनै काँडोलाई महसुस गरेकै हुन्छन्। हामी इसाईहरू अथवा परमेश्वरका जनहरू पनि यस कुराबाट अलग रहन सक्दैनौ। ख्रिस्टियन जीवनका हरेक पाटाहरूमा विभिन्न प्रकारका आँधी हुरी आइरहन्छन् र उनीहरूको जीवन बलियो काठै काठले बनेको पहाड़ जस्तो हुन्छ अथवा प्रचण्ड वेगसहित हावा हुरी आउँदा पनि स्थिर रहन्छ भन्ने हुँदैन। ख्रिस्टियनहरू पनि एउटा मानिस नै हो जस्तो अयुब थिए। अयुबको कुराहरू सम्झदाखेरि श्रोता मलाई सबै कुराबाट साहस त्यहीँबाट आउँछ हामी सबैलाई, किनभनेदेखि अयुब चाहिँ संसारमा धर्मी व्यक्ति थिए भनेर परमेश्वरको वचनले भनेको छ। एकदम सोझो इमान्दार परमेश्वरको आज्ञाकारितामा बिताउने जीवन बिताउने व्यक्ति थिए, तर त्यस्तै व्यक्तिलाई चाहिँ अप्ठ्यारो परिस्थितिहरू आएको हामीले देख्छौ, अप्ठ्यारो पनि सही नसक्नु नै भएको हामीले देख्दछौ। अयुबलाई जसरी समस्याहरू आए तर ती कुनै कुराले पनि उनको आत्मालाई हानि गर्न सकेन। उनले आफ्नो जीवन र परिवारलाई परमेश्वरको वचनको धरातलमा बलियोसँग स्थापना गरेका थिए र आफ्नो परिवारका सदस्यलाई उनले दिनदिनै परमेश्वरको वचन पालन गर्न सिकाएर परिवारप्रतिको आफ्नो कर्तव्य पनि पूरा गरेका थिए। र यसो भन्दै गर्दा एउटा प्रश्न हाम्रो जीवनमा आउँछ, हामी पनि कतिजना परिवार भएका व्यक्तिहरू हुनुहुन्छौं, हाम्रो परिवारलाई चाहिँ हामीले कस्तो किसिमको स्कुलिङ गरिरहेका छौं परमेश्वरको वचनमा भन्ने कुरा चाहिँ महत्वपूर्ण छ। र हाम्रा छोराछोरीहरूलाई चर्च जानमा जान नमान्दाखेरि चर्च जानुपर्छ भन्ने प्रोत्साहन गर्छौं कि गर्दैनौं, अनि परमेश्वरको वचन पढ्न नमान्दा अनि प्रार्थना गर्न नमान्दाखेरि हामी त्यसमा प्रश्न गर्छौ कि गर्दैनौ छोराछोरीहरूलाई, त्यो पनि महत्वपूर्ण कुरा हो। किनभने श्रोता हामी मात्रै बाँचेर हुँदैन, परमेश्वरको वचनले भन्दछ अमिलो अङ्गुर खाने बुवा दाँत कुडिने छोरो हुँदैन, सबैले आफ्नो आफ्नो पापको लेखा दिनुहुनै पर्छ भनिएको छ। र जस्तो काम गर्छौं त्यस्तै किसिमको लेखा हामी प्रत्येकले दिनुपर्छ र कसैलाई पनि छुट छैन। हामीले गरेको सेवकाई र हामीले गरेको विश्वासले छोराछोरीहरूलाई पुग्ने भएदेखि प्रशस्त हुन्थ्यो नि होइन। मेरो आमा बुबा पनि त इसाई थिए होला, मेरो आमा बुबा असल विश्वासी, अनि मैले त विश्वास नगरी पनि पुग्ने थियो, त्यो हुँदैन। हामी सबैले चाहिँ त्यो बाटो हिँड्नु नै पर्छ, त्यसैले गर्दा सबैलाई प्रोत्साहन दिनुपर्छ, सबैलाई परमेश्वरको बाटोमा ल्याउन चाहिँ जरूरी छ। त्यसैले नै हामीले कहिलेकाहीँ हाम्रो घर गहनाहरू प्रभुमा नबाँच्दाखेरि उनीहरूको निम्ति धेरै प्रार्थना गरेको घटनाहरू पनि छ, अनि हामी प्रार्थना गर्छौं उनीहरूको जीवन प्रभुमा सुरक्षित रहन सकोस्, अनन्त जीवन उनीहरूले पनि पाउन सकुन् भन्ने हाम्रो इच्छा उद्देश्य पक्कै पनि हुन्छ। र हामीले धेरै प्रार्थनामा बिताएका पनि हुन्छौं र कति प्रार्थना पूरा भएर हाम्रा सन्तान दर सन्तानहरूले प्रभुलाई पछ्याउँछन् पनि र कतिजनाले पछ्याउँदैनन्, त्यो कुरा चाहिँ बेग्लै नै हो। तर पनि हामीले गर्नुपर्ने काम चाहिँ एउटा अभिभावक भएर चाहिँ एउटा असल स्कुलिङ आफ्ना छोराछोरीहरूलाई दिनु नै पर्ने हुन्छ। जुनसुकै क्षेत्रमा पनि समस्याले गर्दा नै हामी आफ्नो जीवनको महत्वपूर्ण समय निराश, तनाव, शोक, अशान्ति र पीड़ामा बिताइरहेका हुन सक्छौ। कतिजना त आफ्नो अस्तित्व हुनुभन्दा नहुनु नै ठिक भनेर पनि हरिस खाएर मृत्युलाई अप्नाउन पनि
अँगाल्न पनि पुगेको हामीले देख्छौं। जीवनमा चुनौतीहरू, समस्याहरू, कठिनाईहरू बिजाउने काँडाहरू जस्तै भएर आउँछन्। यद्यपि परमेश्वरले माग गरिएको विश्वासद्वारा हामीले समस्याहरूको समाधान चाहिँ पक्कै पनि पाउँछौ, तर धैर्य गर्न गाह्रो हुन्छ। हामीले याकुबको पुस्तकलाई पढ्दै गर्दा शुरूआतको खण्डमा भनिएको छ, धैर्यतालाई आफ्नो काम गर्न देऊ भनेर भनिएको छ। म आफै पनि धैर्यतालाई काम गर्न दिइरहेको हुन्न कति अवस्थामा छ त, धैर्य गर भनेर परमेश्वरको वचनले भन्दछ, तर छिटै चाहिन्छ अघि भनेको जस्तो। त्यसैले गर्दाखेरि धैर्यता चाहिँ हामीमा खाँचो पर्दछ, किनभने परमेश्वरले पक्कै पनि हाम्रो समस्याहरू समाधान गर्न नै हुन्छ। परमेश्वरमा भएको हाम्रो विश्वास र उहाँको वचनमा भएका प्रतिज्ञाहरूले हामीलाई साहसका साथ समस्याहरूको सामना गर्न र अलौकिक समाधान खोज्न उत्प्रेरणा दिने गर्दछन्। पवित्र धर्मशास्त्र बाइबलले प्रभु येशु ख्रीष्टले हामीलाई अलौकिक आशा र समाधानको प्रतिज्ञा गर्नुभएको छ भनेर भन्दछ। येशु ख्रीष्टमा जुनै पनि समस्याको उत्तम समाधान छ। हो, ती काँडाहरूले हाम्रो जीवनलाई अवश्य कठिन बनाउँछ, तर तीनै काँडाहरूले हामीलाई बलियो पनि त बनाउँदछ। यसरी परमेश्वर प्रतिको हाम्रो विश्वास अझ सुदृढ हुन्छ। व्यक्ति नै पछि चाहिँ क्षमतामा फरक देख्छु म चाहिँ श्रोता। म अलिकति आफैलाई भन्छु, अलिकति कातर डरपोक व्यक्ति नै हुँ म। मृत्युसँग डराउने धेरै अरू व्यक्तिहरूभन्दा बढी म डराउने व्यक्ति हुँ। धेरै अवस्थाहरूमा मलाई डर लागिरहेको हुन्थ्यो, तर परमेश्वरले दिनुभएको उत्साहद्वारा म बलियो हुन सके, आज म त्यो महसुस गर्न सक्छु। र कतिजना व्यक्तिहरू चाहिँ समस्या आउँदाखेरि अडिग भएर पहाड़ जस्तो भएर चाहिँ उनीहरू त्यो सामना गर्न सकिरहेका हुन्छन्, धैर्य गर्न सकिरहेका हुन्छन्। कतिजना चाहिँ समस्या आउँदाखेरि ढलिहाल्छन्। त्यसैले गर्दा हामी विभिन्न क्याटेगोरीका मानिसहरू छौं, विभिन्न सोच बोकेका मानिसहरू छौं, हाम्रो एउटै क्षमता छैन। परमेश्वरले हामीलाई विभिन्न किसिमको लेभल राखिदिनु भएको छ। अनि कहिले कोही चाहिँ समस्यामा अझ बलियो भएर निस्कन्छ त्यो व्यक्ति, अनि सफलतातिर जान्छ। कोही व्यक्तिलाई चाहिँ समस्याले चाहिँ पुरै अस्तित्व नै मेटाउने सम्भव बनाइदिन्छ। त्यसैले गर्दा यो मन हो, मन बलियो बनाऊ। परमेश्वरको वचनले भन्दछ, साहस गर, मैले संसारलाई जितेको छु भनेर भन्नुभएको छ ख्रीष्टले। त्यसरी नै हाम्रो विजयको जीवन छ पक्कै पनि। सदा गर्नीजेसनको प्रसारमा कार्यक्रम नै आउँदै सुन्दैहुन्छ। कार्यक्रम नै आउँदैमा हामी मिठो गीतहरू पनि सुनाउँछौं तपाईँलाई, र यतिखेर फेरि पनि गीतको पालो भएको छ। हामी गीत सुन्छौं, त्यसपछि फेरि पनि आउने नै छौं।

आज भक्त भण्डारीको आवाजमा निकै नै मिठो गीत हामीले सुनिरहेका थियौं। उहाँको सृष्टि एल्बमबाट लिएको थिएँ मैले गीत। निकै नै मिठो गीत छ यो पनि। निराश नहौ तिमी श्रोता, आज किनभने निराशाका गीतहरू किन सुनाइरहेको छ भनेर सोच्नु होला। किनभने हाम्रो जीवनमा दिनदिनैको जीवन उत्साहको खाँचो पक्कै पनि पर्छ, अनि हामीलाई गीत भजनहरूले पनि यति धेरै उत्साहित बनाउँछ कि प्रभुको नजिक बनाउँदछ अनि हामीलाई आराधना स्तुतिमा लाँदछ। एउटा एकदम ठूलो एउटा सूत्र चाहिँ के छ भनेदेखि, जब समस्या पर्छ जीवनमा त्यतिखेर स्तुति प्रशंसा गर्न थाल्नुपर्छ भनेको भनेर कतिजना व्यक्तिहरूले भन्ने गर्छन्। तर दुःख पर्दा कसरी स्तुति प्रशंसा गर्ने, कसरी गीत गाउने, कसरी भजन गाउने, होइन? तर पनि हामीले चाहिँ त्यस्तो एउटा व्यक्ति हुनु पर्यो, समस्या हुँदाखेरि पनि धन्यवाद यीशु, धन्यवाद यीशु भन्न सक्नुपर्छ हामीले। अनि त्यसपछि परमेश्वरले विस्तारै काम गर्नुहुन्छ हाम्रो दुःखमा पनि। हामीले धन्यवाद यीशु भनेर परमेश्वरको महिमा गर्दा चाहिँ ठूल्ठूलो कामहरू हुन्छ। जस्तै पावल र सिलासका कुराहरू हामीले सम्झौँ न, उनीहरू झ्यालखानमा थिए अनि उनीहरूले स्तुति प्रशंसा गरिरहेका थिए, परमेश्वरलाई आराधना चढाइरहेका थिए। त्यहाँ के भएको छ भन्दाखेरि बन्धनहरू टुटेको छ। त्यसले गर्दा श्रोतामित्र, स्तुति प्रशंसाले चाहिँ बन्धनहरू टुटाउने काम गर्छ, हाम्रो जीवनमा भएका समस्याहरूलाई हटाउने काम गर्छ। त्यसैले गर्दा दुःख पर्यो भन्दैमा रोएर बस्नुभन्दा कुनै एउटा भजन कोरस गाएर साँच्ची र हृदयदेखि परमेश्वरलाई स्तुति आराधना गर्न थाल्यौं भने त्यसको उत्तर पक्कै पनि आउँछ। तर नआउने कारण चाहिँ के हो भन्दाखेरि, हामी चाहिँ संसारकै मान्छे जस्तो फिक्री गरेर बस्ने भएको कारणले नै त्यो समस्याहरू हाम्रो जीवनमा अझ बढी तेजिलो भएर आउँछ। कार्यक्रम नयाँ उदयमा परमेश्वरले अनन्त जीवनका कुराहरू, आशाका कुराहरू राखिदिनु भएको छ। बाइबलले नै हामीलाई भन्नुभएको छ, नडराओ म तिमीसँग छु भनेर भन्नुभयो, र मैले संसारलाई जितेको छु भनेर पनि भन्नुभएको छ। अनि धेरै कुराहरू बाइबलले चाहिँ हामीलाई साहसका कुराहरू पनि भनिदिएको छ, र विगतका जति हाम्रा पुर्खा हाम्रा व्यक्तिहरूले चाहिँ प्रभुमा जति दुःखहरू भोग्नुभयो अनि ती दुःखहरूको सामना गर्दै परमेश्वरमा अगाडि बढ्नुभयो उहाँहरूले, अयुबको कुराहरू हामीले गरिरहेका थियौं। जस्तै जब अयुबको जीवनमा अत्यन्त कष्टकर शारीरिक र मानसिक समस्या आइलागे, उनले आर्तनाद गरे तर परमेश्वरप्रतिको आफ्नो विश्वासमा कति पनि विचलित भएनन्। कारणै बिना आफूमाथि घोर समस्या आइपर्दा पनि उनले परमेश्वरको विरूद्धमा पाप गरेनन्। बरु भुइँमा घोप्टो परेर उहाँलाई आराधना नै गरिरहे। कति महान विश्वास! परमेश्वरले मात्रै आफ्ना छोराछोरीहरूलाई विभिन्न किसिमका समस्या परीक्षाहरूबाट उद्धार दिनुहुन्छ भन्ने कुरा अयुबले राम्रोसँग जानेका थिए। वचनले पनि त भन्दछ, धार्मिक मानिसलाई धेरै विपत्ति आइलाग्छ तर परमप्रभुले ती सबैबाट उद्धार दिनुहुन्छ, भजन संग्रह 34:19। परमेश्वरले हामीलाई कहिले पनि समस्याहरू आउँदैनन् भनेर भन्नुभएको छैन। हामीले प्रभुका चेलाहरूलाई हेर्यौं भने 12 चेलाहरूको मृत्यु बेग्ला बेग्लै तरिकाले भएको छ, कष्टकर तरिकाले मृत्यु भएको छ। पत्रुसलाई त उल्टो तरिकाले क्रुसमा टाँगिएको थियो भन्ने हामीले इतिहासमा थाहा पाउँछौ। प्रभुसँगै हिँड्ने चेलाहरू अनि प्रभुका चेलाहरूले त दुःख नपाउनु पर्ने हो नि त, होइन? किनभने उहाँ चाहिँ उद्धारकर्ताको चेलाहरू हो नि त। तर दुःख भयो उनीहरूलाई। त्यसैले बाइबलले कहिले पनि तिमीहरूलाई कष्ट आउँदैन, दुःख आउँदैन चाहिँ भनेको छैन, तर त्यहाँबाट उम्किने उपाय म दिन्छु, अनन्तताको जीवन तिमीहरूलाई दिन्छु, र तिमीहरूले जे कुराहरू पृथ्वीमा बाँच्छौ स्वर्गमा बाँधिनेछ, जे कुराहरू पृथ्वीमा फुकाउँछौ ती कुराहरू स्वर्गमा फुकाइनेछ भनेर पनि हामीलाई मिठो वचन दिनुभएको छ। दुःख, समस्याहरू, चोटहरू हामी कहाँ आउँछन् है, तर हाम्रो हृदयलाई मलमपट्टी लगाइदिने, निको पारिदिने प्रतिज्ञा उहाँले आफ्नो वचनमा हामीलाई गर्नुभएको छ। चिकित्सकहरूले केवल हाम्रो भौतिक शरीरको रोग बिमारलाई पहिचान र इलाज गर्न सक्छन् श्रोता, तर हृदयका ठूल्ठूला गहिरा चोटहरू परमेश्वरले मात्र आफ्नो वचनद्वारा निको पारिदिन सक्नुहुन्छ। यति मात्र होइन, परमेश्वरको वचन त हाम्रो लागि दुईधारी तरवार भन्दा धारिलो तरवार पनि हो। यसलाई अध्ययन, मनन, विश्वास र घोषणा गरेर हामीले खाँचो परेको समयमा प्रयोगमा ल्याउन पनि सक्छौ। यो हाम्रो लागि परमेश्वरको प्रतिज्ञा हो। जब दियावलसले तपाईँको र मेरो जीवनमा विभिन्न किसिमको नैराश्यता ल्याउँछ, त्यति बेला परमेश्वरको वचनद्वारा त्यस्ता कुराहरूलाई हामी हकारेर प्रभुमा विजय पाउन सक्छौ। त्यसले गर्दा आज हाम्रो विजयको जीवन छ भनेर फेरि पनि भन्न
खोज्दछु म अनि भन्दछु पनि विजयको जीवन हो। तपाईँलाई मैले उत्साहका कुरा दिइरहँदाखेरि म पनि त्यतिकै उत्साहित भइरहेको छु श्रोता। केही मेरो बाँच्ने साहसहरूमा थप फाइदाहरू मिलेका छन्। त्यस्तै आज तपाईँ र मैले एकले अर्कालाई उत्साह दिँदै एकले अर्कालाई प्रार्थनामा उठाउँदै अगाडि बढ्ने जीवन पक्कै पनि हो। कार्यक्रम नयाँ उदयमा हामी यस्तै कुराकानीहरू गर्ने गर्छौं। अहिले भने फेरि पनि मिठो गीतको पालो भएको छ, हामी गीत सुन्छौं, त्यसपछि म फेरि पनि आउनेछु।

हजुर, यो अर्थपूर्ण भजन हामीले सुनिरहेका थियौँ। लिटेर आएको आवाजमा थियो सम्भवतः यो भजन। हामीले गुड न्युज एफएमको प्रसारण कार्यक्रम नयाँ आउँदै सुन्दैछौँ। सदा कार्यक्रम नयाँ आउँदैमा यस्तै अर्थपूर्ण भजनको साथमा अर्थपूर्ण कुराहरू नै हामीले गरिरहेका छौँ। जब हामी दुःखमा हुन्छौँ, परमेश्वर कहाँ हुनुहुन्छ भन्ने प्रश्नहरू हाम्रो जीवनमा आउँदाखेरि के गर्ने भन्ने उपायहरू पनि मैले केही बताएको छु तपाईँलाई। जब एउटा सानो बच्चा उसको आवश्यकताको निम्ति चिच्याउँछ, उसका आमा बाबुले आफ्नो ध्यान उसप्रति लगाउँछ र उसको स्याहार सुसार गर्दछ, त्यसरी नै एउटा क्रिस्चियनले साँचो परमेश्वरलाई क्रन्दन र सहायताको निम्ति पुकारा गर्दा उहाँले सुन्नुहुन्छ। हामी कोही पनि छैनौं होला कि नरुने, प्रभुको अगाडि, यीशुको अगाडि घुँडा टेकेर नरोएका व्यक्तिहरू विरलै हौंला। किनभने हामीलाई जीवनमा कुनै न कुनै समय त्यस्तो मोड आएको छ, हामीलाई यीशुले रुवाउनु भएको छ, प्रभुले रुवाउनु भएको छ, कुनै न कुनै कारणले हुन सक्छ। किनभने एउटा खुसीको आँसु पनि हुन सक्छ, प्रभुलाई मैले पाएँ, म जस्तै एउटा हराएको बिलाएको व्यक्तिलाई प्रभुले रोज्नुभयो भनेर एउटा खुसीको आँसु पनि हुन सक्छ। प्रभुको मृत्युलाई सम्झेर पनि हामी रुन सक्छौ, अनि कुनै न कुनै समय चाहिँ हाम्रो समस्याहरूलाई लिएर प्रभु कहाँ क्रन्दन साथ आँसु सरी हामीले प्रार्थना गरेका छौँ होला। पक्कै पनि न ढाँटी भन्नुहोस् श्रोता, तपाईँ हामीलाई त्यो छँदै पक्कै पनि म रोएको छु। पक्कै कुनै न कुनै आवश्यकतालाई लिएर प्रभुको अगाडि बसेर मरे कारणले हुन सक्छ, किनभने एउटा खुसीको आँसु पनि हुन सक्छ, प्रभुलाई मैले पाएँ, म जस्तै एउटा हराएको बिलाएको व्यक्तिलाई प्रभुले रोज्नुभयो भनेर एउटा खुसीको आँसु पनि हुन सक्छ।

गरिरहेको छु अनि ती कुराहरू परमेश्वरले दिनुभयो। अहिले मैले भर्खरै एउटा सानो बालकको कुरा गरिरहेको थिएँ। सानो बालकलाई उसको आवश्यकता उसलाई थाहा हुँदैन, इभन उसले टोयलेट गर्दाखेरि पनि भनौँ न दिसा पिसाब गर्दाखेरि पनि कुन समय गरे भन्ने उसलाई थाहा नहुँदा हुँदै पनि एउटा प्यारेन्टिङ लभ भनिन्छ नि, पारिवारिक मायाले आमा बुवाले चाहिँ वास्ता गरेर यो समय उसले यो गर्छ त्यो गर्छ भनेर सबै जानेको हुन्छ। एउटा शारीरिक आमा बुवाले यसरी सबै कुराको कन्सियसनेस राख्नुहुन्छ भनेदेखि तपाईँ र मलाई परमेश्वरले पक्कै पनि गर्नुहुन्छ। श्रोता, हामीले प्रभुको अगाडि रुँदाखेरि हाम्रो क्रन्दनलाई उहाँले पुस्नु, हाम्रो आँसुलाई उहाँले पुस्नु भएको कति त्यस्ता घटनाहरू छन्। त्यसैले त मानिसहरूले मण्डलीमा चाहिँ गवाही दिने गर्छन्, म यस्तो थिएँ प्रभुले मलाई यस्तो गर्नुभयो, आज आशिषका कुरा बोल्नुहोस् न भन्दाखेरि म यस्तो थिएँ मलाई यति धेरै आशिष दिनुभयो भनेर भन्छौ। हाम्रो परमेश्वर साँच्चै नै कति महान हुन्छ। हामीलाई लाग्छ हामीले ठुल्ठूला काम गरेका छौं, हामी धेरै पढेका छौं, तर होइन श्रोता, हामी नम्रतामा आउनुपर्छ। हामीसँग केही पनि छैन, परमेश्वरले यदि दिनु भएन भने हामी चाहिँ रित्तो छौं। त्यसैले परमेश्वरले नम्र र चूर्ण हृदयलाई मन पराउनुहुन्छ। आज धेरै जसो हामी मानिसहरू आफ्नो बडपन देखाउन खोज्छौ, कतै न कतै हाम्रो घमण्ड देखा परिहाल्छ, म चाहिँ अलिकति यस्तो हुने त, म चाहिँ अलिकति त्यस्तो हुने त भन्ने हाम्रो नाम राख्न मन लाग्छ। तर येशू ख्रीष्टले जति पनि काम गर्नुभयो उहाँले चेलाहरूलाई भन्नुभयो कसैलाई नभन्नु है भन्नुभयो। तपाईँ र मैले त कसैलाई केही कुरा सहायता गर्यौँ भने हामी माइकिङ गरेर चाहिँ सबैले थाहा भइरहेको हुन्छ, हामी पिक्चरहरू पनि सामाजिक सञ्जालमा राखिरहेका हुन्छौँ। तर प्रभु येशू त्यस्तो हुनुहुन्थ्यो जसले महान महान काम गर्नुभयो अनि उहाँले भन्नुभयो कसैलाई नभन्नु। किन प्रभुले यस्तो भन्नुभयो भन्दाखेरि चाहिँ तपाईँ र मैले पनि गरेका कामहरू कसैलाई पनि थाहा नहोस् परमेश्वरलाई बाहेक, र त्यसैले गर्दा हाम्रो जीवनबाट घमण्ड जाओस्। आज मानिसहरूलाई परमेश्वरको वचनले के भन्दछ भन्दाखेरि जब ज्ञान बढ्दछ मानिसमा घमण्ड आउँदछ भन्दछ, अनि जब घमण्ड आइसकेपछि के हुन्छ भने पतन हुन्छ भनेर भनिएको छ। डर लाग्छ, डराउनु पर्दैन, हामी जब हामी घमण्डी हुन्छौँ घमण्ड गर्छौँ। पावलले भन्छ नि घमण्ड गर्नुमा ख्रिस्टमा घमण्ड गर्ने, घमण्ड गर्ने भने मैले परमेश्वरमा घमण्ड गर्न परोस्। त्यसैले आज धेरै मानिसहरूले आफूले गरेका कामहरू बढाई चढाई गरेर अनि ठूल्ठूला व्यक्तिहरूलाई चाहिँ मेरो आफन्तहरू भनेर हामी धनाढ्य व्यक्तिहरूसँग, सम्पन्न भएको व्यक्तिहरूसँग, बुद्धिजीवी व्यक्तिहरूसँग चाहिँ टाँसिन चाहन्छौँ, हामी जोडिन चाहन्छौँ, नभएको नाता पनि लगाउन चाहन्छौँ। तर एउटा भाइ गरिब छ, एउटा भाइले खाना पाएको छैन, एउटा भाइले पढेको छैन भने उसका कुराहरू हामी सुन्दैनौँ। समाज त्यस्तरी गइरहेको छ श्रोता, तर परमेश्वरको वचनको विरुद्ध हो यी सबै कुराहरू। त्यसैले हामी होस गुमाउनु हुँदैन। हामीले परमेश्वरले जस्तो जीवन चाहनुहुन्छ त्यस्तो जीवन चाहिँ हामीले जिउने कोसिस पक्कै पनि गर्नुपर्छ। प्रभुले जस्तो सिद्ध जीवन जिउन नसके पनि कोसिस त हाम्रो हुनुपर्छ। जब हाम्रो जीवनमा परीक्षाहरू आउँछन् त्यति बेला परमेश्वरको वचनलाई हामीले राम्रोसँग प्रयोगमा ल्याउनुपर्छ। वचनद्वारा हामी हरेक किसिमका दुःख र कष्ट पार गर्न सक्छौ। जब हामी उहाँको वचनप्रति होसियार भएर आफ्ना कुमार्गहरू त्याग्छौ उहाँले हामीलाई प्रशस्त आशिष दिनुहुन्छ। भजन लेखकले यसरी भनेका छन्, परमप्रभुको सामुन्ने मौन बस र धैर्यपूर्वक उहाँको प्रतीक्षा गर। आफ्नो मानिस आफ्नो कुमार्गमा फलिफाप हुँदा र त्यसको युक्ति खराब युक्तिहरू कार्यान्वयन गर्दा तिमी झर्को नमान भनेर वचन सङ्ग्रह 37:7 भन्दछ। चाहे जस्तो सुकै परिस्थितिमा पनि धन्यवादी हुन चाहिँ परमेश्वरको वचनले हामीलाई सिकाउँछ। हुन्छ, यस समय फेरि पनि मिठो गीत सुनाउँछु, त्यसपछि फेरि पनि आउँछु। समय दौडिरहेको छ, हामी विविध कुराकानीहरू छन्, अहिले भने एउटा गीत सुनाऊ।

हजुर विष्णुबिन्दा निकै नै अर्थपूर्ण भजन सुनिरहेको छौँ श्रोता। हामीले अब भने समय सकेको छ, विविध कुराकानीहरू त बाँकी थिए तर पनि अर्को समयमा गरौँला है त भन्दै हो भने छुट्टिनुपर्ने हुन्छ। सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु। प्राविधिक मित्र सुजनजीलाई पनि धेरै धन्यवाद दिँदै म भने छुट्टिन चाहन्छु। धन्यवाद।

0: जय मसीह अनि नमस्कार। कार्यक्रम जीवनको वचनको पर्खाईमा रहनुभएका तपाईँ तमाम आदरणीय श्रोताहरूमा सदाझै म कार्यक्रम प्रस्तोता कुमराज उपस्थित भइसकेको छु। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाडौँमा तयार भई तपाईँहरूको घर आँगनको स्टुडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। आदरणीय श्रोता, अब हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ। अब लागौं वचनतर्फ।
1: जीवनको वचन रेडियो कार्यक्रम सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोतालाई ख्रिष्टे अभिवादन। जय मसीह। प्रियहरू, सदाझै आज पनि हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन लिएर तपाईँको माझमा उपस्थित भइसकेका छौं। आज हामी एफिसीको पुस्तकको 5 अध्यायको 22 पदबाट हामी 33 पदसम्म पाठ गर्दै जानेछौ। मलाई विश्वास छ तपाई मसँगै हुनुहुन्छ। प्रियहरू, हामीले पाउलले लेखेको विभिन्न पत्रहरू अध्ययन गर्दै पाठ गर्दै अगाडि बढ़िरहेका छौं र एपीसीको पुस्तकसम्म आइपुग्दाखेरि एपीसीको मण्डलीका लागि पाउलले झ्यालखानामा बसेर एउटा रोममा रहेको एउटा कैद खानाबाट उनले यो पत्र लेखेका छन्। मण्डलीलाई सम्बोधन गर्दै पाउलले यो पत्र लेखेका छन् किनभने उनले मण्डलीलाई निकै प्रेम गर्दथे। विश्वासीहरूको जीवन अब कसरी उनीहरू जिउनु पर्ने हो, येशूलाई विश्वास गरिसकेपछि उनीहरूको जीवन अब कसरी रूपान्तरित भएर अगाडि बढ़नु पर्ने हो भन्ने कुरा पाउलले सिकाउँदैछन्। त्यसकारण यहाँसम्म आइपुग्दाखेरि धेरै कुराहरू मण्डलीका लागि पाउलले यो पत्र मार्फत सन्देश पठाएका छन् कि मण्डली अब नयाँ येशू ख्रीष्टको शरीरमा एउटा सुसज्जित हुँदै अगाडि बढ़नु पर्दछ। मण्डली येशू प्रभुको अधीनमा रहेर अगाडि बढ़नु पर्दछ। मण्डलीमा कुनै पनि किसिमको बेमेल हुनु हुँदैन। मण्डली एकतामा अगाडि बढ़नु पर्दछ। मण्डलीमा कुनै पनि किसिमको विभेद हुनु हुँदैन, तर सबै एक हौं भन्ने कुराको सन्देश पनि यो पत्रले दिएको हामीले पाउँदछौ। अनि हाम्रो पुरानो जीवनमा हामीले जे जस्तो गर्यौं, तर अब उपरान्त हामी येशू प्रभुमा नयाँ सृष्टि भएका छौं, उहाँमा हामी नयाँ छौं। त्यसकारण अब हाम्रो जीवन, हाम्रो स्वभाव अब पवित्रताको जीवन हामीमा हुनुपर्दछ भन्ने कुरा पनि यो पुस्तकले बताएको हामीले पाउँदछौ। अझै तपाईँलाई यो पुस्तकको बारेमा अझै बुझ्न मन छ भने पनि तपाईँले एफिसीको पुस्तक धर्मशास्त्र बाइबलबाट तपाईँले पढ्न सक्नुहुन्छ। हुन्छ, ढिलो नगरिकन आजको वचनतर्फ म अगाडि बढ्न चाहन्छु। वचनको शीर्षक रहेको छ पति पत्नी सम्बन्धी अर्थी। प्रियहरू, कतिजना तपाईँ हामी भर्खरै विवाहित पनि भएका छौं होला, एउटा वैवाहिक सम्बन्धमा हामी बाँधिएका छौं। कोही लामो समय भयो वैवाहिक सम्बन्धमा तपाईँ रहनु भएको छ। ख्रिस्टमा तपाईँहरू पति पत्नीको रूपमा अगाडि बढ़िरहनु भएको छ होला। कोही आज कार्यक्रम सुन्ने हाम्रो श्रोता जवान हुनुहुन्छ होला। भोलि गएर तपाईँहरू एउटा पारिवारिक सम्बन्धमा गाँसिनुहुन्छ, वैवाहिक जीवन तपाईँहरूको शुरू हुन्छ। एउटा दम्पतिको जीवनमा हुनुपर्ने कुरा के हो त? अनि साँचो रूपमा चाहिँ येशू प्रभुको अधीनमा रहेको पति पत्नीको जीवन कस्तो हुनु पर्दछ? अनि साँचो रूपमा येशू प्रभुलाई विश्वास गर्ने पति पत्नी कस्तो हुनु पर्दछ भन्ने विषयमा पनि आजको यो वचनले उत्साह दिएको हामीले पाउँदछौ। म सरसर्ती पहिला पाठ गर्दैछु र त्यसपछि म यसले भनेका कुराहरूको बारेमा चर्चा गर्नेछु। 22 पदमा यसरी लेखिएको छ, पत्नी हो प्रभुको अधीनमा रहे जस्तै आफ्ना पतिको अधीनमा बस, किनकि पति पत्नीको शिर हो जसरी ख्रीष्ट मण्डलीको शिर हुनुहुन्छ, जुन मण्डली उहाँको शरीर हो र उहाँ स्वयं त्यसको मुक्तिदाता हुनुहुन्छ। जसरी मण्डली ख्रीष्टको अधीनमा छ, त्यसरी नै पत्नीहरू पनि हरेक कुरामा पतिहरूका अधीनमा रहन्। पति हो आफ्ना पत्नीहरूलाई प्रेम गर जसरी ख्रीष्टले पनि मण्डलीलाई प्रेम गर्नुभयो र त्यसको निम्ति आफूलाई अर्पण गर्नुभयो, यस हेतुले कि उहाँले त्यसलाई पानीले धोएर वचनद्वारा पवित्र पार्न सकुन् र उहाँले दाग

वा चाउरी नभएको अथवा यस्ता कुनै कुरा नभएका तेजस्वी मण्डली आफै कहाँ प्रस्तुत गर्न सकुन् र त्यो चाहिँ पवित्र र निष्कोट होस्। त्यसरी नै पतिहरूले पनि आफ्ना पत्नीहरूलाई आफ्नै शरीरलाई झैं प्रेम गर्नुपर्छ। आफ्नै पत्नीलाई प्रेम गर्नेले आफैलाई प्रेम गर्छ, किनकि कुनै मानिसले कहिल्यै आफ्नो शरीरको घृणा गर्दैन तर त्यसको कदर गरेर पालन पोषण गर्दछ।

0: तपाईं र मेरो लागि कलवरी क्रूसमा मर्नुभयो। मानिसहरूले उहाँलाई क्रूसमा ठाँगे, उहाँले रगत बगाउनुभयो। प्रियहरू, उहाँको मृत्युले सारा मानिस जातिले उद्धार पाए। उहाँले बगाउनु भएको रगतले तपाईँ र मेरो पाप क्षमा भयो। अब उसो मानिसहरूले जब येशूलाई विश्वास गर्दछन् तब उनीहरूको पापको क्षमा पाउँदछन्। मुक्ति र उद्धार केवल येशूमा मात्रै सम्भव छ। शुरूआत दिनमा हामीले हेर्यौं, प्रेरितको पुस्तकमा हामीले हेर्दछौं, मण्डलीको शुरूआत चाहिँ येशू प्रभुबाट भएको हामीले पाउँदछौ। ज जसले येशूलाई विश्वास गरे, उहाँको नाउँमाथि विश्वास गरे, उनीहरू परमेश्वरको सन्तान हुने अधिकार प्राप्त गरे र उनीहरू एकसाथ भेला हुन थाले। प्रियहरू, प्रेरितको पुस्तक 2:42 यहाँ मण्डलीको शुरूआतको बारेमा चर्चा गरिएको छ। यहाँ लेखिएको छ विश्वासीहरूको संगति, तिनीहरू प्रेरितहरूका शिक्षा, संगति र रोटी भाँच्न र प्रार्थनामा भक्तिसाथ लागिरहन्थे। हरेकको हृदयमा भय उत्पन्न भयो र प्रेरितहरूद्वारा धेरै अचम्मका काम र चिन्हहरू भए। विश्वास गर्नेहरू जति सबै एकसाथ बस्दथे र तिनीहरूका सबै थोक साझा थिए। तिनीहरूले आफ्ना सम्पत्ति र मालमत्ता बेचिकन ज जसलाई जे जे कुराको खाँचो पर्थ्यो सबैलाई ती बाँड्दथे। तिनीहरू एकै मनका भई मन्दिरमा एकसाथ उपस्थित हुन्थे र घर घरमा रोटी भाँच्थे र तिनीहरू खुशी र शुद्ध हृदयले मिलिजुली खाँदथे। प्रियहरू, मण्डलीको शुरूआत यसरी भएको छ। मण्डलीको शिर येशू प्रभु हुनुहुन्छ अनि मण्डलीलाई प्रभुले धेरै प्रेम गर्नुहुन्छ भन्ने कुरा हामीले उहाँको क्रूसको मृत्युलाई हामीले हेरेका छौं। प्रियहरू, संसारले परमेश्वरलाई चिनेको थिएन, संसार अन्धकारमा थियो। मानिसहरू पापका कारणले सधैँको लागि उनीहरू एउटा मृत्युतर्फ गइरहेका थिए, तर परमेश्वरको अपार अनुग्रहका कारणले गर्दाखेरि मानिसहरू येशू ख्रीष्ट मार्फत बचाइएका छन्। ज जसले उहाँमाथि विश्वास गरे र उहाँलाई ग्रहण गरे तिनीहरूलाई परमेश्वरले उहाँको सन्तान हुने अधिकार दिनुभयो। भनेको अर्थ, अब येशू ख्रीष्टलाई विश्वास गरेकाहरू उहाँको स्वर्गीय राज्यको उत्तराधिकार बनेका छन्। यहाँ हामीले चर्चा गर्न खोजेको कुरा चाहिँ येशू ख्रीष्ट र मण्डली बीचको एउटा प्रेम सम्बन्धको कुरा हो। प्रियहरू, पाउलले यहाँ बताएका छन् कि पति र पत्नी बीचको सम्बन्ध पनि मण्डली र येशू ख्रीष्ट जस्तै हो भनेर बताउन खोजेका छन्। यहाँ पति र पत्नीलाई अर्थी दिइएको छ कि उनीहरू अब कस्तो सम्बन्धमा रहनु पर्दछ। हामीले देखेका छौं हाम्रो समाजमा पति र पत्नी बीच हाम्रो समाजले विभिन्न किसिमको भूमिका दिइएको छ। हाम्रो समाजले विभिन्न तरिकाको मान्यता र सिद्धान्तहरू स्थापित गरिदिएको छ, जसले गर्दाखेरि पति र पत्नी बीच विभिन्न किसिमका फरक फरक धारणा दृष्टिकोणहरू बनेको छ। बाइबलले दृष्टिकोण अनुसार यहाँ पति र पत्नी बीचको सम्बन्ध ख्रीष्ट येशूको र मण्डली जस्तै हुनु पर्दछ भनेर बताइएको छ। यहाँ के लेखिएको छ म फेरि पाठ गर्न गइरहेको छु। पत्नी हो प्रभुको अधीनमा रहे जस्तै आआफ्ना पतिको अधीनमा बस। बाइबलले स्पष्टसँग बताएको छ प्रियहरू, पत्नीहरू जब आफ्नो पतिको अधीनमा रहेर प्रेममा, सद्भावमा, आदरमा उनीहरू रहन्छन् भने परिवारमा मेलमिलाप हुन्छ, परिवारमा शान्ति आउँदछ, परिवार अझै सुसज्जित भएर जान्छ भनेर यहाँ बताइएको छ। जसरी मण्डली प्रभुको अधीनमा रहन्छ त्यसरी नै पत्नीहरूले आफ्नो पतिको अधीनमा रहने कुरा बाइबलले सिकाएको छ। किनकि पति पत्नीको शिर हो जसरी ख्रीष्ट मण्डलीको शिर हुनुहुन्छ। जुन मण्डली उहाँको शरीर हो र उहाँ स्वयं त्यसको मुक्तिदाता हुनुहुन्छ। जसरी मण्डली ख्रीष्टको अधीनमा छ त्यसरी नै पत्नीहरू पनि हरेक कुरामा पतिहरूका अधीनमा रहन्। प्रियहरू, आज धेरै जस्तो सम्बन्धहरू बिग्रिएका छन्। धेरै जस्तो सम्बन्धहरू श्रीमान श्रीमती बीच, पति पत्नी बीच बेमेलहरू उत्पन्न भएका छन्। विवाह भएको केही समयमै सम्बन्ध विच्छेद भएका छन्। परिवारमा ठूलो समस्या, दाम्पत्य जीवनमा ठूलो समस्या सिर्जना भएका हामीले पाउँदछौ। त्यसको एउटा कारण यो पनि हो कि हामी कोही पनि कसैको अधीनमा बस्न चाहदैनौ, कोही पनि कसैको नियन्त्रणमा बस्न चाहदैनौ। यहाँ स्पष्टसँग पति र पत्नी बीचको सम्बन्ध के हो भनेर बाइबलले बताइदिएको छ। जसरी मण्डली ख्रीष्टको प्रेममा, आपसी मेलमिलापमा, सद्भावमा र अधीनमा रहन्छ त्यसरी एउटा परिवारमा पनि पत्नीहरू पतिको अधीनमा रहनु पर्दछ भनेर यहाँ पावलले बताएका छन्। अधीनमा रहनु भनेको सधैँभरि एउटा गुलामीको जीवन जिउनु होइन, अधीनमा रहनु भनेको दासत्वको जीवन जिउनु होइन, अधीनमा रहनु भनेको कुनै सानो कुनै ठूलो हुनु होइन। प्रियहरू, म विशेष गरी महिला श्रोताहरूलाई म भन्न चाहन्छु कि तपाईँ र हामी येशू प्रभुको अधीनमा रहँदाखेरि एउटा सुरक्षाको अनुभूति गर्दछौ। येशू प्रभुको अधीनमा रहँदाखेरि तपाईँ र हामी कोही हुनुहुन्छ, हाम्रो उहाँको प्रेमको हामीले आभास गर्न पाउँदछौ। प्रभु येशूसँगको अधीनमा रहँदाखेरि उहाँको भयमा उहाँको प्रेममा हामी रहँदाखेरि प्रियहरू तपाईँ र हाम्रो जीवन सन्तुलित बन्दछ, मेलमिलापमा अगाडि बढ्दछ, प्रेममा अगाडि बढ्दछ। विचार गर्नुहोस् त, हामीमा प्रभुको भय नै छैन, हामीमा प्रभुको कुनै वास्ता नै छैन, उहाँको वचनको हामीले व्यवस्था गरेर अगाडि बढ्यौं भने मण्डली कस्तो मण्डली बन्दछ, तपाईँ र हाम्रो जीवन कस्तो बन्दछ। पाउलले यहाँ त्यही कुराको मनन गर्दै बताएका छन् कि यदि हामीले परिवारमा मेलमिलापमा प्रेममा वास्तामा एउटा सुसज्जित परिवार हामी चाहन्छौ, दाम्पत्य जीवन चाहन्छौ भने पत्नीहरू पतिको अधीनमा रहनु आवश्यक छ भनेर बताएका छन्। र पतिलाई पनि यहाँ केही अर्थी दिइएको छ, अब हामी त्यो हेर्दै जानेछौ। 25 पदमा पति हो आफ्ना पत्नीहरूलाई प्रेम गर जसरी ख्रिस्टले पनि मण्डलीलाई प्रेम गर्नुहुन्छ र त्यसको निम्ति आफूलाई अर्पण गर्नुभयो। प्रियहरू धेरै समय हामीले जान्दछौ कि बाइबलले महिलालाई धेरै समय हामी विचार गर्दछौ कि प्रियहरू हामी पति भइसकेपछि श्रीमतीलाई त पत्नीलाई त अधीनमा राख्नु भनिएको छ बाइबलमा, अब हामीले उनीहरूलाई अधीनमा मात्र राख्ने हो, त्यस्तो होइन प्रियहरू। यहाँ दुईटा दायित्व जिम्मेवारी फरक फरक जिम्मेवारी यहाँ दिइएको छ कि पतिले पनि आफ्नो पत्नीलाई प्रेम गर्नुपर्दछ जसरी मण्डलीलाई येशू प्रभुले प्रेम गर्नु भएको छ। उहाँले मण्डलीका लागि अथवा तपाईँ र मेरो लागि उहाँले आफ्नो प्रेम यसैमा प्रकट गर्नुभएको, उहाँले बलिदान उहाँ कलवरी क्रूसमा मर्नुभयो। मण्डलीलाई उहाँले आजको दिनमा पनि प्रेम गर्नुहुन्छ, उहाँ जीवित परमेश्वर हुनुहुन्छ। मण्डलीले हामी हरेक विश्वासीहरूको उहाँलाई पछ्याउनेहरूलाई उहाँले कहिले पनि त्याग्नु हुँदैन, छोड्नु हुँदैन, सधैँभरि उहाँले प्रेम गरि नै रहनुहुन्छ। प्रियहरू बाइबलमा भनिएको छ कि परमप्रभु मेरो गोठालो हुनुहुन्छ, मलाई केही कुराको अभाव हुँदैन। येशू प्रभु जीवित परमेश्वर हुनुहुन्छ, अहिले पनि उहाँले मण्डलीको वास्ता गर्नुहुन्छ। उहाँले एउटा गोठालोको जसरी आफ्ना भेडाहरूको वास्ता गरे जसरी उहाँले मण्डलीको वास्ता गर्नुहुन्छ, प्रेम गर्नुहुन्छ। पतिले पनि पत्नीको वास्ता गर्नु पर्दछ प्रियहरू, प्रेम गर्नु पर्दछ। यहाँ भनिएको छ जसरी मण्डलीको लागि प्रभु अर्पण हुनुभयो, उहाँ आफ्नो प्राणलाई उहाँले अर्पित गर्नुभयो, त्यसरी पतिले पनि आफ्नो पत्नीका लागि एउटा समर्पणताको जीवन, प्रेमको जीवन जिउनु पर्दछ। यस हेतुले कि उहाँले त्यसलाई पानीले धोएर वचनद्वारा पवित्र पार्न सकुन् र उहाँले दाग वा चाउरी नभएको अथवा त्यस्ता कुनै कुरा नभएको तेजस्वी मण्डली उहाँ आफै कहाँ प्रस्तुत गर्न सकुन् र त्यो चाहिँ पवित्र र निष्कोट होस्। प्रियहरू यहाँ येशू प्रभुले मण्डलीका लागि गर्नुभएको एउटा बलिदानको कुराहरू गरिएको छ। जसरी उहाँले मण्डलीलाई वास्ता गर्नुभयो, पतिले पनि आफ्नो पत्नीलाई त्यसरी नै वास्ता र प्रेम गर्नुपर्दछ भनिएको छ। त्यसकारण यो दुईतर्फी हो। महिलाहरूले पनि यो सोच्नु हुँदैन कि मैले पतिको अधीनमा रहनुपर्छ भनेपछि म अब पतिभन्दा सानो अथवा दासत्वको जीवन, उहाँको अधीनमा रहेर हामी बीच चाहिँ समानता छैन अथवा आफूले आफूलाई सानो अबला भनेर त्यो सम्झिनु हुँदैन। प्रियहरू, मेरा श्रोताहरूलाई म यही भन्न चाहन्छु कि प्रभुको वचनले हामी एक अर्कामा को हौं भन्ने कुरा बताएको छ। हामी एक अर्कामा गाँसिएका छौं, हामी दुवैजना समान हौं। ख्रिस्ट र मण्डली बीचको सम्बन्ध जस्तो छ त्यस्तै पति र पत्नी बीचको सम्बन्ध निर्माण होस् भन्ने कुरा आजको वचनले सिकाएको छ। त्यसकारण त्यो कुरालाई हामीले मनन गर्दै अगाडि बढौं। 28 पदमा यहाँ लेखिएको छ कि त्यसरी नै पतिहरूले पनि आफ्ना पत्नीलाई आफ्नै शरीरलाई चाहिँ प्रेम गर्नुपर्छ। आफ्नै पत्नीलाई प्रेम गर्नेले आफैलाई प्रेम गर्दछ। यहाँ पतिहरूको लागि पनि विशेष चेतावनी अर्थी दिइएको छ कि जसरी हामीले हाम्रो शरीरलाई प्रेम गर्दछौ, पतिहरू जसरी हामीले आफूले आफूलाई प्रेम गर्दछौ, त्यसरी नै आफ्नो पत्नीलाई पनि प्रेम गर्ने कुरा यहाँ सिकाइएको छ। प्रेममा वास्ता आउँछ, प्रेममा मिलापको कुरा आउँछ। जब हामीले प्रेम गर्दछौ त्यहाँ सहनशीलताका कुराहरू आउँदछन्। जब हामीले आफ्नो पत्नीलाई प्रेम गर्दछौ त्यहाँ सुख दुःख हरेक परिस्थितिमा पनि एक अर्काको सहारा बन्ने कुरा आउँदछ। त्यसकारण यहाँ मण्डलीलाई जसरी प्रभुले प्रेम गर्नुहुन्छ त्यसरी नै पतिले पनि पत्नीलाई प्रेम गर्ने कुरा सिकाएको हामीले पाउँदछौ। 29 पदमा किनकि कुनै मानिसले कहिले आफ्नो शरीरलाई घृणा गर्दैन तर त्यसको कदर गरेर पालन पोषण गर्दछ जसरी ख्रिस्टले पनि आफ्नो मण्डलीको निम्ति गर्नुहुन्छ किनकि हामी उहाँका शरीरका अंग हौं। यसकारण मानिसले आफ्ना आमा बुवालाई छोडेर आफ्नी पत्नीसँग मिलिरहन्छ र ती दुवै एउटै शरीर हुनेछन्। प्रियहरू यहाँ यो संसारमा हामीले देखेका छौं कि पति पत्नीको सम्बन्ध भनेको दुईटा फरक फरक शरीर भए पनि जब वैवाहिक सम्बन्धमा हामी गाँसिन्छौं, बाँधिन्छौं, तब हामी शरीरमा एक भएका छौं। जसरी कुनै मानिसले आफ्नो शरीरको वास्ता गर्दछ त्यसरी पति र पत्नी बीच त्यसरी पतिले पनि आफ्नो पत्नीलाई आफ्नै शरीरले झैं आफ्नै शरीर झैं हामीले वास्ता गर्नु पर्ने कुरा यहाँ पतिलाई चेतावनी अर्थी दिएको हामीले पाउँदछौ। र अर्को कुरा चाहिँ जब कुनै मानिस चाहिँ वैवाहिक सम्बन्धमा रहन्छ उनीहरूले अरू सबैलाई त्याग्न सक्छन् तर पति पत्नी बीचको सम्बन्धलाई उनीहरूले त्याग्न सक्दैनन्। पति र पत्नी मिलेर उनीहरू एउटा शरीर बन्दछन्। यहाँ बताइएको छ ती दुवै एउटै शरीर हुन्छन्। अनि बाइबलले 32 पदमा यहाँ बताइएको छ कि त्यो एउटा गम्भीर रहस्य हो। अनि यो कुरा म ख्रिस्ट र मण्डलीको सम्बन्धमा बोल्दछु भनेर पावलले यहाँ बताएका छन्। वास्तविक रूपमा यहाँ आज वचनमा बताइएको छ कि पति र पत्नी बीचको सम्बन्ध कति रहस्यमय छ, कति अद्भुत छ, कति प्रेमिल छ, कति गहिरो छ। यो एउटा रहस्यमय कुरा हो। यो मायनेमा कि प्रियहरू, जसरी मण्डली र येशु प्रभुको सम्बन्ध छ, आज पति र पत्नीको सम्बन्ध पनि त्यही हुनु पर्दछ भनेर बाइबलले जोड दिइरहेको छ। अन्तिममा यहाँ पावलले भन्दछन्, जे भए पनि तिमीहरू हरेकले आफ्नो पत्नीलाई आफैलाई झैं प्रेम गर र पत्नीले पनि आफ्ना पतिको आदर गरोस्। पावलले यो कुरा भनेर टुङ्ग्याएका छन् प्रियहरू। आजको वचनमा पावलले धेरै कुराहरू नभने तापनि यहाँ केही महत्वपूर्ण कुराहरू भन्नुभएको छ, जसले चाहिँ एउटा परिवार मेलमिलापमा आशिषमा एकतामा अगाडि बढ्न सक्दछ। धेरै जस्तो अहिलेको समयमा दाम्पत्य जीवनमा बेमेलहरू, विचारहरू नमिलेको कुराहरू, छिटिने सम्बन्धहरू टुक्रिएर छुटिएर गएको हामीले देखेका छौं। यी सबै हुनुको पछाडि मलाई लाग्छ आजको वचनको कुराहरूलाई राम्रोसँग नबुझेको कारणले पनि हुन सक्दछ। जसरी मण्डलीको शिर येशू प्रभु हुनुहुन्छ, परिवारको शिर पनि पति हो। पतिको अधीनमा जसरी मण्डली येशू प्रभुको अधीनमा रहन्छ, पत्नी पनि आफ्नो पतिको अधीनमा रहनुपर्छ भनेर आजको वचनले सिकाएको छ। जसरी मण्डलीलाई येशू प्रभुले प्रेम गर्नुहुन्छ, त्यसरी नै पतिले पनि आफ्नो पत्नीलाई प्रेम गर्नुपर्छ भन्ने कुरा यहाँ सिकाइएको छ। यदि यो कुरालाई हामीले साँचो रूपमा बुझ्यौं भने वास्तविक रूपमा हाम्रो वैवाहिक जीवन असल हुन्छ प्रियहरू, दाम्पत्य जीवन असल भएर जान्छ। कुनै पनि किसिमको बेमेलहरू हामीमा आउनुभन्दा पहिले नै ती समाधान भएर जान्छन्। पति र पत्नी बीच एक अर्कालाई वास्ता गर्ने कुरा, सद्भावमा, प्रेममा, आत्मीयतामा हामी अगाडि बढ्दै जाने कुरा त्यति बेला मात्रै पूरा हुन्छ जब हामीले यो वचनलाई मनन गर्दछौं। त्यसकारण म तपाईँलाई प्रश्न गर्न चाहन्छु, तपाईँ पति पत्नीहरू हुनुहुन्छ, पत्नीहरूलाई म प्रश्न गर्न चाहन्छु, पत्नी हो के तपाईँ आफ्नो पतिको अधीनमा हुनुहुन्छ? म पतिलाई पनि प्रश्न गर्न चाहन्छु, पति हो के तपाईँले आफ्नो पत्नीलाई आफूसरह प्रेम गर्नु भएको छ? यदि यो कुरा भएको छैन भने एउटा विश्वासी जीवनमा हामीले केही कुरा गुमाइरहेका छौं। म वचनको अन्तिममा यही तपाईँहरूको लागि प्रार्थना गर्न चाहन्छु कि तपाईँहरूको सम्बन्ध येशू प्रभुमा अझै प्रगाढ हुँदै जाओस्, तपाईँको सम्बन्ध अझै सुदृढ हुँदै जाओस्, बलियो हुँदै जाओस्, प्रेममा, आत्मीयतामा एकअर्काको कुराहरू बुझेर एकअर्कालाई प्रेम गर्दै, एकअर्काको भावनालाई कदर गर्दै, वास्ता गर्दै तपाईँहरू अगाडि बढ्दै जानुभएको होस्। र जसरी मण्डलीलाई प्रभुले प्रेम गर्नुहुन्छ, त्यसरी पतिले पनि आफ्नो पत्नीलाई प्रेममा अगाडि बढाउँदै जानुभएको होस्। म यही तपाईँहरूलाई उत्साह दिँदै आजको वचनबाट बिदा हुन चाहन्छु। हवस् त, जय मसीह, तपाईँलाई प्रभुले धेरै आशिष दिनुभएको।
1: आदरणीय श्रोता, प्रस्तुत सामग्रीहरूसँगै आजको कार्यक्रम जीवनको वचनको अब हामी अन्तमा आइपुगेका छौं। हामीलाई विश्वास छ यो कार्यक्रम सुनेर तपाईँ आशिषित हुनुभएको छ। तपाईँहरूलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको छ।
0: प्रिय श्रोता, यदि तपाईँलाई कार्यक्रम मन परेको छ र कार्यक्रमका बारेमा तपाईँको मनमा केही प्रश्न, जिज्ञासा, प्रतिक्रिया छन् भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553339, 9868553339।
1: हवस् त श्रोता, आजका लागि म प्रस्तुता कुमराज पनि भोलि फेरि उपस्थित हुने भाषाका साथ विदा हुन चाहन्छु। तपाईलाई प्रभुले प्रशस्त आशिष दिनुभएको होस्।

0: विश्वासको सार म विश्वास गर्दछु एक ईश्वर सर्वशक्तिमान पिता स्वर्ग र पृथ्वी सृजनामाथि अनि वहाँका एकले पुत्र हाम्रा प्रभु यीशु ख्रीष्टमाथि वहाँ पवित्र आत्माको शक्तिले देहधारी हुनुभयो कन्या मरियमदेखि जन्मनुभयो पन्तियस पिलातसको अधिकारमा दुःख भोग्नुभयो क्रुसमा टाँगिनुभयो मारिनुभयो अनि गाडिनुभयो आत्मलोकमा उत्रनुभयो तेस्रो दिनमा मरेकाहरूबाट भ्युतनुभयो स्वर्गमा चढ़ी जानुभयो सर्वशक्तिमान ईश्वर पिताको दाहिने हातपट्टि बस्नु भएको छ जहाँदेखि उहाँ जिउँदो र मरेकाहरूको न्याय गर्नलाई आउनुहुनेछ म विश्वास गर्दछु पवित्र आत्मामाथि पवित्र विश्व मण्डलीमाथि पवित्रहरूको संगतिमाथि पाप मोचनमाथि शरीरको पुनरुत्थानमाथि र अजम्बरी जीवनमाथि आमेन
1: के तपाईँ बाइबल कलेज पढ्न चाहनुहुन्छ तर आफ्नो काम व्यस्तताको कारणले गर्दा पढ्न सकिरहनु भएको छैन अब चिन्ता नलिनुहोस्
2: आगामी अगस्त महिनाको पहिलो हप्ताबाट नेपाली हार्भेस्ट सेमिनरीले सहज र व्यवस्थित रूपमा संसारभर छरिएका नेपाली पास्टर अगुवा तथा विश्वासीहरूको लागि अनलाइन मार्फत सीटीएस बीटीएस र एमडिट का कक्षाहरू सञ्चालन गर्ने भएको छ
1: यदि तपाईँहरू पनि बाइबल कलेज पढ्न चाहनुहुन्छ भने 2026 का लागि पढ्ना खोलिसकेको जानकारी गराउँदै यथाशीघ्र सम्पर्क गर्न हार्दिक अनुरोध गर्दछौ
2: हाम्रा विशेषताहरू
1: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा नेपाली तथा अंग्रेजी भाषामा कक्षाहरू सञ्चालन हुने
2: हप्ताको तीन दिन अर्थात् सोमबार बुधबार शुक्रबार जुन मार्फत कक्षा सञ्चालन हुने
1: कक्षाको सुविधा बिहान र बेलुका रहेकोले बिहानको समय 6 बजेदेखि 8:30 बजेसम्म र बेलुकाको समय 7 बजेदेखि 9:30 बजेसम्म हुने भएकोले आफूलाई सहज र पाइक पर्ने तरिकाले समय मिलाउन सक्नुहुने
2: र कक्षाको रेकर्डिङ पनि उपलब्ध गराइने
1: आर्थिक अवस्थालाई ध्यानमा राख्दै निम्न शुल्कमा पढाइने
2: आफ्नो गृह कार्य अथवा परीक्षा नेपाली वा अंग्रेजी भाषामा दिन सक्ने
1: सिट सीमित भएकोले आजै तल दिइएको वेबसाइट वा फोन नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ सम्पर्कको लागि फाउन्डिङ प्रेसिडेन्ट पास्टर जोसुवा स्थान
2: थेचो हेल्थ पोस्ट गोदावरी 12 ललितपुर
1: हाम्रो अफिसियल वेबसाइट रहेको छ www.nepaliharvestseminary.com
2: सम्पर्क नम्बर
1: मोबाइल 9802484054 9802484054 र 9801326786 9801326786
2: र 9813941447 9813941447

0: Good News FM 105.1 MHz.
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम रोचक जानकारी, प्रस्तुता कुमार अब्राहमको साथमा।
2: जयमसी, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएमसँग बसिराख्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम रोचक जानकारीमा। आदरणीय श्रोता, कार्यक्रम रोचक जानकारी तपाई र मेरा आफ्नै कार्यक्रम, प्रत्येक हप्ता केही नयाँ कुराहरू तपाईँहरू सामु राख्ने गर्छु। आज पनि यस्तै जानकारीको साथ म उपस्थित भइसकेको छु, तर कार्यक्रमको शुरूआत भने गर्न चाहन्छु यो अर्थपूर्ण संगीतबाट।

यो अर्थपूर्ण भजन पछि भने आज म तपाईँलाई फुटबल सम्बन्धी केही रोचक जानकारी दिन चाहन्छु, किनभने हिजो भर्खरै वर्ल्ड कप सिद्धिएको अवस्था पनि छ र फुटबल संसारको सबैभन्दा लोकप्रिय खेल हो। विश्वभर करिब 4 अरब भन्दा बढ़ी मानिस यस खेलमा रूचि राख्छन्। फिफाले आयोजना गर्ने फिफा वर्ल्ड कप प्रत्येक 4 वर्षमा हुन्छ र यो विश्वकै सबैभन्दा धेरै हेरिने खेल प्रतियोगिता मध्ये एक हो र फुटबलको आधुनिक नियमहरू सन् 1863 द फुटबल एसोसिएशनद्वारा इङ्ल्याण्डमा व्यवस्थित गरिएको थियो। एउटा आधिकारिक फुटबल खेलमा प्रत्येक टोलीमा 11 जना खेलाड़ी हुन्छन्, जसमा 1 जना गोलरक्षक अथवा किप्पर पनि हुन्छन्। रेफ्रीले पहेलो कार्ड चेतावनीको लागि र रातो कार्ड खेलबाट निष्कासनको लागि प्रयोग गर्ने गर्छन्। सामान्यत फुटबल खेल 90 मिनट हुने गर्छ, यो बीचमा हाफ पनि हुने गर्छ र फुटबलमा सबैभन्दा छिटो गोल केही सेकेण्डमै भएको रेकर्डहरू पनि छन्। केही प्रतियोगितामा खेल शुरू भएको 2 देखि 3 सेकेण्डमै गोल भएको कयौं त्यस्ता घटनाहरू छन्। त्यसैले विश्वभर सबैभन्दा धेरै खेलिने र हेरिने खेल फुटबल नै हो। नेपालमा पनि फुटबल अत्यन्त लोकप्रिय छ। अल नेपाल फुटबल एसोसिएशन एन्फाले राष्ट्रिय फुटबल गतिविधिहरू सञ्चालन गर्छ। पहिलो फिफा वर्ल्ड कप सन् 1930 आयोजना गरिएको थियो। फिफामा 200 भन्दा बढ़ी सदस्यहरू छन्, जुन धेरै अन्तर्राष्ट्रिय संस्था भन्दा पनि बढ़ी हो र पेले एकमात्र खेलाड़ी हुन् जसले 3 पटक विश्वकप जितेका थिए। फुटबल खेलाड़ीले बललाई प्रहार गर्दा बलको गति 100 किमी/घण्टा भन्दा बढ़ी पुग्न सक्छ र गोल पोस्टको चौडाई 7.32 मिटर, उचाई 2.44 मिटर हुन्छ। व्यावसायिक खेलाड़ीहरूले प्रयोग गर्ने फुटबल जुत्तालाई स्टड भएको बुट भनिन्छ, जसले मैदानमा राम्रो पकड दिन्छ र क्रिस्टियानो रोनाल्डो अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा धेरै गोल गर्ने खेलाड़ी मध्ये एक हुन् र मैले तपाईँलाई केही फुटबलको केही रोचक जानकारी दिए। अहिलेलाई भने यो संगीतको साथ

ब्राजिलले सबैभन्दा धेरै पटक विश्वकप जितेको छ र हामी देख्न सक्छौं इतिहासमा धेरै नै जस्तो मेसी होइन धेरै नै उनीहरू विश्व अथवा विश्वकप 2022 विश्व विजेता थिए, धेरै पटक विश्वकै उत्कृष्ट खेलाड़ीको सम्मान प्राप्त गरेका थिए मेसी र रोनाल्डोले। अनि अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा धेरै गोल खेलाड़ीहरूमध्ये हामी धेरै राष्ट्रिय तथा क्लबमा रेकर्ड बनाएका कयौं होइन खेलाड़ीहरू देख्न सक्छौं। फुटबलमा खेलाड़ीले खेलभरि औसत 9-12 किलोमिटरसम्म दौड़िन सक्छ। एउटा आधिकारिक फुटबलको तौल 410-450 ग्राम हुन्छ र खेलमा रेफ्रीले सामान्यतः पहेँलो र रातो कार्ड प्रयोग गरेर अनुशासन कायम गर्छन् र विश्वभर फुटबल हेर्ने दर्शकको संख्या अरबौंमा पुग्छ र धेरै प्रसिद्ध फुटबलरहरूको आफ्नो बाल्यकाल साधारण परिवारबाट शुरू गरेका कड़ा मेहनतको साथ विश्व स्तरमा सफलता हासिल गरेका कयौं त्यस्ता घटनाहरू छन् र अल नेपाल फुटबल एसोसिएशन अथवा एन्फाले नेपालको फुटबल सञ्चालन गर्छ र नेपालले दक्षिण एसियाली स्तरमा धेरै प्रतिस्पर्धात्मक प्रदर्शन गर्दै आएको छ र केही महत्वपूर्ण कुरा फुटबलको जानकारी मैले तपाईँलाई दिएको छु कार्यक्रम रोचक जानकारीमा। अहिलेलाई भने यो गीतको साथ दिन चाहन्छु।

आदरणीय श्रोता, अब भने लगभग समयले मलाई विदा दिइसकेको छ। जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै र प्राविधिक मित्र विजयजीलाई पनि धन्यवाद दिँदै अहिले भने कार्यक्रम

0: गुड न्यूज एफएम 105.1
1: खै जन्म दर्ता दिनुस् त।
2: जन्म दर्ता गरेको छैन नि म्याडम।
1: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
2: हो र, मलाई त थाहा नै थिएन म्याडम।
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
2: पहिला कसैले भनेनन्?
3: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
4: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: दाई अब उठ्नु पर्छ अनि उठाउनु पर्छ, अब बन्नु पर्छ र बनाउनै पर्छ।
8: हो, तर उठ्नका लागि सहारा चाहिन्छ, उठाउनका लागि बल, बन्नका लागि ज्ञान चाहिन्छ त बनाउनका लागि बुद्धि।
7: अनि यी सबै कहाँ पाउने त दाई?
8: यी सबैको उत्तर पाउनका लागि एउटै स्रोत छ, त्यो हो कार्यक्रम मुक्तिको मार्ग।
7: कार्यक्रम मुक्तिको मार्ग?
8: हो, कार्यक्रम मुक्तिको मार्ग, जहाँ छ जीवनका सबै प्रश्नहरूको उत्तर। तपाईँ हाम्रो आफ्नै रेडियो रेडियो सिटी पोखरामा हरेक दिन सोमबारदेखि शुक्रबारसम्म बेलुकी 36 बजेदेखि 7 बजेसम्म सुन्न नभुल्नुहोस् है।
9: मुक्तिको मार्ग, जहाँ छ जीवनको उत्तर।
10: गाउन भाडामा,
11: गाउन भाडामा,
10: हे गाउन भाडामा।
12: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट। सस्तो, सुलभ, छिटो वेडिङ गाउन साथै क्राउन, ज्वेलरी, बेल, बुके सबै एकैछिन भाडामा उपलब्ध गराइन्छ।
13: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
14: अधिक जानकारीको लागि मोबाइल 9841-87-68-02 9841-87-68-02
15: र 9818-25-12-40 9818-25-12-40

0: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। हिमाडोल ज्वेलर्स, हिमाडोल कृष्ण मन्दिर चोक ललितपुर,
1: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-38, 98-5-11-25-38।
2: ओस्वाल्ड च्याम्बर्स, सुसमाचार प्रचारक साथै शिक्षक भन्नुहुन्छ। हामीले हाम्रा आँखा परमेश्वरमा लगाएर प्रार्थना गर्नुपर्छ, कठिनाईहरूमा लगाएर होइन।
0: कार्यक्रम वरदान सुन्न नभुल्नुहोला, प्रत्येक मंगलबार 11 बजेदेखि 12 बजेसम्म। प्रस्तुता कुमार अब्राहम।

0: ल मरेको के हो?
1: हेर त रगत रगत भयो छ्या, म त त्यस्तो हेर्न नि सक्दिन।
0: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
1: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
0: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
1: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
2: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिउ।
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नमस्ते डाक्टर सर.
1: नमस्ते, बस्नुहोस् न. भन्नुहोस् त के हो?
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन. बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ. के गर्ने होला?
1: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ. ओहो, अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्. यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
1: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको. टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
1: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ.
3: नेपाल सरकार, विज्ञापन बोर्ड.
4: दाइ, त कुन एफएम सुन्दैछस्?
5: म गुटु गुटु न्यूज एफएम सुन्दैछु.
4: गुटु गुटु न्यूज होइन के, गुड न्यूज एफएम.
5: गुड न्यूज एफएम 105 थोप्लो 1 मेगाहर्ज सुन्दैछु क्या?
4: होइन, थोप्लो मेगाहर्ज होइन क्या, 105 थोप्लो 1 मेगाहर्ज.
5: ए हो र, 105 थोप्लो 1 मेगाहर्ज हो? म त मर्छु कि क्या हो.

0: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
1: डर लाग्नु, निद्रा नलाग्नु,
0: अनौठा विचार आउनु,
1: निराशा बढ्नु, खुसी नहुनु,
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
1: छटपटी हुनु, चिटचिट पसिना आउनु,
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
0: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मानसिक समस्याबाट बच्ने उपायहरू।
1: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
0: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
1: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
0: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
1: असल साथीहरूसँग मात्रै संगत गरौं।
0: मादक पदार्थ र लागू औषध मानसिक समस्याबाट बच्ने उपाय।

0: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
1: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: गुड न्यूज एफएम 105.1 अब सुन्नुहोस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नून सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
2: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
2: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
2: मध्यपान र धूम्रपान सेवन नगरौं,
1: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
5: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
6: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौँ। सेवाको लागि सम्पर्क
7: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड,
8: गल्कुपाका 29 ठमेल, काठमाडौँ।
9: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
6: फोन नम्बर 40225444 40225444
10: र 40225742 40225742।
11: सुन्नु न बजे कोटा
12: सामान नभेटेर बेपत्ता।
11: होइन सामान चाहिँ के चारो ल्याएको?
12: ग्यास चुलो, राइस कुकर, पानी पताउने भाँडो।
11: त्यसको लागि चिन्ता नगर्नु न बाजे, हाम्रै क्रेस इलेक्ट्रो वर्ल्ड छँदैछ नि।
12: कहाँ छ यो?
11: कलङ्की खर्का गाउँ एलआरआ स्कुलको नजिकै।
13: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घरआइसी आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
14: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
13: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 9510-74236 9510-74236
14: र फोन नम्बर 01-513-010 छ।
13: ग्रेस इलेक्ट्रो वर्ल्ड, कलंकी खड्का गाउँ एलआरआई स्कुलको नजिकै।
12: ल है ल, घरियासी सामान एउटै छाता मुनि पाइन्छ ठ्याक्कै पारेर।
15: यसुले भन्नुभयो, पुनरुत्थान र जीवन मनै हुँ।

0: नमस्कार, म गायिका धनुषा घले। तपाईहरू सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज। मनैदेखि सुन्नुहोस् है।
1: आदरणीय श्रोता, अब तपाईँले सुन्न सक्नुहुनेछ कार्यक्रम गोस्पल एक्सप्रेस।

0: हेलो नमस्कार, जय मिश्री। गुड न्यूज एफएम 105.1 मेगाहर्ट्जको रेडियो तरंगलाई ट्युन गरेर बसिरहनु हुने तपाईँ सम्पूर्ण श्रोताहरूलाई स्वागत गर्दै म कार्यक्रम प्रस्तुता सुनिल राज लामा उपस्थित भइसकेको छु। प्रविधिमा विजयजीको साथमा हामी दुईजना अब तपाईँसँग रहनेछौ 6 बजेसम्म र कार्यक्रम गोस्वाला एक्सप्रेसको पर्खाईमा बसिरहनु हुने सम्पूर्ण श्रोताहरूलाई स्वागत गरिसकेका छौं। र यदि तपाईँले आज मात्र यो कार्यक्रम सुनिरहनु भएको छ भने कार्यक्रमको बारेमा थोरै जानकारी तपाईँ समक्षमा राख्न चाहन्छु। हाम्रो कार्यक्रममा एउटा प्रश्न राख्ने गर्छौं, तीनवटा विकल्पहरू हुनेछन्। तीनवटा विकल्प भन्नाले अप्सन ए, अप्सन बी र अप्सन सी हुनेछन् र तपाईँले एउटा छान्न सक्नुहुनेछ अथवा तपाईँले गेस गर्न सक्नुहुनेछ तपाईँलाई लागेको अप्सन। र हाम्रो कार्यक्रममा तीन तवरले तपाईँले भाग लिन सक्नुहुनेछ। तवरले भन्नाले तीनवटा बाटोहरू अपनाउन सक्नुहुनेछ अथवा सिधै कल गर्न चाहनुहुन्छ भने तपाईँले 4770754 तपाईँले कल गर्न सक्नुहुनेछ। 4770754 भने तपाईँले वाट्सएप मार्फत पनि तपाईँले कल अथवा वाट्सएपमा मेसेज पनि गर्न सक्नुहुनेछ। त्यसको लागि नम्बर रहेको छ 98023446 रहेको छ। र तपाईँ यदि तपाईँ टेक्स्ट मेसेज गर्न चाहनुहुन्छ भने 98606076 रहेको छ। र यो तीनवटा नम्बरहरू तपाईँ समक्ष मैले राखिरहेको छु र भाग लिनको लागि सजिलो होस् भनेर यो नम्बरहरू तपाईँ समक्ष राखेका हौं हामीले। र कतिलाई अब आवाजमा बोल्न मन नहोला त्यस कारण गर्दा म टेक्स्ट मेसेज गर्छु भन्ने तपाईँलाई लागेको छ भने तपाईँले गर्न सक्नुहुनेछ। अथवा वाट्सएपमा पनि तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ भने वाट्सएपमा पनि तपाईँले आफ्नो नाउँ परिचय कहाँदेखि सुन्दै हुनुहुन्छ लेख्नु भएर अप्सन एबीसीमा तपाईँले एउटा टाइप गर्नु भएर तपाईँले पठाउन सक्नुहुनेछ है। र कार्यक्रममा चारजना श्रोताहरू विजेता बन्नुहुनेछ। कसरी भन्दाखेरि सबैभन्दा शुरूमा सही जवाफ टिपाउनु हुने श्रोता स्वत विजेता बन्नुहुनेछ र अर्को रहेको छ सामाजिक सञ्जाल मार्फत भाग लिनुहुने श्रोताहरूबाट गोला प्रथा गरेकोमा हामी एकजनालाई विजेता घोषणा गर्नेछौ र त्यसै गरी अर्को हुनुहुनेछ हाम्रो प्राविधिक मित्र विजयजीको तर्फबाट एकजना श्रोतालाई विजेता घोषणा गर्नेछौ र उहाँले नम्बर अध्ययनमा पठाउनुहुनेछ र त्यो नम्बरमा हुनुहुने श्रोताले सही जवाब टिपाउनु भएको छ भने उहाँ विजेता बन्नुहुनेछ। र अर्को रहेको छ आज जो जतिजना प्रत्यक्ष रूपमा कल गर्नुहुन्छ, मेसेज गर्नुहुन्छ, भाग लिनुहुन्छ र प्रत्यक्ष प्रसारण कार्यक्रम गुड न्यूज एफएमको पेज मार्फत पनि भइरहेको छ र अडियो मार्फत प्रत्यक्ष प्रसारण भइरहेको छ र त्यहाँ भाग लिनुहुने श्रोताहरूबाट पनि हामी गरेर सबैजनाबाट चाहिँ हामी एकजनालाई विजेता घोषणा गर्नेछौँ। यसरी चारजना श्रोताहरू आजको कार्यक्रममा विजेता बन्नुहुनेछ। आजको कार्यक्रम भाग 335 मैले प्रश्न लिएर आइसकेको छु र सम्पर्क नम्बर पनि तपाईँ समक्ष मैले राखिसकेको छु र अब भने तपाईँ समक्ष म प्रश्न राख्न चाहन्छु, ध्यानसँग सुन्न सक्नुहुनेछ। सही जवाफ र विजेताको नाउँ त म कार्यक्रमको अन्तिममा बताउने नै छु, तपाईँलाई थाहा छ नै है। आजको कार्यक्रममा प्रश्न यस प्रकार रहेको छ, इजकियलले खाएको मुठुको स्वाद कस्तो थियो। अप्सन ए मा तितो, अप्सन बी मा नुनिलो, अप्सन सी मा महजै गुलियो। अप्सन ए मा तितो, अप्सन बी मा नुनिलो, अप्सन सी मा महजै गुलियो रहेको छ। एबीसीमा कुन सही हो तपाईँले टिपाउन सक्नुहुनेछ। यतिखेर टेलिफोन सम्पर्कमा आउनुहुने पहिलो नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु। विजयजीले अनियरमा पठाइसक्नु भएको छ। हेलो
1: हेलो हजुर हजुर सुन्दै हुनुहुन्छ मेरो आवाजलाई? हजुर दैमिसी हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? साराजी हजुर, प्रश्न सुन्न पाउनु भयो तपाईँले?
2: मैले प्रश्न त सुनेको छैन, हजुरले बताइदिनु होला।
1: प्रश्न चाहिँ यस प्रकार रहेको छ, इजकियलले खाएको मुठुको स्वाद कस्तो थियो? अप्सन ए मा तितो, अप्सन बी मा नुनिलो, अप्सन सी मा महजै गुलियो। हस् मैले अप्सन सी टिपाएँ। कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, आउँदै गर्नुहोस् छुटौ। हजुर
0: उहाँ हुनुहुन्थ्यो सारा तामाङ हुनुहुन्थ्यो, उहाँले अप्सन सी टिपाएर जानु भइसकेको छ र तपाईँ पनि आउन चाहनुहुन्छ भने आउन सक्नुहुनेछ। टेलिफोन लाइनमा कोही श्रोता आउनुभन्दा अगाडि वाट्सएपमा आउनु भएको छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हेलो
3: हजुर नमस्कार।
0: नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
3: पर्वतदेखि राधाराम आचार्य।
0: राधारामजी कस्तो हुनुहुन्छ?
3: म एकदम ठिक छु हजुर।
0: हजुर खुसी लाग्यो। अनि पर्वततिर पानी परिरहेको छ कि छैन?
3: पानी परिरहेछ
0: बताइदिनु भएको लागि धन्यवाद। प्रश्न सुन्न पाउनुभयो
3: हजुर? अप्सन सी।
0: हस् मैले अप्सन सी टिपाएँ। कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, आउँदै गर्नुहोस् छुटौ। हजुर उहाँ हुनुहुन्थ्यो सारा तामाङ हुनुहुन्थ्यो, उहाँले अप्सन सी टी, माफ गर्नुहोस् राधाराम आचार्य हुनुहुन्थ्यो दोस्रो नम्बरमा, उहाँले अप्सन सी टी पाएर जानु भइसकेको छ, पर्वतबाट हुनुहुन्थ्यो। र यतिखेर टेलिफोन सम्पर्कमा आउनुहुने तेस्रो नम्बरको श्रोतालाई म स्वागत गरिहाल्छु। हेलो
4: हजुर नमस्ते, नमस्कार
1: है। नमस्कार हजुर, नमस्कार, अर्जुनजी बोल्नु भएको जस्तो लाग्यो हो। हजुर अर्जुनजी कतातिर हुनुहुन्छ आजभोलि?
4: हजुर म कलङ्गीतिर हो।
1: ल खुसी लाग्यो बताइदिनु भएको लागि। अनि अर्जुनजी तपाईँले प्रश्न सुन्न पाउनुभयो? लागिहाले आज चाहिँ। ल प्रश्न चाहिँ यस प्रकार रहेको छ, इजेकियलले खाएको मुठोको स्वाद कस्तो थियो? अप्सन ए मा तितो, अप्सन बी मा नुनिलो, अप्सन सी मा महजै गुलियो। हजुर गेस गर्न पनि सक्नुहुन्छ। अप्सन ए भन्ने टिप्न चाहनुहुन्छ है? हस् धेरै धन्यवाद कार्यक्रममा आउनुभयो अर्जुनजी, आउँदै गर्नुहोस् अहिलेलाई छुटौं।
0: जयमेश हजुर उहाँ हुनुहुन्थ्यो, अर्जुन थापा हुनुहुन्थ्यो, उहाँले अप्सन ए टिपाएर जानुभएको छ। र यतिखेर चौथो नम्बरको श्रोतालाई म स्वागत गरिहाल्छु, उहाँ हुनुहुन्छ व्हाट्सएप मार्फत। हेलो
5: हेलो जयमेश सर।
0: हजुर जयमेश हजुर, पुनाजी बोल्दै, पम्पाजी, पुनाजी बोल्दै हुनुहुन्छ जस्तो लाग्यो, पम्पा गोपालजी। हजुर हजुर झुके नाममा झुके। अनि कस्तो हुनुहुन्छ तपाईँ?
5: म त एकदमै ठिक ठाक छु, परमेश्वरको अनुग्रह हजुरहरूको सबैको प्रार्थनाद्वारा। हजुर कस्तो हुनुहुन्छ?
0: हजुर हामी पनि एकदमै सन्चै छौ। अनि चितलाङदेखि नै आउनुभयो कि यता काठमाडौँतिर हुनुहुन्छ?
5: म चितलाङमै छु सर।
0: अनि प्रश्न सुन्न पाउनुभयो तपाईँले?
5: म सुनिरहेको छु, अप्सन सी भन्न चाहन्छु।
0: मैले अप्सन सी टिपाएँ, कार्यक्रममा आउनुभयो, आउँदै गर्नुहोस् छुटौँ।
5: हुन्छ सर
0: जयमसी। हजुर उहाँ हुनुहुन्थ्यो पम्पा गोपाली हुनुहुन्थ्यो चितलाङबाट, र उहाँले अप्सन सी टिपाएर जानु भइसकेको छ। र यतिखेर टेलिफोन सम्पर्कमा आउनुहुने पाँचौ नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु। हेलो
6: नमस्ते, राजु काभ्रा विराटनगर।
1: नमस्कार हजुर, कस्तो हुनुहुन्छ राजुजी? ल खुसी लाग्यो आउनुभयो। अनि प्रश्न सुन्न पाउनुभयो? प्रश्न चाहिँ यस प्रकार रहेको छ, आज हाम्रो कार्यक्रममा इजेकियलले खाएको मुठोको स्वाद कस्तो थियो? अप्सन ए मा तितो, अप्सन बी मा नुनिलो, अप्सन सी मा महजै गुलियो। हस् मैले अप्सन सी टिपाए, कार्यक्रममा आउनुभयो राजुजी, आउँदै गर्नुहोस् छुटौँ। हस् उहाँ हुनुहुन्थ्यो
0: राजु काभ्रा हुनुहुन्थ्यो विराटनगरबाट, र उहाँले अप्सन सी टिपाएर जानु भइसकेको छ। र तपाईँ आउन चाहनुहुन्छ भने तपाईँ समक्ष मैले सम्पर्क नम्बर राखिरहेको छु, र आउन सक्नुहुनेछ। र यतिखेर टेलिफोन सम्पर्कमा वाट्सएप मार्फत आउनुहुने श्रोतालाई म स्वागत गर्न चाहन्छु। हेलो
7: हेलो नमस्ते।
0: नमस्कार हजुर, हजुरको नाम बताइदिनुहोस् न।
7: तारा रेग्मी विराटनगरबाट।
0: ताराजी कस्तो हुनुहुन्छ?
7: हजुर सन्चै।
0: ल खुसी लाग्यो। अनि प्रश्न सुन्न पाउनुभयो?
7: हजुर।
0: अप्सन ए बी सी मा कुन टिप्न चाहनुहुन्छ?
7: अप्सन सी।
0: हस् धेरै धन्यवाद कार्यक्रममा आउनुभयो ताराजी, आउँदै गर्नुहोस् छुटौँ।
7: हस्
0: हस् उहाँ हुनुहुन्थ्यो तारा रेग्मी हुनुहुन्थ्यो, र उहाँले अप्सन सी टिपाएर जानुभएको छ, विराटनगरबाट हुनुहुन्थ्यो उहाँ, र हामी धेरै धन्यवाद दिन चाहन्छौ। र यतिखेर सातौं नम्बरको श्रोतालाई म स्वागत गरिहाल्छु। हेलो
8: यीशु तपाईलाई यो मेरो जीवन सुम्कान्छु।
1: संगीताजी बोल्नुभयो? ल संगीताजी
8: धन्यवाद।
1: अनि कस्तो हुनुहुन्छ तपाईँ?
8: एकदमै राम्रो राख्नु भएको अनुगर्ग कृपाको मुकुर पहिरनु भएको छ, त्यही नै ठुलो कुरो,
1: खुसी लाग्यो। अनि हामी पनि सन्चै छौ एकदमै। अनि प्रश्न सुन्न पाउनुभयो?
8: हजुर भन्नु न। हजुर
1: प्रश्न चाहिँ यस प्रकार रहेको छ, इजेकियलले खाएको मुठोको स्वाद कस्तो थियो? अप्सन ए मा तितो, अप्सन बी मा नुनिलो, अप्सन सी मा महजै गुलियो। मैले अप्सन सी टिपाएँ, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, आउँदै गर्नुहोस् छुटौँ।
0: हजुर, उहाँ हुनुहुन्थ्यो सातौं नम्बरमा पर्न सफल हुनुहुने श्रोता संगीता रिमाल हुनुहुन्थ्यो। उहाँले आफ्नो स्थिति पाएर जानु भएको छ। अब भने आठौं नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु। मैले यो नम्बर भन्नुको कारण चाहिँ यति नम्बरको श्रोता विजेता हुनुभयो भनेर बताउनलाई सजिलो होस् भनेर पनि हो है। त्यसैले म यो नम्बरमा छु भनेर तपाईँलाई पनि याद होस् र यो नम्बरमा यो श्रोता हुनुहुन्थ्यो भन्ने कुरा सुन्नुहुने श्रोताहरूलाई पनि थाहा याद होस् भनेर हो खास चाहिँ। र यतिखेर पनि आठौं नम्बरको श्रोतालाई म स्वागत गरिहाल्छु। हेलो
9: हेलो
0: हजुर सुरजी।
9: हजुर म सुरज पन्त बौद्ध काठमाडौँबाट बोल्दैछु।
0: कस्तो हुनुहुन्छ तपाईँ?
9: सन्चै छु। हजुरलाई कस्तो छ?
0: हजुर हामी पनि एकदमै सन्चै छौ, खुसी लाग्यो। अनि प्रश्न सुन्न पाउनु भयो त सुरजीले?
9: म अप्सन सी लाई गेस गर्छु ल।
0: सुन्छ, मैले अप्सन सी टिपाएँ। कार्यक्रममा आउनु

0: अनि एकजना श्रोता हुनुहुन्थ्यो अजयजी, कतातिर हुनुहुन्छ? ए ल, सोधेको छ कार्यक्रमबाट भनेर भनिदिनुहोस् है। एकदमै राम्रो, उहाँको आवाज पनि एकदमै मिठो छ, त्यसैले सम्झिरहन्छौ हामी है। र अनि कालीजी, तपाईँले प्रश्नको जवाब अप्सन एबीसीमा कुन टिपाउन चाहनुहुन्छ?
1: हुन्छ,
0: म अप्सन सी टिपाए। कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, आउँदै गर्नुहोस्। जय मसिंह। उहाँ हुनुहुन्थ्यो काली राई, हुनुहुन्थ्यो भोजपुरबाट, र अप्सन सी टिपाएर जानुभएको छ र धेरै पछि आउनु भएको थियो र मिठो कुराकानी भयो। र यतिखेर दशौं नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु। हेलो,
2: नमस्ते।
0: नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? लक्ष्मीजी, कस्तो हुनुहुन्छ तपाईँ? खाजा खानुभयो? बताइदिनु भएको लागि धन्यवाद। अनि प्रश्न सुन्न पाउनुभयो?
2: हजुर।
0: अप्सन ए बी सीमा कुन टिपाउन चाहनुहुन्छ?
2: अप्सन सी।
0: अप्सन सी है, धेरै धन्यवाद कार्यक्रममा आउनुभयो लक्ष्मीजी, आउँदै गर्नुहोस्, अहिलेलाई छुटौ। हजुर, उहाँ हुनुहुन्थ्यो विराटनगरबाट, लक्ष्मी रेग्मी हुनुहुन्थ्यो, उहाँलाई अप्सन सी टिपाएर जानुभएको छ। र यतिखेर हाम्रो विजयजीले एघारौं नम्बरको श्रोतालाई अन्य अरूमा पठाउनु भएको छ, उहाँ टेलिफोन सम्पर्कमा कुराकानी गरिरहनु भएको छ, म उहाँलाई स्वागत गरिहाल्छु। हेलो, विद्याजी कस्तो हुनुहुन्छ? भनेपछि सन्चो हुनुहुन्न थियो?
3: हजुर।
0: ए, त्यही भएर हाम्रो कार्यक्रममा हिजो अस्ति नै आउनु भएको रहेछ है?
3: होइन नि, फोन नलाग्ने पनि गरिराखेको
0: छु। ल, धेरै धन्यवाद तपाईँको प्रेमको लागि र सहभागिताको लागि।
3: स्वर बसेको त होइन, जिउहरू दुखेको, टाउकोहरू दुखेको थियो कि, रिङ्गटा लागेको,
0: मौसम परिवर्तन पनि भइरहेको छ, त्यही भएर पनि
3: लायो। अनि
0: ल, अहिले भनेपछि सबै ठिकै हुनुहुँदो रहेछ, खुसी लाग्यो। अनि प्रश्न सुन्न पाउनु भयो त तपाईँले?
3: सुनेको नि, सुरुदेखि फर्स्टमै गर्छु भनेको त सारा तामाङले लिनुभयो नि।
0: सारा तामाङले फर्स्ट नम्बर लिनुभयो न, तपाईँ चाहिँ एघार नम्बरमा, तपाईँले चाहिँ एघार नम्बर लिनु न। अप्सन एबीसीमा कुन टिपाउन चाहनुहुन्छ? सी टिपाए। कार्यक्रममा आउनुभयो विद्याजी, आउँदै गर्नुहोस्, अहिलेलाई छुटौ।
3: आउने त हो नि।
0: ल, खुसी लाग्यो, धन्यवाद है। ल, आउनुभएको लागि धेरै धन्यवाद है त,
3: दिनुभएको लागि पनि।
0: ल हुन्छ, जोजुलोपा। हजुर, हजुर, उहाँ हुनुहुन्थ्यो विद्या श्रेष्ठ हुनुहुन्थ्यो, उहाँले अप्सन सी टिपाएर जानुभएको छ। उहाँले एउटा राम्रो कुरा गर्नुभयो, पहिलो नम्बर सारालाई लिनुभयो, एघारौं नम्बर चाहिँ उहाँले लिनुभयो। अब तपाईँले चाहिँ कति नम्बर लिन चाहनुहुन्छ, कल गर्न सक्नुहुनेछ। बाह्र नम्बरमा आउनुहुने श्रोतालाई म स्वागत गरिहाल्छु। हेलो, हजुर, जय मसिंह। हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? सुरजजी, कस्तो हुनुहुन्छ तपाईँ? हामी पनि एकदमै सन्चै छौँ भन्नुपर्छ। अनि सुरजजीले प्रश्न सुन्न पाउनुभयो? हजुर, म तपाईँको लागि प्रश्न राख्छु उसो भए। आजको कार्यक्रमको प्रश्न यस प्रकार रहेको छ, इजकियलले खाएको मुठोको स्वाद कस्तो थियो? अप्सन एमा तितो, अप्सन बीमा नुनिलो, अप्सन सीमा महजै गुलियो। हजुर, सुन्नुभयो? हजुर, सुरजीसँगको सायद हाम्रो सम्पर्क विच्छेद भयो जस्तो लाग्यो, इन्टरनेटको कारणले गर्दाखेरि होला। सुरजजी सुन्दै हुनुहुन्छ? हजुर, उहाँले सुन्नुभयो होइन सुरजजी? ठिक छ, केही छैन। तपाईँको नाम चाहिँ मैले बाह्रौं नम्बरमा टिपेको छु, र यदि तपाईँले अप्सन टिपाउन चाहनुहुन्छ भने म्यासेज मार्फत, वाट्सएपमै म्यासेज मार्फत टिपाउनु भए हुन्छ। तपाईँको नाउँ चाहिँ बाह्र नम्बरमा छ है त। र यतिखेर भने टेलिफोन सम्पर्कमा आउनुहुने तेह्रौं नम्बरको श्रोतालाई म स्वागत गरिहाल्छु। हेलो, जय मसिंह। हजुर, धर्मेन्द्रजी बोल्दै हुनुहुन्छ? हजुर, हामी सन्चै छौँ। अनि कतातिर हुनुहुन्छ आजभोलि?
4: म त सर घरैमा हो, यही छतमा बसेर रेडियो हाम्रो पात्रोबाट सुन्दैछु।
0: हजुर,
4: अनि लाइन पनि सर भागिहालेछ, कटिहालेछ। अघि लक्ष्मीजी आउनु भएको थियो नि, त्यतिखेर लाइनै काट्यो उताको, अनि अब लाइन आएपछि फेरि सुन्छु सर।
0: ए हस्, हुन्छ, धेरै धन्यवाद। अनि भनेपछि कौशीमा बसेर सुन्दै हुनुहुन्छ भने त्यता चाहिँ पानी परेको छैन है?
4: हल्का अहिले परेको थियो सर, अहिले रोकिएछ, अनि घाम पनि छ, हल्का घाम, बादल, हावा सबै छ कि।

0: चिज अप्ठ्यारोबाट चाहिँ सबै छ हजुर।
1: रातभरि सर पानी पर्यो अनि 10 बजेसम्म आज पर्यो बिहानै।
0: हजुर हजुर
1: पुरा रमाइलो छ मौसम आज त सर, एकदम ठिकै छ, ठिक छ, गर्मी पनि छैन सर।
0: हजुर ल, खुसी लाग्यो, धेरै धन्यवाद। यता त पानी परिरहेको छ, अघि न चाहिँ घाम लागिरहेको थियो केही घण्टा अगाडि चाहिँ, र अहिले चाहिँ पानी परिरहेको छ काठमाडौँ उपत्यकाभित्र। र अनि धर्मेन्द्रजी रूपन्देहीको बारेमा बताइदिनु भयो, धन्यवाद। अनि प्रश्नको जवाब अप्सन एबीसीमा कुन टिपोर चाहनुहुन्छ? मैले अप्सन सी राखिदिए। कार्यक्रममा आउनुभयो धर्मेन्द्रजी, आउँदै गर्नुहोस् छुटौँ।
2: धर्मेन्द्र पासवान हुनुहुन्थ्यो, अप्सन सी टिपाएर जानु भएको छ, उहाँ चाहिँ हुनुहुन्थ्यो रूपन्देहीबाट हुनुहुन्थ्यो। र यतिखेर व्हाट्सएप मार्फत आउनुहुने 14 नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु। हेलो
3: हजुर, नमस्कार।
2: नमस्कार हजुर, गोविन्दजी बोल्नुभयो?
3: हजुर एकदम।
2: हजुर अनि गोविन्दजी, तपाईँले प्रश्न सुन्न पाउनु भयो त?
3: हजुर अप्सन सी।
2: हस्, मैले अप्सन सी टिपाएँ, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, आउँदै गर्नुहोस् छुटौँ। हजुर उहाँ हुनुहुन्थ्यो गोविन्द आचार्य हुनुहुन्थ्यो, पर्वतबाट हुनुहुन्छ र उहाँले अप्सन सी टिपाएर जानुभएको छ। र यतिखेर टेलिफोन सम्पर्कमा आउनुहुने 15 नम्बरको श्रोतालाई म स्वागत गरिहाल्छु। हेलो,
0: हजुर जयमेश हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? बनेपाबाट को भन्नुभयो? ममता गुरुङ भन्नुभयो। ल ममताजी, कस्तो हुनुहुन्छ तपाईँ? बनेपातिर पनि पानी परिरहेको छ है? ल, कार्यक्रममा प्रश्न सुन्न पाउनु भयो त तपाईँले? हस, मैले अप्सन सी टिपाए, कार्यक्रममा आउनुभयो ममताजी, आउँदै गर्नुहोस् अहिलेलाई छुटौँ।
2: जयमिश्रजी उहाँ हुनुहुन्थ्यो, ममता गुरुङ हुनुहुन्थ्यो, बनेपाबाट हुनुहुन्थ्यो र उहाँले अप्सन सी टिपाएर जानुभएको छ। र यतिखेर विजयजीले टेलिफोन सम्पर्कमा आउनुहुने श्रोतालाई स्वागत गर्नुहोस् भन्नुभएको छ, उहाँ हुनुहुन्छ 16 नम्बरको श्रोता, म उहाँलाई स्वागत गरिहाल्छु। हेलो
4: हेलो सर, जयमसी।
0: हजुर जयमसी, हजुर जयमसी, हजुर तपाईँको नाउँ?
4: मेरो नाम सर महेन्द्र कुमार उपन्देही।
0: महेन्द्रजी हजुर, मैले भन्न लागेको थिएँ तर यो ठ्याक्क मुखमा नआएको भएर हो महेन्द्रजी।
4: हजुर
0: अनि कस्तो हुनुहुन्छ तपाईँ?
4: सर म एकदम ठिक ठाक छु सर।
0: ल खुसी लाग्यो, अनि प्रश्न सुन्न पाउनु भयो?
4: हजुर हजुर।
0: अप्सन एबीसीमा कुन टिपाउन चाहनुहुन्छ?
4: सर म 3 नम्बर।
0: अप्सन सी मैले टिपाएँ है त?
4: हुन्छ सर।
0: हजुर आउँदै गर्नुहोस् अहिलेलाई छुटौँ। हजुर उहाँ हुनुहुन्थ्यो महेन्द्र चमार हुनुहुन्थ्यो र उहाँले अप्सन सी टिपाएर जानुभएको छ, उहाँ हुनुहुन्थ्यो रूपन्देहीबाट हुनुहुन्थ्यो है, र उहाँ चाहिँ 16 नम्बरको श्रोता हुनुहुन्थ्यो भने अब म 17 नम्बरको श्रोतालाई स्वागत गर्न चाहन्छु। हेलो हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
5: नमस्कार जयमसी सर।
0: जयमसी हजुर, मैयाजी बोल्दै हुनुहुन्छ? मैयाजी होइन
5: हजुर सर, म मैया नै हो।
0: अल्ला, कस्तो हुनुहुन्छ मैयाजी तपाईँ?
5: एकदम ठिक छ सर, सबै ठिक छ। हजुरहरूको के हालको आरामै हुनुहुन्छ नि?
0: हजुर हामी पनि एकदम आरामै छौँ, कुशल छौँ, स्वस्थ छौँ भन्नुपर्छ। अनि प्रश्न सुन्न पाउनु भयो त?
5: मैले सुन्नु त सुनिरहेको छु सर, एकचोटि भनिदिनु होला नि।
0: हजुर आजको कार्यक्रममा प्रश्न यस प्रकार रहेको छ, इजकियलले खाएको मुठोको स्वाद कस्तो थियो? अप्सन एमा तितो, अप्सन बीमा नुनिलो, अप्सन सीमा महजै गुलियो। अप्सन सी टिपाउनु भएको लागि धेरै धन्यवाद, र तपाईँसँग त्यहाँ साथीहरू पनि हुनुहुन्छ जस्तो लाग्यो, कार्यक्रमबाट सोधेको छ भनिदिनु है त। ए ल धन्यवाद, हाम्रो साथीले पनि जयमसी भनेर फर्काउनु भएको छ है त, यता सिसा पारीबाट।
5: हजुर
0: नमस्कार जयमसी, उहाँ हुनुहुन्थ्यो मैया परियारजी हुनुहुन्थ्यो, उहाँले अप्सन सी टिपाएर जानु भएको छ
2: र उहाँ चाहिँ हुनुहुन्थ्यो नै अब बजारबाट, र उहाँको पनि साथी भनेपछि मेरो पनि साथी छ भनेर सुनाइदिएको उहाँलाई होइन, अनि यहाँ साथी भन्नाले हाम्रो विजयजी हुनुहुन्छ र हामी दुईजना तपाईँसँग छौँ। र यतिखेर भने 18 नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु। हेलो
6: हजुर सर, जयमसी। जयमसी
0: जयमसी हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
6: कृष्णजी बोलामी बोल्दैछु सर।
0: कृष्णजी हजुर, तपाईँ हिँड्दै हुनुहुन्छ?
6: हजुर सर, हजुर हजुर।
0: अफिसबाट फर्कदै हुनुहुन्छ कि अथवा?
6: हजुर सर, हजुर म अफिसबाट फर्किँदैछु।
0: ल कार्यक्रममा सम्झिनु भयो, दिनभरिको थकाई हुँदा हुँदै पनि बाटोमा हिँड्दा हिँड्दै सम्झिनु भयो, धेरै धन्यवाद है। अनि कृष्णजी तपाईँले प्रश्न सुन्न पाउनु भयो त? हस्, म तपाईँको लागि प्रश्न राख्न चाहन्छु। आजको हाम्रो कार्यक्रममा प्रश्न यस प्रकार रहेको छ, इजकियलले खाएको मुठोको स्वाद कस्तो थियो? अप्सन ए मा तितो, अप्सन बी मा नुनिलो, अप्सन सी मा महजै गुलियो। हस, मैले अप्सन सी टिपाए। कार्यक्रममा आउनुहो, खुसी लाग्यो, आउँदै गर्नुहोस्, अहिलेलाई छुटौ।
2: नमस्कार हजुर, उहाँ हुनुहुन्थ्यो कृष्ण बलामी हुनुहुन्थ्यो, उहाँले अप्सन सी टिपाएर जानु भइसकेको छ र अफिसबाट फर्किँदै गर्नुहुँदाखेरि उहाँले चाहिँ भाग लिनुभयो कार्यक्रममा, धेरै धन्यवाद भन्न चाहन्छौ। र यतिखेर भने म 19 नम्बरको श्रोतालाई स्वागत गरिहाल्छु। हेलो,
7: नमस्कार
2: हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
7: सबिन तामाङ खोटाङबाट।
2: सबिनजी कस्तो हुनुहुन्छ तपाईँ?
7: ठिकै छ हजुरहरूलाई, के कस्तो छ?
2: हजुर हामी पनि एकदमै सन्चै छौ। अनि प्रश्न सुन्न पाउनुभयो त?
7: मैले अप्सन सी भने।
2: हस, मैले अप्सन सी टिपाएँ। अनि खोटाङतिर पानी परिरहेछ?
7: छैन, घाम लागिरहेछ मजाले।
2: ल, बताइदिनु भएको लागि धन्यवाद। अनि कार्यक्रममा आउनुभयो सबिनजी, आउँदै गर्नुहोस्, अहिलेलाई छुटौ।
7: हस, नमस्ते।
2: नमस्कार हजुर, उहाँ हुनुहुन्थ्यो सबिन तामाङ हुनुहुन्थ्यो खोटाङबाट, र उहाँले अप्सन सी टिपाएर जानु भएको छ, र कहीँ पानी पर्ने, कहीँ घाम लाग्ने, कहीँ हावा चल्ने खबरहरू तपाईँले सुनिरहनु भएको छ यो एक घण्टाभित्रको कार्यक्रममा है हाम्रो श्रोताहरूबाट। र यतिखेर भने टेलिफोन सम्पर्कमा कोही श्रोता हुनुहुन्छ भन्नुभएको छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। उहाँ हुनुहुन्छ 20 नम्बरको श्रोता। हेलो,
8: हजुर,
0: जयमेश हजुर, पुनाजी बोल्दै हुनुहुन्छ। कस्तो हुनुहुन्छ तपाईँ? खुसी लाग्यो बताइदिनु भएको लागि। अनि प्रश्न सुन्न पाउनु भयो त? प्रश्न चाहिँ यस प्रकार रहेको छ, इजकियलले खाएको मुठोको स्वाद कस्तो थियो? अप्सन ए मा तितो, अप्सन बी मा नुनिलो, अप्सन सी मा महाझै गुलियो।
8: महाझै गुलियो
0: भनेपछि अप्सन सी टिपाउन चाहनुहुन्छ? ल, खुसी लाग्यो, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, आउँदै गर्नुहोस्, अहिलेलाई छुटौ।
8: हुन्छ हजुर,
0: जयमेश हजुर, उहाँ हुनुहुन्थ्यो पुना थापा हुनुहुन्थ्यो, अप्सन सी टिपाएर जानु भएको छ, र उहाँसँग कुराकानी गर्दै गर्दाखेरि मैले 21 नम्बरमा प्राप्त भएको मेसेज टिपेको छु। पम्फा रोका हुनुहुन्छ र धेरै धन्यवाद दिन चाहन्छु। उहाँ चाहिँ भक्तपुरबाट एसएमएस मार्फत भाग लिनु भएको छ र हामी पनि आरामै छौ र उहाँ पनि आरामै हुनुहुँदो रहेछ, खुसी लाग्यो। र उहाँले चाहिँ अप्सन सी भनेर टिपाउनु भएको छ। पम्फाजी तपाईँको नाउँ चाहिँ 21 नम्बरमा छ र तपाईँले टिपाउनु भएको अप्सन मैले टिपिसकेको छु। र यतिखेर टेलिफोन सम्पर्कमा आउनुहुने 22 नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु। हेलो, हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? उमेश जी, हजुर, अलिकति पछाडिको आवाज पनि सुनिएको भएर मैले नाम चिन्दा गाह्रो भयो, माफ गर्नुहोस् है त उमेशजी।
9: के तपाईँलाई ठिक छैन कि?
0: होइन, हामी त सन्चै छौ, सबैजना सन्चै छौ।
9: प्राविधिकमा को हुनुहुन्छ?
0: हाम्रो प्राविधिकमा हुनुहुन्छ विजयजी हुनुहुन्छ।
9: उहाँलाई कस्तो छ अरे?
0: हजुर, उहाँ एकदमै हिजो अस्ति भन्दा चम्किलो देखिरहेको छु मैले त, हजुर, अनुहार चम्किलो देखिरहेको छु, हजुर, स्वस्थ हुनुहुन्छ त्यही भएर होला, हजुर। अनि हजुर सन्चो हुनुहुन्न जस्तो लाग्यो, आवाज अलिकति कस्तो?
9: म अलिकति व्यस्त खेतीपातीमा, होइन
0: हजुर,
9: खेतीपातीको मौसममा अलिकति काम पनि गर्नुपर्छ, पानी पर्दै भिज्दै पनि गर्नुपर्छ, होइन, बिहान नुहायो फेरि दिउँसो, अहिले फेरि नुहाएर अनि भर्खर आउँदा ढिलो भइहाल्यो। रोपा थियो आज?
0: रोपा, हजुर,
9: त्यही भएर गाई पनि दुहनु पर्यो, अनि गाई दुहेर अनि फेरि रोपाहरूलाई दिएर, होइन, आजको काम सकिएर अनि नुहाउँदा ओर्दा ढिलो भयो आज कार्यक्रम सुन्नलाई।
0: हजुर, र पनि 22 नम्बरमा पर्न सफल हुनुभएको छ, यति व्यस्तताको बावजुद आउनुभयो, धेरै धन्यवाद है। अनि प्रश्न सुन्न पाउनु भयो त तपाईँले?
9: सुनिसके मैले अप्सन सी महझै गुलियो।
0: हस, मैले अप्सन सी टिपाए। कार्यक्रममा आउनुभयो उमेश सी, आउँदै गर्नुहोस्, अहिलेलाई छुटौ।
9: बाई
2: बाई हजुर, उहाँ हुनुहुन्थ्यो उमेश रेग्मी हुनुहुन्थ्यो, उहाँले अप्सन सी टिपाएर जानुभएको छ। बिहानदेखि अहिलेसम्मको एकदमै व्यस्तता उहाँले बताउनु भयो, तपाईँले सुनिहाल्नुभयो होइन कति व्यस्त हुनुहुँदो रहेछ भनेर, र पनि कार्यक्रममा सम्झेर आउनुभयो, हृदयदेखि हामी धन्यवाद दिन चाहन्छौ उमेशजीलाई। र अब भने म 23 नम्बरको श्रोतालाई स्वागत गर्न चाहन्छु, र तपाईँ पनि आउन चाहनुहुन्छ भने आउन सक्नुहुनेछ, 4770754 रहेको छ, र यतिखेर टेलिफोन सम्पर्कमा हुनुहुने 23 नम्बरको श्रोता हुनुहुन्छ, म स्वागत गरिहाल्छु। हेलो,
10: सुनिल राजजी, जयमसी।
0: जयमसी हजुर, उत्तमजी बोल्दै हुनुहुन्छ।
10: हजुर
0: कस्तो हुनुहुन्छ, कतातिर हुनुहुन्छ आज भोलि?
10: म अहिले सन्चो थिएन, हस्पिटल गएको थिएँ दाँतको लागि।
0: हजुर,
10: फर्केर भर्खर आइपुगे
0: भनेपछि हस्पिटल पुगेर फर्किनु भयो अनि उपचार गर्नुभयो? स्वास्थ्यको ख्याल गर्नुहोस् भन्न चाहन्छु। अनि अब निकालिसकेपछि अब नकली दाँत हाल्नुहुन्छ होला, कहिले हाल्नु जानुहुन्छ होला क्यारे?
10: होइन, एउटा मात्रै त्यो काम नलाग्ने।
0: हजुर,
10: खराब भएर
0: हजुर खाना चपाउन सकिन्छ उसो भए?
10: अरूले सकिन्छ
0: ल, सकेसम्म त्यो निकालेको ठाउँमा सम्भव भयो भने हाल्नु भयो भने राम्रो होइन, किनभने एउटा दाँत झरिसकेपछि फेरि अर्को दाँत अलिकति होलो होलो हुँदै आफै झर्ने रहेछ चाँड चाँड होइन?
10: उनीहरूको लास्टको बुद्धि मगाएर नराख्दा नि हुन्छ भन्ने सल्लाह छ डक्टरको।
0: ए हजुर हजुर, त्यो त ठिकै छ। अनि उत्तमजी प्रश्न सुन्न पाउनु भयो? हजुर, प्रश्न चाहिँ आज कार्यक्रममा यस प्रकार रहेको छ। इजकेलले खाएको मुठोको स्वाद कस्तो थियो? अप्सन ए मा तितो, अप्सन बी मा नुनिलो, अप्सन सी मा महजै गुलियो। अप्सन सी टिप्न चाहनुहुन्छ है? हस्, धेरै धन्यवाद कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, आउँदै गर्नुहोस् अहिलेलाई छुटौ।
10: हजुर
0: हस्, उहाँ हुनुहुन्थ्यो नै उत्तम सेवाकोटी हुनुहुन्थ्यो, उहाँले आफ्नो सिटी पाएर जानुभएको छ र उहाँ चाहिँ उपचार गरेर फर्किनु भएको रहेछ र स्वतन्त्रताका बावजुद पनि कार्यक्रममा आउनुभयो, धेरै धन्यवाद दिन चाहन्छौ र हामी तपाईँहरूप्रति कृतज्ञ छौं। र उहाँसँग कुराकानी गर्दा गर्दै मैले 24 नम्बरमा प्राप्त भएको मेसेज मैले टिपिसकेको छु। नैना थापा हुनुहुन्छ र नैना थापाजीले अप्सन सी भनेर टिपाउनु भएको छ, म सी भन्न चाहन्छु भन्नुभएको छ एन्सर भनेर भन्नुभएको छ। नैनाजी कार्यक्रममा एसएमएस मार्फत भाग लिनुभएको लागि धेरै धन्यवाद, तपाईँको नाउँ चाहिँ 24 नम्बरमा रहेको छ है। र यतिखेर भने म अब 25 नम्बरमा आउनुहुने श्रोतालाई म स्वागत गर्न चाहन्छु। हेलो
11: हेलो, हजुर नमस्कार।
0: नमस्कार हजुर, जीवनजी कस्तो हुनुहुन्छ? हजुर, अनि पानी परिरहेको छ त्यतातिर?
11: पानी परेको थियो, अहिले रोकेर घाम लागिरहेछ।
0: ल, बताइदिनु भएको लागि धन्यवाद। अनि जीवनजी प्रश्न सुन्न पाउनु भयो? प्रश्न चाहिँ यस प्रकार रहेको छ, इजकियलले खाएको मुठोको स्वाद कस्तो थियो? अप्सन ए मा तितो, अप्सन बी मा नुनिलो, अप्सन सी मा महजै गुलियो। हस, मैले अप्सन सी टी पाएँ। कार्यक्रममा आउनुभयो जीवनजी, खुसी लाग्यो, आउँदै गर्नुहोस् छुटौ।
11: नमस्कार
0: हजुर, उहाँ हुनुहुन्थ्यो जीवन बर्तौला हुनुहुन्थ्यो, विराटनगरबाट हुनुहुन्थ्यो, उहाँले अप्सन सी टिपाएर जानुभएको छ। मलाई आज हाम्रो स्टुडियोको समय अनुसार 5:41 गएको छ, यो चाहिँ काठमाडौँको टाइम हो, किनभने तपाईँ काठमाडौँ बाहिर बसेर पनि सुनिरहनु भएको छ, त्यसैले काठमाडौँभित्रको टाइम मैले बताइरहेको छु। र आज झन्झन्नै हाम्रो विजयजीको जोस र उहाँले अनियरमा श्रोताहरूको फोन कल पठाइरहनु हुँदाखेरि 50 श्रोताहरूको नाम लेख्न भ्याइन्छ कि जस्तो लागेको छ, हेरौँ है त। अब भने म 26 नम्बरको श्रोतालाई स्वागत गरिहाल्छु। हेलो
12: हेलो हजुर,
0: हजुर उहाँको चाहिँ फोन होल्डमा बसेको छ र तपाईँले फेरि ट्राई गर्न सक्नुहुनेछ, कहिले काहीँ चाहिँ एकछिन होल्डमा कुर्दा कुर्दा साँच्चै होल्डमै बसिएको हुन्छ है, त्यही कारणले गर्दा नै माफ गर्नुहोस्। र यतिखेर 26 नम्बरको श्रोतालाई स्वागत गरिहाल्छु। हेलो
12: जयमेश
0: हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? धर्म विनोदजी कस्तो हुनुहुन्छ तपाईँ? हामी पनि एकदमै आरामै छौ। अनि प्रश्न सुन्न पाउनुभयो त? अप्सन सी मैले टिपाएँ। कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, आउँदै गर्नुहोस् धर्म विनोदजी छुटौ। जयमेश हजुर, उहाँ हुनुहुन्थ्यो पाटनबाट, धर्म विनोद बराल हुनुहुन्थ्यो पाटन ललितपुरबाट, उहाँले अप्सन सी टिपाएर जानु भइसकेको छ र तपाईँ आउन चाहनुहुन्छ भने आउन सक्नुहुनेछ। र यतिखेर भने 27 नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु। हेलो, होल्डमा राखिएको छ र त्यसैले फेरि तपाईँले ट्राई गर्नुहोस्, किनभने त्यो होल्ड चाहिँ तपाईँ आफैले यसो गालामा टच भएर होल्ड बस्यो होला जस्तो लाग्यो, स्क्रिन टच मोबाइल हुन्छ आजभोलि त होइन, त्यो माथिको सेन्सरले सानो सेन्सरले काम नगर्दाखेरि यस्तो हेलो गर्न लाग्दाखेरि होल्डमा बस्छ, कहिले काहीँ आफै काटिन्छ, त्यो सबैको समस्या हो, प्रायःको समस्या हुन्छ सेन्सरले काम गरेन भने। र यतिखेर टेलिफोन सम्पर्कमा कोही श्रोता आउनु भएको जानकारी मलाई दिनु भइसकेको छ, 27 नम्बरको श्रोतालाई म स्वागत गरिहाल्छु। हेलो,
13: मैले पनि
0: रश्मिलाजी स्वस्थ हुनु तपाईँ सन्चो हुनुहुन्न हो? कार्यक्रममा भाग लिनको लागि उठेको जस्तो होला, फेरि फेरि सुधाउनु होला, नडाउनुहोस् है अब। अनि स्वास्थ्यको ख्याल गर्नुहोस्, पानीहरू परिरहेको छ, पानीहरू उमालेर खानुहोस् है। अप्सन कुन टिपाउनु भयो तपाईँले? मैले अप्सन सी टिपाएँ है त। ल, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो।
2: उहाँ हुनुहुन्थ्यो रश्मिना बुहरा हुनुहुन्थ्यो, उहाँले अप्सन सी टिपाएर जानुभएको छ। दिनभरि असन्चो भएर बेडमा पल्टिरहँदा र अहिले अब यतिखेरको समयमा उठ्नु भएर कार्यक्रममा आउनुभयो, धेरै धन्यवाद। उहाँ बिउ दिँदाखेरि कार्यक्रममा सम्झिनु भयो, त्यो पनि हाम्रो लागि गौरवको कुरा हो र उहाँप्रति चाहिँ हामी कृतज्ञ छौं र हामी धेरै धन्यवाद दिन चाहन्छौँ। यतिखेर भने म अब 28 नम्बरको श्रोतालाई म स्वागत गरिहाल्छु। हेलो,
0: हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? शर्मिला थापा भन्नुभयो?
12: कमला थापा,
0: माफ गर्नुहोस् कमलाजी। कस्तो हुनुहुन्छ कमलाजी तपाईँ? ल, खुसी लाग्यो कार्यक्रममा आउनुभयो, सन्चै हुनुहुँदो रहेछ। अनि प्रश्न सुन्न पाउनुभयो? अप्सन ए बिसीमा कुन टिपाउन चाहनुहुन्छ? हस्, मैले अप्सन सी टिपाए। कार्यक्रममा आउनुभयो कमलाजी, आउँदै गर्नुहोस् अहिलेलाई सुटौ। हजुर, उहाँ हुनुहुन्थ्यो कमला थापा हुनुहुन्थ्यो, उहाँले अप्सन सी टिपाएर जानु भएको छ र हामी धेरै धन्यवाद दिन चाहन्छौ। र तपाईँ पनि आउन चाहनुहुन्छ भने फटाफट आउन सक्नुहुनेछ, हामीले 5:53 मात्र फोन कल लिनेछौ र त्योभन्दा पछाडि लिने छैनौ। र यतिखेर वाट्सएपमा तपाईँ आउन चाहनुहुन्छ अथवा वाट्सएपमा म्यासेज गर्न चाहनुहुन्छ भने पनि तपाईँले वाट्सएपमा म्यासेज गर्न सक्नुहुनेछ। वाट्सएपको लागि नम्बर तपाईँ समक्ष राखिरहेको छु, कल र म्यासेजको लागि 98023446646 रहेको छ, 98023446646 रहेको छ। र यदि तपाईँ टेक्स्ट म्यासेज गर्न चाहनुहुन्छ भने 98606076774 रहेको छ। र सिधै कल गर्न चाहनुहुन्छ भने 01477075 रहेको छ, 4770754 रहेको छ, र तपाईँ आउन सक्नुहुनेछ है त। र हाम्रो धर्म विनोदजीले मेसेज पनि गर्नुभएको रहेछ, मैले भर्खरै देखेँ र जीलाई देखेँ, माफ गर्नुहोस्। र तपाईँको त कलमै कुराकानी भइसकेको छ 26 नम्बरमै है। र अब हाम्रो अर्को श्रोता हुनुहुन्छ र उहाँ हुनुहुन्छ सबिना तामाङ हुनुहुन्छ उदयपुरबाट, उहाँले चाहिँ लासो भन्नुभएको छ, लासो हजुरलाई पढ्न चाहन्छौ। र सबिनाजी र कार्यक्रममा पहिलोचोटि हुनुहुन्छ जस्तो लाग्यो है, र तपाईँको नाउँ चाहिँ सबिना 29 नम्बरमा लेखेको छ है सबिनाजी। र तपाईँले टिपाउनु भएको अप्सन सी पनि मैले टिपाएँ। र यदि तपाईँ हाम्रो कार्यक्रममा पहिलोचोटि हुनुहुन्छ भने तपाईँलाई एकदमै दुई हात फैलाएर स्वागत छ है, र आउने दिनमा पनि आउन सक्नुहुनेछ अथवा अब आउने दिनहरूमा कलमा पनि हामी कुराकानी गर्न सक्छौ। यो कार्यक्रम 5:00-6:00 आउने गर्दछ, सम्झन सक्नुहुनेछ। र 30 नम्बरमा टेक्स्ट म्यासेज गर्नुहुने श्रोता हुनुहुन्छ, 30 नम्बरमा हुनुहुन्छ, उहाँले भन्नुभएको छ, जय मसीह भन्नुभएको छ, कृष्ण मगर हुनुहुन्छ, काठमाडौँबाट हुनुहुँदो रहेछ र उहाँले अप्सन सी टिपाउनु भएको छ। कृष्णजी, तपाईँको नाउँ चाहिँ मैले 30 नम्बरमा लेखेको छु है, र आउने दिनमा पनि आउन सक्नुहुनेछ। र एसएमएस मार्फत भाग लिनुभएकोमा तपाईँलाई धेरै धन्यवाद भन्न चाहन्छु, र तपाईँको नाउँ 30 नम्बरमा मैले लेखिसकेको छु। र 4770754 रहेको छ वाट्सएपको लागि नम्बर, र हाम्रो सिधै कल गर्नको लागि चाहिँ, र वाट्सएपको लागि नम्बर चाहिँ 98023446646 रहेको छ, 98023446646 रहेको छ। र टेक्स्ट म्यासेज गर्न चाहनुहुन्छ भने 98606076774 रहेको छ है। र जुन टेक्स्ट म्यासेजको लागि छोडिएको नम्बरमा चाहिँ तपाईँले कल नगर्न भन्न चाहन्छु, कल गर्नको लागि चाहिँ 98023446746 रहेको छ, त्यसमा चाहिँ तपाईँले वाट्सएपमा कल गर्न सक्नुहुनेछ। त्यसमा पनि फेरि सिधै कल होइन, अनलाइनको लागि मात्र राखिएको नम्बर हो, त्यसैले वाट्सएपमा तपाईँले कल गर्न सक्नुहुनेछ यदि तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ भने, र नत्र भने चाहिँ तपाईँले सिधै हाम्रो स्टुडियोमै कल गर्न सक्नुहुनेछ, 4770754 भनेर तपाईँले कल गर्न सक्नुहुनेछ। र हाम्रो अघि नै जुन श्रोताको फोन कट भएको थियो, सुरज विष्ट हुनुहुन्छ र उहाँले चाहिँ वाट्सएपमा सी भनेर टिपाउनु भएको रहेछ। सुरजजी, तपाईँको 12 नम्बरमा नाम थियो र मैले सी टिपाइसकेको छु है। र
2: सच्याइसकेको छु र यतिखेर टेलिफोन सम्पर्कमा विजयजीले कोही आउनु भएको छ भन्नुभएको छ। 31 नम्बरको श्रोता हुनुहुन्छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हेलो,
0: हजुर जयमेश हजुर, पम्फाजी तपाईँ कहिले पछि आउनुभयो है?
13: फोन गर्दा गर्दा कहिले त लाग्दैन, कति दिन त मैले मेसेज गर्न नभ्याएको, फोन गर्दा गर्दा लाग्छ भने त कहिले मेसेज गरेर पठाउने, अनि फोन गरेको गरेको नि लाग्यो भने कुरा गर्ने, नलागे मेसेज मात्रै पठाउने हो।
0: ल ठिक छ, धन्यवाद। तपाईँको चाहिँ मैले 21 नम्बरमा टिपिसकेको रहेछु, तपाईँले सुन्न पाउनुभयो। हजुर आरामै छौ, धेरै पछि कुरा भयो, खुसी लाग्यो है।
13: धन्यवाद,
0: आउँदै गर्नु छुटौ। जयमेश हजुर उहाँ हुनुहुन्थ्यो पम्फा रोका, उहाँको मेसेज मैले टिपिसकेको छु र हाम्रो कुराकानी चाहिँ अहिले भर्खरै भएको मात्र हो। र अब भने म यो जतिजनाले भाग लिनुभएको छ मलाई अन इयरमा पठाउनु भएको छ हाम्रो विजयजीले, 31 नम्बरमा हुनुहुन्छ शोभा आचार्य हुनुहुन्छ, शोभा आचार्यजीले अप्सन सी भनेर टिपाउनु भएको छ र शोभाजी तपाईँको नाउँ चाहिँ मैले 31 नम्बरमा टिपेको छु है। त्यसै गरी लक्ष्मी आचार्य हुनुहुन्छ, लक्ष्मी आचार्यजीले पनि अप्सन सी टिपाउनु भएको छ, तपाईँको नाउँ चाहिँ 32 नम्बरमा छ है लक्ष्मीजी, र उहाँले टिपाउनु भएको अप्सन सी मैले टिपाइसकेको छु। र 33 नम्बरमा चाहिँ टेलिफोन सम्पर्कमा कोही श्रोता आउनु भएको छ र म उहाँलाई स्वागत गरिहाल्छु। हेलो,
14: हेलो
0: हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? काठमाडौँबाट को भन्नुभयो? सन्तु भन्नुभयो कि सन्तु भन्नुभयो? हजुर, अलिकति नेटवर्कको कारणले गर्दाखेरि आवाजमा अलिकति डिस्टर्ब भएछ, सुन्नुभयो? नाम फेरि बताइदिनुहोस् न। सन्जु भन्नुभयो? ल सन्जु मानन्दरजी काठमाडौँ कुन ठाउँदेखि? ल सन्जुजी तपाईँ हाम्रो कार्यक्रममा पहिलोचोटि हुनुहुन्छ जस्तो लाग्यो है। ल तपाईँलाई दुई हात फैलाएर स्वागत गर्न चाहन्छु है त सन्जुजी। र अनि सन्जुजीले प्रश्न सुन्न पाउनु भयो त? अप्सन सी भन्नुभयो। हस्, धेरै धन्यवाद कार्यक्रममा आउनुभयो सञ्जुजी, आज नेटवर्कले गर्दा राम्रो कुराकानी गर्न सकेनौ र आउने दिनमा आउन सक्नुहुनेछ, अहिले छुटौ। हजुर उहाँ हुनुहुन्थ्यो सन्जु मानन्दर हुनुहुन्थ्यो, अलिकति राम्रोसँग कुराकानी गर्न सकेनौ उहाँको फोन कलमा नेटवर्कको समस्या भएको कारणले गर्दाखेरि, र उहाँ चाहिँ सायद कतैतिर हुनुहुन्छ होला, काठमाडौँको कुनै खोल्सोतिर हुनुहुन्छ होला है, त्यही भएर नेटवर्क नटिप्ने ठाउँमा त्यसैले हामीले राम्रोसँग कुराकानी गर्न सकेनौ, र पनि उहाँले टिपाउनु भएको अप्सन सी चाहिँ मैले टिपाइहालेँ। र यतिखेर टेलिफोन सम्पर्कमा तपाईँ आउन चाहनुहुन्छ भने टेलिफोन लाइन एकदमै खुल्ला भइसकेको छ, र म भने चाहिँ हाम्रो प्राविधिक मित्रले मलाई अन इयरमा पठाइसक्नु भएको छ, जतिजनाले भाग लिनुभएको छ उहाँहरूको नाउँ, र महिला विकास भनेर छ उहाँको नाउँ चाहिँ मैले 34 नम्बरमा राखेको छु र उहाँले चाहिँ अप्सन सी टिपाउनु भएको छ। त्यसै गरी 35 नम्बरमा हुनुहुन्छ लक्ष्मी चापागाई हुनुहुन्छ, उहाँले पनि अप्सन सी टिपाउनु भएको छ। लक्ष्मीजी कार्यक्रममा आउनु भएको लागि धेरै धन्यवाद। र 36 नम्बरमा हुनुहुन्छ मनिषा हुनुहुँदो रहेछ, मनिषा

त हजुर अप्सन एबीसीमा कुन टिपाउन चाहनुहुन्छ? मैले अप्सन सी टिपाए। मनोजी खुसी लाग्यो तपाईँसँग कुराकानी गर्न पाउँदा बोल्न पाउँदाखेरि, र आउँदै गर्नुहोस्, आउने दिनमा पनि कुराकानी गर्दै गर्नुहोला। आज छुटौ हजुर, उहाँ हुनुहुन्थ्यो मनोज श्रेष्ठ हुनुहुन्थ्यो। धेरै समयपछि उहाँसँग कुराकानी गर्न पाए र उहाँले अप्सन सी टिपाएर जानुभएको छ, र तपाईँप्रति हामी एकदमै कृतज्ञ छौ मनोजी। र तपाईँले तपाईँको नाम चाहिँ 38 नम्बरमा छ है, र 38 नम्बरमा हुनुहुन्छ रमेश रेग्मी हुनुहुन्छ, विराटनगरबाट हुनुहुन्छ जस्तो लाग्यो, र उहाँले अप्सन सी टिपाउनु भएको थियो र मैले अप्सन सी टिपाएको छु है। तपाईँको नाउँ चाहिँ रमेशजीको नाउँ चाहिँ 38 नम्बरमा छ। र अब फोन कलमा प्राविधिक मित्रले अब नगर्नुहोस् भन्नुभएको जस्तो लाग्यो होइन, उहाँले त्यही भन्नुभएको जस्तो लाग्यो। अब यदि व्हाट्सएपमा तपाईँ म्यासेज गर्न चाहनुहुन्छ भने त ठिकै छ, गर्न सक्नुहुनेछ, अथवा फोनै कल गर्नुहुन्छ भने चाहिँ हाम्रो विजयजीसँग तपाईँले अप्सन टिपाउन सक्नुहुनेछ यदि तपाईँ टिपाउन चाहनुहुन्छ भने। तर अनिहरूमा चाहिँ हाम्रो कुराकानी हुने छैन किनभने हाम्रो स्टुडियोको समय 5:54 गइसकेको छ, र जतिजनाको छुटेको नाउँहरू छ त्यो नाउँहरू पनि म लिएर आउने नै छु। र प्राविधिक मित्रले गीत रेडी गर्दै गर्दा म यहाँ एउटा अप्सन टिप्न चाहन्छु, 39 नम्बरमा हुनुहुन्छ मेडपा धौलागिरी भनेर, उहाँले अप्सन सी टिपाउनु भएको छ र 40 नम्बरसम्म म टिपिहाल्छु। अनि सुजन भुजेल हुनुहुन्छ खोटाङबाट हुँदो रहेछ, उहाँले अप्सन सी टिपाउनु भएको छ। सुजनजी तपाईँको नाउँ चाहिँ 40 नम्बरमा छ है, र यो गीत सुन्दै गर्नुहोस्, त्यसपछि छुटेको नाउँ र विजेताको नाउँ अनि सही जवाफ लिएर म आउने नै छु।

हजुर, यो मिठो गीतपछि तपाईँलाई स्वागत गर्न चाहन्छु। र यो गीत बज्दै गर्दाखेरि केही व्यक्तिको नाउँहरू छुटेको थियो, म त्यो नाउँ तपाईँसँग समक्ष राख्न चाहन्छु। 41 नम्बरमा हुनुहुन्छ प्रमिश चापागाई हुनुहुन्छ, उहाँले आफ्नो सिटी भन्नु भएको छ। उहाँ पनि हाम्रो कार्यक्रममा पहिलोचोटि हुनुहुन्छ जस्तो लाग्यो, र हुनुहुन्छ भने स्वागत छ है। र त्यसै गरी हुनुहुन्छ 42 नम्बरमा अञ्जु रेग्मी हुनुहुन्थ्यो, उहाँले आफ्नो सिटी भन्नु भएको छ। 43 नम्बरमा लीला गुरूङ हुनुहुन्छ, उहाँले आफ्नो सिटी भन्नु भएको छ। लीलाजी तपाईँको नाउँ मैले 43 नम्बरमा लेखेको छु। र त्यसै गरी एसएमएस प्राप्त भएको थियो सुजनजीको, तर उहाँको नाउँ मैले 40 नम्बरमा लेखिसकेको छु ल। र 43 नम्बरमा लीला गुरूङ बताइहाले। र 44मा हुनुहुन्छ गंगा आचार्य हुनुहुन्छ, उहाँले आफ्नो सिटी पाउनु भएको थियो, मैले टिपाइसकेको छु। र 45 नम्बरमा हुनुहुन्छ राजु दूतराज हुनुहुन्छ, र मकवानपुरबाट हुनुहुँदो रहेछ, र उहाँले आफ्नो सिटी पाउनु भएको थियो, र मैले उहाँको नाउँ चाहिँ 45 नम्बरमा टिपिसकेको छु ल। र आज कार्यक्रममा लगभग 45 जना श्रोताहरूको फोन कल मेसेज प्राप्त भएको छ भने प्रत्यक्ष रूपमा कार्यक्रम सुन्नु भएर पनि भाग लिनुहुनेहरूको नाउँ पनि यही समावेश मैले गरिसकेको छु। अब भने म सही जवाब टिपाउन जाँदैछु। र आजको कार्यक्रमको प्रश्नलाई मैले तयार पारेको थिएँ इजकिएल 3:3 अध्याय, 3 अध्यायको 3 पदबाट तयार पारेको थिए। त्यहाँ के लेखिएको छ भन्दाखेरि, त्यसपछि उहाँले मलाई भन्नुभयो, उहाँले भन्नाले परमप्रभुले भन्ने बुझिन्छ, तपाईँ सुरुदेखि पढ्नुभयो भने हेर्न सक्नुहुनेछ। र त्यहाँ लेखिएको छ, हे मानिसको छोरो, मैले तँलाई दिएको यो मुठो खा र त्यसले तेरो पेट भर, यसैले मैले खाएँ भनेर इजकिएलले खाए भन्ने बुझिन्छ। र यो मेरो मुखमा महजै गुलियो भयो, भनेपछि अप्सन ए सही हो कि बी सही हो कि सी सही हो भन्दाखेरि अप्सन ए पनि होइन, बी पनि होइन, अप्सन सी सही रहेको छ। जतिजनाले अप्सन सी टिपाउनु भएको छ सही जवाफ मिलेको छ, जतिजनाले गेस गर्नुभएको छ ए र बी भन्नुभएर, र अर्को छुट्टी पनि कोसिस गर्न सक्नुहुनेछ है। र अब भने सबैभन्दा शुरूमा कसले सही जवाफ टिपाउनु हो, 45 जना मध्येमा सबैभन्दा शुरूमा भाग लिनुहुने श्रोता हुनुहुन्थ्यो, धेरै पछि शुरूमा कल लागेको रहेछ, सारा तामाङ हुनुहुन्थ्यो, उहाँले सही जवाब अप्सन सी टिपाउनु भएकोमा, र स्वत उहाँ विजेता बन्नु भएको छ। र सामाजिक सञ्जाल मार्फत विजेता घोषणा गर्दाखेरि चाहिँ, गोला प्रथाबाट विजेता घोषणा गर्दाखेरि चाहिँ उहाँले अप्सन सी महजै गुलियो भनेर कमेन्ट गर्नुभएको थियो। भक्ति थापा मगर विजेता भन्नु भएको छ। अनि अनियरमा यो गीत बज्दै गर्दाखेरि उहाँले मलाई एउटै नम्बर पठाउनु भएको छ, र ठ्याक्कै पहिलो नम्बर कृति श्रोताले सही जवाब टिपाउनु भएको छ, र उहाँले पठाउनु भएको नम्बर हाम्रो प्राविधिक मित्र विजयजीले पठाउनु भएको नम्बर 24 नम्बर छ। 24 नम्बरमा हुनुहुने श्रोता हुनुहुन्छ, उहाँले अप्सन सी टिपाउनु भएको थियो, नैना थापा हुनुहुन्छ, र उहाँ विजेता भन्नु भएको छ है। र अब अप्सन सी टिपाउनु हुनेहरूबाट गोला प्रथा गर्दाखेरि मेरो हातमा मैले एउटा नम्बर छान्न पर्ने हुन्छ, नम्बर तान्न पर्ने हुन्छ, र मेरो हातमा नम्बर परिसकेको छ 25 नम्बर है, संजोग रहेछ 24 पछाडि 25 आएछ। 25मा को हुनुहुन्छ भन्दाखेरि जीवनजी हुनुहुँदो रहेछ, उहाँले अप्सन सी टिपाउनु भएको छ। जीवन बर्तौलाजी हुनुहुन्छ विराटनगरबाट, तपाईँलाई धेरै धेरै बधाई छ। हजुर, कार्यक्रम सकिएपछि तपाईँले हाम्रो प्राविधिक मित्र विजयजीलाई तपाईँले आफ्नो नम्बर टिपाउन सक्नुहुनेछ, र कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धन्यवाद, भाग लिएर साथ दिनुभयो धेरै धन्यवाद। विजयजी तपाईँलाई पनि हृदयदेखि धन्यवाद दिन चाहन्छु। र स्वास्थ्यको ख्याल गर्नुहोस्, पानी तताएर उमालेर खानुहोस्, बर्खाको बेलामा है झाडा पखाला लाग्नबाट बस्नुहोस्, र सानो नदी रहेछ र खाल्डा खुल्डी रहेछ भनेर तपाईँले जोखिम मलेर नजानुहोस्, र आफ्नो ज्यान सुरक्षित राख्नुहोस्, र अगाडि बढ्दै जानुहोस्, र गुड न्युज एफएम पनि सुन्दै गर्नुहोस् भन्दै कार्यक्रम प्रस्तुता सुनिल राज लामा बिदा हुन चाहन्छु। सुन्दै गर्नुहोस् गुड न्युज एफएम।

कार्यक्रमलाई अन्तिमसम्म सुनेर हामीलाई साथ दिनुहोला र कार्यक्रम सुनिसकेपछि तपाईँलाई कस्तो लाग्छ, तपाईँले आफ्नो अमूल्य सल्लाह सुझाव र प्रतिक्रिया पनि दिन नभुल्नुहोला, जसको लागि हाम्रो ठेगाना कार्यक्रमको अन्तमा दिइने नै छ। आदरणीय श्रोता, अब नै आउनुहोस् आजको कार्यक्रमलाई शुरूआत गरौं एउटा सुमधुर भक्ति गीतबाट, त्यसपछि हामी आजको कार्यक्रमको विषयवस्तुभित्र प्रवेश गर्नेछौं।

यो सुमधुर गीतपछि पुनः स्वागत छ कार्यक्रममा। र भने हामी आजको यो बसाईमा हामीलाई मुक्ति र उद्धार किन चाहिन्छ भन्ने विषयमा हामीले कुराकानी गरिरहेका छौं र आज पनि हामी त्यही क्रमलाई निरन्तरता दिनेछौ। मानिसले मुक्ति र उद्धार पाउनको लागि

विभिन्न प्रयत्नहरू गरिरहेको छ, तर दुःखलाग्दो कुरो उसले आफूले आफूलाई बचाउन नसक्ने अवस्थामा पुगेको छ। अझ कति मानिसहरू त यस्ता छन् कि उसले आफूले आफूलाई चिनेकै छैन। म एउटा आत्मिक प्राणी हुँ र मैले उद्धार र मुक्ति पाउनु पर्छ भन्ने कुरा उसको चेतनामा नै छैन। श्रोता, हामी थाहा गर्न सक्दछौ मानिस आज भौतिकवादी बन्दै गइरहेको छ। उसभित्र एउटा आत्मा छ जसको सृजनहार चाहिँ सृष्टिकर्ता परमेश्वर हो भन्ने कुरालाई स्वीकार गर्नु भनेको उसले आफूले आफूलाई एउटा लज्जास्पद कुराको रूपमा मानिलिन्छ। अनि कति मानिसहरूले चाहिँ यसलाई एउटा रूढिवादी परम्परा अथवा सोचको विषय हो भनेर ठान्दछन्। अनि आज मानिस रुपियाँ पैसा कमाउनमै मस्त छ, भौतिक सुख सुविधामा मग्न हुन पाए उसलाई पुग्छ। तर उसले आफ्नो जीवन छाउन्जेल उसले आफ्नो समझ शक्ति यतिसम्म चाहिँ बोधो बनाएको हुन्छ कि मसँग भएका सबै वैभवहरू एक दिन टलेर जाने कुराहरू हुन् भन्ने कुरा उसले आफूले बिर्सन्छ र उसले त्यही कुरामा आफूलाई मग्न राख्दछ। अनि उसले आफ्नो सुख सुविधा र फाइदाको निम्ति हर तरिकाका कामहरू हत्कण्डाहरू मच्चाउन चाहन्छ। उसलाई अलिकति पनि चेतना हुँदैन, मैले यो गर्नु हुँदैन। त्यसकारणले गर्दा आज संसार दिन प्रतिदिन विकराल बन्दै गइरहेको छ। यो एउटा दुखद परिस्थिति हो। प्रेस्रोता, तपाईँको सोच कस्तो छ? तपाईँले आफूले आफूलाई कहिले पहिचान गर्नुहुन्छ? तपाईँले यदि आफूले आफूलाई पहिचान गर्नु भएन भने तपाईँ केही समय अर्थात यो संसारमा रहुन्जेल तपाईँले मोज मस्ती गर्नुहोला, तर स्मरण रहोस् जब तपाईँ यो संसारबाट विलीन हुनुहुन्छ त्यसपछि तपाईँको आत्मा दिनुहुनेका तपाईँ उहाँको सामु खडा हुँदा र न्यायमा पर्नुहुँदा तपाईँले के गर्नुहुन्छ? यो तपाईँले आज जीवन छँदै सोच्नु पर्ने कुरा हो। प्रेस्रोता, कति मानिसहरू यति साह्रो मूर्ख भएका छन् कि कसले देखेर आएको छ भनेर प्रश्न गर्ने गर्छन्। ईश्वरीय सत्यतालाई आँखाले देखेर आएको छ कसले देखेको छ भनेर प्रश्न गर्नु वास्तवमा उनीहरूले आफ्नो अस्तित्वलाई आफैले इन्कार गर्नु जस्तै हो। उनीहरूले यस्ता व्यक्ति जसले यस्ता प्रश्न गर्छ, उनीहरू आफूले आफूलाई म एउटा आत्मिक प्राणी होइन आम पशु पंक्षी जस्तै हुँ भनेर त्यो प्रकारको विचार राखे जस्तै हो। प्रेस्रोता, ईश्वरीय सत्यता जो हाम्रो बीचमा प्रकट भइसकेको छ, येशू ख्रीष्टले प्रकट गरिसक्नु भएको छ, जो विश्वासयोग्य हुनुहुन्छ उहाँलाई, उहाँले जो गर्नुभएको छ अब कसले देखेर आएको छ भनेर प्रश्न गर्नु ठाउँ छैन। उहाँले देखेर आउनु भएको हो र अझै पनि कसले देखेको छ भनेर प्रश्न गर्छ भने त्यो व्यक्ति जस्तो विचारा अरू कोही पनि हुँदैन। प्रेस्रोता, हामीले पवित्र धर्मशास्त्र बाइबलमा हेर्ने हो नि, हिब्रू 9 अध्यायको 27 यसरी लेखिएको छ, जसरी मानिसको निम्ति एकपटक मर्नु निश्चित छ र त्यसपछि इन्साफ। अनि यहाँ हामीले हेर्छौ भने उत्पत्ति 3 अध्यायको 19 पदमा भनिएको छ, माटोमा नफर्कुन्जेल तेरो निधारको पसिनाले कमाएको भोजन तैले खानेछस्, किनकि माटैबाट त निकालिएको थिस, त माटै होस् र त माटैमा फर्की जानेछस् भनेर उल्लेख गरिएको छ। प्रेस्रोता, यसको अर्थ हो मानिसको शरीर कुनै पनि जीव जन्तुबाट बनेको होइन, न त मुखबाट निस्किएको हो, न हातबाट, न पेटबाट, न खुट्टाबाट। सृष्टिकर्ता परमेश्वरले आफ्नै हातले रचना गरेर माटोबाट बनाएर त्यो माटोको पुतलाभित्र आफ्नै स्वरूपको आत्मा हालिदिनु भएको छ। यसको अर्थ तपाईँ जो हुनुहुन्छ त्यो शरीरभित्र शरीर तपाईँ होइन र त्यो शरीर तपाईँको एउटा डेरा मात्रै हो। यदि त्यो शरीर तपाईँको थियो भने तपाईँले त्यसलाई अनन्तसम्म राख्न सक्नु पर्थ्यो, त्यसमा रोग लाग्न दिनु हुँदैन थियो र त्यो मर्न दिनु हुँदैन थियो। तर तपाईँले आफ्नो शरीरलाई जोगाउनको लागि लाख प्रयत्न गर्दा पनि त्यो मरेर जान्छ, रोग लागेर जान्छ। किन? किनभने त्यो शरीर तपाईँको आफ्नो होइन, यो यही संसारबाट बनेको माटोमा मिल्ने चीज हो र त्यही माटोको शरीरभित्र तपाईँ म भन्ने एउटा व्यक्तिको अन्तरात्मा बास गरेको छ, जो सृष्टिकर्ता परमेश्वरको स्वरूपमा

जिएको हो। प्रिय श्रोता, अब त्यसो भए जब तपाईँले यो शरीरलाई यस पृथ्वीमा छोड्नुहुन्छ, त्यसपछि तपाईँको आत्मा सृष्टिकर्ता परमेश्वरकोमा नै जानेछ भन्ने कुराको तथ्यलाई बिर्सनु हुँदैन। र तपाईँ जबसम्म यो शरीरमा यस संसारमा रहनुहुन्छ, तबसम्म तपाईँले कहिले पनि आराम पाउनुहुने छैन। तपाईँ पैसाको पछि दौडिँदै दौडिँदै भागिराख्नु भएको हुन्छ। प्रेसता अनि यसरी भौतिक सुख सुविधाको पछि पुग्दा पुग्दै हामीले विभिन्न पाप र अपराध गर्दछौ, अनि त्यसपछि हामी ती पाप र अपराधबाट उम्कन सक्दैनौ र हामी अन्तत सृष्टिकर्ता परमेश्वरको न्यायमा पर्दछौ। प्रेसता, अब हामीले यही दुर्दशालाई आफूले आफूलाई बचाएर सामना गर्न नसक्ने भएको कारणले गर्दा ख्रिस्ट येशु तपाईँ र मेरो पापलाई बोकेर सदाको लागि बलि हुनुभएको कुरा हामी थाहा गर्न सक्छौ। 28 पदमा त्यसरी नै ख्रिस्ट पनि धेरै जनाको पाप बोक्नलाई एकैपल्ट बलि हुनुभयो र उहाँ दोस्रो पल्ट देखा पर्नु हुनेछ। पाप बोक्नको निम्ति होइन, तर उत्सुकतापूर्वक उहाँको प्रतीक्षा गर्नेहरूका उद्धारको निम्ति भनेर उल्लेख गरिएको छ। प्रेसता, कति मान्छेले भन्ने गर्छन् येशु ख्रिस्ट क्रुसमा मर्नुहुँदा आफूले आफूले बचाउन सक्नु भएन, अब हामीलाई कसरी बचाउनुहुन्छ? तर वास्तवमा सृष्टिकर्ता परमेश्वर कमजोर र निरीय हुनुभएको कारणले उहाँ क्रुसमा मारिनु भएको होइन। उहाँ चाहिँ तपाईँ हाम्रो पाप बोक्नको लागि सो इच्छाले बलि हुनुभएको हो। श्रोता, यदि उहाँले चाहनु भएको भए एक बिन्तीमा परमेश्वर पिताले उहाँको निम्ति 12 पल्टन भन्दा बढी स्वर्गदूत उहाँको सुरक्षामा लगाउन सक्नुहुन्थ्यो। यो कथन उहाँको आफ्नै हो, तर उहाँले के गर्नुभयो? उहाँले त्यो बिन्ती गर्नु भएन, आफ्नो अधिकारलाई उहाँले प्रयोग गर्नु भएन। के को लागि? तपाईँ र मेरो पाप र अपराधको मूल्य चुकाउनको लागि। श्रोता, हामीलाई हाम्रो संसारिक राज्य सत्तामा मानिसले कतिखेर दोषी देख्छ? जतिखेर हामीले भौतिक रूपमा खराब काम गर्छौ। तर सृष्टिकर्ता परमेश्वरले कुन कुन अवस्थामा दोषी देख्नुहुन्छ? हामीले मन र वचनबाट पनि कुनै खराब कुरा सोच्छौ वा बोल्छौ भने पनि उहाँले दोषी देख्नुहुन्छ। आदरणीय श्रोता, यही कारणले गर्दाखेरि उहाँले हाम्रो दोषलाई मेटाउनको लागि आफ्नो एकलौटे पुत्र दिनुभयो। यौना 3:17 पदमा भनेको छ, जतिले उहाँलाई विश्वास गरेन तिनीहरू अगाडि नै दोषी ठहरिनेछ। श्रोता, अगाडिदेखि नै, तर जतिले उहाँलाई विश्वास गर्छ उतिहरू चाहिँ दोषी ठहरिने छैन, किनभने लेखेको छ परमेश्वरले येशूलाई संसारमा दोषी ठहराउन पठाउनु भएन, तर उहाँद्वारा बाँचोस् भनेर पठाउनु भयो भनेर यौना 3:16 लेखिएको छ। श्रोता, अब जब हामीले येशूलाई विश्वास गर्दैनौ, हामीले हो मानिसको अगाडि भौतिक रूपले कुनै ठूला अपराध नगरौंला, मानिसले हामीलाई दोषी नठहराउला, तर सृष्टिकर्ता परमेश्वरको अगाडि फेरि पनि हामी दोषी ठहरिन्छौं। श्रोता, यो तथ्य कहिले मानिसको मस्तिष्कभित्र बस्ला, कहिले मानिसले यो कुरालाई महसुस गर्ला, यो दुःख लाग्दो कुरा हो। श्रोता, 2 कोरिन्थी 5:10 भन्दछ, हामी सबै ख्रिस्टका न्याय आसनको सामुन्ने खड़ा हुनुपर्छ, यसरी शरीरमा हुँदा आफूले गरे बमोजिम हरेकले असल वा खराबको प्रतिफल पाउनेछ भनेर उल्लेख गरिएको छ। श्रोता, यो केवल ख्रिस्टमा विश्वास गर्नेहरूको लागि भनिएको हो। ख्रिस्टमा विश्वास गरेर यस संसारमा छोड्नेहरूले ख्रिस्टमा गरेका हरेक असल काम र खराब कामको प्रतिफल उनीहरूले पाउँछन्। तर जो ख्रिस्ट रहित भएर बसेको छ, उसको असल कामहरू हेरिँदैन, तर उसले गरेका अन्य कामहरू सबै हेरिन्छ र त्यसको एउटै मात्र दण्ड भनेको अनन्त तिरस्कार हो। प्रेसता, आज मानिसले आफूले आफूलाई बचाउनको लागि कतिजनाले विभिन्न प्रकारका योग ध्यान साधनाहरू गरिरहेका छन्, तर पनि यी सबैले मानिसहरूलाई कहिले पनि बचाउन सक्दैन। मैले बारम्बार एउटा दृष्टान्त बताउने गरेको छु, संसार पापको समुद्र हो। जसरी समुद्रको गहिराईभित्र पसेर कोही मानिसले आफूले आफूलाई पानीको ओसदेखि बचाउन सक्दैन, त्यसै गरी यो पापको संसार सागरभित्र बसेर कोही पनि मानिसले आफूले आफूलाई पापरहित तुल्याउन सक्दैन। तब कोही मानिस समुद्रको पानी र त्यसको ओसबाट बस्नु छ भने ऊ ढुङ्गामाथि चढेर समुद्रको सतहमा तैरनु पर्छ।
ख्रिस्ट यीशु पनि तपाईँ र मलाई त्यही पापको भवसागरबाट निकालेर संसारको पापको सागरको सतहमा तैराएर पापरहित बनाउनको लागि आउनु भएको हो र उहाँ क्रुसमा टाँगिनु भएको हो। श्रोता, संसारको पापको सागरभित्र बसेर विभिन्न प्रकारका धार्मिक क्रियाकलाप गर्नु वा कर्म गर्नु भनेको चाहिँ समुद्रको गहिराईभित्र बसेर छाता ओढ्नु अथवा वर्षादी ओढ्नु समान हो। त्यसले कहिले पनि आफूले आफूलाई बचाउन सक्दैन र यो तथ्य तपाईँ हामीले बुझ्नु अत्यन्तै आवश्यक छ। तर मानिसले यी कुराहरूलाई सुन्दैन, यी कुराहरूलाई इन्कार गर्छ र अनि उसले के गर्दछ, उसले आफूले आफूलाई मानिसहरूमा देखाउनको लागि नक्कली साज सज्जा प्रकट गर्नको लागि उसले आफूले आफूलाई तल्लीन राखेको छ। उसलाई मानिसले प्रशंसा गरिदिए पुग्छ, ऊ कति धेरै धर्मी भनेर भनिदिए पुग्छ, तर ईश्वरको नजरमा उसले आफूलाई के आइपर्छ भन्ने कुरालाई देख्न चाहँदैन। र साँच्चै नै भन्ने भने यसरी मानिसको दुर्दशा अब चाहिँ निकै भयावह हुन गइरहेको छ। श्रोता, अब यहाँ पहिलो पत्रुस 4:2 म तपाईँको अगाडि बताउन चाहन्छु, 1 पददेखि नै पढिदिन्छु। लेखिएको छ, जसरी ख्रिस्टले शरीरमा दुःख भोग्नुभयो त्यसरी नै तिमीहरू पनि त्यही किसिमको विचारलाई धारण गर, किनभने जसले शरीरमा दुःख भोगेको छ त्यसले पाप गर्न छोडेको हुन्छ। यसरी त्यसले आफ्नो जीवनको रहल समय फेरि मानिसको कुइच्छामा होइन तर परमेश्वरको इच्छामा बिताउँछ। बितेका दिनमा अन्य जातिहरूले गरे झैं तिमीहरूले व्यभिचार, कुवासना, मद्यपान, मोजमजा र पियकडपन र घृणित मूर्ति पूजामा प्रशस्त समय बितायौ। प्रेसोता, यस कार्यलाई एफिसी 2:2 पावलले भन्दछन्, यस संसारको रीति अनुसार र आकाशको शक्तिको मालिक अनुसार अनज्ञाकारिताका सन्तानमा अहिले काम गर्ने आत्मा अनुसार तिमीहरू अघि एकपल्ट चल्दै थियौ भनेर भनेको छ। यसको अर्थ यी सबै कामहरू गर्नु भनेको चाहिँ डियाबोलसको शक्तिको अधीन मुनि रहेर काम गर्नु हो भनेर भनेको छ। डियाबोलसले जहिले पनि मानिसलाई सही बाटोमा डोर्याउँदैन। प्रेसवता, रोमी 13:13 पावलले भन्दछन्, दिउँसो जस्तै गरी ठिकसँग चलौं, मोजमजा पियकडपनमा व्यभिचारमा भ्रष्टाचारमा झगडामा र डाहामा होइन भनेर उल्लेख गरेका छन्। श्रोता, आज संसारमा यही चलन चलिरहेको छ। आज मानिस यस्ता कुराबाट मुक्त हुन खोज्यो भने फसाउनेहरू प्रशस्त हुन्छन्। एउटा कोही व्यक्ति छ जसले पिउने काम मद्यपान गर्नलाई छोड्दछ, तर केही समयपछि उसको त्यही साथी भेट्यो भने जबरजस्ती उसले मद्यपान गराएरै छोड्छ। आज संसारले आफू पनि दुष्ट काम गर्छ र अरूलाई पनि दुष्टै काम गर्न लगाउँछ। यसैलाई उसले आफ्नो परम्परा भनेर गर्व गरिरहेको छ, यद्यपि यो चाहिँ निकै शर्मको कुरा हो। प्रेसवता, यदि तपाईँले ख्रिस्ट यीशुलाई विश्वास गर्नुभएको छ भने तपाईँले यी सब कुराहरू छोड्नुहुनेछ र बरु तपाईँ चाहिँ संसारको नुन र ज्योति बनेर त्यस्ता व्यक्तिहरूलाई सही मार्गमा डोर्याउनको लागि तपाईँले काम गर्न थाल्नुहुनेछ। श्रोता, 4 पदमा भन्दछन्, तिमीहरू तिनीहरूसँग भ्रष्टताको बाटोमा नहिँडेको देखेर तिनीहरू छक्क पर्छन् र तिमीहरूको बदख्वाई गर्छन्। जो कोहीले ख्रिस्ट यीशुलाई विश्वास गर्छ भने ऊ चाहिँ बदख्वाईको बाटो हिँड्दैन, ऊ चाहिँ सही बाटो हिँड्दछ। 1 पत्रुस 3:16 हुन्छ, तिमीहरूका विवेक शुद्ध राख ताकि तिमीहरूका विरोधमा बोल्ने र ख्रिस्टमा तिमीहरूका चाल चलनहरूको निन्दा गर्नेहरू लज्जित हौन भनेर उल्लेख गरिएको छ। श्रोता, तपाईँ र मैले संसारलाई जो विद्रोही छ उसलाई लज्जित तुल्याउनु पर्छ। कसरी? हामी उनीहरूको बाटोमा हिँड्नु हुँदैन, हामी खराब काम गर्नु हुँदैन, हामी असल मार्गमा हिँड्नु पर्दछ। र 5 पद, हामीले हेक्का राख्नुपर्ने कुरा, तर जीवित र मृतकहरूको न्याय गर्न तत्पर हुने हुनेलाई तिमीहरूले लेखा दिनु पर्नेछ। श्रोता, तपाईँ हामीले यी कुराहरूलाई सदैव स्मरण गर्नुपर्छ। प्रेरित 10:42 हामीले उहाँले हामीलाई जनतामा प्रचार गर्न र उहाँ जीवित र मृतकहरूको न्यायकर्ता हुन परमेश्वरद्वारा नियुक्त हुनुभएको व्यक्ति हुनुहुन्छ भन्ने गवाही दिन आज्ञा गर्नुभएको छ भनेर पत्रुसले महासभामा भन्दछन्। श्रोता, यसको अर्थ संसारको न्याय गर्नको लागि चाहिँ प्रभु यीशु ख्रीष्ट आउँदै हुनुहुन्छ र उहाँले तपाईँ र मेरो हामी सबैको न्याय गर्नुहुनेछ। तसर्थ उहाँ न्यायकर्तालाई हामीले
निकै भय र कम्पको साथ आफ्नो जीवनमा काम गर्ने अनुमति दिनुपर्छ र हामीले हाम्रो जीवन उहाँमा समर्पित गर्नु पर्दछ यदि हामी सुरक्षित रहन चाहन्छौ भने। आदरणीय श्रोता, छ पदमा यसै कारण मृतकहरूलाई पनि सुसमाचार सुनाइयो ताकि मानिस तिनीहरूले मानिसहरू जस्तै शरीरमा इन्साफ पाए तापनि आत्मामा तिनीहरू परमेश्वर जस्तै जिउन्। विचार गर्नुहोस्, एउटा मानिसले शरीरमा पनि इन्साफ र दण्ड पाउँदो रहेछ र आत्मामा पनि दण्ड पाउन सक्दो रहेछ। तर परमेश्वरको मुख्य प्राथमिकता भनेको चाहिँ उहाँको स्वरूपमा सृजना भएको आत्मालाई बचाउनु हो। यसर्थ तपाईँ र हामीले शरीरमा जतिसुकै कष्ट र दुःख पाएको भए तापनि हामीले हाम्रो आत्मा चाहिँ बचाउनु पर्दछ। हामी चाहिँ उहाँ जस्तै भएर जिउने एउटा प्रयत्न गर्नुपर्छ। श्रोता, यही उद्देश्यको लागि प्रभु यीशु ख्रीष्ट जब मरेर तीन दिनसम्म चिहानमा हुनुहुन्थ्यो त्यतिखेर कैदमा भएका आत्माहरूलाई पनि राज्यको सुसमाचार प्रचार गर्न अतल लोक जानुभएको थियो भनेर भनिएको छ। पहिलो पत्रुस 3 अध्यायको हामीले 19 पदमा हेर्ने भने यसरी लेखिएको छ, यसै आत्मामा उहाँ जानुभयो र कैदमा परेका आत्माहरूलाई पनि प्रचार गर्नुभयो भनेर उल्लेख गरिएको छ। प्रिय श्रोता, अब हामीले विचार गरौं, जसले पहिले येशूको नाम सुनेका थिएनन् तिनीहरूलाई पनि उहाँले तीन दिनसम्म गएर त्यो लोकमा गएर प्रचार गर्नुभयो र आत्मा बचोस् भन्ने चाहनुभयो भने तपाईँ र हामी चाहिँ शरीरमै छौं र हामीले पनि अवश्य पनि यो कुरा प्रचार गरिएको छ र यो कुरालाई हामीले ग्रहण गरेर विश्वास गरेर उहाँको इच्छा अनुसार जीवित जीवन जिउनु पर्दछ। सात पदले भन्छ, सबै कुराको अन्त्य नजिकै आएको छ, यसकारण आफ्नो प्रार्थनाको निम्ति शुद्ध मन र सचेत भइरह भनेर उहाँले हामीलाई आज्ञा गर्नु भएको छ। यी दिनमा हामी सचेत भएर जिउनु पर्दछ। रोमी 13:11 भन्दछन्, वर्तमान समय कस्तो छ सो तिमीहरूलाई थाहा छ, अब निन्द्राबाट बिउजने ठिक बेला आइपुगेको छ, किनकि हामीले पहिले विश्वास गरेको भन्दा अहिले हाम्रो मुक्ति अझ नजिक छ भनेर भन्दछ। यसको अर्थ तपाईँ र मेरो मुक्ति र उद्धार अब धेरै नजिक छ र यो मुक्ति र उद्धारबाट हामीले आफूले आफूलाई बचाउनबाट चुक्यौं भने यो तपाईँ र मेरो निम्ति ठूलो दुर्भाग्य हुनेछ। श्रोता, प्रेरित 24:25 भन्दछन्, पावलले धार्मिकता संयम र भावी इन्साफको विषयमा बहस गर्दा फेलिक्स आत्तिएर यसो भने, अहिले र जाऊ, मौका परेको बेला म तिमीलाई बोलाउला भनेर उल्लेख गरिएको छ। यसको अर्थ धार्मिकता संयम र भावी इन्साफको बारेमा पावलले अझ स्पष्ट बताए र एउटा शक्तिशाली शासक पनि आत्तिएको हामी पाउँदछौ। श्रोता, तपाईँ र मैले अब भविष्यमा आउन सक्ने घोर इन्साफबाट मुक्ति पाउनुपर्छ। हामीले पक्कै पनि यो संसारमा हामीहरूको जीवनको आशा यो संसारमा छैन न त अन्य कुरामै छ। त्यसकारण गर्दा हामी मानिस जातिले न्यायको वास्ता नगरी शरीरको अभिलाषा अनुसार सत्यको मान्यतालाई त्यागेर हामी जीवन जिउँछौ भने यो हाम्रो लागि निकै नराम्रो कुरा हो। यसकारणले गर्दा हामीले अब सत्यलाई मान्यता राखी सत्यका कुराहरूलाई अनुसरण गर्दै न्यायलाई पूर्ण रूपले गम्भीर रूपले लिएर जीवन जिउने समय अहिले हो। यदि यो कुरामा हामी चुक्छौं भने हामी धेरै ठूलो गम्भीर गल्ती गर्दैछौ भन्दै अब भने आजको कार्यक्रमबाट बिदा लिने समय भइसकेको छ र आजको कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? तपाईँले आफ्नो अमूल्य सल्लाह सुझाव र प्रतिक्रिया पनि दिन नभुल्नुहोला। जसको लागि हाम्रो ठेगाना कार्यक्रम आत्मिक जागरण, गुड न्युज एफएम प्रणाली, पोस्ट बक्स नम्बर 25605, अनामनगर, काठमाडौँ, नेपाल, र हाम्रो इमेल jonathangiri2015@gmail.com पनि तपाईँले आफ्नो अमूल्य सल्लाह सुझाव र प्रतिक्रिया पनि दिन नभुल्नुहोला। हस्त श्रोता, भनी प्राविधिक कक्षबाटका प्राविधिक मित्रको साथ प्रस्तोता जनाथन गिरीलाई अर्को कार्यक्रमसम्मको लागि आज्ञा दिनुहोस्। अवस्था जय मसीह।

0: गुड न्यूज एफएम 105.1।
1: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदी बहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं र हामी आशा गर्दछौ तपाईँहरू सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ र आजको अध्ययनको निम्ति पनि एकदमै तयारी अवस्थामा आफ्नो हृदयलाई पूर्ण रूपले तयारी गरिकन आउनु भएको छ भनेर। र हामी यस कार्यक्रमबाट हरेक दिन र हरेक समय नयाँ कुराहरू सिक्दैछौ र हाम्रो व्यवहारिकतामा हामी लागू गर्दैछौ भन्ने म आशा राख्दै आजको हाम्रो यो कार्यक्रमलाई हामी शुरू गरौं। दाइ, हामीले अघिल्लो अध्ययनहरूमा प्रभु येशूलाई असल गोठालो, महिमाका राजा र हाम्रो जीवनलाई डोर्याउने प्रभुको रूपमा चाहिँ हामीले देख्दै थियौं र आजको अध्ययनमा चाहिँ हामी के सिक्न जाँदैछौ दाइ?
2: आज हामी भजन संग्रहको एउटा नयाँ श्रृंखलाको शुरूआतमा प्रवेश गर्दैछौ। त्यो श्रृंखला भजन संग्रह 25-39 सम्मको छ। यहाँ हामी दाउदको हृदयबाट निस्केका प्रार्थना, पश्चाताप, भरोसा, परमेश्वरको अगुवाई र उहाँसँगको घनिष्ठ सम्बन्धहरूका विषयमा देख्नेछौ।
1: भनेपछि दाई, मलाई लाग्छ आजको खण्डमा हामी बारम्बार परमप्रभु मलाई सिकाउनुहोस्, मलाई डोर्याउनुहोस्, मेरा पाप क्षमा गर्नुहोस् भन्ने कुरा चाहिँ म देख्दैछु। के दाउद कुनै विशेष कुराको जोखिममा हुनुहुन्थ्यो र?
2: बिल्कुलै भाइ, दाउदले एउटा अत्यन्त महत्वपूर्ण सत्य बुझ्नु भएको थियो। मानिस आफैले आफूलाई शुद्ध बनाउन सक्दैन। पापको क्षमा र शुद्धिकरण केवल परमेश्वरबाट आउँछ। आज हामी नयाँ करारको प्रकाशमा हेर्दा बुझ्छौ कि केवल प्रभु येशू ख्रीष्टको रगतले मात्र हाम्रो पापलाई धुन सक्छ।
1: त्यसो भए परमेश्वरसँग नजिक हुन चाहने मानिसले के चाहिँ गर्नुपर्छ त?
2: भाइ, भजन संग्रहले एउटा सुन्दर उत्तर दिन्छ। परमेश्वरको भय मान्नेहरूलाई उहाँले आफ्नो मार्ग सिकाउनुहुन्छ र उहाँहरूसँग घनिष्ठ सम्बन्ध राख्नुहुन्छ। परमेश्वरको भय भनेको उहाँसँग डराएर भाग्नु होइन, तर उहाँलाई आदर गर्नु, प्रेम गर्नु र उहाँको इच्छा अनुसार हिँड्न चाहनु हो।
1: साँच्चै यो सुन्दा मलाई लाग्यो आज हामीले अरूलाई होइन पहिले आफूलाई हेर्नुपर्छ। म वास्तवमै परमेश्वरसँग नजिक छु कि धार्मिक गतिविधिमा चाहिँ व्यस्त छु भन्ने कुरा चाहिँ निहाल्नु पर्ने रहेछ।
2: एकदमै सही कुरा गर्नुभयो भाइ तपाईँले। आजको अध्ययनले हामीलाई यही प्रश्न सोध्छ। आज म कहाँ उभिएको छु? मेरो भरोसा परमेश्वरमा छ कि संसारमा? म उहाँको मार्गमा हिँडिरहेको छु कि आफ्नै बाटोमा?
1: साँच्चै नै। र आदरणीय श्रोताहरू, आजको अध्ययनले हाम्रो हृदयलाई जाँच्ने, परमेश्वरको अगुवाई खोज्ने र उहाँसँगको सम्बन्धलाई अझ गहिरो बनाउने अवसर दिनेछ।
2: हजुर, र त्यसैले आदरणीय श्रोताहरू, प्रार्थनाको हृदय लिएर तयार हुनुहोस् र परमेश्वरको वचनले आज तपाईँको जीवनमा बोल्न दिनुहोस्। त्यसैले आउनुहोस् हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई शुरू गरौं।
3: मित्र, आज हामी बाइबल अध्ययन भजन संग्रह 25-26 अध्यायबाट देख्न गइरहेका छौं। त सबभन्दा पहिले हामी भजन संग्रह 25 अध्यायबाट देख्नेछौ, जुनको मुख्य विषय हो छुटकारा र कृपाको लागि बिन्ती। यस भजनले हामीलाई नयाँ खण्डमा ल्याउँछ। यसले 15 भजनहरूको नयाँ मालाको श्रेणीको आरम्भ गर्छ, सिरिजको आरम्भ गर्छ, अर्थात 25 अध्यायदेखि 39 अध्यायसम्मको भजनहरूको नयाँ मालाको, नयाँ सिरिजको आरम्भ गर्दछ, जुनले प्राथमिक तवरमा दाउदको व्यक्तिगत अनुभवको रेकर्ड गर्दछ। तर यसले भविष्यतिर पनि हेर्दछ, जब इसरायलका बाँकी भक्तजनहरू कष्टमा पर्नेछन्। आज विश्वासीहरूको सान्त्वनाको निम्ति तिनीहरूमा घाउमा लगाउने मलमहरू पाइन्दछन्। अगाडिका भजनहरूलाई ड्रामाटिक, नाटकीय भजनको रूपमा विचार गर्न सकिन्छ, तर मेरो विचारमा चाहिँ तिनीहरू सनसनीपूर्ण हुन्। तर आउने निम्न 15 भजनहरू धेरै व्यक्तिगत, शान्त र घनिष्ठताका छन्। तिनीहरूसँग आज हाम्रा जीवनको लागि अद्भुत सन्देश र प्रभाव छन्। तिनीहरू सबै भूत, वर्तमान र भविष्यसँग लागू छन्। यी भजनहरूमध्ये कुनै त्यति प्रसिद्ध नहोला, तर तिनीहरूले हामीलाई भन्नलाई धेरै कुराहरू छन्। मित्र, हामी खालि मुख्य पोइन्टहरूको मात्र टिप्नेछौ, तर त्यहाँ धेरै कुराहरू सिक्नलाई छन्। प्राय गरी जब म सुत्न सक्दिन वा घरबाट टाढा हुँदछु र सम्भवत केही एक्लोपनको महसुस गरेको बेला म आफैलाई भजनका पुस्तकहरूमा फर्केको पाउँदछु, विशेष गरेर यस भजनका खण्डहरूमा, किनभने यी भजनहरू त्यो व्यक्तिबाट आएको हो जो कष्टको समयमा भएर गुजरिरहेको थियो। यससँग अगमबाडी तत्व त छ जुनले इसरायलका विश्वासयोग्य बाँकी भक्तजनहरूको लागि कष्टहरूको समयमा भविष्यतिर हेर्दछ, तर यसले सम्पूर्ण युगका मानिसहरूलाई सान्त्वना दिन्छ। भजन संग्रह 25 अध्याय 1 पदमा भनिएको छ, हे परमप्रभु, म मेरा मन तपाईँतिर उचाल्छु। यो नै प्रार्थना हो जुनले परमेश्वरमाथि दाउदको भरोसाको र आश्रणको प्रकट गर्दछ। एक दिन इसरायलले पनि यसको अनुभव गर्नेछ। त्यो समय आउनेछ जब इसरायलका बाँकी भक्तजनले आफैलाई त्यस्तो अवस्थामा स्थितिमा पाउनेछ जहाँ परमेश्वर बाहेक कोही पनि भरोसा र आश्रय लिने ठाउँ हुँदैन, अनि हाम्रो निम्ति त्यस स्थानमा आउन असल हो। जब दाउदले भन्छ, हे परमप्रभु, म मेरो मन तपाईँतिर उचाल्छु, वास्तवमा हृदयबाट उहाँले पुकारिरहेको छ। यो उसको हृदय बोलिरहेको छ। उसले आफ्नो चित्कारले निरन्तर जारी राख्छन्, भन्छन् दुई पदमा, हे मेरा परमेश्वर, मैले तपाईँकै भरोसा गरेको छु, मैले शर्माउन नपरोस्, मेरा शत्रुहरू ममाथि विजय हुन नपाउन्। के तपाईँ त्यस्तो स्थानमा यानि त्यस्तो अवस्थामा आउनुभएको छ जहाँ सफलतामा नभएर हरेक कुरा असफल मात्र भएको? हुन सक्छ तपाईँको व्यक्तिगत जीवनमा, पारिवारिक जीवनमा, सेविकै जीवनमा, व्यापारिक जीवनमा, शारीरिक जीवनमा, घरमा, चर्चमा, यस्तो अवस्थामा तपाईँ कसरी प्रार्थना गर्नुहुन्छ? के भजनकार जस्तै प्रार्थना गर्नुहुन्छ? तीन पदमा भनिएको छ, तपाईँको बाटो हेर्ने जति कसैले शर्माउन नपरोस्, बिना कारण विश्वासघात गर्नेहरू शर्माउने छन्। अनि उसको बिन्तीलाई सुन्नुहोस्, चार पदमा, तपाईँको मार्ग मलाई देखाउनुहोस्, हे परम प्रभु, तपाईँको बाटो मलाई दिनुहोस्, तपाईँको मार्ग मलाई देखाउनुहोस्, हे परम प्रभु, तपाईँको बाटो मलाई दिनुहोस्। त्यहाँ दुई बाटाहरू छन् जुनमा मानिस जान सक्छ, हिँड्न सक्छ। ऊ परमेश्वरको बाटोमा जान सक्छ या आफ्नै बाटोमा। परमेश्वरले हामीलाई चुनाव दिनुहुन्छ, हामी आफैले चुनावको बाटोमा हिँड्न सक्छौ। हितोपदेश 14 अध्याय 12 पदमा भनिएको छ, कुनै बाटो मानिसलाई सिधा देखिएला तापनि आखिरमा त्यसले मृत्युमा नै पुर्याउनेछ। ओ, यो कस्तो महिमित कुरा हो कि परमेश्वर कहाँ पुकार गरेर, विन्ती गरेर हामी जाने उचित बाटोको देखाइयोस् भनी प्रार्थना गर्ने। पाँच पदमा भनिएको छ, तपाईँको सत्यतामा मेरो अगुवाई गर्नुहोस्, तपाईँको सत्यतामा मेरो अगुवाई हुनुहोस् र मलाई सिकाउनुहोस्, किनकि तपाईँ नै मलाई उद्धार गर्ने परमेश्वर हुनुहुन्छ, दिनभरि म तपाईँकै बाटो हेर्दै रहन्छु। भजनकार परमेश्वरका उसलाई उचित बाटो देखाइयोस् र उसलाई उहाँको मार्ग सिकाइयोस् भनी पुकार गरिरहेका छन्, विन्ती गरिरहेका छन्। आज हामी कतिजना यो दाउद जस्तै, भजनकार जस्तै प्रार्थना गर्दछौ त्यस कुराको निम्ति। छ पदमा भनिएको छ, हे परम प्रभु, तपाईँका कोमल कृपा र करूणाहरूको सम्झना रहोस्, किनकि ती अनन्त कालदेखि भएर आएका हुन्। भजनकार खाली परमेश्वरको दयाको मात्र बोल्दैनन्, तर उहाँको करूणाको पनि बोल्छन्। मेरो निम्ति यी दुई कुरा बीच भिन्नता देखाउन अलिकति कठिनको कुरा हो, तर मलाई लाग्छ सन्डे स्कूलमा एकपल्ट एउटा सानी केटीले जे भनेकी थिइन् त्यो असल परिभाषा हो। तिनले भनिन्, जब तपाईँ आमालाई घिउ दलेको रोटी माग्नुहुन्छ र तिनले तपाईँलाई दिनुहुन्छ, त्यो दया हो, तर नमागिकन जब त्यसमा जाम थपेर तिनले तपाईँलाई दिन्छन् त त्यो करुणा हो। अनि मित्र, यी दुई बीच भिन्नताको वर्णन गर्ने तरिका यो भन्दा असल तरिकाको मलाई थाहा छैन। दाउदले यो कष्टको समयमा भन्न सके, अनि कष्टको समयमा इसरायलका बाँकी भक्तजनहरूले भन्नेछन् र यसले आज हाम्रा हृदयहरूमा बोल्दछन्। जुन कुरा भूतकालका सन्तहरूको लागि असल थियो र जुन कुरा भविष्यका सन्तहरूको निम्ति पनि असल हुनेछ त्यो आज हाम्रो निम्ति पनि असल हो। मलाई थाहा छैन कि भजनका पुस्तकहरू र रोमीको पत्रलाई मानिसहरू कसरी पढ्छन्। यो कुराको नदेखिकन कि भविष्यमा इसरायल राष्ट्रको लागि परमेश्वरको उद्देश्य र योजना छ। मित्र, उहाँले आफ्ना यी सन्तान इसरायलीहरूलाई पूर्ण रूपमा व्यवहार गरिसक्नु भएको छैन। तिनीहरूको जीवनमा उहाँको ठूलो योजना र कार्यक्रम छ। परमेश्वरले खालि उसको कमल कृपा र करुणाको मात्र याद गर्न यहाँ दाऊदले विन्ती गरेनन्, तर उसले उहाँलाई केही कुराको बिर्सनलाई पनि विन्ती गर्छन्। उसले भन्छ, मेरो जवानी अवस्थाका पापहरू र मेरा अपराधहरू नसम्झनुहोस्, तिनीहरूलाई भुल्नुहोस्। त्यसपछि उसले परमेश्वरलाई भलाइ र करुणाको लागि प्रार्थना गर्छन्। परमेश्वर यी दुवै कुरामा धनी हुनुहुन्छ। आज उहाँसँग तपाईँको निम्ति हरेक कुरा काफी पर्याप्त छ, अनि मेरो निम्ति पनि। मलाई तपाईँको बारेमा थाहा छैन, तर मलाई प्रशस्त करुणा र कृपाको आवश्यक छ र आवश्यक पर्नेछ, र म उहाँको भलाइपनको पनि पाउन चाहन्छु। यहाँ भनिएको छ, छ पदमा, हे परमप्रभु, तपाईँका कोमल कृपा र करुणाहरूको सम्झना रहोस्, किनकि ती अनन्त कालदेखि भएर आएका हुन्। मित्र, भजन संग्रह 23 अध्यायको 6 पदमा भनिएको छ, निश्चय मेरो जीवनभरि भलाइ र करुणा म पछि लाग्नेछ। त्यसपछि हामी देख्नेछौ परमेश्वरमा विश्वास भरोसाको अभिव्यक्त। यो भजनको दोस्रो खण्डमा दाऊदले आफ्नो विश्वास र भरोसाको व्यक्त गर्दछन्। 8-9 पदमा, परमप्रभु भला र सरल हुनुहुन्छ, यसै कारण उहाँले पापीहरूलाई आफ्नो मार्गमा शिक्षा दिनुहुनेछ। नम्रहरूलाई उहाँले न्यायमा अगुवाई गर्नुहुनेछ, औ नम्रहरूलाई उहाँले आफ्नो मार्ग सिकाउनुहुनेछ। परमेश्वरको भलाइपन, उहाँको प्रेम र उहाँको धार्मिकता तपाईँ र मेरो लागि उद्धारको लागि उहाँको प्रबन्धमा प्रकट भएका छन्। 11 पदमा भनिएको छ, हे परमप्रभु, तपाईँको नाउँको खातिर मेरो अधर्म क्षमा गर्नुहोस्, किनकि त्यो ठूलो छ। परमेश्वरले ख्रिष्टको खातिर हामीलाई क्षमा दिनुहुन्छ, कहिले पनि हाम्रो खातिर हामीलाई क्षमा दिनुहुन्न। तपाईँ र म क्षमा पाउन योग्यका छैनौ। हामी जान्दछौ कि परमेश्वरले दाऊलाई क्षमा दिनुभयो, र यदि हामी प्रभु येशु ख्रिष्टमा विश्वास र भरोसा गर्दछौ भने उहाँले हामीलाई पनि क्षमा दिनुहुनेछ। एकजना ईश्वर निन्दक मका आएर यो प्रश्न सोधे, किन परमेश्वरले दाऊ जस्तो मानिसलाई चुन्नुभयो जो अति नै ठूला महापापी थिए? मैले उसलाई भने, जनाब, तपाईँ र म त्यसमा महान सन्तोषण लिनुपर्छ। यदि परमेश्वरले दाऊ जस्ता मानिसलाई उद्धार गर्नुभयो भने तपाईँ र मेरो निम्ति पनि अवसर छ कि उहाँले तपाईँ र मलाई उद्धार गर्नुहुन्छ। भविष्यमा उहाँका आफ्ना सन्तानहरूको बारेमा परमेश्वरले इसरायलको बारेमा भन्नुहुन्छ, यर्मिया 31 अध्याय 34 पदमा, म तिनीहरूको अपराधको क्षमा दिनेछु र म तिनीहरूको पापको सदाको निम्ति भुलिदिनेछु। कति महान कुरा छ यहाँ। आगे 14 पदमा भनिएको छ, उहाँसँग डराउनेहरूसँग नै परमप्रभुको घनिष्ठता रहन्छ र उहाँले तिनीहरूलाई आफ्नो करार बताउनुहुनेछ। त्यहाँ धेरै मानिसहरू छन् जो आफ्ना क्रिस्टियन जीवनहरूको सम्बन्धमा प्रश्नवाचक चिन्हहरू राख्छन्, खड़ा गर्छन्। तिनीहरूले वास्तवमा शास्त्रका पदहरूको बुझ्दैनन्, अनि तिनीहरू बुझ्दैनन् कि किन परमेश्वरले निश्चित खास कुरा गर्नुहुन्छ, घट्न दिनुहुन्छ। तिनीहरूको बुझाइको समझको कमी अति नै धेरै खतरा हुन्छ। तिनीहरू सधैँ प्रश्न खड़ा गरिरहेका हुन्छन्। तर यहाँ भनिएको छ, उहाँसँग डराउनेहरूसँग नै परमप्रभुको घनिष्ठ रहन्छ। जब हामी परमेश्वरसँग हिँड्छौं, धेरै कुरा सोध्न आवश्यक छैन। हामीले खालि आफ्नो हात उहाँको हातमा दिएर विश्वाससँग भरोसासँग उहाँसँग हिँड्नु पर्छ, बस। त्यसपछि हामी देख्नेछौ कष्ट र छुटकारा। हामी यस भजनको अन्तिम खण्डमा आएका छौं र हामी यहाँ त्यस कष्ट समयको भेट्नेछौ जुन भविष्यमा इसरायलको लागि आइरहेको छ। 15-17 पदमा भनिएको छ, मेरा आँखा सदा परमप्रभुतर्फ लाग्छन्, किनकि उहाँले मेरा खुट्टाहरू पासोबाट फुस्काउनु हुनेछ। तपाईँ मतिर फर्कनुहोस् र म माथि अनुग्रह गर्नुहोस्, किनकि म एक्लो र दुखित छु। मेरो हृदयका दुःखहरू बढेका छन्। मलाई मेरा कष्टहरूबाट तपाईँले नै छुटाउनुहोस्। मित्र, आइरहेको कष्टको समयको अवधिमा यो इसरायलको बाँकी भक्त जनहरूको लागि कस्तो प्रार्थना हुनेछ। अनि उही समयमा जब हामी कष्टहरूको समयहरूको अनुभव गर्छौ, तपाईँ र मेरो निम्ति पनि यो असल प्रार्थना हो। 18 पदमा भनिएको छ, मेरा दुःख र वेदनाको विचार गर्नुहोस् र मेरा सबै पापहरू क्षमा गर्नुहोस्। जब हामी कष्टमा हुन्छौ, हामी हाम्रा पापहरूको पश्चाताप गर्न हामी धेरै झुकाउ हुन्छौ। अनि यहाँ हामी त्यही नै यो भजनकारले गरेको देख्दछौ। 19-21 पदमा भनिएको छ, मेरा शत्रुहरूको विचार रहोस्, किनभने तिनीहरू धेरै छन् र तिनीहरूले मलाई निर्दयको रिसले घृणा गर्दछन्। मेरा प्राणलाई रक्षा गर्नुहोस्, मलाई छुटाउनुहोस्, मैले शर्माउन नपरोस्, किनकि म तपाईँको शरणमा परेको छु। इमानदारी र सोझोपनले मलाई सुरक्षित राखुन्, किनभने म तपाईँकै बाटो हेर्दछु। अहिले निष्कर्षको सुन्नुहोस्। 22 पदमा भन्छन्, हे परमेश्वर, इसरायललाई त्यसका सबै दुःखबाट मुक्त गर्नुहोस्। देख्नुभयो, यो प्रार्थना विशेष गरेर इसरायल राष्ट्रको लागि र पृथ्वीमा आइरहेको कष्टको दिनको लागि महिमित प्रार्थना हो। हा मित्र, हामी सबै प्रभुका जनहरूसँग यो जीवनमा कष्टहरू हुन्छन्, अनि यो नै हाम्रो निम्ति प्रार्थना हो। हे परमेश्वर, हाम्रो सारा कष्टहरूबाट हामीलाई बचाउनुहोस्। आ मित्र, म यस कुरामा पूर्ण विश्वस्त छु कि यो प्रार्थनाको प्राथमिक रूपमा लागू चाहिँ इसरायल राष्ट्रको लागि हो, तर हामी निश्चय नै यो प्रार्थना हामी आफैको निम्ति पनि प्रार्थना गर्न सक्छौ। त्यसपछि 26 अध्यायतिर लागौं। यहाँ हामी मुख्य विषय देख्छौ, व्यक्तिगत धार्मिकताको आधारमा विन्ती। भजन 25 अध्यायमा दाऊदले आफ्ना पापको पश्चाताप गरे र दाऊद भन्छन् कि तिनी महान पापी थिए। यसरी उनले आफ्नो पापको स्वीकार गरे। तर यस भजनमा दाऊदले आफ्नो धार्मिकताको बारेमा कुरा गर्दछन्। म तपाईँको बारेमा जान्दिन, तर मसँग पूर्ण सिद्ध धार्मिकता छ, अनि त्यो धार्मिकता यो फुच्चे प्रचारकको होइन। पहिलो कुरन्ती 1:30 पदले हामीलाई भन्दछ, तर उहाँद्वारा तिमीहरू ख्रिस्ट येशूमा भएका छौ, जो हाम्रो निम्ति परमेश्वरबाट आएको ज्ञान, धार्मिकता, पवित्रता र उद्धार हुनुभएको छ। उहाँ हाम्रो निम्ति धार्मिकता साथै उद्धार पनि हुनुभएको छ। म उहाँमा पूर्ण सिद्ध उभिन्छु र प्रिय सन्तानको रूपमा ग्रहण गरिएको छु। यही नै उहाँको नाउँमा प्रार्थना गर्नुको अर्थ हो। यो उहाँको कार्यको, गुणको, योग्यताको र उहाँ को हुनुहुन्छ भन्ने कुराको पेश गर्नु हो। भजन संग्रह 26:1-2 पदमा भनिएको छ, हे परमप्रभु, मेरा इन्साफ गर्नुहोस्, किनकि म मेरो इमानदारीमा हिँडेको छु। मैले कति नधर्मराइकन परमप्रभुमा भरोसा पनि गरेको छु। मलाई जाँच्नुहोस् हे परमप्रभु र प्रमाणित गर्नुहोस्, मेरो मन र हृदय जाँच्नुहोस्। यो महान भजन हो जुनले दाऊदको जीवन यापनको उसको हृदयको बताउँछ। दाऊदले महान पाप गरे, तर दाऊद पापमा निरन्तर जिरहेनन्। जुन कुरा दाऊदले एकपल्ट गरे भन्ने बाबिलको राजाले हरेक दिन गर्थे। दाऊदले आफ्नो पापको पश्चाताप गरे र बाँकी उसको जीवन एक भक्त नमूनाको जीवन थियो। उसको पछि आउने राजाहरूको लागि उनी नाप्ने लौरो, मापदण्ड बने। हरेक राजाहरू तिनीहरूका पिता दाऊदको कदमहरूमा हिँडे या हिँडेनन् त्यसद्वारा जाँचिन्थे। यदि उसले दाऊदको नमूनाको पछ्याए, उसलाई असल राजाको रूपमा विचार गरिन्थे। यो भजनले हामीलाई पहिलो भजनको याद दिलाउँछ। भनिएको छ 26:1 पदमा, हे परमप्रभु, मेरो इन्साफ गर्नुहोस्, किनकि म मेरो इमानदारीतामा हिँडेको छु। मैले कति नधर्मरहिकन परमप्रभुमा भरोसा पनि गरेको छु। मित्र, परमप्रभुमा दाउदको विश्वासको कारण दाउद धर्म रहेनन्। उनी अति नै बलवान भएकोले गर्दा होइन, उनी जान्दथे कि उनी बलवान थिएनन्, तर उसले जान्दथे कि जब उसले परमप्रभुमा भरोसा गर्थे, परमप्रभुले उसलाई जीवित राख्नुहुनेछ, सम्हाल्नुहुनेछ। अनि आगे 26 अध्यायकै 3-5 पदमा भनिएको छ, किनकि तपाईँको करूणा मेरो आँखाको सामने छ र तपाईँकै सत्यतामा म चलेको छु। म व्यर्थका मानिसहरूसँग बसेको छैन, न त म कपटीहरूको साथमा जानेछु। कुकर्मीहरूको समुदायलाई म घृणा गर्दछु र दुष्टहरूसँग म बस्ने छैन। यो भजन पहिलो भजनसँग सारमा मिल्दोजुल्दो छ। दाउद भन्छन्, तपाईँको सत्यतामा म चलेको छु। यो सकारात्मक कथन हो। भजन एकले नकारात्मक पक्षको पेश गर्दछ। भजन एक अध्याय एक पदमा भनिएको छ, त्यो मानिस धन्यको हो जो दुष्टहरूको युक्तिमा चल्दैन। अनि आगे दाउद भन्छन् 4 पदमा, म व्यर्थका मानिसहरूसँग बसेको छैन, न त म कपटीहरूको साथमा जानेछु। दाउद झुटा मानिसहरूसँग बसेनन्। अनि भजन एक अध्याय एक पदले यसलाई यसरी राख्दछ, त्यो मानिस धन्यको हो जो दुष्टहरूको युक्तिमा चल्दैन, न त पापीहरूको मार्गमै खडा हुन्छ, न त पापीहरूको मार्गमा नै खडा हुन्छ, न गिल्ला गर्नेहरूको बैठकमा नै बस्दछ। आगे 6 पदमा भनिएको छ, म आफ्नो हात निर्दोषतामा धुनेछु, यसरी हे परमप्रभु तपाईँको वेदीको रिङ्गै म घुम्नेछु। कुनै मानिसको विश्वास असल जीवनद्वारा समर्थन दिन आवश्यक छ। यस सम्बन्धमा यो भजन कति महत्वपूर्ण छ। आज यो भजनको खण्ड त्यति धेरै जनप्रिय हुन नसकेको कारण यो हो कि यो भजनहरूले त्यस्तो जीवनको जोर दिन्छ, माग गर्दछ, जुनले परमेश्वरलाई प्रसन्न तुल्याउँछ। अनि आगे पद 12 भनिएको छ, 12 पदमा, मेरो खुट्टाले सम्म ठाउँमा टेक्छ, समुदायहरूमा म परमप्रभुको प्रशंसा गर्नेछु। मेरो खुट्टा सम्म ठाउँमा टेक्छ, यसको मतलब उसको पैताला चट्टानमा स्थापित भएको छ, सम्म ठाउँले त्यसको बताउँछ। जब तपाईँ भिरालो पहाड़मा हुनुहुन्छ, तपाईँ खस्न, ढल्न, लड्न सक्नुहुन्छ। आज धेरै क्रिस्चियनहरू त्यस स्थितिमा छन्। तिनीहरू दुष्टहरूसँग खेल खेलिरहेका छन्, पाप खराबसँग खेल खेलिरहेका छन्। तिनीहरू यसमा मतलब पापमा लीन भइरहेका छन्।

0: के गर्दैछौ? उसले भन्यो, म परीक्षासँग लडिरहेको छु।
1: मित्र, त्यो फुच्चे केटाको निम्ति त्यो स्थान परीक्षासँग लडाई गर्ने स्थान होइन। धेरै क्रिस्चियनहरू आज पापसँग प्रेमको स्वाङ गरिरहेका छन्। केही महिना पहिले एकजना रेडियो श्रोताबाट पत्र पाएथे जो सल्लाहको परामर्शको चाहन्थे, जसको पति भर्खरै मरेको थियो र तिनको पतिको निकटतको मित्र तिनको व्यापारको सम्हाल्न व्यक्ति बने अनि तिनले उसलाई बार बार भेट्न आवश्यक थियो। यसै लेनदेनको सिलसिलामा तिनीहरू निकै नजिकमा आइसकेका थिए र आपसमा वास्ता ख्याल पनि राख्न शुरू गरे अनि तिनी एक ख्रिस्टियन भएकोले गर्दा त्यस परिस्थितिको बारेमा असजिलो महसुस गरिन् र अब तिनले के गर्नुपर्ने त्यसको लागि सल्लाह मागे। तिनलाई मेरो जवाबमा मैले लेखे, तिमी जलिरहेको घरमा छौ, जति चाँडो भन्दा चाँडो हुन सक्छ त्यहाँबाट उफ्रिनिस्क। मैले तिनलाई त्यस आफ्नो सहरबाट अर्को ठाउँमा जाने र त्यहाँ बसोबास गर्ने राय दिए। पछिबाट मैले तिनीबाट अर्को पत्र पाए जुनमा तिनले भनेकी थिइन् कि केही समयसम्म मेरो सल्लाहमा सोच विचार गरेपछि तिनले मेरो रायको पछ्याइन् र अर्को शहरमा सरिन्। पछाडिको त्यस कुरामा हेरेर तिनले भनिन्, म जान्दछु कि म गिर्ने थिए यदि म त्यहाँ नै रहेकी भए। मेरो मित्र, तपाईँको खुट्टाले सम्म ठाउँमा टेक्ने काम ठिक ठाउँ हो। तपाईँ आज कहाँ उभिरहनु भएको छ? आज धेरै मानिसहरू लड्ने पतन हुने कारण हो किनभने तिनीहरू परीक्षाको भण्डार घरमा लडिरहेका छन्। प्रभु आफ्नो वचन अध्ययनमा हरेकलाई आशिष दिउन्।
2: भाइ, आजको अध्ययनबाट मैले एउटा कुरा धेरै गहिरोसँग महसुस गरे। दाउद बारम्बार परमेश्वरसँग मार्गदर्शन, क्षमा र सुरक्षा माग्नुहुन्छ। उहाँ आफ्नै शक्तिमा होइन, परमेश्वरको कृपामा भर पर्नु भएको कुरा चाहिँ आजको अध्ययनले हामीलाई देखाएको छ।
3: हो भाइ, यही आजको मुख्य शिक्षा पनि हो। हामी मध्ये धेरैजना जीवनका विभिन्न संघर्ष, निर्णय र चुनौतीहरू बीच हुन्छौ, तर दाउदले देखाउनु भएको जस्तै सही दिशा तब पाइन्छ जब हामी परमेश्वरतर्फ फर्कन्छौ।
2: साँच्चै नै दाई, र मलाई अर्को कुराले छोएको विशेष कुरा चाहिँ के हो भने, केवल परमेश्वरको भय मान्नेहरूले उहाँसँग घनिष्ठ सम्बन्ध अनुभव गर्न सक्छन्। आज संसारमा धेरै जानकारी छ, धेरै ज्ञान छ, तर परमेश्वरसँगको नजिकको सम्बन्ध भने आज पनि आज्ञाकारिता र नम्रताबाट नै शुरू हुन्छ।
3: एकदमै सत्य कुरा गर्नुभयो भाइ तपाईँले। हो, अनि हामीले यो पनि सम्झनुपर्छ कि केवल येशु ख्रिस्टले मात्र हाम्रो पाप धुन सक्नुहुन्छ। हाम्रो धार्मिकता, हाम्रो असल काम वा हाम्रो प्रयासले होइन, तर उहाँको कृपाले मात्र हामीलाई शुद्ध गराउन सक्छ।
2: त्यसैले आज हामी सबैले आफैलाई एउटा प्रश्न सोधौं, म आज कहाँ उभिएको छु? के म परमेश्वरको मार्ग खोजिरहेको छु? के मेरो हृदय उहाँप्रति नम्र छ? के म उहाँको अगुवाईमा हिँड्न चाहन्छु?
3: हजुर, र यदि तपाईँको उत्तर हो भने परमेश्वर तपाईँलाई डोर्याउन, सिकाउन र तपाईँलाई आफ्नो नजिक ल्याउन इच्छुक हुनुहुन्छ। उहाँ आफ्नो सन्तानलाई प्रेमपूर्वक अगुवाई गर्नुहुन्छ।
2: साँच्चै नै, र आदरणीय श्रोताहरू, आजको अध्ययनले तपाईँहरूलाई कसरी आशिष दियो? परमेश्वरले तपाईँको जीवनमा के बोल्नुभयो? हामी तपाईँहरूको अनुभव, प्रार्थनाका उत्तरहरू, गवाईहरू र आशिषहरू सुन्न चाहन्छौ।
3: हजुर, र कृपया हामीसँग सम्पर्क गर्नुहोस्। तपाईँले पठाउनु भएको प्रत्येक सन्देश, प्रत्येक गवाई, प्रत्येक प्रार्थनाको उत्तर र प्रत्येक उत्साहजनक शब्दले हाम्रो लागि ठूलो हौसला र प्रेरणाको स्रोत बनेको छ।
2: र तपाईँहरूको सहभागिता, प्रेम र प्रार्थनाले हामी निरन्तर उत्साहित बनिरहेका छौँ। तपाईँहरूबाट सुन्न पाउँदा हामी पनि एकदमै धेरै आशिषित महसुस गर्छौ।
3: त्यसैले आफ्नो आशिष हामीहरूसँग साझा गर्नुहोस्। तपाईँहरूको आनन्द हाम्रो आनन्द हो, तपाईँहरूको गवाई हाम्रो उत्साह हो, र तपाईँहरूको प्रार्थना हाम्रो लागि बहुमूल्य उपहार हो। अर्को अध्ययनमा हामी फेरि पनि भेट्ने आशासहित परमेश्वरको शान्ति, कृपा र अगुवाई हामीहरू हरेकसँग रहिरहोस्।
2: आजको अध्ययनलाई भने हामी यही नै अन्त्य गर्दै हजुरको माझबाट विदा लिन चाहन्छौ र हजुरलाई शुभ समयको हामी कामना गर्दछौ र हामी आशा गर्दछौ आजको अध्ययनबाट हामी सबैजना एकदमै धेरै आशिषित भएका छौं र हाम्रो आत्मिक जीवनमा र व्यक्तिगत जीवनमा हामीले प्रशस्त लाभ उठाउन पाएका छौं र आउने आगामी दिनहरूमा फेरि पनि नयाँ अध्ययनको साथ तपाईँहरूसँग भेट्ने बाचा गर्दै आजको अध्ययनबाट

बिदा लिन चाहन्छौ र तपाईहरूमध्ये कसैलाई हाम्रो कार्यक्रमबारे केही प्रश्न जिज्ञासा अथवा प्रार्थना विषयहरू छन् भने पनि हामीलाई सम्पर्क अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024209797 0420979797।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ आशा।
2: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम
3: नयाँ आशा। आशा
2: नयाँ आशा।
3: नयाँ आशा।
2: नयाँ आशा। सम्पूर्ण श्रोतामा हार्दिक अभिवादन ममतिनाको कार्यक्रम नयाँ आशामा। यो कार्यक्रम यहाँहरूले प्रत्येक दिन यही समय यही रेडियो स्टेशनमा सुन्न सक्नुहुनेछ। खराब हृदय र आचरणलाई सुधार्ने पवित्र बाइबलीय शिक्षामा केन्द्रित क्रिस्टीय रेडियो प्रस्तुति नयाँ आशामा हाम्रा प्रिय श्रोता वृन्दहरूलाई हार्दिक स्वागत अनि न्यानो नमस्कार। आउनुहोस् हामी सँगै एउटा मिठो क्रिस्टीय भजन सुनौ र त्यसपछि वचन अध्ययन तर्फ हामी केन्द्रित हुनेछौं।

0: श्रोता भर्खरै यहाँले यो मधुर क्रिस्टीय भजन सुन्नुभयो। यो समय तपाईँ शान्ति आनन्द एकता मिलाप प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ।
1: कार्यक्रममा अब बेला भएको छ आजको वचनको। वचन लिएर आउँदै हुनुहुन्छ मदन।
2: प्रिय मित्रहरू, ख्रीष्ट प्रभु येशूको नाममा जय मसीह। श्रोताहरू, एक अर्कालाई न्याय र दोष लगाउनाले हामीले ख्रीष्टको साँचो नम्रतालाई प्रतिबिम्ब गरिराखेका हुँदैनौं, तर येशूको जस्तो नम्रताको हृदयले मात्र हामी साँचो लक्ष्य प्राप्त गर्न सक्छौं भनेर आजको अध्यायमा हामीले छलफल गर्नेछौं। आउनु शुरूआतमा एउटा प्रार्थनाबाट आजको कार्यक्रमलाई अगाडि बढाउँ। हे पिता जो स्वर्गमा हुनुहुन्छ, हामी तपाईँलाई धन्यवाद चढाउँछौ किनकि तपाईँ धन्यवादको योग्य परमेश्वर हुनुहुन्छ। हामी तपाईँलाई जय जयकार गर्छौ किनकि तपाईँ जय जयकार प्रशंसाको योग्य परमेश्वर हुनुहुन्छ। आज हामीले जसरी कसरी प्रभु तपाईँमा नम्र बन्न सकिन्छ भनेर सिक्दैछौ, हामीलाई त्यो सिकाएको हृदय दिनुहोस्। हामी अहम्ता सुकेन्द्रित भावना नभइकन प्रभु हामीमा नम्र भएर जिउनको लागि तपाईँले त्यो आत्मा हामीमा हालिदिनुहोस्, ताकि हामीले एक अर्कालाई नम्र भएर तपाईँको सेवा गर्न सकौँ। येशूको नाममा आमेन। मित्रहरू, स्वार्थ वा अहंकारमा केही नगर, तर नम्रतामा एउटाले अर्कालाई आफूभन्दा श्रेष्ठ ठान। तिमीहरू हरेकले आफ्नै हित मात्र नहोस् तर अरूका हितलाई पनि हेर। तिमीहरूमा यस्तो मन होस् जो ख्रीष्ट येशूमा पनि थियो। परमेश्वरको स्वरूपमा भएर पनि उहाँले परमेश्वरको बराबरी हुने कुरालाई एउटा पक्री राख्ने वस्तु जस्तो ठान्नु भयो, तर आफैलाई रित्याइकन कमलाको रूप धारण गरेर तथा मनुष्य भएर जन्मनु भयो। स्वरूपमा मानिस जस्तै भएर आफैलाई होच्याउनु भयो र मृत्यु समय अर्थात क्रुसको मृत्यु समय आज्ञाकारी रहनु भयो। त्यसै कारण परमेश्वरले उहाँलाई अति उच्च पार्नुभयो र उहाँलाई त्यो नाउँ प्रदान गर्नुभयो जो हरेक नाउँ भन्दा उच्च छ, कि स्वर्गमा पृथ्वीमाथि र पृथ्वी मुनि भएका हरेक प्राणीले येशूको नाउँमा खौडा टेक्नु पर्छ र हरेक जिब्रोले परमेश्वर पिताका महिमाको निम्ति येशू ख्रीष्टलाई प्रभु भनी स्वीकार गर्नुपर्छ। फिलिपी 2:3-11 पद। श्रोताहरू, परमेश्वर चाहनुहुन्छ कि हामीहरू यी अन्तिम दिनहरूमा फसल काट्नका लागि एक संगठित सेना बन्नुपर्छ। यसको लागि हामी सर्वप्रथम नम्र बन्नु आवश्यक छ। ख्रीष्टको शरीरमा आज धेरै जसो कार्यहरू स्वार्थ विरोध र प्रतिस्पर्धाको रूपमा गरिएका छन्। हामीमा येशू जस्तो मन र हृदयको खाँचो छ। हाम्रो लक्ष्य अरू मण्डली संस्था तथा मिसन भन्दा अघि पुगेर काम गर्ने होइन, तर हराएका र भट्किएकाहरू आत्माहरूलाई प्रभुमा बचाउनु हुनुपर्दछ। प्राय जसो जसले मण्डलीमा आजभोलि आपसी विवाद र प्रतिस्पर्धाको लहर चलेको देखिन्छ, आफ्नो वास्तविक शत्रु दियावलस र दुष्ट आत्मासँग लडेर छोडेर उल्टे भाइ भाइमा आपसी लडाई र संघर्ष गरिरहेका हुन्छ। अरूको हितको ख्याल नगरी अरू सामु आफैलाई असल देखाउने तरिकाले काम गरेको देखिन्छ। मित्रहरू, जसले उद्धार पाएका छैनन् ती व्यक्तिहरूको सामु आफूलाई श्रेष्ठ र विशेष ठान्ने प्रवृत्तिको कारण समाज र मण्डलीमा आत्मिक जागरी र उन्नति पनि सेलाउँदै गएको पाइन्छ। यसरी तिनीहरू येशूको समयका धार्मिक अगुवाहरू समान अरूहरूको सामु घमण्डी र अहंकारी जीवनशैली प्रदर्शित गरेर प्रभुको राज्यमा बाधक बन्छ। म पनि यस्तो गल्ती र पापको दोषी भइसकेको छु। जब मानिसहरू हाम्रो यस्तो खालको प्रविधि देख्छन् तब उनीहरूलाई विश्वासमा ठोकरको कारण बन्छ। येशूको वास्तविक स्वभाव नम्रताको थियो, तर पनि हामी उल्टै उहाँलाई नै गलत ठहराइरहेका हुन्छौं। हामी यस्तो सोच्दछौ कि हाम्रा सेवा मण्डली वा मिसन जस्तै अरू कसैले पनि गर्न सक्दैन भनेर हामी घमण्डी हुन्छ। जब कसैले हामी भन्दा बढी प्रगति गरेको हामी देख्दछौ तब तिनीहरू प्रति ईर्ष्या र डाहा गर्न थाल्दछौ। हामीले पवित्र आत्माको सहायता र वरदान बिना केही पनि गर्न नसक्ने हुनाले यीशुलाई उच्च पार्दै नम्रतापूर्ण जीवन बिताउनु पर्छ। यसकारण तोकिएको समयभन्दा अघि न्याय नगर, प्रभु आउन्जेल पर्ख, उहाँले अँध्यारोमा लुकेका कुराहरूलाई प्रकाशमा ल्याउनुहुनेछ र मानिसका हृदयका अभिप्रायहरू प्रकट गरिदिनुहुनेछ। तब हरेक मानिसले परमेश्वरबाट आफ्नो प्रशंसा पाउनेछ। भाइ हो, मैले आफ्नो र अपोलोसको उदाहरण दिएर तिमीहरूका भलाइको निम्ति यी सब कुरा लेखेको छु, ताकि हामीबाट पवित्र धर्मशास्त्र अनुसार तिमीहरू जिउन सके र तिमीहरू मध्ये कोही पनि एक अर्काको विरुद्धमा घमण्डले नफुल, किनभने अरूभन्दा तिमीहरू जुन कुरामा फरक छौ, तिमीहरूसित के छ जो तिमीहरूले पाएका छैन, अनि तिमीहरूले त्यो पाएका छौ भने त्यो चाहिँ वरदान होइन, जस्तै गरी किन तिमीहरू घमण्डले फुल्दछ। पहिलो कोरिन्थी 4:5-7। हामीले एकअर्काको न्याय गर्नु हुँदैन र अर्कालाई दोष लगाउनु हुँदैन। हामी घमण्डको कारण आफ्नो सेवकाई अरूको भन्दा असल बनाउन होडबाजी गर्न थाल्छौ। एक अर्कासँग होडबाजी गर्नुभन्दा त हामीले सबैको मण्डलीमा आत्मिक जागृति आओस् र सबैको मण्डली र सेवकाईमा आशिष होस् भनेर हामी मिलेर सेवा कार्य गर्नुपर्छ। प्रियहरू, परमेश्वरको हृदय आत्माहरूको लागि नै धड्किन्छ। त्यसैले युन्ना 12:32 युन्ना लेख्छन्, अनि जब म पृथ्वीमा उचालिन्छु म सबै मानिसहरूलाई आफूतिर खिच्नेछु। त्यसै गरी रोमी 2:4 लेखिएको छ, अथवा परमेश्वरको कृपाले तिमीलाई पश्चातापमा डोर्याउँछ भन्ने थाहा नपाएर के तिमी उहाँको दया, सहनशीलता र धैर्यको प्रशस्तलाई तुच्छ ठान्छौ? त्यसै गरी युन्ना 3:17 युन्ना लेख्छन्, किनकि परमेश्वरले संसारलाई दोषी ठहराउन पनि पुत्रलाई संसारमा पठाउनु भए, तर संसार उहाँद्वारा बाँचोस् भनेर पठाउनु भयो। त्यसै गरी पावलले फिलिपी 2:4 लेख्छन्, तिमीहरू हरेकले आफ्नै हित मात्र नखोज तर अरूका हितलाई पनि हेर। मित्रहरू, हामीले आफ्नो हितको लागि मात्र होइन अरूको हितको लागि पनि सेवा कार्य गर्नुपर्छ। जब हामी आफूलाई नम्र बनाउँछौ तब परमेश्वरको अनुग्रह अधिक रूपमा पाउँछौ र झन प्रभावकारी रूपमा सेवकाई गर्न सक्छौ। हामीलाई परमेश्वरले ती हराइरहेका आत्माहरूलाई प्रभुमा ल्याउन कार्य र जिम्मेवारी सुम्पनु भएको छ, जसको लागि येशु आफैलाई क्रुसमा बलिदान दिनुभएको छ। हामीले नम्र र आज्ञाकारी भएर सानो शुरूआत गर्नुपर्छ। परमेश्वरले हामीलाई प्रगति र सेवामा सफलता गराउनुहुन्छ, त्यसैले हामी खमण्डी कदापि हुनुहुँदैन। खास गरी सफलता पश्चात मानिसहरू अहंकारले भरिन्छ। जति ठूलो कार्य र महान उपलब्धिहरू हामीले गर्न सक्छौ त्यति नै बढी घमण्डको आत्माले भरिने सम्भावना हुन्छ। जब हामी आफूभन्दा पनि अर्कालाई श्रेष्ठ र उच्च ठान्छौ तब मात्र हामी ख्रिष्टको शरीरलाई निर्माण गर्ने काममा सफलता पाउँछौ। हामी अरूलाई पनि असल सम्झन्छौ तब ख्रिष्टको शरीरका अङ्गहरूको रूपमा मिलेर काम गर्छौ। एकतामा रहेर एक अर्कालाई सहयोग र मद्दत गर्दै आपसी सहमति र साझेदारीमा रहन्छ भने मण्डलीको आत्मिक सुधारमा टेवा पुर्याउन सक्छ। त्यसैले फिलिपी 2:5 लेखेको छ, तिमीहरूमा यस्तो मन होस् जो ख्रिष्ट येशूमा पनि थियो। यसकारण जसले खडा छु भनी सोचेको छ त्यो होसियार रहोस्, नत्र त त्यो लड्नेछ। पहिलो कोरिन्थी 10:12। श्रोताहरू, हामीहरू जब कसैले गल्ती र कमजोरीहरू गरेको देखेपछि वा सुनेपछि हामी उनीहरूको बारेमा न्याय गर्न वा दोष लगाउन थाल्छौ। उनीहरूको बदखुवाई र आलोचना गरेर तुच्छ दृष्टिले हेर्छौ। उनीहरूलाई सम्झाइ बुझाइ पारेर सुधार्नतिर लाग्दैन। यसरी हामी अरूभन्दा आफूलाई श्रेष्ठ ठानेर घमण्ड गरेको कारण हामी पतित हुन्छ। हितोपदेश 16:8 लेखेको छ, सर्वनाशको अघि अभिमान र पतनको अघि घमण्डी आत्मा आउँछ। त्यसै गरी गलाती 6:1 लेखिएको छ, भाइ हो, यदि कुनै मानिस अपराधमा पक्राउ पर्यो भने तिमीहरू जो आत्मिकी छौ तिमीहरूले नै नम्रतापूर्वक तिनको सुधार गर। आफ्नै पनि विचार राख, नत्र त तिमीहरू पनि परीक्षामा पर्नेछौ। श्रोताहरू, कोही मानिसहरू अरू विश्वासीहरू र सेवकहरूलाई परीक्षा र पापका परेको रूपमा देख्दा अत्यन्तै रमाउन थाल्छ र तिनीहरू भन्दा आफूलाई धर्मी देखाउने मौका पाउँछ। घमण्डले हामीलाई बदला लिनतिर अग्रसर गर्दछ। अरूले हामीलाई श्रेष्ठ ठानु र हाम्रो कदर गरी हामीतिर आफ्नो ध्यान केन्द्रित गरून् भन्ने चाहन्छौ, तर यो मनस्थिति गलत स्वभावको कारण। त्यसरी गन्ती 12:3 लेखेको छ, मुसा चाहिँ पृथ्वीभरिमा सबैभन्दा विनम्र व्यक्ति थिए। त्यसै गरी गन्ती 12:10-11 लेखेको छ, पाल माथिबाट बादल हट्दा मिरियम कुष्ठरोग लागेर हिउँ जस्तै सेती भइसकेको थियो। हारूनले मिरियमलाई हेर्दा तिनी कुष्ठरोगी भइसकेकी देखे। हारूनले मुसालाई भने, मेरा प्रभु बिन्ती छ, हामीले मूर्खता गरेर पाप गरेका छौँ, तर यसको दण्ड हामीले भोग्नु नपरोस्। गन्ती 12:10-11 पदहरू। पृथ्वीमै नम्र व्यक्ति मुसाको जब निन्दा गरियो, तब ती निन्दा गर्नेहरू नै पछि गएर दण्डित भएको र श्राप पाएको देख्दछ। तर मुसाले उनीहरूलाई घृणा नगरी बदला लिने सोच पनि राखेन, बरु उल्टै उनीहरूको लागि प्रार्थना गरी निको पारेर आशिषित बनाए। हामीले पनि मुसाको जस्तै स्वभाव र व्यवहार अप्नाएर नम्र बन्यो भने आफ्ना शत्रुहरूलाई पनि आशिषित पार्न सक्नेछ। गन्ती 12:12-13 लेखिएको छ, आमाको गर्भबाट निस्कँदै आधा कुहिएर मरिसकेको जस्तो यसलाई हुन नदिनुहोस्। तब मुसाले यसो भनेर परमप्रभुमा पुकार गरे, हे परमेश्वर, म आग्रह पूर्वक विन्ती गर्दछु, त्यसलाई निको पारिदिनुहोस्। मित्रहरू, यदि हामीहरू आफ्नो मनमा ईर्ष्या, क्रोध, घमण्ड, रिस, डाह, बदला, स्वार्थ, अहंकार, अभिमानको भावना राख्यौं भने त्यसले हामीलाई विनाश र पतनतिर डोर्याउँछ र हामी अरूको सामु शिर ठाडो पार्न सक्ने छैन। यसले गर्दा डियाबोलस र दुष्ट आत्माले पनि मौका पाएर हामी हाम्रो मण्डली सेवकाई र मिशनलाई बर्बाद पार्दछ। त्यसैले मत्ती 18:19-20 लेखेको छ, फेरि म तिमीहरूलाई भन्दछु, पृथ्वीमा तिमीहरू मध्ये दुईजना कुनै कुरामा सहमत भई केही माग्यो भने त्यो स्वर्गका मेरा पिताद्वारा तिमीहरूका निम्ति हुनेछ, किनकि जहाँ दुई कि तीनजना मेरो नाउँमा भेला हुन्छन् त्यहाँ म तिनीहरूको माझमा हुनेछु। त्यसै गरी मत्ती 18:21-22 लेखिएको छ, तब उहाँ कहाँ आएर पत्रुसले भने, प्रभु, मेरो भाइले कतिपल्ट मेरो विरुद्धमा अपराध गरे, मैले त्यसलाई क्षमा गर्ने कि 7 सम्म होइन र? यसले तिनलाई भन्नुभयो, म तिमीलाई भन्दछु 7 होइन तर 70×7। त्यसै गरी मत्ती 23:34 लेखेको छ, यसकारण म तिमीहरूका अगमक्ताहरू, बुद्धिमान र मानिसहरू र शास्त्रीहरू पठाउनेछु, तिनीहरू मध्ये कतिजनालाई तिमीहरूले मार्नेछौ र कुशमा टाङ्नेछौ र कतिजनालाई आफ्ना सभाघरहरूमा कोर्रा लगाउनेछ र सहर सहर हुँदो सताउनेछ। मत्ती 23:34। मित्रहरू, हामीहरू साँचो प्रेम र नम्रता अनुसार चल्नुपर्छ। घमण्ड, क्रोध र कटुतालाई त्यागेर आफ्नो जीवनलाई पवित्र आत्माको नियन्त्रणमा चलाउनु पर्छ। येशु ख्रिस्टको समयमा पनि धार्मिक अगुवाहरूमा अरूहरूप्रति बिल्कुलै प्रेम, दया र नम्रता थिएन। उनीहरू एकदमै हट्टी र क्रूर थिए र अरूको वास्ता गर्दैनथे। त्यसैले 1 Cor 13:4 भनेको छ, प्रेम सहनशील हुन्छ र दयालु हुन्छ, प्रेमले डाह गर्दैन न त सेकिने गर्छ। आमेन। मित्रहरू, ख्रिस्टको साँचो चेलाहरूले आफ्नो हृदयमा ईर्ष्या, क्रोध, खमण्ड, रिस, डाह, बदला, स्वार्थ, अहंकारको भावना राख्नुहुँदै अर्थात नम्रताको हृदय लिई यीशुको गवाही दिनुहोस् भन्दै मलाई बिदा दिनुहोस्। परमेश्वरले तपाईँलाई भरपूर रूपमा आशिष दिनुभएको होस्। जय मसीह।

0: श्रोता मित्र, भर्खरै मदनबाट आत्मिक वचन सुन्नुभयो।
1: यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। श्रोता, कार्यक्रममा अब भने पालो भएको छ एउटा ख्रिस्टीय भजनको।

श्रोता मित्र, तपाई अहिले सुन्दै हुनुहुन्थ्यो क्रिस्टीय रेडियो प्रस्तुति नयाँ आशा। कार्यक्रम सुनेर हामीलाई उत्साह दिनुभएकोमा धेरै धेरै धन्यवाद। परमप्रभु हाम्रा परमेश्वरले यहाँहरूको हरेक असल काममा भरपूर आशिष र अगुवाई दिउन् भन्ने कामनाका साथ स्वर्गीय परमेश्वरमा विन्ती चढाउँदै अनि कार्यक्रममा सम्पर्क गर्नको लागि इमेल newhopeforall2013@yahoo.com वा पोस्ट बक्स नम्बर 12950। भोलि फेरि हाम्रो भेट नहुन्जेलसम्मका लागि शिशिर र म मतिनालाई बिदा दिनुहोस्। नमस्कार।

0: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
1: के तपाईँ बाइबल कलेज पढ्न चाहनुहुन्छ तर आफ्नो काम व्यस्तताको कारणले गर्दा पढ्न सकिरहनु भएको छैन? अब चिन्ता नलिनुहोस्।
0: आगामी अगस्त महिनाको पहिलो हप्ताबाट नेपाली हार्भेस्ट सेमिनरीले सहज र व्यवस्थित रूपमा संसारभर छरिएका नेपाली पास्टर, अगुवा तथा विश्वासीहरूको लागि अनलाइन मार्फत सिटिएस, बीटीएस र एमडिप का कक्षाहरू सञ्चालन गर्ने भएको छ।
1: यदि तपाईँहरू पनि बाइबल कलेज पढ्न चाहनुहुन्छ भने 2026 लागि भर्ना खोलिसकेको जानकारी गराउँदै यथाशीघ्र सम्पर्क गर्न हार्दिक अनुरोध गर्दछौ।
0: हाम्रा विशेषताहरू:
1: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा नेपाली तथा अंग्रेजी भाषामा कक्षाहरू सञ्चालन हुने।
0: हप्ताको तीन दिन अर्थात् सोमबार, बुधबार, शुक्रबार जुम मार्फत कक्षा सञ्चालन हुने।
1: कक्षाको सुविधा बिहान र बेलुका रहेकोले बिहानको समय 6 बजेदेखि 8:30 बजेसम्म र बेलुकाको समय 7 बजेदेखि 9:30 बजेसम्म हुने भएकोले आफूलाई सहज र पाइक पर्ने तरिकाले समय मिलाउन सक्नुहुने
0: र कक्षाको रेकर्डिङ पनि उपलब्ध गराइने।
1: आर्थिक अवस्थालाई ध्यानमा राख्दै निम्न शुल्कमा पढाइने।
0: आफ्नो गृह कार्य अथवा परीक्षा नेपाली वा अंग्रेजी भाषामा दिन सक्ने।
1: सिट सीमित भएकोले आजै तल दिइएको वेबसाइट वा फोन नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि फाउन्डिङ प्रेसिडेन्ट पास्टर जोसुवा, स्थान
0: थेचो हेल्थ पोस्ट, गोदावरी 12, ललितपुर।
1: हाम्रो अफिसियल वेबसाइट रहेको छ www.nepaliharvestseminary.com।
0: सम्पर्क नम्बर
1: मोबाइल 9832-84054, 9832-84054 र 9831-26786, 9831-26786
0: र 9913-9141-47, 9913-9141-47।
2: Hello, and Jay Massey. Now you are listening to Good News FM 105.1 MHz Stereo Sound, the voice of the Lord.
1: अब प्रस्तुत छ कार्यक्रम Life, Hope and Sound.
3: Who is Jesus? Some say he was a great teacher, a great healer, a great prophet, an example of love and compassion. He was all this, but was he more? Join us today as we ask the question, who is Jesus?

0: गुड न्यूज एफएम 105.1
1: एक युनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ।
2: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
1: 45 किलो भन्दा बढ़ी तौल भएका 18 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
2: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
1: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
2: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
1: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
2: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
3: ए याकुब दाजु, कता हो हतार हतार गर्दै?
4: कहाँ हुनुहुने नानी? आज भोलि किस्ता बन्दीमा ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ रे। त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सप कहाँ छ भन्दै खोल्दै हिँडेको नि ख्याक्क पारेर।
3: याकुब दाजु, यो सृजना इलेक्ट्रोनिक सप त जोरपाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि।
4: ए हो र, ल म त हिँडे सिर्जना इलेक्ट्रोनिक सप खोज्दै ठ्याक्क पारेर।
3: हजुर, तपाईँ पनि ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा लिन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ।
4: थप जानकारीका लागि
3: प्रोप्राइटर कुमार नेपाली, मोबाइल 9510-9625, 9510-9625 र 9862-24-82-10, 9862-24-82-10।
4: सिर्जना इलेक्ट्रोनिक सप झोरपाटी मेडिकल कलेजको ठिक अगाडि।
5: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
6: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
7: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौँ। सेवाको लागि सम्पर्क
5: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड,
8: गल्कुपाखा 29 थमेल, काठमाडौँ।
9: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
7: फोन नम्बर 40225444
5: र 40225742 40225742।
10: कार्यक्रम वरदान सुन्न नभुल्नुहोला प्रत्येक मंगलबार 11 बजेदेखि 12 बजेसम्म। प्रस्तुता कुमार अब

0: गुड न्यूज एफएम 105.1 मेगाहर्ज।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: प्रतिक्रियाशील होइन, सक्रिय हुनुहोस्। जय मसीह तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका श्रेणीहरू श्रृंखलाको अङ्क 78 यहाँहरूलाई स्वागत छ। प्रत्येक व्यक्तिले आफ्नो जीवनमा परिस्थितिहरूसँग सामना गर्नुपर्छ। जो सक्रिय छन् उनीहरूले आफ्नो प्रतिक्रिया आफै छनौट गर्छन्। जो प्रतिक्रियाशील छन् उनीहरूले परिस्थितिलाई आफ्नो प्रतिक्रिया छनौट गर्न दिन्छन्। फिलिपीको पुस्तक 4:13 पद, जसले मलाई शक्ति दिनुहुन्छ उहाँमा नै म सब कुरा गर्न सक्छु। परमेश्वर चाहनुहुन्छ कि हामी सक्रिय मनोवृत्ति राखौं। हाम्रो बाटोमा परिस्थितिहरूको कारणले गर्दा हामीले चाहेको जस्तो नहुँदा हामीले कराउनु र गुनासो गर्नु उहाँको इच्छा होइन। बरु कृष्ण येशु मार्फत हामीले हाम्रा परिस्थितिहरूमाथि विजय प्राप्त गर्न सक्ने शक्तिको कारणले गर्दा हामी अगाडि बढेको र विजयको दावी गरेको उहाँ चाहनुहुन्छ। पहिलो कोरिन्थीको पुस्तक 15:57, तर परमेश्वरलाई धन्यवाद होस् जसले हामीलाई हाम्रा प्रभु येशु क्रिस्टद्वारा विजय दिनुहुन्छ। यदि परमेश्वरको यो प्रतिज्ञा सत्य हो भने, यदि हामी जीवनमा कुनै पनि परिस्थितिलाई साँच्चै पार गर्न सक्छौ भने, हामीले हाम्रा लक्ष्यहरू प्राप्त गर्न प्रयास गर्ने तरिकामा तद अनुसार कार्य गर्नुपर्छ। प्रिय श्रोता, तपाईँहरू मध्ये कसैलाई चेसको बारेमा थाहा होला। यो दुई खेलाड़ीहरूको खेल हो। प्रत्येकमा 16 टुक्राहरू हुन्छन्। यसको उद्देश्य भनेको तपाईँको विपक्षीको टुक्रालाई नष्ट नगरिकन आक्रमण गर्नु र नष्ट गर्नु हो। एक पटक कसैको विरूद्धमा खेल्दा मैले सम्पूर्ण खेल उनीहरूको आक्रमणको प्रतिक्रिया दिँदै बिताए। म तिनीहरूलाई हराउने रणनीतिको बारेमा सोच्न पनि सकिन, किनभने म निरन्तर बचाउमा व्यस्त थिए। अन्तत मैले खेल हारे। एफिसीको पुस्तक 4:14। यसरी हामी छालले अघि पछि हुत्याइएका धार्मिक सिद्धान्तको प्रत्येक बतासले र मानिसहरूका जालछेल धूर्तता र फटाईले यताउता उडाइएका बालकहरू जस्ता नहौ। त्यो चेस खेल हारेपछि मैले फेरि कहिले पनि विपक्षीलाई यसरी मलाई चलाउन नदिने निर्णय गरे। उनीहरूको चालमा प्रतिक्रिया जन्माउनुको सट्टा म आक्रामक रूपमा खेल्नेछु। मेरो टुक्राहरूलाई नष्ट गर्नबाट रोक्नमा ध्यान केन्द्रित गर्नुको सट्टा सधैँ उनीहरूको टुक्राहरू नष्ट गर्न खोज्छु। मेरो रणनीतिले काम गर्यो र म कलेजमा चेस प्रतियोगिताको च्याम्पियन भए। शैतानको उद्देश्य भनेको परमेश्वरले हाम्रो जीवनमा गर्न चाहनुभएका कुराहरू पूर्ण गर्नबाट हामीलाई विचलित गराउन हाम्रो बाटोमा चीजहरू राख्नु हो। हामी विरूद्धको उसको आक्रमणको जवाफ दिनुको सट्टा परमेश्वरले हामीलाई दिनुभएको योजनाहरूमा कार्य गर्न हामीले आफ्नै सचेत छनौट गर्नुपर्छ। यसरी परिस्थितिले हामीलाई निर्णय गर्न दिनुको सट्टा हामी हाम्रो जीवनको नियन्त्रणमा हुन्छौ। इसैयाको पुस्तक 43:19, हेर म एउटा नयाँ कुरा गर्दैछु, त्यो अब हुन आउँछ, के तिमीहरू त्यो देख्दैनौ? म मरूभूमिमा एउटा बाटो र रुखको जमिनमा खोलाहरू बनाउँदैछु। प्रिय श्रोता, हाम्रा कार्यहरू हामीले सामना गर्ने नकारात्मक परिस्थितिहरूमा प्रतिक्रिया जन्माउनुको सट्टा परमेश्वरको वचनमा प्राप्त गरेका प्रतिज्ञाहरूमा आधारित हुनुपर्छ। कहिलेकाहीँ यसमा हाम्रो वरिपरि हुने परिवर्तनहरूसँग अनुकूल गर्नु समावेश हुन्छ। परमेश्वरको वचनमा भएका प्रतिज्ञाहरू कहिल्यै परिवर्तन हुँदैनन्, तर त्यो प्रतिज्ञा दावी गर्न हामीले लिने बाटो अस्थिर परिस्थितिको आधारमा परिवर्तन गर्न सकिन्छ। उदाहरणको लागि, जब तपाईँ कुनै गन्तव्यमा पुग्ने बाटोमा हुनुहुन्छ, तपाईँले त्यहाँ पुग्नको लागि वैकल्पिक बाटो लिनुपर्ने हुन सक्छ, किनभने तपाईँले यात्रा गरिरहेको मूल बाटो मरम्मत सम्भारको कारणले बन्द हुन सक्छ। तपाईँको गन्तव्य उस्तै रहन्छ, तर त्यहाँ पुग्न तपाईँले लिनुभएको बाटो फरक छ। परिस्थितिमा कसरी अनुकूल गर्नुहुन्छ भन्ने कुरामा तपाईँको सबैभन्दा ठूलो चुनौती हुन सक्छ, र साथै तपाईँको सबैभन्दा ठूलो अवसर पनि हुन सक्छ। प्रतिक्रियाशील हुनुको सट्टा सक्रिय हुन छनौट गर्नुहोस्। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको हो। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक शोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्।
4: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
2: हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम अन्तरबिन्तीमा। आदरणीय श्रोता, कार्यक्रम अन्तर्विन्ती लिएर म पुनः उपस्थित भइसकेकी छु। हितोपदेश 4:18 भन्छ, धर्मीको चाल झन झन सहकिलो हुँदै जान्छ, वृद्धि चाहिँ एउटा बाटो हो भन्ने शीर्षकमा केही कुराहरू राख्न गइरहेको छु। वृद्धिको सन्दर्भमा तपाईँ कहिल्यै पुग्नुहुन्न, यो तपाईँ पुग्ने ठाउँ होइन, यो त हिँड्ने बाटो हो। धर्मीको चाल प्रभातको प्रथम चमक जस्तै हो, त्यो मध्यदिन नहुन्जेल झन झन चहकिलो हुँदै जान्छ। एकजना पास्टरले यस्तो लेखेका छन्, धेरै मानिसहरूले कठोर दुःखबाट मात्रै सिक्छन्, कठिन अनुभवहरूले तिनीहरूलाई कठोर तरिकाले सिकाउँछन् अनि तिनीहरू परिवर्तन हुन्छन्, कहिले असल बन्छन् कहिले खराब। पाठहरू अनियमित र कठिन हुन्छन्, यो भन्दा त लक्षित रूपमा आफ्नो वृद्धिको योजना गर्नु धेरै असल हुन्छ। तपाईँलाई कहाँ वृद्धि हुन आवश्यक छ वा चाहनुहुन्छ भने तपाईँले निर्णय गर्नुहुन्छ, तपाईँले के सिक्नुहुनेछ भने तपाईँले छनौट गर्नुहुन्छ अनि तपाईँले निर्धारण गर्नुभएको गतिमा अनुशासनसाथ पालन गर्नुहुन्छ। तपाईँ के गर्न चाहनुहुन्छ भन्ने बारे सोच्नुहोस्। तपाईँ को बन्न चाहनुहुन्छ, त्यो लक्ष्यमा पुग्न र त्यो व्यक्ति बन्न तपाईँलाई मदत गर्ने कुराहरूको सूची बनाउनुहोस्। त्यो सूचीमा तपाईँले अब गर्न सक्ने केही छ, आज त्यो गर्नुहोस्। तपाईँले उत्प्रेरित गरिएको महसुस गर्नुहोस् वा नगर्नुहोस्, वृद्धि हुने समय अहिलै हो। जबसम्म तपाईँ अघि बढ्नुहुन्न र तपाईँ तयार नहुँदै यो काम गर्नुहुन्न, तपाईँले कहिल्यै पनि खास्तै काम गर्न सक्नुहुन्न। यदि तपाईँ लक्षित रूपमा वृद्धि भइरहनु भएको छैन भने तपाईँ आज सुरु गर्नु आवश्यक छ। यदि तपाईँले त्यसो गर्नु भएन भने तपाईँ केही लक्ष्यहरूमा पुग्न त सक्नुहुन्छ जसमा तपाईँले उत्सव मनाउन सक्नुहुन्छ, तर अन्तत तपाईँ त्यही रोकिनुहुनेछ। तर एक पटक तपाईँले लक्षित रूपमा वृद्धि हुन सुरु गर्नुभयो भने तपाईँ बढ्दै जान र अब के भनी सोध्न सक्नुहुन्छ। जब तपाईँ आफ्नो लक्ष्यतर्फ सक्रिय रूपमा काम गर्न थाल्नुहुन्छ, तपाईँले व्यक्तिगत वृद्धिको ढोका अलिकति खोलिएको पाउनुहुनेछ। त्यो ढोका मार्फत तपाईँले जताततै अझै धेरै वृद्धिका अवसरहरू देख्न सक्नुहुनेछ। तपाईँको संसार खुल्न थाल्छ, तपाईँले धेरै उपलब्धि प्राप्त गर्नुहुनेछ, तपाईँले थप जान्नुहुनेछ, अन्य अवसरहरू पनि उपलब्ध हुन थाल्नेछन्। यसरी वृद्धि चाहिँ यात्रा वा बाटो जस्तै हो भन्ने यो उत्साहसँगै कार्यक्रम अन्तरबिन्तीबाट यो समय म पुनः बिदा हुन्छु। जयमसी, नमस्कार।

0: ए दाई पक्नुहोस् त पक्नुहोस्, के गर्नुभएको?
1: ल देख्नु भएन, औषधी हालेको।
0: लौ न, शरीर ढाक्ने कपडा, मास्क, पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
1: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
0: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
1: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
0: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
1: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
0: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
1: ए हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ए याकुब दाजु, कता हो हतार हतार गर्दै?
4: कहाँ हुनु नि नानी? आज भोलि किस्ता बन्दीमा ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ रे। त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सप कहाँ छ भन्दै खोज्दै हिँडेको नि ठ्याक्क पारेर।
3: याकुब दाजु, यो सिर्जना इलेक्ट्रोनिक सप त जोरपाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि।
4: ए हो र, ल म त हिँडे सिर्जना इलेक्ट्रोनिक सप खोज्दै ठ्याक्क पारेर।
3: हजुर, तपाईँ पनि ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा लिन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ।
5: थप जानकारीका लागि प्रोप्राइटर

0: कुमार नेपाली मोबाइल 9855109625 9855109625 र 9862424210 9862424210।
1: सिर्जना इलेक्ट्रोनिक्स झोरपाटी मेडिकल कलेजको ठिक अगाडि

पैसा र हात हतियार बिना नै नासरतका येशूले अलेक्जेन्डर, कैसर, मोहम्मद र नेपोलियनले भन्दा लाखौं मानिसहरूलाई जित्नुभयो। विज्ञान र विद्या बिना नै उहाँले मानवीय र ईश्वरीय कुराहरूमा सबै दर्शन शास्त्र र विद्वानहरूले भन्दा बढी उज्यालो छर्नुभयो। स्कूलको बागपटुता बिना नै उहाँले जीवनबारे यस्तो वचनहरू बोल्नुभयो जुन न त पहिले बोलिएका थिए न पछि बोलिनेछन्। प्राचीन र आधुनिक महान मानिसहरूका सम्पूर्ण योग भन्दा वचन, भाषण, संवाद, गहिरा गहिरा पुस्तकहरू, प्रशंसाका भजनहरूका लागि उहाँले एक हरफ पनि नलेखिकन बढी विषय वस्तुहरू जुटाउनुभयो। फिलिप स्काफ, मण्डली इतिहासकार साथै ईश्वर शास्त्री।

0: जय मसी, म सृजना बोहरा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz।
1: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
2: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
2: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
1: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
2: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
1: सचेत बनाऊ।
2: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: हेलो
1: हजुर, हेलो,
0: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
1: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी,
2: हजुर,
1: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी, ल
2: दिन त। हेलो, भन्नुहोस् त।
0: हेलो हजुर,
2: हजुर,
0: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
2: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
1: ए नानी, के भने रहेछ, के हो, के भयो?
2: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
1: ल ल ल, म किन दिन्थे?
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
4: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
4: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

श्रोता, आजलाई हाम्रो रात्रि प्रसारण यही बन्द भएको जानकारी गराउँदै भोलि बिहान ठिक 6 बजे हामी हाम्रो नियमित प्रसारणका साथमा विविध आशिषमय कार्यक्रमको साथमा उपस्थित हुने नै छौं। तबसम्मको लागि गुड न्यूज एफएम रेडियो प्रसारण परिवारलाई बिदा दिनुहोस्। तर अनलाइनका श्रोताले भने www.goodnewsfm.com.np मा लग अन गरी संसारभर हाम्रो प्रसारणलाई रातभर सुन्न सक्नुहुनेछ। तपाईँको आजको रात आशिषमय बितोस भनी परमेश्वरसँग प्रार्थना चढाउँदै हामी पनि बिदा हुन्छौं। हवस्त, जय मसीह।